0: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
1: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
0: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
1: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
0: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
1: र अझ रमाइलो कुरा,
0: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
1: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
0: सेवा सुचारु गर्न आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्। 4G बोल्टे
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँले सुन्नुहुनेछ नेपालीमा समाचार। समाचारपछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुनाउँछौँ। 6:30 को समय हो कार्यक्रम अन्तर्संवादको। अब सुन्नुहुनेछ संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भटेकोसी नदीमा आएको बाढीपछिको पुनस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भटेकोसी बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग हिजो प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन नसकिने भएकाले नजिकै तर सुरक्षित स्थानमा बस्ती स्थान

0: गर्ने र त्यसका लागि आवश्यक तयारी सुरु गरेको जानकारी गराउनु भयो। छलफलमा सहभागी जनप्रतिनिधिहरूले बाढी लगत्तै केन्द्र सरकारले खोज उद्धार उपचार तथा राहत व्यवस्थापनका लागि चालेको कदमको सराहना गर्नुभयो। छलफलमा उहाँहरूले बाढीपछिको काममा केन्द्र सरकारले प्रदेश र स्थानीय तहसँग सुरुदेखि नै समन्वय गरिरहेको बताउनुभयो। जनप्रतिनिधिहरूले बाढी प्रभावित क्षेत्रमा तत्काल सड़क सञ्जाल विस्तार, बेपत्ता व्यक्तिहरूको खोजी, सम्भावित महामारी रोकथाम तथा होल्डिङ सेन्टरमा रहेका नागरिकहरूलाई अस्थायी बसोबासको प्रबन्ध मिलाउन सरकारसँग माग गर्नुभयो। छलफलमा सहभागी पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अघि बढाएको बताउनुभयो। मन्त्री लम्सालले बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क सञ्चालन, तोइन र झोलुङ्गे पुल जडानलाई गति दिइरहेको पनि उल्लेख गर्नुभयो। छलफलमा गृहमन्त्री सुदन गुरुङ, नुवाकोटका प्रतिनिधि सभा सदस्य एवं सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र नुवाकोटबाटै निर्वाचित अर्का प्रतिनिधि सभा सदस्य अच्युतम लामिछाने सहभागी हुनुहुन्थ्यो। भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्नावशेषमा बेपत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। बाढीका कारण क्षतिग्रस्त धादिङको जहरे सब स्टेसन मर्मतपछि सञ्चालनमा आएको छ। भदौ 10 गतेको भोटेकोशी बाढीले जहरे खेत स्थित सब स्टेसनमा 10 फिटसम्म लेदो सहितको पानी जम्दा विद्युत उपकरण तथा संरचनामा क्षति पुगेको थियो। सब स्टेसन सञ्चालनमा आएसँगै गजुरी बजार, आदमघाट फिडर अन्तर्गत 22 किलो क्षेत्र तथा पीडा फिडर अन्तर्गत किरानचोक मिलनटार लगायत क्षेत्रमा विद्युत सेवा पुनस्थापित भएको प्राधिकरणले जनाएको छ। विद्युत प्राधिकरणका अनुसार सब स्टेसन सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा विद्युत आपूर्ति क्रमशः सामान्य बन्दै गएको छ। नियमित र भरपर्दो सेवा सुनिश्चित गर्न आवश्यक मर्मत तथा पुनस्थापनाको कामलाई प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणले जनाएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 13,68,73,54,000 मौजदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार कोषमा जम्मा भएको रकम मध्ये 9 वाणिज्य ब्याङ्कका खाताहरूमा 10,08,43,08,000 रुपियाँ मौजदात छ। त्यस्तै 2 वाणिज्य ब्याङ्कमा 2,36,12,000 अमेरिकी डलर मौजदात रहेको छ। कोषबाट बाढी प्रभावित क्षेत्रका लागि 1 राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भएको छ। नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी सहज बनाउन उद्धार, सरसफाई, राहत व्यवस्थापन तथा पुनस्थापनाको कार्यलाई तीव्रता दिएको जनाएको छ। बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती, सडक तथा पुलमा ठूलो क्षति पुगेको छ। नागरिकका घरमा थुप्रिएको ढुङ्गा, माटो, बालुवा तथा भवनका भग्नावशेष हटाउँदै प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य बनाउन नेपाल प्रहरी सीमित स्रोत साधनका बावजुद निरन्तर खटिरहेको जनाएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति तथा हराएका ट्रक, कन्टेनर चालक र मजदुरको अवस्थाबारे सरकारलाई जानकारी गराएको छ। महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानिया नेतृत्वको टोलीले हिजो पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेटी क्षतिको विवरण उपलब्ध गराएको हो। भेटमा महासङ्घले बाढीबाट यातायात व्यवसायी तथा मजदुरमा परेको मानवीय र भौतिक क्षतिको यथार्थ मूल्याङ्कन गरी राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ। भदौ 10 गतेको भोटेकोशी बाढीमा परि 400 ट्रक तथा कन्टेनर हराएको जानकारी गराउँदै महासङ्घले बाढीपछि विभिन्न निकायसँग समन्वय गरी हराएका सवारी साधन तथा चालक र मजदुरको विवरण सङ्कलन गरेको जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा नयाँ ट्र्याक निर्माणसँगै नाली निर्माण र ग्राभेलिङको काम सुरु भएको छ। सडक भाँचिएको 15 दिनमा ट्र्याक तयार गरी ग्राभेलिङको काम थालिएको हो। भदौ 14 गतेको बाढीले तटीय क्षेत्र कटान गरी सडक भाँसिएपछि ठप्प भएको यातायात सेवा अब असोज 1 गतेदेखि सञ्चालनमा ल्याउने गरी तीव्र रूपमा काम भइरहेको नागढुङ्गा मुगलिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचिन्द्र मिश्रले जानकारी दिनुभयो। करिब 100 मिटर सडक भाँसिएपछि त्यसलाई पार गराउन करिब 300 मिटर लामो नयाँ ट्र्याक निर्माण गरिएको छ। सडक विभाग र प्राविधिक टोलीको अध्ययन अनुसार अवरुद्ध क्षेत्र जोड्न भीरतर्फ करिब 30 मिटर उचाइबाट चट्टान काटेर नयाँ मार्ग निकालिएको हो। सडक डिभिजन कार्यालय, स्थानीय प्रशासन र निर्माण व्यवसायीको संयुक्त प्रयासमा अहिले त्यस क्षेत्रमा पर्याप्त जनशक्ति र उपकरण परिचालन गरिएको जनाइएको छ। भारत सरकारले नेपाललाई दैनिक 654 मेगावाट विद्युत उपलब्ध गराउने भएको छ। भारतको ऊर्जा मन्त्रालयले विज्ञप्ति जारी गरी उक्त जानकारी गराएको हो। भारतले यही सेप्टेम्बर 13 आगामी डिसेम्बर 31 नेपाल विद्युत प्राधिकरणलाई राति 12 साँझ 6 विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। भारतका अनुसार मुजफ्फरपुर ढल्केवर 400 डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 सिङ्गल सर्किट प्रसारण मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। धनुषाको हंसपुरका 365 परिवारलाई जग्गा धनी पूर्जा वितरण गरिएको छ। नाप नक्सा सम्पन्न भए पनि दर्ता प्रक्रिया पूरा हुन नसकेका गाउँ ब्लक तथा सोवासी प्रकृतिका जग्गाको समस्या समाधान गर्दै नापी कार्यालय धनुषाले जग्गा धनी प्रमाण पूर्जा वितरणलाई निरन्तरता दिएको हो। नेपाली कङ्ग्रेसको संस्थापन इतर पक्षले आगामी मक्सिर 21-23 गतेसम्म पार्टीको छुट्टै 15 महाधिवेशन गर्ने जनाएको छ। सो पक्षले हिजो काठमाडौँमा पत्रकार सम्मेलन गरी संस्थापन पक्षले पार्टीलाई एकताबद्ध बनाउने सम्बन्धमा खासै चासो नदिएको र संवादलाई व्यवस्था गरेको भन्दै आगामी मक्सिरमा 15 महाधिवेशन थाल्ने जनाएको हो। उक्त महाधिवेशन तयारी समितिका संयोजक डाक्टर शशाङ्क कोइरालाले 14 महाधिवेशनबाट निर्वाचित नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार आगामी असोज 15 वडा तहको अधिवेशन सुरु गर्ने जानकारी दिनुभएको हो। भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज महिलाहरू अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। महिलाहरू आज बिहानै उठी स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान पूर्णपात्र लगायत धार्मिक कृत्य गरी सभा 7 नजिकको नदी खोला ताल तलैया र पोखरीमा गई 365 दत्तीवनले दाँत माझ्ने गाईको गोबर माटो र खरानी लगाई स्नान गर्ने गर्दछन्। हरितालिका 30 व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको जनाइएको छ। टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ऋषि पञ्चमीको तयारी पूरा भएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 12 मन्दिर तथा त्यस आसपास क्षेत्रका सम्पदा स्थलमा सरसफाई, रङरोगन, सडक बत्ती व्यवस्थापन तथा भिड व्यवस्थापनका लागि आवश्यक तयारी पूरा गरेको हो। ऋषि पञ्चमीका दिन अर्थात् आज लाग्ने मेलामा सहभागी हुन आउनेको सुरक्षाका लागि नेपाल प्रहरी, सामुदायिक प्रहरी र महानगरपालिकाका प्रहरीलाई जिम्मेवारी दिएको छ। र धितोपत्र बजारलाई सुदृढ, आधुनिक, पारदर्शी र लगानी मैत्री बनाउँदै बजारमा देखिएको शिथिलता हटाउन अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना 2083 सार्वजनिक गरेको छ। सार्वजनिक 21 कार्ययोजनामा प्राथमिक तथा दोस्रो बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, संस्थागत लगानी विस्तार, ऋणपत्र बजारको विकास, नेप्सेको पुनर्संरचना, गैरआवश्य नेपालीलाई दोस्रो बजारमा प्रवेश, कर प्रणालीमा सुधार तथा बैङ्क तथा वित्तीय संस्थाको पुँजी बजार सम्बन्धी लगानीको पुनरावलोकन लगायतका विषय समेटिएका छन्। अर्थ मन्त्रालयका अनुसार पछिल्ला केही वर्षदेखि अर्थतन्त्रमा देखिएको शिथिलताको प्रभाव बैङ्क तथा वित्तीय क्षेत्र, उद्योग, वाणिज्य, पूर्वाधार विकास, लगानी र पुँजी बजारमा समेत परेको छ। सरकारले वार्षिक नीति तथा कार्यक्रम र चालु आर्थिक वर्ष 2083-84 बजेट मार्फत अर्थतन्त्रको विस्तार तथा चलायमान बनाउने कार्यक्रम कार्यान्वयन गरिरहेका बेला भोटेकोसी बाढीबाट भएको मानवीय तथा सूचीकृत जलविद्युत आयोजनासहित भौतिक पूर्वाधारमा भएको क्षतिले अर्थतन्त्रमा थप चाप परेको मन्त्रालयले जनाएको छ। सोही परिस्थितिलाई ध्यानमा राख्दै पुँजी बजारमा तत्कालीन सुधार तथा पुनरुत्थानका लागि कार्ययोजना ल्याइएको पनि अर्थ मन्त्रालयले स्पष्ट गरेको छ। 6 समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।
1: के तपाईँ खोला, नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार। बरसातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
2: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
1: हल्लाको पछि नलागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
2: रेडियो नेपालद्वारा जनहितका लागि।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल भदौ 30 गते मंगलबार, भाद्र शुक्ल पक्ष चतुर्थी तिथि, तदनुसार 15 सेप्टेम्बर सन् 2026, नेपाल सम्बत 1146, आज अलाथ्व 4। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसङ्गका समाचारहरूलाई प्राथमिकता दिएका छन्। गोर्खापत्र दैनिकमा प्रकाशित पुननिर्माणमा स्रोतको कमी हुँदैन प्रधानमन्त्री शीर्षकको समाचारबाट कार्यक्रम अखबारको सुरुवात गर्दैछौ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसी बाढीबाट क्षत विक्षत भएका मानव बस्ती, सड़क, पुल लगायत भौतिक संरचनाको पुननिर्माण तथा पुनस्थापनाका लागि आर्थिक स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बाढी प्रभावित नुवाकोट, रसुवा, धादिङ, गोर्खा र तनहुँका 15 स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सभा सदस्यसँग छलफल गर्दै उहाँले सरकारसँग उपलब्ध तथा दात्री निकायबाट प्राप्त स्रोत साधन परिचालन गरी पुननिर्माण तथा पुनस्थापनाको काम अघि बढाउने बताउनु भएको हो। छलफलका क्रममा प्रधानमन्त्री शाहले भोटेकोसी बाढीको विपदमा संघ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भई उद्धार तथा राहतका काम अघि बढेकोमा खुशी व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले भन्नुभयो, यसअघि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौं, तर यस विपदमा हामी एकै ठाउँमा उभियौं, मिलेर काम गर्यौं। प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न जनप्रतिनिधिसँगको छलफल महत्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री शाहले स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सभा सदस्यबाट प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनुभएको थियो। उहाँले प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई निर्धक्क भएर पुननिर्माणमा जुट्न आग्रह गर्दै सड़क सञ्जाल र पुलको पुननिर्माण तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। बाढीबाट प्रभावित नागरिकलाई पूर्ववत अवस्थामा फर्काउन सड़क सञ्जालको पुनस्थापना पहिलो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। यहाँ क्षतिग्रस्त सड़क सञ्जाल असोजभित्रै सञ्चालनको तयारी शीर्षकको अर्को समाचार पनि प्रकाशित छ। सरकारले रसुवाको भोटेकोसीमा आएको हिम बाढीका कारण क्षतिग्रस्त सड़क सञ्जाल असोजभित्रै पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी मर्मत तथा पुननिर्माणको कामलाई तीव्रता दिएको छ। नागरिकको आवत जावत सहज बनाउन र नजिकै गरेका ठूला चाडपर्वमा आपूर्ति व्यवस्थापनमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यसहित सरकारले यो कदम चालेको हो। विशेष गरी बाढीले बढी क्षति पुर्याएका राजमार्ग र रणनीतिक सड़कहरूमा प्राथमिकताका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़कहरू सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले त्यो सकिए लगत्तै पक्की सड़क र पुल निर्माणतर्फ केन्द्रित हुने बताएको छ। यो खबर आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। महिला तथा बालबालिका माथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराधका घटना नियन्त्रण र न्यूनीकरणमा राज्य संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू एकै ठाउँ उभिएका छन्। सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरू सम्मिलित रहेर संयन्त्र प्रभावकारी र क्रियाशील बनाउन प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक नीता घतानी प्रस्तावक रहेको संकल्प प्रस्ताव दर्ता भएको हो। प्रस्तावमा सत्तारूढ तथा अन्य विपक्षी दलका सांसदहरूले समर्थन गरेका छन्। घटना नियन्त्रण र न्यूनीकरणका लागि मौजुदा कानूनको प्रभावकारी कार्यान्वयन, पीड़ितहरूको सुरक्षा तथा पुनस्थापना र शीघ्र न्यायका लागि संयन्त्र आवश्यक भएको संकल्प प्रस्तुत गरिएको छ। सांसद घतानीको प्रस्तावमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रद्धा कुँवर, नेपाली काङ्ग्रेसकी रेणुका काउसा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद बलावती शर्मा र पार्वती विकले समर्थन गर्नुभएको छ। यस्तै श्रम संस्कृति पार्टीका अम्बिका देवी संग्रुला तथा राप्रपा संसदीय दलका सचेतक खुशबु ओलीले प्रस्तावको समर्थन गर्नुभएको छ। साइबर अपराध विरूद्ध साझा संकल्प प्रस्ताव शीर्षकको यो समाचार गोर्खापत्र दैनिकबाट लिएका हौं। भोटेकोसी बाढीमा निजी क्षेत्रको झण्डै 3 खर्बको क्षति शीर्षकको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।
भोटेकुसी बाढीमा भएको कुल क्षतिमध्ये करिब 3 खर्ब रुपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीमा सरकारी र निजी क्षेत्रको करिब 4.8 अर्ब रुपियाँ बराबरको क्षति भएको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कनको प्रतिवेदनले अनुमान गरेको हो। बाढीले निजी क्षेत्रका धेरै व्यावसायिक प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, सवारी साधन, सञ्चार माध्यम लगायत भौतिक संरचनामा क्षति भएको छ। राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडिएनएका संयोजक अर्जुन भण्डारीले भन्नुभयो, निजी क्षेत्रको मात्रै करिब 3 खर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै 33 होल्डिङ सेन्टरमा 2400 बाढी पीडित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम शीर्षकको समाचार प्रकाशित छ। विदुर नगरपालिका स्थित पिपलटारको होल्डिङ सेन्टरमा 5 वर्षीय योविसा श्रेष्ठ 23 भदौको दिउँसोसम्म खेलिरहनु भएको थियो, तर राति उहाँलाई अचानक ज्वरो आउनुका साथै बान्ता हुन थाल्यो। होल्डिङ सेन्टरको शिविरमै उपचार गराए पनि निको नभएपछि योगिताले छोरी योविसालाई उपचारका लागि बट्टार स्थित फार्मेसीमा लग्नु भएको भयो। योविसा एक्लै बिरामी होइन, सेन्टरमै रहेका 20 महिनाकी उहाँकी बहिनी पनि निरन्तर ज्वरो र बान्ताले थलिनु भएको छ। त्यही होल्डिङ सेन्टरमा रहेकी 20 वर्षीय कविता श्रेष्ठको 6 महिने शिशुलाई पनि ज्वरो आएको छ। के भएको हो भन्दा सामान्य सिटामोल दिएर पठाउँछन्, बच्चा अझै निको भएको होइन, योगिताले भन्नुभयो। बाढीले घर र बस्तीबाट विस्थापित भएपछि सुरक्षित ठाउँको खोजीमा पुगेका परिवारका लागि पिपलटार स्थित श्री चन्द्रज्योति माविको भवन अहिले अस्थायी घर बनेको छ, तर त्यहाँ खानेपानीको समस्या छ र बालबालिका बिरामी पर्न थालेका, महामारीको जोखिम बढ्दै गएको सम्बन्धीको यो प्रसङ्ग आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। पाठ्यपुस्तक छपाई प्रभावित शीर्षकको समाचार गोर्खापत्रबाट लिँदैछौँ। विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानो भन्ने अन्यलका कारण विद्यालय तहको पाठ्यपुस्तक छपाई प्रभावित भएको छ। तत्काल यो अन्यलको अन्त्य नभएमा आगामी शैक्षिक सत्र 2084-85 विद्यालय तहमा पाठ्यपुस्तक अभावको समस्या निम्ति नै चिन्ता बढेको छ। विद्यालय तहको पाठ्यपुस्तक छपाई र वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समेत यसमा चिन्ता व्यक्त गरेको छ। विद्यालय तहमा हाल रहेको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारले कार्यदल बनाएर काम गरिरहेको छ। कार्यदलले विभिन्न समूह मार्फत जिल्लामा गएर विद्यार्थी, शिक्षक, अभिभावक, नीति निर्माता लगायत अन्य सरकारवाला समूहबाट पृष्ठपोषण लिइरहेको छ। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। कसैको जीवन 80 वा 90 को दशकतिर फर्किएको छ। पुरानो फोटो एल्बममा होइन, मोबाइलको स्क्रिनमा फराकिलो काँध भएका पहिरन, पुरानै हेयर स्टाइल, फिक्का छिपछिपे रङका तस्विरमा धेरैजना आफ्नो काल्पनिक विगतसँग रमाइरहेका छन्। तर यो न वास्तविक विगत हो न त दशकौँ अघि खिचिएका तस्विर, मात्र एआईले केही सेकेन्डमै तयार पारिदिएको कृत्रिम नोस्टालिजिया हो। स्क्रिनमा एउटा बटन थिचेर बनाइएको यो रमाइलो ट्रेन्डका पछाडि भने हजारौँ जिपियु, विशाल डेटा सेन्टर, ठुलो विद्युत खपत र पानीको अदृश्य मूल्य जोडिएको छ। दक्षिण एसियाका प्रख्यात राजनीतिज्ञ, खेलाडी र कलाकर्मी समेत यो एआई नोस्टालिजिया ट्रेन्डमा सामेल छन्। भर्चुअल दुनियाँमा यो ट्रेन्ड जति रमाइलो र सहज देखिए पनि वातावरणीय असर उत्तिकै जटिल छ। यस्ता तस्विर बन्ने एउटा प्रक्रिया हुन्छ इन्टरनेटको भाषामा, जसलाई क्लाउड भनिन्छ। त्यो क्लाउड कुनै आकाशको बादल भने होइन, यो जमिनमै रहेका भौतिक पूर्वाधार हुन्। प्रयोगकर्ताले मोबाइलबाट दिएको निर्देशन फाइबर अप्टिक केबल हुँदै हजारौँ किलोमिटर टाढा रहेका विशाल डेटा सेन्टरमा पुग्छ। त्यहाँका हजारौँ ग्राफिक्स प्रोसेसिङ युनिटले विद्युत खपत गर्दै गणितीय जोड घटाउ मार्फत उक्त तस्विर निर्माण गर्छन्। यसरी मानिसले मोबाइलमा एउटा बटन थिचेर बनाउने यस्तो तस्विरले डेटा सेन्टरमा विशाल मात्रामा विद्युत र पानी खपत गरिरहेका छन्, जसको निरन्तरको प्रभावबारे पछिल्ला अन्तर्राष्ट्रिय अध्ययनहरूले प्रश्न उठाएका छन्।
तस्विर जेनेरेट गर्दा हुने ऊर्जा खपतका विषयमा प्रविधि र जलवायुको क्षेत्रमा सबैभन्दा धेरै उद्धृत गरिने अध्ययन हगिङ फेस र अमेरिकाको कार्नेगी मेलन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले संयुक्त रूपमा तयार पारेका हुन्। डाक्टर सासा लुसियोनीको नेतृत्वमा प्रकाशित अनुसन्धान पत्र पावर हङ्ग्री प्रोसेसिङ वाट्स ड्राइभिङ द कस्ट अफ एआई डिप्लोइमेन्टले एआईको यो पाटोलाई सतहमा ल्याइदिएको छ। अनुसन्धानकर्ताहरूको टोलीले 17 फरक फरक अत्याधुनिक इमेज जेनेरेसन र टेक्स्ट मोडेलहरूको ऊर्जा खपतलाई वास्तविक समयमा मापन गरेको थियो। उक्त अध्ययनले एआई मोडेलहरूबीच एउटै प्रकृतिको काम गर्दा हुने ऊर्जा खपतमा 46 गुणासम्मको डरलाग्दो भिन्नता भेट्टाएको छ। तपाईँले बनाएको 80 दशक झल्किने तस्विरले वातावरणलाई कति भार पर्छ शीर्षकको यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। बाढीको कहरमा जनप्रतिनिधि आफन्त सहकर्मी गुमाए तर बिर्सेनन् दायित्व शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। रसुवाको भोटेको सीमा विनाशकारी बाढी आएको 5 दिनपछि भदौ 15 गते अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले उद्धारमा स्थानीय तह स्वतः सक्रिय हुनुपर्ने अभिव्यक्ति दिनुभएको थियो। बाढीले स्थानीय तह र त्यहाँका जनप्रतिनिधि कति पीडामा छन् भन्ने ख्यालै नराखी मन्त्री लम्सालले दिएको अभिव्यक्तिलाई रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङको भोगाईले जवाफ दिन सक्छ। भदौ 10 गते अध्यक्ष तामाङ स्याफ्रोबेसी स्थित गाउँपालिका कार्यालयमा जाने तयारी गर्दै हुनुहुन्थ्यो। दोन्चे बस्ने तामाङले घरबाट निस्किने क्रममा 8:55 जाँदा बाढी आएको खबर पाउनुभयो। तत्काल उहाँले स्याफ्रोबेसीमै रहेका सालोलाई फोन गरेर गर्नुभयो तर सम्पर्क हुन सकेन। जेठान पनि सम्पर्कमा आउनु भएन। मनमा चिसो पसेपछि तत्काल पालिकाका कर्मचारीहरूलाई फोन गर्नुभयो तर कसैसँग सम्पर्क हुन सकेन। उहाँले टिमुरे र स्याफ्रोबेसी बजार र नजिकका धेरैलाई फोन गर्नुभयो तर कसैसँग सम्पर्क हुन नसक्दा बेसरी अतालिनुभयो। कार्यालय पुग्न नपाउँदै बाढीले पुरै बस्ती बगाइदियो। अध्यक्ष तामाङका पालिकाका बस्तीहरू मात्र बगेनन्, ससुरालीका 9 जना सदस्य समेत बाढीमा बेपत्ता भए। मेरो ससुरालीतिर 2 जना सालो, उनीहरूका श्रीमती, 1 जना जेठान कि श्रीमती, कान्छा ससुरा र सासु, 1 जना जेठी सासु, 1 जना नातिनी बेपत्ता हुँदा अब फर्केर आउने आशा पनि नभएकाले धार्मिक कर्म भइरहेको छ। उहाँले भन्नुभयो ससुरालीमा परिवारको सदस्य जम्मा 2 जना जेठान मात्रै हुनुहुन्छ। उहाँका अनुसार बाँचेका 2 जेठानमध्ये 1 जना काठमाडौँ आएका कारण र अर्को बिहानै गोठमा गएका कारण जोगिएका हुन्। यो प्रसङ्ग बाढीको कहरका बीच पनि जनप्रतिनिधिले आफ्नो दायित्व नबिर्सेर काम गरिरहेको सम्बन्धीको प्रसङ्गसहित आजको नागरिक दैनिकमा यो समाचार प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको नयाँ पत्रिका दैनिकमा अनियन्त्रित महँगी शीर्षकको समाचार प्रकाशित छ, जहाँ ग्यासको लाइन नहट्दै चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको बजार भाव आकाशिएको, सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन प्रयास गरे पनि त्यसले प्रभावकारिता नदेखाएको सम्बन्धीको प्रसङ्ग उल्लेख छ। चाडपर्व नजिकदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिन थालेको छ। एक महिनामै चामलको मूल्य प्रति बोरा 400 रुपियाँसम्म बढेको छ भने खाने तेल, दाल, चिनी, तरकारी, फलफुल र अण्डाको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ। उपभोक्ता अस्वाभाविक महँगीको मार झेल्न बाध्य भएका सम्बन्धीको प्रसङ्ग आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। चौधौं महाधिवेशनपछिको केन्द्रीय कार्य समिति सदस्यलाई 15 महाधिवेशन आयोजक समितिमा समायोजन गर्ने काङ्ग्रेस संस्थापन पक्षको निर्णय राजनीतिक सौदाबाजी भन्दै इतर समूहले यसलाई अस्वीकार गरेको छ। काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा निवासमा हिजो बसेको 14 महाधिवेशन पक्षधर नेताहरूको बैठकले विशेष महाधिवेशन पक्षधर ले पदलाई सौदाबाजीको विषय बनाएकोले सहमति हुन नसकेको निष्कर्ष निकालेको हो। मंसिरको महाधिवेशनमा केन्द्रित हुने यो समूहको निर्णय छ। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। एमाले पुनर्गठन बहस थप पेचिलो शीर्षकको समाचार आजको अन्नपूर्ण पोस्टबाट लिँदैछौ। निर्वाचनमा लज्जास्पद पराजयपछि एमालेभित्र सुरु भएको पार्टी पुनर्गठनको बहस अहिले दुई फरक प्रतिवेदनलाई एउटै दस्तावेजमा मिलाउने चरणमा पुगेको छ। पुनर्गठनको अर्थ संगठन सुधार मात्रै हो कि नेतृत्व व्यवस्थापन पनि हो भन्ने प्रश्नमै मतभेद छ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव शङ्कर पोखरेलले छुट्टा छुट्टै प्रतिवेदन पेश गरेपछि एमालेभित्रको बहस थप पेचिलो बनेको हो। दुवै प्रतिवेदनमा पार्टी संगठन सुधार, निर्वाचनको समीक्षा र कमजोरी सच्याउने विषय छन्। तर नेतृत्वको निरन्तरता, उमेरहद, कार्यकाल र नेतृत्व हस्तान्तरणको प्रक्रियामा फरक धारणा देखिएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। बिमा दाबीको भुक्तानीमा जहिल्यै समस्या शीर्षकको समाचार कारोबार दैनिकबाट लिँदैछौ। विपदको सामना गरिरहेको निजी क्षेत्रको सम्पत्तिको बिमा दाबी भुक्तानीमा बिमा कम्पनीहरूले जहिल्यै ढिलाइ गर्ने गरेको आरोप लागेको छ। कोरोना महामारी, जेन्जी आन्दोलन, बाढी पहिरो लगायतका कारण क्षतविक्षत बन्नु परेका बिमितहरूलाई बिमा कम्पनीहरूले भुक्तानीमा ढिलाइ गरेको आरोप लागेको हो। गत भदौ 10 रसुवाको भोटेकोसी हुँदै आएको बाढीमा जलविद्युत, निजी भवन तथा मोटर लगायत ठूलो क्षति भएको छ, जसको बिमा दाबी आकलन नै 50 अर्बभन्दा माथि गरिएको छ। प्रारम्भिक चरणमा 25 अर्बभन्दा बढी बिमा दाबी भइसकेको छ। बाढीले कतिपयको केही पनि कागजात बाँकी नराखी बगाएकाले यो पटक पनि भुक्तानीमा समस्या आउने बिमकहरूको भनाइ छ। कोरोनाको 7 अर्ब भुक्तानीमा सरकार मौन शीर्षक उपशीर्षक दिएर खबर छ। 2076 सरकारकै दबावमा गरिएको कोरोना बिमाको अहिलेसम्म नागरिकले भुक्तानी पाउन सकेका छैनन्। 2077 वैशाखदेखि तत्कालीन बिमा समितिले ल्याएको कोरोना बिमालाई सरकारले समेत प्राथमिकतामा राखेर अगाडि बढाएको थियो। तर बिमा कम्पनीहरूले आफ्नो दायित्वमा रहेको बिमा भुक्तानी गरे पनि सरकारले बाँकी भुक्तानी गरेको छैन। पछिल्लो समय बिमा प्राधिकरणले पनि यसबारे चासो देखाएको छैन। यसकारण बिमितको 50,000 देखि 1,00,000 रुपियाँसम्मको बिमा रकम डुबेको छ। कोरोना महामारीको 6 वर्ष बितिसक्दा दाबी भुक्तानीमा सरकार मौन हुँदा बिमा कम्पनीहरूमाथि अविश्वास बढ्ने चिन्ता जानकारहरूको छ। बिमा प्राधिकरणका अनुसार 13 लाखले कोरोना बिमा गराएकोमा करिब 13 अर्ब रुपियाँ भुक्तानीका लागि दावी गरिएको थियो। यसमध्ये गत वर्षसम्म 6 अर्ब रुपियाँ हाराहारी भुक्तानी भएको छ। बाँकी 7 अर्ब रुपियाँ भुक्तानीका लागि सरोकारवाला सबै निकाय मौन छन्। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। चितवनमा केराको उत्पादन बढेसँगै बजार मूल्य घटेको सम्बन्धी समाचार नागरिक दैनिकबाट लिँदैछौ। चितवनमा केराको उत्पादन बढेसँगै बजारमा मूल्य घटेको छ। उत्पादनको मुख्य सिजन र भोटेकोसी, त्रिशुली, बाढी लगायतका कारण राजधानी लगायत ठूला बजारमा सहज रूपमा केरा पठाउन नसक्दा केराको मूल्यमा गिरावट आएको हो। चितवनको खैरहनीका किसान इन्द्र सुवेदी एक महिना अघिको तुलनामा अहिले केराको मूल्य घटेको बताउनुहुन्छ। मैले आज प्रति कोसा 5 रुपियाँका दरले चिनी चप्पा जातको 20,000 कोसा बिक्री गरेको छु, उहाँले भन्नुभयो, तर घाटा चाहिँ छैन। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। अदालतको आदेशपछि अमेरिकाले पुनः थाल्यो डिभी भिसा प्रक्रिया, शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। अमेरिकाले अदालतको आदेशपछि नेपालसहित 75 देशलाई डाइभर्सिटी डिभी तथा आप्रवासी भिसा दिन पुनः प्रक्रिया अघि बढाएको छ। गत जनवरीमा अमेरिकी ट्रम्प प्रशासनले नेपालसहित 75 देशका नागरिकलाई सरकारी सहायता वेलफेयरमा निर्भर हुन सक्ने सम्भावना देखाउँदै आप्रवासी र डिभी भिसा जारी गर्न अस्थायी रोक लगाएको थियो। उक्त रोक असंवैधानिक र कानूनी अधिकार बाहिरको रहेको उल्लेख गर्दै संघीय अदालतले बदर गरिदिएको थियो। अदालतको पछिल्लो आदेशपछि विदेश मन्त्रालयले अमेरिकी अध्यागमन तथा राष्ट्रियता ऐनको धारा 221G अन्तर्गत अस्वीकृत भएका भिसा पहिचान गरी पुनः प्रक्रिया अघि बढाउन समेत निर्देशन दिएको जनाएको छ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्डेलाई धन्यवाद दिँदै दीपक जोशी बिदा हुन्छु। नमस्कार।

0: नमस्कार, अन्तर सम्वादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा प्रत्यक्ष कुराकानी गर्ने गर्छौँ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसी बाढीबाट छेदविच्छेद भएका मानव बस्ती, सडक, पुल लगायत भौतिक संरचनाको पुननिर्माण तथा पुनस्थापनाका लागि आर्थिक स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हिजो बाढी प्रभावित स्थानीय जनप्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले भोटेकोसी बाढीको विपदमा सङ्घ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भई उद्धार तथा राहतका काम अघि बढेकोमा छलफलमा स्थानीय जनप्रतिनिधिहरूले खुसी पनि व्यक्त गरेका थिए र प्रधानमन्त्रीले पनि जुन खालको समन्वय भयो त्यसले चाहिँ उद्धार राहतमा चाहिँ सहजता उत्पन्न भएकाले स्थानीय जनप्रतिनिधिहरूलाई धन्यवाद पनि दिनुभएको थियो। सँगै सरकारले रसुवाको भोटेकोसीमा आएको बाढीका कारण क्षतिग्रस्त सडक सञ्जाल असोजभित्रै पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी मर्मत तथा पुननिर्माणको कामलाई पनि तीव्रता दिने जनाएको छ। सँगै ती बाढी प्रभावित बस्तीहरू सुरक्षित स्थानमा सार्ने विषय पनि अहिले उठेको छ। हिजोको छलफलका क्रममा पनि ती विषयहरू उठेका थिए। अब त्यो प्रभावित क्षेत्रमा बसोबास नगरिकन नजिकै एउटा सुरक्षित स्थान खोजेर स्थानीयहरूलाई बसोबास गराउने गरी प्रबन्ध गर्न सरकारले तयारी गरेको र सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्नुपर्नेमा स्थानीयले पनि जोड दिएका छन्, स्थानीय जनप्रतिनिधिहरूले पनि जोड दिएका छन्। अर्कोतर्फ बाढीका कारण विशेष गरी मानवीय क्षति त छँदैछ, भौतिक क्षतितर्फ पनि सडकसँगै विद्युत आयोजनाहरूमा ठुलो क्षति पुगेको छ। विशेष गरी रसुवा जिल्ला धेरै विद्युत आयोजनाहरू भएको जिल्ला हो र सो कारण पनि सो ठाउँमा बाढी आउँदा थुप्रै जलविद्युत आयोजनाहरू प्रभावित भए, ध्वस्त भए। करिब वार्षिक 2730 गिगावट घन्टा विद्युत उत्पादन वार्षिक रूपमा कम हुने अनुमान गरिएको छ। विद्युतमा 16,34 करोडको क्षति भएकोमा आकलन गरिएको छ। जलविद्युत उत्पादनतर्फ वार्षिक 2520 गिगावट घन्टा विद्युत उत्पादन गुम्ने, यसबाट चाहिँ 14,82 करोड रुपियाँ बराबरको क्षति हुने अनुमान गरिएको छ। सँगै अप्पर सान्जेन र सान्जेन जलविद्युतको 57.3 मेगावट, सुपर सान्जेनको 78 मेगावट लगायतका केही आयोजनाको बिजुली प्रसारण लाइन बग्दा खेर जाने अवस्था पनि छ। क्षति बेहोरेको ऊर्जा क्षेत्रलाई पूर्ववत अवस्थामा फर्काउने करिब 3,90,62,30,00,000 रुपियाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको छ। अप्पर सान्जेन र सान्जेन जलविद्युतको 57.3 मेगावट विद्युत प्रसारण लाइन चाहिँ बगेका कारण खेर जाने अवस्था आएको बताइएको छ। आज हामी यिनै विषयमा छलफल गर्छौँ। भोटेकोसी बाढीमा निजी क्षेत्रले धेरै धनजनको क्षति गुमाएको छ। निजी क्षेत्रको बाढीका कारण 3 खर्बको क्षति पुगेको छ। बाढीबाट समग्रमा 4,08,00,000,000 क्षति भएको छ। पुननिर्माणका लागि 7,23,31 करोड आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ। बाढीले निजी क्षेत्रका धेरै व्यावसायिक प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, सवारी साधन, सञ्चार माध्यम लगायत भौतिक संरचनामा क्षति पुर्याएको छ। यसरी गत भदौ 10 गते आएको विनाशकारी बाढीका कारण थुप्रै जनधनको क्षति भएको छ। यो क्षति भौतिक रूपमा त पूर्ति होला, केही समय लाग्ला, तर मानवीय क्षति यो त्यतिकै आउने कुरा पनि भएन र यसमा बेपत्ताहरूको खोजी कार्य नेपाली सेना, नेपाल प्रहरी लगायत विदेशी विज्ञहरूको सहकार्यमा अहिले भइरहेको छ। विशेष गरी जलविद्युत आयोजनाहरूको सुरुङमा मानिसहरू त्यहाँ रहेको हुनसक्ने आशंका गरी सुरुङ मार्गमा बेपत्ताहरूको खोजी कार्यलाई जारी राखिएको छ। आज हामी यही विषयमा छलफल गर्छौँ। तपाईँकै सुझाव पनि प्रस्तुत गर्छौँ, तपाईँहरूको धारणा पनि प्रस्तुत गर्छौँ। 42,11,721, 42,11,736, विशेष गरी बाढी प्रभावित क्षेत्रका स्थानीयहरूले त्यहाँ भोग्नु परेका समस्याहरू राख्न सक्नुहुनेछ। 42,11,721, 42,11,736 सँगै बाढी प्रभावित क्षेत्रका स्थानीयहरूले, बासिन्दाहरूले भोग्नु परेका समस्याहरू अन्य व्यक्तिहरूले पनि राख्न सक्नुहुनेछ र त्यहाँ गर्नुपर्ने र प्राथमिकताका विषयहरूलाई चाहिँ उठाउन सक्नुहुनेछ। 42 11 721 42 11 736 हाम्रो स्टुडियोको टेलिफोन नम्बर, यसमा टेलिफोन गरेर आफ्ना विचारहरू, धारणाहरू, सुझावहरू सभ्य ढङ्गबाट राख्न सक्नुहुन्छ। विशेष गरी भदौ 10 गतेको विनाशकारी बाढी पछि अहिले जुन खालको अवस्था छ, सडक संरचनाहरू भत्किएका छन्, जलविद्युत उत्पादन भनौँ न जलविद्युत आयोजनाहरूमा क्षति पुगेको छ, ठुलो क्षति पुगेको छ, विद्युत उत्पादन हुन सकिरहेको छैन। भारतले थप विद्युत नेपाललाई दिने भनेर हिजो मात्र विज्ञप्ति मार्फत जनाएको छ। यसले जुन खालको विद्युत आपूर्ति, विद्युतको माग छ, यसले केही हदसम्म नेपाललाई सहयोग गर्नेछ। हाम्रो टेलिफोन सम्पर्कमा कोही श्रोता आइसक्नु भएको छ। नमस्कार, हजुर, 42 11 721 42 11 736 हाम्रो स्टुडियोको टेलिफोन नम्बर, यसमा टेलिफोन गरेर आफ्नो धारणा राख्न सक्नुहुनेछ। विशेष गरी भदौ 10 गतेको बाढी पछिको अवस्था, उद्धार, राहत, पुनस्थापनाका भइरहेका कार्यहरूमा तपाईँ सुझाव दिन सक्नुहुन्छ, आफूलाई परेका समस्याहरू राख्न सक्नुहुन्छ। यति नै बेला कोही श्रोता आइसक्नु भएको छ। नमस्कार,
1: हजुर,
0: को बोल्दै हुनुहुन्छ, यहाँ कहाँबाट?
1: हजुर, मेरो नाम देवबहादुर गुरुङ हो।
0: हजुर,
1: म पोखरा 18 नम्बरबाट बोलेको छु।
0: हजुर,
1: अब बाढीको चाहिँ नि बिटन त हाम्रो देशमा जसरी पर्यो त्यो चाहिँ अब त्यो धन सम्पत्ति त अब जे होला होला, तर ज्यानको चाहिँ क्षति हाम्रो कहिले पुर्याउने छैन। यो हामीलाई यस्तो विपत्ति बारम्बार हाम्रो देशलाई लागेको छ र यो कुरा एउटा कुरा छँदैछ, अब हामी सबैले सहयोग गर्नुपर्ने, अब के सकिन्छ त्यही सहयोग गर्ने हो। अब केही नभए एउटा आत्माले भने भगवान्को चाहिँ प्रार्थना गर्ने हो कि त्यो हराएका चाहिँ दाजुभाइ दिदीबहिनीहरूको कम्तीमा एउटा चाहिँ लासको टुक्रा भन्ने भेटिस भन्ने हो। तर एउटा कुरा हजुर के लाग्छ भने हामीले बारम्बार समाचारमा सुन्छौँ त्यो भोटेपछि भनिन्छ, त्यो भोटेपछि होइन, त्यो त लेन्टे खोलाबाट आएको बाढी हो, त्यो त्यहाँ गएर नदेखेको मान्छेले त नदेख्नु होला, तर त्यो म त त्यहाँ गएर हेरेको छु, रोसागढीसम्म गएर म त हेरेको मान्छे हो, घुमेको मान्छे हो म। त्यसले भोटे कोसी भन्दाखेरिमा त्यो अलिक भ्रामक हुन्छ कि, किनभने यो कोशी क्षेत्र होइन, यो गन्ध क्षेत्र हो, यो गन्ध क्षेत्रपट्टि पूर्व लाग्यो भने त्यहाँ त बागमती पऱ्यो, बागमतीभन्दा अझ पूर्वपट्टि बल्ल कोशी क्षेत्र पर्छ, यो गन्ध क्षेत्र हो। यो नाउँ चाहिँ पनि अब हामी जनताले पनि अब नबुझ्ने हो कि सरकारले पनि यसलाई सुधार गरेर यो चाहिँ नि नाउँले सुधार गर्दै हुन्थ्यो, जहाँकि चाहिँ नि कोशी क्षेत्र भनेको पूर्व पर्छ, यो गण्डक क्षेत्र हो। म चाहिँ अहिले यति मात्रै भन्न चाहे हजुर।
0: हस् हस्, धन्यवाद यहाँलाई। देवबहादुर गुरुङ हुनुहुन्थ्यो पोखराबाट, सँगै अर्का श्रोता पनि आइसक्नु भएको छ। नमस्कार, हामी अन्तरसंवादमा छौँ। आज हामी अन्तरसंवादमा गत भदौ 10 गते आएको बाढी, त्यसले पुर्याएको क्षति, पुनस्थापना, राहत वितरण लगायतका भएका सन्दर्भमा प्रयासहरू भएका प्रयासहरू का सन्दर्भमा तपाईँका सुझावहरू लिइरहेका छौँ। यति नै बेला अर्का श्रोता आइसक्नु भएको छ। नमस्कार,
2: हजुर, नमस्ते,
0: हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
2: म महोत्तरीबाट जीवस मिश्रा।
0: हजुर जीवस मिश्रा, के छ आजको सन्दर्भमा यहाँको धारणा?
2: यो त दुःखद घटना भयो, बाढी आयो लेन्देबाट। म सर्वप्रथम त अब यो बेपत्ता हुनुभएका ज्यान गुमाउनु हुनुभएकाले उहाँले श्रद्धाञ्जली अर्पण गर्दै अब घाइतेहरूलाई स्वास्थ्य लाभ होस्, साथै यो जुन अहिले होल्डिङ सेन्टरमा समस्या छ त्यहाँ चाहिँ अब राम्रोसँग बस्ने व्यवस्था होस्, र यो जुन परिवारहरूले जुन यो खोलामा यो घरबार गुमाएर दाना पाखामा बस्नुभएको छ, उहाँहरूको अवस्था कहाँ लाग्दो छ, उहाँसम्म राहत पुगेको छ कि छैन, उहाँ बस्ने अवस्था कस्तो छ, त्यहाँ अब त्यो खानेकुरा बस्ने कुरा यो अब त्यो त्यहाँ बच्चा आइमाई अब पुरुषहरू सबै एकै ठाउँमा बस्दा त्यसमा पर्ने प्रभाव र अब उद्धार राहत खोजको जहाँसम्म कुरो छ, हामीले सुने अनुसार त्रिशुली 3A 35 हाम्रा काम गर्ने साथीहरू त्यहाँ फोन गर्नुभएको थियो हामीले उद्धार गर्नुहोस्, तत्पश्चात सत्तारूढ दलका हाम्रा इन्जिनियर जानकार अनुभवी श्रीराम नेपालज्यू उहाँ पुग्नुभयो, अब अहिले विदेशी जनशक्ति पनि त्यहाँ आएको छ, त्यही पनि सफल हुन सक्दैन, कस्तो हाम्रो भूगोल हो र हाम्रो आगामी दिनमा कस्तो तयारी गर्नु पर्ला त्यो बहुत गम्भीर सोच्ने विषय छ। आगामी दिनमा हामीले अरू यस्तै अब जुन तालहरू 22 यिन तालहरू हाम्रो जोखिममा छन् र 6-7 एकदम अत्यन्त खतरामा छन्, त्यसलाई कसरी न्यूनीकरण गर्ने, आगामी दिनमा हामी कसरी जाने भन्ने बहुत गम्भीर विषय छ। यो
0: हस् हस् यहाँलाई धन्यवाद। जीवस मिश्रा हुनुहुन्थ्यो। बाढीले क्षति पुर्याएपछि यति बेला नुवाकोट जिल्लामा विशेष गरी विदुर नगरपालिकाभित्र 33 होल्डिङ सेन्टरमा 2400 बाढी पीडितहरू रहेका छन्। त्यहाँ अहिले ती बाढी पीडितहरूलाई होल्डिङ सेन्टरमा रहेका बाढी पीडितहरूलाई खानेपानीको समस्या देखिएको छ। बाढीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा रहेका छन्। यी सबै होल्डिङ सेन्टरहरूमा खानेपानीको समस्या देखिएको कुरा बाहिर आएको छ। कुनै कडा महामारी नफैलिए पनि रोगाखोकी र भाइरल ज्वरो ती स्थानीयहरूमा देखिएको छ, होल्डिङ सेन्टरमा बसेकाहरूमा देखिएको छ। बाढी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा चाहिँ बाढीका कारण विभिन्न खालका पानीमा देखिने जीवाणुहरू भेटिएको बताइएको छ। सँगै ती क्षेत्रहरूमा खानेपानीको पहुँच पुर्याउन आवश्यकता देखिएको छ। शुद्ध खानेपानी होल्डिङ सेन्टरमा रहेका बाढी पीडितहरूलाई उपलब्ध गराउनुपर्ने तड्कारो आवश्यकता देखिएको छ। आजको अन्तर्संवादमा हामी बाढीपछिको अवस्था, उद्धार राहत पुनस्थापनाका लागि भइरहेका प्रयासहरू, तपाईँको सुझावहरू प्रस्तुत गरिरहेका छौँ। 42-11-721 र 42-11-736 हाम्रो स्टुडियोको टेलिफोन नम्बर हो र यसमा टेलिफोन गरेर आफ्ना सुझावहरू राख्न सक्नुहुनेछ। बाढीका कारण तातोपानी नाका पूर्ण रूपमा ठप्प भएको छ। यो तातोपानी नाका विगतमा पनि यसमा अवरोध हुँदै आएको थियो, भूकम्पका कारण पनि यो नाका अवरुद्ध भयो र त्यसपछि आएको बाढीका कारण पनि यो नाका अवरुद्ध भएको थियो र पछि निर्माण गरेर फेरि सुचारू गरिएको थियो। दोस्रो पटक यो नाका निर्माण गरेर सुचारू गरिएको थियो र भदौ 10 आएको बाढीले यो नाका अहिले ध्वस्त बनाएको छ। नेपाल चिन्डिसको दोस्रो ठुलो उत्तरी व्यापारिक नाका तातोपानी सङ्कटका बेला पटक पटक बन्द हुँदै आएको छ। बाढी पहिरो भूकम्प महामारी तथा सीमा सुरक्षाका विभिन्न कारण देखाउँदै चीनतर्फबाट नाका बन्द हुने र नेपाल सरकारको पहलपछि आंशिक तथा पूर्ण रूपमा सञ्चालनमा आउने गरेको थियो तातोपानी नाका। अब रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि यो तातोपानी नाका सञ्चालनका लागि पहल भइरहेका कुराहरू पनि आइरहेका छन्। यति नै बेला भने हाम्रो टेलिफोन सम्पर्कमा कोही श्रोता आइसक्नु भएको छ। हजुर नमस्कार।
3: नमस्कार
0: हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
3: म श्याम आचार्य, यहाँ भक्तपुरबाट। हजुर
0: हजुर, के छ आजको सन्दर्भमा यहाँको धारणा विचार?
3: मेरो सन्दर्भ के छ भने त्यहाँका जनताहरूलाई चाँडोभन्दा चाँडो सुविधा दिनु पर्यो र बाटोको सञ्जाल बन्द भइरहेछ, त्यो बाटो तुरन्त खुलाउनु पर्यो।
0: हजुर
3: र त्यहाँ तपाईँको यहाँबाट रात लिएर गएको छ, त्यो पुलिस आर्मीको त्यहाँ क्याम्पमा थन्क्याएर राख्ने होइन कि, सम्बन्धित पीडितलाई चाहिँ सम्बन्धित ठाउँमा वितरण हुनु पर्यो। यहाँबाट लगेको त्यो आर्मी पुलिसकोमा राखेर भोलि पर्सि अस्ति न जस्तै त्यो खाल्डामा पुर्ने होइन कि, खान नपाउने व्यक्तिलाई वितरण राम्रोसित गरिदिनु पर्यो, त्यहाँको प्रतिनिधिहरूलाई जिम्मा दिएर हुन्छ कि त्यसलाई दिएर हुन्छ? बिचरा खान नपाएर त्यहाँ भोक भोकै बसिरहेछ।
0: हस् हस्, यहाँलाई धन्यवाद। श्याम आचार्य हुनुहुन्थ्यो, उहाँले विशेष गरी भत्किएका बाटोहरूको मर्मत तत्काल गर्नु पर्यो भन्ने सन्दर्भ छ। सँगै थुप राहतहरू जति त्यहाँ पुगेका छन् ती राहतहरू जम्मा गरेर राख्ने होइन, प्रभावित पीडितहरूलाई चाहिँ तत्काल वितरण गर्नु पर्यो ताकि त्यो राहत चाहिँ पछि बिग्रने अवस्था नआओस् भन्ने सन्दर्भ उठाउनु भयो। विशेष गरी सरकारले असोज महिनाभित्रै भत्किएका बाटोहरू सडकहरू चाहिँ पुननिर्माण गर्ने बनाउने भन्ने सन्दर्भमा धारणा राखेको छ। हिजो मात्र स्थानीय प्रभावित बाढी प्रभावित स्थानीय पालिकाका नेतृत्वहरूसँग पूर्वाधार मन्त्री लगायत सञ्चार मन्त्री लगायतको छलफलमा सरकारले बाटो असोज महिनाभित्रै निर्माण सम्पन्न गर्ने, भत्किएका बाटोहरूको पुननिर्माण गर्ने भनेर त्यहाँ निष्कर्ष पनि निकालिएको छ। यसै सन्दर्भमा बाटो निर्माणसँगै राहतका कामलाई अझै बढी प्रभावकारी बनाउनु पर्ने सुझाव श्रोताहरूको पनि आएको छ। फेरि पनि कोही श्रोता टेलिफोन सम्पर्कमा आउनु भएको छ र हामी बाढी पछि बताउ 10 गते आएको बाढी र त्यसले पुर्याएको क्षति न्यूनीकरणका लागि भएका प्रयास, पुनस्थापनाको कार्य, पुननिर्माणको कार्य का सन्दर्भमा तपाईँकै विचार हामी लिइरहेका छौँ। 42 11 721, 42 11 736 टेलिफोन नम्बरहरू हुन् र यी टेलिफोन नम्बरमा फोन गरी आफ्नो धारणा व्यक्त गर्न सक्नुहुनेछ। यति बेला बाढीपछि त्यहाँ राहत वितरणहरू भइरहेका छन्। विभिन्न निकायहरूले प्रधानमन्त्री राहत कोषमा सहयोग पनि गरिरहनु भएको छ र त्यो सहयोगको परिचालन पनि अगाडि बढाइ नै राखिएको छ। विशेष गरी सरकारले अहिले भत्किएका बाटोहरूको निर्माणलाई प्राथमिकता दिएको छ। बाटो निर्माणसँगै बस्ती स्थानान्तरण गर्ने प्रक्रियामा सरकार अगाडि बढिरहेको छ र कुन बस्ती कुन ठाउँ चाहिँ सुरक्षित हुन्छ भन्ने सन्दर्भमा अध्ययनको कार्य पनि भइरहेको जनाइएको छ। विशेष गरी स्थानीय जनप्रतिनिधिहरूले सडक निर्माणसँगै बस्ती स्थानान्तरणको माग गरेका छन्। उनीहरूले जोखिमपूर्ण बस्तीबाट स्थानीयहरूलाई सुरक्षित बस्तीमा सार्न, सुरक्षित ठाउँमा सार्नका लागि सरकारले चाँडोभन्दा चाँडो प्रक्रिया अगाडि बढाउन आवश्यक रहेको सुझाव पनि हिजो भएको छलफलका क्रममा व्यक्त गरेको सञ्चार माध्यमहरूमा आएका छन्। बाढीले ठुलो क्षति पुगेको छ, मानवीय क्षति त छँदैछ, अझै पनि 4,000 बढी व्यक्तिहरू हराइरहेका छन् र उनीहरूको खोजी कार्य भइरहेको छ। विशेष गरी सुरुङ जलविद्युत आयोजनाको सुरुङ मार्गमा केही व्यक्तिहरू फँसेको हुनसक्ने आशंका गरी चिलिमे लगायतका जलविद्युत आयोजनामा रहेका सुरुङ सरसफाइको काम भइरहेको छ। नेपाली प्राविधिक टोली, नेपाली सेना सँगै विदेशी विभिन्न देशका विज्ञ टोली समेतको सहभागितामा यति बेला चिलिमे लगायतका जलविद्युत आयोजनाको सुरुङ निर्माण कार्य, सुरुङको बनाउन भग्नावशेष हटाउने कार्य भइरहेको छ। फेरि अर्का श्रोता आइसक्नु भएको छ। नमस्कार। हजुर,
4: हेलो।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ?
4: म महोत्तरी जिल्लाबाट बुद्धिवास नगरपालिका वडा नम्बर 6 बोलिरहेको छु, विजय राज महतो।
0: हजुर, के छ आजको सन्दर्भमा यहाँको धारणा सुझाव?
4: मेरो धारणा के छ भनेदेखि होल्डिङ सेन्टरमा जुन बालबालिकाहरू बिरामीले आक्रान्त भएको छ, भाइरल ज्वरो लाग्ने, अब सिटामोल खाँदै जाने, निको नहुने समस्या छ र यसलाई चाहिँ उचित उपचारको व्यवस्था हुनु पर्यो। अब अर्को मानवीय क्षति हुनु भएन, त्यही धारणा राख्छु म।
0: हस्, यहाँलाई धन्यवाद। विजयराज महतो हुनुहुन्थ्यो महोत्तरीबाट। विशेष गरी बाढी पीडितहरूलाई जुन खालको स्वास्थ्य समस्या देखिन सक्छ ती समस्याहरूबाट अहिले नै सतर्कता अप्नाउन जरुरी रहेको धारणा उहाँले व्यक्त गर्नुभयो। विशेष गरी होल्डिङ सेन्टरहरूमा अब बिस्तारै समस्याहरू देखिन थालेको छ, पीडितहरू बिरामी पर्न थालेका छन्, विशेष गरी खानेपानीको समस्या छ, मुहानहरू बाढीका कारण प्रभावित हुँदा शुद्ध खानेपानीको अभाव होल्डिङ सेन्टरमा बसेकाहरूमा रहेको कुराहरू पनि बाहिर आएको छ। ती विषयहरूमा अवश्य पनि सम्बन्धित निकायहरूको ध्यान जान जरुरी छ। फेरि कोही श्रोता आइसक्नु भएको छ, नमस्कार।
5: हजुर नमस्कार, नमस्कार।
0: हजुर को बोल्दै हुनुहुन्छ, कहाँबाट?
5: म अहिले दाङबाट लिटिल बुद्ध।
0: हजुर के छ आजको सन्दर्भमा यहाँको धारणा सुझाव?
5: मेरो धारणा सुझाव के छ भनेपछि, सरकारले राहत वितरण गर्नु आफ्नो ठाउँमा छ, तर सरकारले राहत वितरण गर्नुभन्दा जहाँसम्मको चाँडैभन्दा चाँडै पुनस्थापना गर्नुपर्छ भन्ने मेरो धारणा हो।
0: हस्, यहाँलाई धन्यवाद। राहत पुनस्थापनाको कार्य सरकारले जति सक्दो चाँडो सम्पन्न गर्नुपर्छ, अगाडि बढाउनुपर्छ भन्ने सुझाव उहाँले दिनुभयो। फेरि अर्का श्रोता हुनुहुन्छ, अन्त्यमा हामी लिन्छौँ। नमस्कार, को बोल्दै हुनुहुन्छ?
6: नमस्कार हजुर, म दोलखा जिल्लाबाट म हरि बहादुर आपगाई बोल्दैछु। पूर्व सुरक्षा कर्मी पनि हो, पूर्व सुरक्षा कर्मी दोलखाको सचिव काम
0: गरिरहेका।
6: सर्वप्रथम त भोटेपछि बाढीको विषयमा आफ्नो धारणा राख्ने अवसर दिनुभएकोमा धन्यवाद। मेरो विचारमा बाढीलाई केवल प्राकृतिक विपत्तिको रूपमा हेरेर पुग्दैन हिन्डर, बाढीपछि भएका क्षतिको तत्काल राहतसँगै यसको दीर्घकालीन समाधान र जोखिम न्यूनीकरण पनि राज्यको ध्यान जानुपर्छ। भोटेकोशी आसपासका बस्ती, सडक, पुल, खेतीपाती र स्थानीय नागरिकको सुरक्षालाई प्राथमिकतामा राखिनु पर्यो, होइन? विशेष गरी नदी किनारका जोखिमयुक्त बस्तीको पहिचान गरी पूर्व सूचना प्रणाली, सुरक्षित स्थान र उद्धारको तयारीमा पनि प्रभावकारी भूमिका खेल्नुपर्छ जस्तो लाग्छ। अर्को महत्त्वपूर्ण कुरा के छ भने, बाढी आएपछि मात्र राज्य पुग्ने होइन, बाढी आउनुभन्दा अगाडि पनि जोखिमको अध्ययन गरी तयारी हुनुपर्छ भन्ने पनि लाग्छ। सम्बन्धित निकायले नदी अवस्थाको बारेमा सम्भावित जोखिम र स्थानीय नागरिकलाई समयमै सूचना दिने व्यवस्था बलियो हुनु पर्यो। म सरकार र सम्बन्धित निकायसँग आग्रह गर्न चाहन्छु कि क्षतिको वास्तविक मूल्याङ्कन गरियोस्, पीडितलाई न्यायोचित न्याय दिनु पर्यो,

0: सुरक्षाकर्मीहरू पनि पपरै जिल्लाबाट आउनु भएको थियो, सके जति र भ्याएसम्म धेरैको योगदान रह्यो र अझै पनि गरि नै रहेछ।
1: हस्, यहाँलाई धन्यवाद। दोलखाबाट हुनुहुन्थ्यो। यसरी बाढीपछि राहत उद्धार पुनस्थापनाका भइरहेका कामहरूका सन्दर्भमा विभिन्न श्रोताहरूले विभिन्न स्थानबाट सुझावहरू दिनुभयो। सुझावका क्रममा अहिले जुन प्रभावित बाढी पीडितहरू छन् उनीहरूको चाहिँ समुचित रूपमा पुनस्थापना, उनीहरूलाई जुन खालको स्वास्थ्य समस्या पर्न सक्छ त्यसबाट सतर्क रहँदै यी जुन खालको समस्या छन् यसको दीर्घकालीन समस्या समाधानमा राज्य लागोस्, सरकार लागोस् भन्ने निष्कर्ष सबै श्रोताहरूको रह्यो। यो सँगै आजको अन्तर्संवाद यति नै। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।

0: बाढी प्रभावित क्षेत्रमा खानेपानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिउँ।
1: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौँ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौँ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
1: सुरक्षित पानी र सरसफाइका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: बाटो पार गर्ने वृद्ध, बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौँ।
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
5: उफ, कस्तो गर्मी! पहिले काठमाडौँमा यस्तो गर्मी कहाँ थियो र?
6: गर्मी मात्र होइन, अहिले त जलवायु परिवर्तनका कारण भारी वर्षा हुँदा बाढी र पहिरोको जोखिम पनि बढेको छ।
5: हिजो त बाढीले घर अगाडिको बाटो नै बन्द गरिदियो अनि टोल नै जलमग्न भयो।
7: तर समाधान पनि हामीसँगै छ है।
5: घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सहरका सार्वजनिक क्षेत्रहरू, ताल तलैया र वन क्षेत्रको संरक्षणबाट बाढीको जोखिम कम गर्न सकिन्छ।
6: जलवायु परिवर्तनको जोखिम कम गर्न घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सार्वजनिक खुला क्षेत्र, वन क्षेत्र, ताल तलैया र नदी संरक्षणको अभियानमा आजदेखि जुटौं।
7: काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा जनहितमा जारी जलवायु अनुकूलन सन्देश।
8: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटे कोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। बाढीले क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको भनाई। पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि अर्थ मन्त्रालयद्वारा 21 बुँदे कार्ययोजना जारी। मुस्ताङमा आजदेखि घरपझोङ जलवायु सम्मेलन सुरु हुँदै र फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।

0: इयर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हैश डायल गर्नुहोस्। 4G बोल्टे
2: नेपाल टेलिकम राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भुटेकोशी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भुटेकोशी बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग हिजो प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन नसकिने भएकाले नजिकै तर सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्ने र त्यसका लागि आवश्यक तयारी सुरु गरेको जानकारी गराउनुभयो। छलफलमा सहभागी जनप्रतिनिधिहरूले बाढी लगत्तै केन्द्र सरकारले खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनका लागि चालेका कदमको सराहना गर्नुभयो। छलफलमा उहाँहरूले बाढीपछिको काममा केन्द्र सरकारले प्रदेश र स्थानीय तहसँग सुरुदेखि नै समन्वय गरिरहेको बताउनुभयो। जनप्रतिनिधिहरूले बाढी प्रभावित क्षेत्रमा तत्काल सडक सञ्जाल विस्तार, बेपत्ता व्यक्तिहरूको खोजी, सम्भावित महामारी रोकथाम तथा होल्डिङ सेन्टरमा रहेका नागरिकहरूलाई अस्थायी बसोबासको प्रबन्ध मिलाउन सरकारसँग माग गर्नुभयो। छलफलमा सहभागी पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएको बताउनुभयो। मन्त्री लम्सालले बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन तुइन र झोलुङ्गे पुल जडानलाई गति दिइरहेको स्पष्ट पार्नुभयो। छलफलमा गृहमन्त्री सुधन गुरुङ, नुवाकोटका प्रतिनिधि सभा सदस्य एवं सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमेलसेना र नुवाकोटबाटै निर्वाचित अर्का प्रतिनिधि सभा सदस्य अच्युतम लामिछाने सहभागी हुनुहुन्थ्यो। बाढीका कारण क्षतिग्रस्त धादिङको जहरे सबस्टेशन मर्मतपछि सञ्चालनमा आएको छ। भदौ 10 गतेको भोटेकोशी बाढीले जहरे खेत स्थित सब स्टेशनमा 10 फिटसम्म लेदो सहितको पानी जम्दा विद्युत उपकरण तथा संरचनामा क्षति पुगेको थियो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 13,68,73,54,000 मौजदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार कोषमा जम्मा भएको रकम मध्ये 9 वाणिज्य ब्याङ्कका खाताहरूमा 10,08,43,08,000 रुपियाँ मौजदात छ। यस्तै 2 वाणिज्य ब्याङ्कमा 2,36,12,000 अमेरिकी डलर मौजदात रहेको छ। नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी सहज बनाउन उद्धार, सरसफाई, राहत व्यवस्थापन तथा पुनर्स्थापनाको कार्यलाई तीव्रता दिएको छ। बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती, सडक तथा पुलमा ठूलो क्षति पुगेको छ। नागरिकका घरमा थुप्रिएको ढुङ्गा, माटो, बालुवा तथा भवनका भग्नावशेष हटाउँदै प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य बनाउन नेपाल प्रहरी सीमित स्रोत साधनका बावजुद निरन्तर खटिरहेको जनाएको छ। नेपाल प्रहरीका अनुसार बाढी प्रभावित जिल्लामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हालसम्म 196 कार्यक्रम सञ्चालन गरी 47,774 जना लाभान्वित भएका छन्। यस्तै विपद पश्चातका विभिन्न व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन प्रहरीले टिमुरे 2 त्रिवेणी अपरेसन सञ्चालनमा ल्याएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति तथा हराएका ट्रक, कन्टेनर, चालक र मजदुरको अवस्थाबारे सरकारलाई जानकारी गराएको छ। महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानिया नेतृत्वको टोलीले हिजो पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेट गरी क्षतिको विवरण उपलब्ध गराएको हो। भेटमा महासङ्घले बाढीबाट यातायात व्यवसायी तथा मजदुरमा परेको मानवीय र भौतिक क्षतिको यथार्थ मूल्याङ्कन गरी राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराएको हो। यही भदौ 10 गतेको भोटेकोशी बाढीमा परेर 400 ट्रक तथा कन्टेनर हराएको जानकारी गराउँदै महासंघले बाढीपछि विभिन्न निकायसँग समन्वय गरी हराएका सवारी साधन तथा चालक र मजदुरको विवरण संकलन गरेको जनाएको छ। सो अवसरमा महासंघले भोटेकोशी बाढी पीड़ितका लागि 10,11,111 रुपियाँ बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा हस्तान्तरण गर्ने जानकारी गराएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन गर्नुहुँदै विश्वविद्यालयका पदाधिकारीसँग अन्तर्क्रिया गर्नुभएको छ। मध्य प्रदेशका विभिन्न जिल्लाको भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयको समग्र अवस्था, सञ्चालनमा रहेका कार्यक्रम तथा विश्वविद्यालयले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी लिनुभएको हो। अवलोकनका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयका भौतिक संरचना, शैक्षिक गतिविधि, प्रशासनिक सेवा तथा व्यवस्थापनका बारेमा जानकारी लिनुभएको जनाइएको छ। सो अवसरमा मन्त्री पोखरेलले विश्वविद्यालयको शैक्षिक गुणस्तर, प्रशासनिक दक्षता, प्रविधिको उपयोग तथा सेवा प्रवाहमा सुधार ल्याउँदै विश्वविद्यालयलाई समयानुकूल र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्न सबैले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले परीक्षाको नतिजा चाँडो ल्याउने वातावरण बनाइनुपर्नेमा जोड दिनुहुँदै विश्वविद्यालयको सम्पत्ति र भौतिक पूर्वाधारको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। धितोपत्र बजारलाई सुदृढ, आधुनिक, पारदर्शी र लगानी मैत्री बनाउँदै बजारमा देखिएको शिथिलता हटाउन अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना 2083 सार्वजनिक गरेको छ। हिजो सार्वजनिक 21 बुधे कार्ययोजनामा प्राथमिक तथा दोस्रो बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, संस्थागत लगानी विस्तार, ऋणपत्र बजारको विकास, नेप्सेको पुनर्संरचना, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश, कर प्रणालीमा सुधार तथा ब्याङ्क तथा वित्तीय संस्थाको पुँजी बजार सम्बन्धी लगानीको पुनरावलोकन लगायतका विषय समेटिएका छन्। अर्थ मन्त्रालयका अनुसार पछिल्ला केही वर्षदेखि अर्थतन्त्रमा देखिएको शिथिलताको प्रभाव ब्याङ्क तथा वित्तीय क्षेत्र, उद्योग, वाणिज्य, पूर्वाधार विकास, लगानी र पुँजी बजारमा समेत परेको छ। सरकारले वार्षिक नीति तथा कार्यक्रम र चालु आर्थिक वर्ष 2083-84 बजेट मार्फत अर्थतन्त्रको विस्तार तथा चलायमान बनाउने कार्यक्रम कार्यान्वयन गरिरहेका बेला भोटेकोशी बाढीबाट भएको मानवीय तथा सूचीकृत जलविद्युत आयोजना सहित भौतिक पूर्वाधारमा भएको क्षतिले अर्थतन्त्रमा थप चाप परेको मन्त्रालयले जनाएको छ। सोही परिस्थितिलाई ध्यानमा राख्दै पुँजी बजारमा तत्कालीन सुधार तथा पुनरुत्थानका लागि कार्ययोजना ल्याइएको हो। भोटेकोशी बाढीमा परी हालसम्म 1,395 जनाको शव फेला परेको छ भने 5,130 जना अझै सम्पर्कविहीन छन्। हालसम्म फेला परेका शवमध्ये 104 शनाखत भइसकेको छ। बाँकी शवको पहिचानका लागि डिएनए परीक्षण लगायत प्रक्रिया अघि बढाइएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म 13,737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,469, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। डिएनए नमुनाका आधारमा शनाखत हुन बाँकी शवको पहिचान गर्ने कार्य अघि बढाइएको प्राधिकरणले जनाएको छ। मुस्ताङमा आजदेखि घरबझोङ जलवायु सम्मेलन 2083 सुरु हुँदैछ। सम्मेलनको आज कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्दै हुनुहुन्छ। सम्मेलनमा भाग लिन 421 स्थानीय तह र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि हिजो साँझ मुस्ताङ पुगिसक्नु भएको छ। हिजो साँझसम्म 7 प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधि सहित 2,000+ अतिथि मुस्ताङ पुग्नु भएको घरबझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। अतिथिलाई स्थानीय होटलमा बसोबासको व्यवस्था मिलाइएको छ। 2 दिनसम्म चल्ने सम्मेलनले जलवायु परिवर्तनको असर सम्बन्धी घोषणापत्र जारी गर्नेछ। मकवानपुरको भीमफेदी गाउँपालिका 9 अघोर बजार नजिक त्रिभुवन राजपथको सडक भाँसिएपछि यातायात प्रभावित भएको छ। हिजो बिहान सडकको तल्लो भाग भाँसिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। भाँसिएको सडक हाल एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब परीक्षक माधव प्रसाद काफ्ले जानकारी दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा नयाँ ट्र्याक निर्माणसँगै नाली निर्माण र ग्राभेलिङको काम सुरु भएको छ। सडक भाँसिएको 15 दिनमा ट्र्याक तयार गरी ग्राभलिङको काम थालिएको हो। भदौ 10 गतेको बाढीले तटीय क्षेत्र कटान गरी सडक भाँसिएपछि ठप्प भएको यातायात सेवा अब असोज 1 गतेदेखि सञ्चालनमा ल्याउने गरी तीव्र रूपमा काम भइरहेको नागढुङ्गा मुगलिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचिन्द्र मिश्रले जानकारी दिनुभयो। भारत सरकारले नेपाललाई दैनिक 654 मेगावाट विद्युत उपलब्ध गराउने भएको छ। भारतको ऊर्जा मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। भारतले यही सेप्टेम्बर 13 आगामी डिसेम्बर 31 नेपाल विद्युत प्राधिकरणलाई राति 12 साँझ 6 विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। धनुषाको हंसपुरका 365 परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिएको छ। नाप नक्सा सम्पन्न भए पनि दर्ता प्रक्रिया पूरा हुन नसकेका गाउँ ब्लक तथा सोवासी प्रकृतिका जग्गाको समस्या समाधान गर्दै नापी कार्यालय धनुषाले जग्गाधनी प्रमाण पूर्जा वितरणलाई निरन्तरता दिएको हो। संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बस्दैछ। आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्य प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। यसै गरी आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। नेपाली काङ्ग्रेसको संस्थापन इतर पक्षले आगामी मङ्सिर 21-23 पार्टीको छुट्टै 15 महाधिवेशन गर्ने भएको छ। सो पक्षले हिजो काठमाडौँमा पत्रकार सम्मेलन गरी संस्थापन पक्षले पार्टीलाई एकताबद्ध बनाउने सम्बन्धमा खासै चासो नदिएको र संवादलाई व्यवस्था गरेको भन्दै आगामी मङ्सिर 15 महाधिवेशन मङ्सिरमा थाल्ने जनाएको हो। कैलालीका मगर समुदायमा कुनै समय निकै नै गाइने तीजका भाकाहरू अहिले हराउन थालिसकेका छन्। प्रविधिको विकाससँगै तीजका मौलिक भाकाहरू लोप भएको मगर समुदायका महिलाहरूको बुझाइ छ। कैलालीको ठिकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
4: एकताका मगर समुदायका गाउँ बस्तीमा निकै नै गाइने यी तीजका भाकाहरू आजभोलि लोप भइसकेका छन्। पुराना पुस्ताको समाप्ति र नयाँ पुस्ताको उदय सँगसँगै प्रविधिको विकासले यी तीजका भाकाहरू लोप भएको उनीहरू बताउँछन्। टिकापुरकी मीरा देवी घरते मगर।
5: पहिला त हाम्रो आमाहरूको बजेहरूको पालामा त गाना पनि ढिलै हुन्थ्यो, मादल पनि थिएन, ताली बजाएर नाच। अब हाम्रो पालामा फेरि मादल आयो है। आजकलको यो नयाँ जमाना आयो भन्छन् के अरे, त्यही भएर होला सायद। मादल पनि सकियो, अब बाजा आयो, बाजा सिस्टम पनि अब हटिसक्न लाग्यो जस्तो छ। मोबाइलमा नै आजकल त बिजी हुन्छन् मान्छेहरू।
4: टिकापुर एक वनगाउँकी सरस्वती पुन मगरलाई पनि तीजका पुराना भाकाहरू लोप भएकोमा धेरै चिन्ता छ।
6: पहिलेको तुलनामा अहिले एकदमै हराएको, यो चाहिँ हामीलाई चाहिँ पटक्कै मन नपरेको चिज हो। कति राम्रो नास्पतिको बिरुवा चारीले रस खाँदा दाली भाँचेको।
4: वनगाउँकै असौजी घरती मगर पनि तीजमा डिजे लगाएर नाच्ने काम मन पर्दैन। उहाँ पनि पहिले आफूले गाउने मौलिक भाकालाई सम्झदै

0: पुरानो पुस्ताको समाप्ति सँगै नयाँ पुस्ताले त्यसको अनुसरण नगर्दा त्यसको मौलिकता हराउँदै गइरहेको देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
1: भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई 365 दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्। हरितालिका तीजको व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो। आज दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्ने प्रचलन छ। यसरी स्नान गरेपछि अरुन्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नी, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ। यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न, सामा, कागुनो, कन्दमूल र करकल्ला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रत विधि रहेको छ। आज काठमाडौँको ठेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ। अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्स सरकारले 15 मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ। राष्ट्रपति इमान्युएल म्याक्रोनले परिमार्जित मस्यौदाबारे युरोपेली आयोगलाई जानकारी गराएको बताउनुभयो। राष्ट्रपति म्याक्रोनले सामाजिक सञ्जालको प्रयोगबाट बालबालिका तथा किशोर किशोरीमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न यसलाई आफ्नो प्रमुख प्राथमिकता मध्ये एक बनाउनु भएको छ। फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामा आवश्यकता भन्दा बढी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरेको थियो। अब आर्थिक समाचार।
2: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: भुटेकसी नदीमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले कृषि क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। बाढीबाट विशेष गरी धान, तरकारी तथा पशु पक्षी क्षेत्रमा उल्लेखनीय मात्रामा क्षति पुगेको छ। प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ 1,669 हेक्टर क्षेत्रफल प्रभावित भएर 5,843 टन धानमा क्षति पुगेको। त्यस्तै तरकारी खेतीतर्फ 137 हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब 1,843 टन तरकारीमा क्षति पुगेको छ। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान उत्पादन हुने जग्गा प्रभावित हुँदा 2,450 टन धानमा क्षति पुगेको छ। लिखुमा 230 हेक्टर प्रभावित हुँदा 805 टन धान र बेलकोट गढीमा 200 हेक्टर प्रभावित हुँदा 700 टन धान उत्पादनमा क्षति पुगेको छ। रसुवाको गोसाइकुण्डमा 140 हेक्टर र उत्तर गयामा 143 हेक्टर धान खेती प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। बाढीबाट 252,445 पशु पक्षी प्रभावित भएर 1,11,39,00,000 बराबरको क्षति भएको छ। कुल पशुधन क्षति मध्ये भैँसी, बाख्रा, च्याङ्ग्रा र गाई गोरु मात्रैबाट 92.3% क्षति भएको देखिएको छ। फ्लाइ दुबईको जहाज आगामी असोज 7 गते साँझ 6:15 पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ। त्यहाँबाट आएका यात्रुको अवतरण पछि उक्त विमान पोखराबाट यात्रु लिएर साँझ 7:15 दुबईका लागि उड्ने भएको छ। फ्लाइ दुबईको एयर बस 319-320 ले पोखरा दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले बताउनुभयो। सूचना अधिकारी रावतले पहिलो उडानमा पोखरामा आउने यात्रुको संख्या उल्लेख्य रहेको र पोखरादेखि दुबई फर्कँदा जहाजले यात्रु सहित कार्गो समेत लिएर फर्किने जानकारी दिनुभयो। दुबई पोखरा दुबई नियमित उडानका लागि तालिका सार्वजनिक भएदेखि नै विमानस्थलले अन्तर्राष्ट्रिय उडानको लागि आवश्यक तयारी अघि बढाएको छ। फ्लाइ दुबईका नेपाली महाप्रबन्धक नवराज साईले काठमाडौँ भन्दा पोखराबाट हुने उडानमा टिकटको मूल्य 5,000 रुपियाँसम्म सस्तो रहेको बताउनुभयो। बाँदरले अन्नबाली नष्ट गरेर हैरान पारेपछि भोजपुरका किसानहरू वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित भएका छन्। मकै, कोदो, धान र विभिन्न फलफूल बाँदरले खाएर सखाप पारेपछि स्थानीय किसानहरू बेसार खेतीतर्फ आकर्षित भएका हुन्। भोजपुरको तल्लो भेग र जंगल आसपासका क्षेत्रमा बाँदरको त्रास बढी हुने भएकोले ती स्थानमा बेसार खेती विस्तार भइरहेको भोजपुर नगरपालिका 5 बोखिमका स्थानीय किसान नवराज फुयालले बताउनुभयो। साताको पहिलो कारोबार दिन नेपाली शेयर बजारको परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ। गत शुक्रबार बढेर बन्द भएको नेप्से यस दिन पनि वृद्धि भएको हो। सोमबार नेप्से परिसूचक 25.55 अङ्कले बढेर 2,585.04 बिन्दुमा पुगेको छ। नेप्से सँगै सोमबार कारोबार रकम पनि बढेको छ। गत शुक्रबार 4,36 करोड रुपियाँ बराबरको कारोबार शेयरको किनबेच भएको बजारमा सोमबार 4,68 करोड 86 लाख रुपियाँ बराबरको शेयरको किनबेच भएको छ।
1: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
4: नेपाल भलिबल संघ अस्ट्रेलियाको आयोजनामा दोस्रो संस्करणको एनभीए वार्षिक भलिबल अवार्ड नाइट असोज पहिलो साता आयोजना हुने भएको छ। अस्ट्रेलियामा रहेका नेपाली भलिबल समुदायहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजना हुने अवार्ड नाइट यसपालि असोज 10 गते शनिबारमा रकडेल स्थित रेड रोज फन्स सेन्टरमा हुनेछ। अवार्ड नाइटमा वर्ष 2026-27 सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, क्लब तथा भलिबल क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संघ संस्थाहरूलाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरिने संघले जनाएको छ। त्यस्तै नेपाल भलिबलको विकास, प्रबन्धन र विस्तारमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई पनि कदर गरिने आयोजकले जनाएको छ। संघका अनुसार यसपटक विभिन्न 11 विधामा अवार्ड प्रदान गरिन्छ। एनभीए अन्तर्गत न्यू साउथ वेल्स एनएसडब्ल्यूमा 12 भन्दा बढी क्लब दर्ता छन्, जसको खुला पुरुष टोली, भेटरान र महिला टोली रहेका छन्। इङ्ल्यान्ड विरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा निर्धारित समयभित्र ओभर पूरा गर्न नसकेपछि पाकिस्तानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले दोहोरो कारवाही गरेको छ। आइसिसीका अनुसार पाकिस्तानका खेलाडीलाई खेलको शुल्कको अधिकतम 50% जरिवाना गरिएको छ भने विश्व टेस्ट च्याम्पियनसिप डब्लुटिसीको 11 अङ्क पनि कटौती गरेको छ। वार्मिङमा भएको तेस्रो टेस्टमा पाकिस्तान निर्धारित लक्ष्यभन्दा 11 ओभर कम बलिङ गरेको पाइएपछि कारवाहीमा गरिएको आइसिसीले जनाएको छ। समयको छुटलाई समेत हिसाब गरेपछि पाकिस्तान 11 ओभर कम परेको थियो। आइसिसीको आचार संहिता अनुसार निर्धारित समयमा 1 ओभर कम बलिङ गरे बापत खेलाडीलाई आफ्नो खेल शुल्कको 5% जरिवाना हुन्छ। यस्तो जरिवाना अधिकतम 50% हुन सक्छ। त्यसैले पाकिस्तानका खेलाडीले अधिकतम 50% खेल शुल्क गुमाएका हुन्। यसै गरी डब्लुटिसीको खेल सम्बन्धी नियम अनुसार निर्धारित समयभन्दा कम गरिएको प्रत्येक ओभरबाट 1 अङ्क कटौती हुन्छ। यसरी नियम अनुसार पाकिस्तानको 11 डब्लुटिसी अङ्क काटिएको हो। पाकिस्तानसँग 16 डब्लुटिसी पोइन्ट रहेकोमा अब 5 अङ्क मात्र बाँकी रहेको छ। इङ्ल्यान्ड भ्रमण पाकिस्तानका लागि निकै निराशाजनक रह्यो। 3 खेलको टेस्ट श्रृङ्खला पाकिस्तानले 3-0 गुमाएको थियो।
1: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका थोरै स्थान, देशका पहाड़ी भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा र मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका 1-2 स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.29 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:42 भयो भने सूर्यास्त भरे साँझ 6:14 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। बाढीले क्षतिग्रस्त सड़क असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम अघि बढ़ाइएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको भनाई। पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि अर्थ मन्त्रालयद्वारा 21 बुँदे कार्ययोजना जारी। मुस्ताङमा आजदेखि घरपझोङ जलवायु सम्मेलन शुरू हुँदै र फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: नेपालको सभ्यता केवल मानव बसोबासको साधारण इतिहास होइन, यो त हिमालको निलो छायामा अङ्कुरित समयलाई पनि चुनौती दिने अद्भुत कथा हो। हाम्रो पवित्र भूभाग प्राचीन कालदेखि हिमवत खण्डका नामले प्रतिष्ठित रह्यो, जहाँ हिम श्रृङ्खलाहरू केवल पर्वत थिएनन्, स्वत देवत्वका प्रतीक मानिन्थे। यही दिव्य वातावरणमा योगी साधु र ऋषि मुनिहरूले प्रकृतिको सान्निध्यमै तपस्या, ज्ञान साधना र सत्य अनुसन्धानमा जीवन अर्पण गर्दथे।
1: हिमवत खण्ड भूगोलको मात्र परिचय थिएन, यो आस्था, दर्शन र आध्यात्मिक अनुभूतिको शाश्वत स्रोत थियो। यही भूमिमा बसेका किरात, गोपाल, महेशपालदेखि आर्य समुदायसम्मका कथा, इतिहास र संस्कार परम्पराहरू हिमालयका शिखरसँग मिसिँदै विकसित भए। हिमाललाई देवताको निवास, ऋषि मुनिको तपोभूमि, ज्ञानको उद्गम मान्ने भावनाले नेपाललाई धर्म, शान्ति र सह अस्तित्वको दिव्य भूमिको रूपमा स्थापित गर्यो। यसरी हेर्दा नेपाल केवल एक राष्ट्र होइन, हिमालको हृदयमा बाँचिरहेको आत्म पहिचान, आस्था र सभ्यताको उज्जवल दीप पनि हो।
0: यसर्थ आजदेखि हामी हिमवत खण्डको प्राचीन इतिहाससँगै नेपालको सभ्यता, संस्कृति, परम्पराका विषयमा आगामी केही श्रृङ्खलासम्म चर्चा गर्दैछौ। यसका लागि नेपालको सभ्यता, संस्कृति र इतिहासको अध्ययन र व्याख्यामा विशिष्ट योगदान दिनुभएका संस्कृतिविद, प्राज्ञ तथा अनुसन्धानकर्ता प्राध्यापक डाक्टर प्रेम खत्रीसँग हामी जिज्ञासा सहित कुराकानीमा हुनेछौ।
1: हिमवत खण्डको बारेमा उल्लेख भएका सबै ग्रन्थहरू भन्छन्, हिमालयका बीचमा बसेको भूमि नै पुण्य भूमि हो। हिमवत खण्डको प्राचीन इतिहास बुझ्नु भनेको नेपालको आत्मा बुझ्नु हो, किनकि हाम्रो सभ्यता त्यसै हिमालयको गर्भबाट जन्मिएको छ। यसर्थ हिमवत खण्डको प्राचीन इतिहासका बारेमा जिज्ञासा सहित प्राध्यापक डाक्टर प्रेम खत्रीसँग जिज्ञासा प्रारम्भ गर्दैछौ।
2: हिमवत हिम शब्दबाट हामीले बुझ्ने प्रयास गरौँ, र हिमवत हिउँ जस्तै हिउँ भइरहने भूभाग हो। त्यो भूभाग चाहिँ दक्षिण एसियाको भारतीय उपमहाद्वीपको उत्तरी भागको लामो भूभाग हो त्यो, त्यसको हिमवत खण्ड। किन हिमवत खण्ड संस्कृतिमा महत्त्वपूर्ण छ? त्यो खण्डको भूगोल नै, त्यसको विशेषता नै अनुपम छ, जो विश्वमा कहीँ पनि छैन। त्यति लामो, 1300 कति हजार किलोमिटर लामो, अफगानिस्तानको उत्तरबाट अल्पलाई छोडेर यतापट्टि परसम्म त्यसको क्षेत्रफल छ। जनसङ्ख्याको हिसाबले त्यो हिमवतको माथिल्लो भाग भन्दा तल्लो भागमा बाक्लो हुन सक्छ त्यो हिम भएको कारणले। तर आदिकालदेखि नै त्यो खण्ड चाहिँ महत्त्वपूर्ण भयो सांस्कृतिक दृष्टिकोणले। यस कारणले त्यो खण्ड भनेको यो दक्षिण एसियाको भूभागको पानीको स्रोत खण्ड हो, जलको स्रोत, जल भण्डार हो, त्यो जलको स्रोतै त्यहीँ छ। अब जल कति महत्त्वपूर्ण छ मानव जीवनमा मैले भन्नु पर्दैन, तर मान्छेले फर्किने चाहिँ त्यतैतिर हो, हिमवत खण्ड हिमालतिरै हो जलको लागि, किन त्यहाँ नै त्यत्रो सेतो हिमालको पर्खाल वाल छ। त्यो वातावरण दृष्टिकोणले त्यो हाम्रो सामान्य मानिसको भन्दा अलिक प्रतिकूल ठाउँ पनि हो, त्यो च्यालेन्जिङ हाँकयुक्त हो ठाउँ। यसरी जब सभ्यता, म पछि आउँछु, अब आर्य खसारीहरू र अरू जातिहरू पनि, सबै जातिहरू इन्डस भ्यालीबाट दुईवटा लेबर बेसिनबाट जब यतातिर पूर्वतिर हानिए, जसलाई पछि गङ्गाको मैदानतिरको लक्ष्य, यात्राको लक्ष्य भनिन्छ, त्यहाँ बाँडफाँड पनि गएको समूहहरूको, त्यो सभ्यता यता बेता विस्तार गर्नु अगाडि नै त्यो हिमवत खण्ड बारेमा यता पस्ने मान्छेहरूलाई, आर्यहरूलाई, आदिवासी सबैलाई ज्ञान थियो। यसो हुनाले त्यो हाँकपूर्ण ठाउँमा चाहिँ विशेष प्रकारका क्रियाकलाप, विशेष प्रकारका मान्छेहरू जाने भए, तल त्यो पानी तल बगेर मैदानमा आएपछिका फेरि मान्छेहरूको पेसा, व्यवसाय, सोच एकदम दर्शन फरकै भयो। निर्देशन चाहिँ त्यो हिमवत खण्डमा उत्पादित दर्शनले गर्यो। जस्तो इन्डस भ्याली एउटा कि एउटा पोइन्ट हो त्यो यात्राको, खास आर्यहरूको यात्रा कि पोइन्ट थियो। गङ्गाको मैदानमा आएर वेदहरूको रचना गर्न थाल्यो उसले, त्यसको आफू यता आउँदै गरेको ठाउँको वर्णन उसले गरे। चाड वेदको त्यहाँ रचना अब अथर वेद चाहिँ अरू पनि मिसेर त्यहाँ स्थानीय जनतासँग त्यहाँको भाव संस्कृतिसँग मिसिएपछि अथरको रचना भयो, त्यो अलिक बढी तान्त्रिक प्रकारको थियो, जसमा आर्यहरूको दक्षता थिएन पहिले। त्यो पोइन्टबाट यता वस्तु गाई लिएर भनिन्छ, यता गङ्गाको मैदानतिर आएर कृषितिर कृषिको विकास सुरु गर्ने थाल्ने भयो। अनि उँभो चाहिँ उँभो जाने चाहिँ अर्का थरी कृषि पशुपालकहरू, अहिले जसलाई जाति जाति भन्छ, किरात एकदम उता किरियाटबाट ग्रिसबाट हुँदै हुँदै थपिँदै थपिँदै आएर त्यहाँबाट त्यो खस आर्यको बाटो नलाएर उत्तरतिर लाग्ने बाटो लाग्ने मान्छेहरूको पनि वेदभन्दा अगाडिदेखि त्यहाँ बसोबास थियो। तर हिमवत खण्डलाई जातिहरू जसरी हेऱ्यो, उहाँ बस्नेहरू जसरी हेरे, तल बसेर वेदको रचना गर्ने, संस्कृतिकै रचना गर्ने हिमवत खण्ड यस कारणले महत्त्वपूर्ण छ भने हामीलाई शास्त्र दिनहरूको हेराइ चाहिँ फरक थियो, त्यस्तो फरक थियो। त्यस कारणले हाकयुक्त ठाउँमा जाने, लामो तपस्या गर्ने, अनि आउँदा रचना केही गरेर आउने, तल गुरुकुलको माध्यम त्यसलाई ज्ञानलाई प्रचार गर्ने तर जाने स्रोतको रूपमा नलेजको रूपमा जाने चाहिँ उभै। यसो हुनाले हिम्मत खण्ड हिमालयको घर पवित्र ठाउँ अनेक शास्त्र पुराण लेखिएका ती रचनाकार त्यहीँ बसेर अभ्यास गरेर कठिन वातावरण अभ्यास गरेर अनेक योगदेखि लिएर अनेक प्रकारको अभ्यास गरेर तल आउने त्यो आउने जाने भइरहने एक वर्ग जसले शास्त्रकै रचना गरेर त्यो चाहिँ हिम्मत त्यसले हिम्मत खण्डको लागि ठुलो नाम दियो त्यसले। किराँत सभ्यता त्यस्तै पुरानो वेदभन्दा पनि पुरानो छ त्यहाँ किराँत पहिल्यै छन्। उनले हिम्मत खण्डलाई अर्कै ढङ्गले व्याख्या गरे तर अल्टिमेटली त शिवशक्ति उनीहरूको पनि त्यही हो पार्वाङ सुम्य पार्वाङ भनेको यतापट्टि हामीहरू पनि शिवशक्ति विकास भयो शैव धर्म वैष्णव धर्मको विकास भयो अरू धार्मिक सम्प्रदायको विकास भयो। हिम्मत खण्ड जहिले पनि स्रोतको रूपमा रहिरह्यो हामी मात्रै होइन तपाईँले उता हेर्नुभयो भने उत्तराञ्चल उत्तराखण्डमा विश्वविद्यालयहरू त्यो लाइनमा सबैतिर शैक्षिक संस्थानहरूले पनि हिम्मत खण्डको त्यो पुराण लेख्ने काम भयो अनेक शास्त्रहरू त्यहाँ लेख्ने काम भयो सभ्यताको स्रोत मान्यतालाई तल व्यवसाय ढङ्गले अरू विभिन्न व्यवसाय तल मैदानमा गए त्यसको छुट्टै हिस्ट्री भयो माथि चाहिँ स्रोतको रूपमा चाहिँ उभो फर्केर नै हामी धेरै त कति त नष्ट भयो होला त्यही पनि हाम्रो अब म चाहिँ भारद्वाज हौ गोत्री त्यहाँ श्रृङ्ग ऋषि पाणिनि अनि व्यास ऋषि तल्लो भागमा गएर बसेर सभ्यताको विकास गरेका शास्त्रहरूको सबै कुरा शिक्षा सबै विकास गरेका तीभन्दा अगाडि हामीलाई कतिपय नाम नभएका पनि त अनगिन्ती विद्वानहरूले त्यो हिम्मत खण्डलाई चाहिँ एउटा आफ्नो कार्यथलो सोचको दर्शनको कार्यथलो बनाएकोले हिम्मत संस्कृति हिम्मत खण्डको संस्कृति भनेर त्यो समग्रमा त्यसरी गरियो। किराँतहरूले एउटा व्याख्या गरे अरू जाति पछि आए तिनको आफ्नो प्रकार व्याख्या छ। पुराणको थालनी शास्त्रको थालनी हिम्मत खण्ड त्यो ग्रन्थ लेख्ने त्यो थालनी त्यहीँ गरेर साँच्चै नै त्यहाँ बसेरै अभ्यास गरेर कसैले सुनसान कसैले त्यहाँ डिस्टर्ब गरेर पुरा ध्यान गरेर मन्थन गरेर बनाएका शास्त्रहरू पछि पुराणको रूपमा लेखिए त्यहाँ धेरै हामी कहाँ आठ दसवटा ऋषिको हामी कहाँ छ तिनीहरूको जीवनी तिनीहरूको कृति तिनीहरूको क्रियाकलाप सबै त्यो पुराणहरूमा परे। हिम्मत खण्ड बुक मात्रै हामीले हेऱ्यौँ भने त्यो एउटा साहित्यको रूपमा छ अहिले त त्यसमा त्यो सबै जातिहरूको इतिहास छ क्रियाकलाप छ अनेक थोक त्यसमा मानवीय सभ्यताका थालनीको धेरै कुराका धेरै बुधाहरूको धेरै विषयहरूका चर्चा त्यसमा पाइन्छ। त्यो हिम्मत खण्ड पुराण हामीले अहिले हेऱ्यौँ भने पनि अहिले पनि हामी कहाँ यताबाट हामी जाँदै गयो चिनको नाकामा दामोदर कुण्ड छ ठुलो तीर्थ छ त्यसको आफ्नै संस्कृति आफ्नै त्यो भूगोल गर्नु छ। अलि पूर्व गएर दुधकुण्ड दुधकोशीको सिर दुधकुण्ड छ अलि पूर्व अझैतिर मेरो घर भोजपुर हो अझै उता गएर सभा पोखरी साल्पा पोखरी यस्तो अनेक प्रकार पोखरीहरू छन् बिचमा गोसाइँ कुण्ड छ त्यो कुण्ड हिमालले तल फ्याँकेका पानीको एकत्रित भएको कुण्डहरू ती प्रत्येकको तीर्थहरू तिनीहरूको आफ्नो हिस्ट्री छ त्यसको आफ्नो शास्त्रहरू पनि छन्। यसले आर्यहरूको अत्यन्त गतिलाई स्रष्टा तिनीहरू भएको तिनीहरूको दिमाग असाध्य नै राम्रो उद्बोधि राम्ररी विकसित भएको कारणले थुप्रै शास्त्रको रचना गर्दाखेरि हिमवत खण्ड चाहिँ ब्याक पृष्ठभूमिमा त गतिलो पृष्ठभूमिमा त्यहाँ चाहिँ रह्यो। त्यो हाम्रो सेतो हिमको पर्खाल मात्रै होइन त्यसभित्र अलिक दर्शनहरू शास्त्रहरू र सभ्यताका मुहानहरू भयो तिनै मुहान अनि तल आएर प्रस्फुटित हुन्छन् मान्छे विभिन्न क्रियाकलापमा लाग्छ तर स्रोत त्यहाँ छन्। यसरी उता अघि मैले भने हिम्मत खण्ड बारेमा अनुसन्धान गर्ने उतापट्टि पनि थुप्रै हाम्रै यताका प्रोफेसरहरू उता पनि पिएचडी गरे यता पिएच जयराजी हुनुहुन्थ्यो जसको उत्तराधिकारी म भएर लोकवार्ता परिषद हामीले चलाइरहेको छौँ उहाँ पनि कुमा गढवालतिरको विश्वविद्यालय पनि त्यसको व्यापक हुँदो रहेछ अनि हामी चाहिँ एउटा हिम्मत खण्डलाई आधार भएर आदान प्रदानहरू एक्सचेन्ज गरौँ हामी विद्युत ज्ञानहरू एक्सचेन्ज गरौँ भेडा गरौँ भन्ने हामी बनाउँदै उहाँ एक्सिडेन्टली उहाँको डेथ भयो व्यापक रूपमा उता पनि अध्ययन भइरहेछ अनुसन्धान भइरहेछ। त्यो ठुलो एउटा हिमालमा त्यहाँबाट फैलेको हिमाल जहाँ पुगेको छ त्यो हिम्मत खण्डको महत्व त्यो एउटा वृहत सभ्यता हिमाली सभ्यता पछि अन्त विस्तारै भएको बारेमा चर्चा गर्ने विश्वविद्यालय समूहहरू विद्वानहरू पुरै हिम्मत क्षेत्रमा छन्। त्यो हाम्रो अहिले पनि आधारशिला हाम्रो सभ्यता आधारशिला छ। त्यसले हिम्मत खण्डको लामो हिस्ट्री हजारौँ वर्षको हिस्ट्री धेरै हजार वर्षको हिस्ट्री चाहिँ हामी त्यहाँ देख्न सक्छौँ।
0: भारतवर्षको प्राचीन नक्साहरूमा नेपालको एउटा आकृति देख्न सकिन्छ होइन यसका प्रमाणहरूका रूपमा हेर्दाखेरि नेपालको जुन सभ्यता छ पुरानो सभ्यतालाई अध्ययन गर्दा हामीहरू चाहिँ के कस्ता प्रमाणहरू भेटिन्छन् त नेपाली सभ्यताको?
2: अहिले त हाम्रो सामाजिक सञ्जालहरूमा पनि लामो नक्सा पाइन्छ नेपाल नेपाल साहित्यहरूमा पाइन्छ इतिहासकालमा त्यसलाई अलिक बढी हाइलाइट भएर बढी जानकारी आयो तर ऋषिहरूले चाहिँ त्यो नेपाल पवित्र भूमि भनेर त्यो उसको शास्त्रहरूमा नै स्कन्द प्राण हिमत खण्ड यसमा हुन्छ अरू प्राणहरू चर्चा गरेको हुनाले त्यो लामो खण्ड जसलाई अहिले अहिलेको अवस्थामा भारतले त्यो मान्छ न हामी त्यसलाई राम्रो राख्न सक्छौँ बरु हिमत खण्ड ब्रोडली भन्दा सभ्यता भनेर त्यसमा अनेक देशहरू पर्ने भए हामी त्यसको एउटा महत्त्वपूर्ण अङ्ग थियौँ। लामो भूभाग चाहिँ हाम्रै वास्तवमा अरूको जति लामो भयो त्यो चाहिँ हाम्रो धेरै लामो भूभाग छँदैछ अहिले पोलिटिकली अनेक विवाद आउने हुनाले त्यो तर नक्साहरू चाहिँ उस बेला अब भूगोलै भनेर लेख्न चलन छैन तर शास्त्रहरूले चाहिँ चर्चा गर्दाखेरि उत्तराखण्ड अहिले उत्तराखण्ड उत्तरदेखि लिएर एकदम पूर्वसम्म पनि अहिले नेपालको भूभाग काटेर भारतमा परेको भूभाग पनि उस बेला त्यो नै महत्त्वपूर्ण थियो नेपालकै अङ्ग थियो त्यो त्यो अहिले पाइन्छन् तर अब बढी खोजी गरेर पुरा कार्टोग्राफिक नै स्टडी गरेर निकाल्ने चाहिँ छुट्टै एउटा गाएर छुट्टै गऱ्यो भने सायद जियोग्राफी पनि निकाल्न सकिँदो हो जसको पोलिटिकल कुनै अर्थ नहुन सक्छ तर कल्चरल त्यसको अर्थ छ कल्चरल चाहिँ अर्थ छ। त्यसैले हामीलाई कुमा गढवाल त राम्रो यो तिमीहरूकै हो नि तिमीहरू यहाँ पहिले तिमीहरू राज्य नै हामी कुमा गढवाल सबै तिमीहरूको थियो त्यो कुमा गढवाल सयौँ किलोमिटर माइल उत्तर क्षेत्र त पहिले नेपालै हो तिम्रो हिमाल नेपाल यहाँबाट सुरु हुने, उहाँबाट सुरु हुन्छ। हाम्रो प्रोफेसर म त कतिपय प्रोफेसर म चिन्छु, उहाँहरू त्यो भन्नुहुन्छ। उहाँहरूको अध्ययनमा, उहाँको डिपार्टमेन्टहरूमा पनि त्यसको अध्ययन भइरहेको हुनुपर्छ। मेरो साथी घुमेको र म ध्यान नभएकोले त्यो किटेर त मैले भन्न सकिनँ, तर धेरै क्लियरली अध्ययन चाहिँ उत्तराखण्डका धेरै विश्वविद्यालयहरूमा, त्यस क्षेत्रको विश्वविद्यालयमा पनि भएको देखिन्छ। हाम्रो साथीले त्यहाँ अध्ययन गर्नुभएको छ, डिग्री पनि लिनुभएको छ हाम्रो त्यहाँ पश्चिमतिरको साथीहरूले। त्यसले त्यो हिम्मतखण्डलाई हामीले भन्दा सायद बरु उनीहरू अझ बढी बुझेर बढी, हाम्रो चाहिँ डिपार्टमेन्ट हिम्मतखण्डै भनेर पढाउनु पर्ने, संस्कृतमा अलिअलि साहित्यको रूपमा गरिन्छ, कल्चर मेरो डिपार्टमेन्ट त्यति छैन, हिस्ट्री अलिअलि हिस्ट्रीको रूपमा गरिन्छ। तर शास्त्रीय रूपले जस्तै हिम्मतखण्डको फिलोसफी र जियोग्राफिक साइन्टिफिक साइन्स पनि त्यहाँ आउँछ, महत्त्व छ, त्यसको डिटेलमा हामी कहाँ बरु अध्ययनको कमी नै छ।
0: यो अध्ययनको कमी हुनुको कारण चाहिँ के होला त?
2: एक त अहिले अध्ययन हल्का हुन्छ जे पनि, दोस्रो त्यति गहिरो दशौँ वर्ष लाग्ला त्यसको हिस्ट्री, यति लामो लेख्न कति लाग्ला, अनि त्यो लेखेर म कहाँ जागिर पाउँछु, म कहाँ खान्छु, के गर्छु भन्ने पनि एउटा सोच हुन्छ। यत्रो ग्रन्थ लेख्छु म हजारौँ पेजको भन्यो भने त्यो कसले पढ्छ? यो मेरो पुस्तक पढ्नलाई मैले मित्लाउनु पर्छ मान्छेसँग, अनि मान्छे अल्छी हुँदै गएको, बढी सुविधा भयो हुँदै गएकोले। तर जयराज पन्जेलले लेख्नुभएको पुगहरू 1800 पेज 1800 पेजको छन् हौ, विभिन्न त्यति डिटेल उहाँको अध्ययन रहेछ त्यो त्यो क्षेत्रमा जाने। अनि उताको मान्छेहरू यताको अध्ययन गर्दा उत्तराखण्डको मान्छेहरू हामी हाम्रा त्यो एउटा बैतरण छ झुसे दमाई भन्ने थियो, त्यो मरे अरू पनि ढोल बजाउने अनि अन्य प्रकारको नाचहरू गर्ने गर्ने उताको मान्छेहरू त्यसको लाइफै पिएचडी नै त्यसमा गर्ने धेरै अन्तर्क्रिया हुँदो रहेछ हाम्रो सुरुपश्चिम विश्वविद्यालयहरूमा कलेजहरूमा हाम्रो साथीहरूमा उता चाहिँ उनीहरूको गहन अध्ययन रहेछ भन्नुहुन्छ भन्नुहुन्छ जयरामजी जयराजी हामीको चाहिँ कम। यसैले यो तत्काल जुन साहित्य बिकाउ हुन्छ, जुन आकारको साहित्य बिकाउ हुन्छ, अनुसन्धान जति छिटो छिटो घर नजिक बसेर गरेर जति सजिलो हुन्छ, त्यो गहन यो गहन दार्शनिक कुराहरूमा रुचि कम एक रुचि कम हुँदैपछि अनि म रिसर्च गर्छु भनेर भन्यो भने एक्सपोर्ट पनि कम यो ज्ञानको चाहिँ खिने परम्परा हो यो चाहिँ हिम्मतखण्ड ए पुराण जस्तो त्यो कुरा सुन्दा त स्कन्द पुराण त्यो पुराण त पुराणै हो नामै पुराण छ ए त्यो बाहुनले पढ्ने त्यो त्यहाँ यताउति गरेर भट्टाउनु त्यस्तो खालको हो भने हिस्टोरियनले पनि त्यस्तो खालको चाहिँ हल्का ठाउँको अवस्था छ। तर हामी हिस्ट्री कल्चर पढ्ने मान्छेले चाहिँ वास्तवमा सिन्सियरली पढ्यो भने चाहिँ यो बिचको पहाडी क्षेत्रको हिस्ट्री पहाडी क्षेत्र कल्चर जनजातिहरू जाति जनजातिको मिश्रण सम्मिश्रण सम्मेलन जति हुन्छ त्यो उतातिर त्यही ढङ्गको हुनसक्थ्यो। तर घोत लिएर त्यो उसले चाहिँ मान्छे त्यहीँ बस्ने हिउँले पनि केही नगर्ने अनेक प्रकारका त्यो उनीहरूका साधनहरूले केही मजाले त्यहाँ लामो समय बस्ने ध्यान मात्रै होइन शास्त्र नै लेख्ने आफ्नो विद्यार्थी पनि लग्ने होला त्यहाँ गुरुकुले त्यहाँ कठामा भयो होला हिमालतिर थोरै अवधि बस्ने तल झरे होला। हामी चाहिँ मध्य बढी से बढी त्यही पहाड पनि पहाड जानु भने जस्तो हुन्छ हाम्रो अहिले। त्यसले यो विषय गन्ता भन्दा सुगम तरिकाले काम गर्नेले गर्दा पढ्ने छोटा कृतिहरू पनि हामीमा कम भयो त्यस क्षेत्रमा चाहिँ।
1: हजारौं वर्षका मान्यता विश्वास र परम्पराको सुवासले बनेको जीवित सभ्यता हो नेपाल। यहाँको सभ्यता इतिहासका पानामा मात्र सीमित छैन, यो त मानिसका संस्कार व्यवहार र जीवन दर्शनको निरन्तर धारा बनेर रहेको छ।
0: यो भूभागका प्रत्येक समुदाय प्रत्येक जात जाति र प्रत्येक संस्कृति आफ्नै मौलिक रङ्ग सुवास र पहिचान लिएर उभिएका छन्। तर सबैलाई बाँध्ने एक अदृश्य सूत्र छ आदर सह अस्तित्व र आपसी सद्भावको अटुट परम्परा। यही साझा भावनाको भूमिमा उभिएर हामीले हाम्रो चर्चाको यात्रा सुरु गरेका छौँ।
1: यस क्रममा आगामी केही कार्यक्रमका श्रृङ्खलाहरूसम्म हाम्रो जिज्ञासा कुराकानीमा रहनुहुन्छ नेपालको सभ्यता संस्कृति र इतिहासको अध्ययन र व्याख्यामा विशिष्ट योगदान दिनुभएका संस्कृतिविद प्राज्ञ तथा अनुसन्धानकर्ता प्राध्यापक डाक्टर प्रेम खत्री। यहाँहरू सबैलाई आगामी मङ्गलबार बिहान 7:25 बजे कार्यक्रम सुन्नका लागि अनुरोध गर्दै आजको प्रस्तुति हाम्रो सभ्यताबाट रत्नावली शर्मा र नवीन दाहाल बिदा हुन्छौ। नमस्कार।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौँ। सुनाउँदैछौँ भक्तराज आचार्यको स्वर, सिद्धिचरण श्रेष्ठको रचना र गायक स्वयंको संकलनमा रहेको यो स्वदेश गान।

0: विपद आउने बेला पूर्व सावधानी अपनाऊ, नत्र तपाईँ हाम्रो अकालमा ज्यान जान सक्दछ।
1: बाढी पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ।
0: जनहितका लागि रेडियो नेपाल।

0: अब सुन्नुहोस् पुरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।

0: शिक्षाको नीति, अभ्यास र प्राप्ति,
1: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाएर प्राध्यापन कला,
0: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
2: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
3: नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णलाई हार्दिक स्वागत छ। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौँ। तर आजको कार्यक्रममा भने हामी रसुवा बाढीका कारण शिक्षा क्षेत्रमा परेको प्रभाव, विद्यालयहरूमा पुगेको क्षति तथा विद्यालय सञ्चालनको तयारी तथा प्रयासबारे चर्चा गर्नेछौँ। खास गरेर रसुवा बाढीका कारण रसुवा जिल्लामा रहेका विभिन्न विद्यालयहरूमा क्षति पुगेको छ। त्यसमध्येमा टिमुरे आधारभूत विद्यालय गोसाईकुण्ड पनि एउटा प्रमुख विद्यालय हो। त्यहाँको अवस्था के छ? त्यहाँ विद्यार्थीहरू विद्यालय आउन सकिरहेका छन् कि छैनन्? विद्यार्थीहरूको मनस्थिति कस्तो छ? विद्यालय सञ्चालनका लागि के कस्ता प्रयासहरू भइरहेका छन् भन्ने सन्दर्भमा आज हामी टिमुरे आधारभूत विद्यालय गोसाईकुण्ड रसुवाका प्रधानाध्यापक फुर्फु दोर्जे घलेससँग कुराकानी गर्दैछौँ। प्रोफेसर, स्वागत छ कार्यक्रममा।
4: धन्यवाद।
3: हजुर, मैले पृष्ठभूमिमा पनि भने रसुवामा आएको बाढीका कारण त्यो क्षेत्रको शिक्षा क्षेत्रमा ठुलो असर परेको छ। विद्यार्थीहरूको मानसिक अवस्था पनि त्यति राम्रो हुन सकिरहेको छैन। अहिले पनि विद्यार्थीहरू अभिभावक विहीन भएका छन्। विद्यालय आउन सकिने अवस्था पनि नहुन सक्छ। त्यहाँको स्थिति के छ? के प्रयासहरू भइरहेका छन्? शिक्षा विद्यालय सञ्चालन हुन सक्ने अवस्था छ कि छैन बताइदिनु न।
4: अहिलेको त्यहाँको वस्तुस्थिति सशक्त रूपमा भन्नुपर्दा तपाईँको अहिले मुख्य त त्यहाँ बाटै छैन। अहिले 35 वटाभन्दा बढी पुल बगाइछ यो भदौ 10 गतेको भीषण हिम पहिरो हिम सुनामीले गर्दा।
3: हजुर,
4: अनि अहिले त्यहाँ मान्छे जानु सक्ने स्थिति नै छैन। अब चाइना सरकारले उताबाट नाकाबाट छिटो खोलिदियो भने त्यसपछि मात्र हाम्रो यो अब मेन त समाजै त्यहाँ सबै विस्थापित भइसकेको छन्। अब समाज त्यहाँ रहे मात्र शिक्षा स्वास्थ्यको कुराहरू आउँछ जस्तो लाग्छन्। अहिले त खासै त्यहाँ पुरै शून्य नै छ।
3: अहिले पनि सम्पर्क हुन सकिरहेको छैन त्यहाँ?
4: अहिले सम्पर्क भन्दा पनि तपाईँको त्यहाँ मान्छे नै छैन, कोही छैन। सब त्यहाँ बित्नेहरू बितिसक्नु भयो। हाम्रो त्यो ठाउँमा तपाईँ 145 जना त्यहीँको स्थानीय बित्नुभयो, बेपत हुनुभयो। अनि मेरो स्कुलको 6 जना शिक्षक बेपत हुनुभयो।
3: हजुर,
4: अनि मेरो विद्यार्थी नै 35 जना रेगुलर आउनुहुन्थ्यो, त्यसमा पनि 25 जना बेपत हुनुभयो। अहिले 10 जना पनि सर्पष्ट रूपमा छरिएर बसिरहनु भएको छ। अहिले शिक्षा कहाँ पढ्ने, के गर्ने भन्ने सम्म अहिलेसम्म केही जानकारी र त्यसको लागि तयार केही गर्न सकिरहेको छैन।
3: हजुर, यहाँको विद्यालयमा हो मात्र हो या अन्य विद्यालयमा पनि त्यस्तै छ स्थिति? त्यहाँ गोसाईकुण्ड यहाँहरूको विद्यालय आसपासमा अन्य विद्यालयहरू पनि होला नि?
4: अब मुख्य केन्द्र नै हाम्रो मेरो विद्यालय हो, मेन बोर्डरमै हो। त्यसपछि अलिक तल्लो स्याबुबेसीको पनि प्लस टूसम्म चलेको विद्यार्थी विद्यालय पनि त्यस्तै हालतमा छन्। अहिले शिक्षकहरू त्यहाँ विद्यालय पढाइ सुरु हुन सकेकै छैन। मुख्य त एउटा त्यहाँ जान सक्ने बाटो नै छैन, स्थिति नै छैन। त्यही माथि माथिल्लो बेगमा 2-3-6 वटा जो स्कुल जान चाहिँ अहिले पूर्ण रूपमा बन्द जस्तै छ।
3: हजुर, उनीहरूले विद्यालयमा अहिले पनि विद्यार्थीहरू कहाँ छन् के छन् भन्ने अवस्था छैन, विद्यालय सञ्चालन भइरहेको छैन भन्दै गर्दाखेरि यहाँले चाइनाको बोर्डर खोल्यो भने के हुनसक्छ भन्नुभयो। किन नेपालबाट बाटो नभएर हो?
4: नेपालबाट पनि बाटो छैन र तपाईँको नेपालबाट यता पहिले त मुख्य त पुलै छैन। पुल 35 वटा जति पुल त राख्नु पर्यो। अनि त्यसपछि पनि अहिले माथि आएर गाउँ नै छैन। मुख्य तपाईँको त्यहाँ अब त्यो विज्ञहरू टोली गएर त्यहाँ बस्नु उचित छ कि छैन, त अब बस्ती बस्नु उचित छ कि छैन, अनि विद्यालय स्वास्थ्य शिक्षाको त्यो पूर्वाधारहरू त्यहाँ संरचना बनाउनु उचित छ कि छैन, पहिले त रिसर्च हुनु पर्यो। त्यसपछि मात्र त्यो अब शिक्षा स्वास्थ्यको कुरा र समाजको कुरा हुन्छ होला। अहिले त खासै केही छैन, पुरै मरुभूमि जस्तै भगर भइसकेको छन्।
3: यहाँको पालिकासँग सम्पर्क हुन्छ होला, पालिकाका प्रतिनिधिहरूले के भन्नुहुन्छ यहाँहरूलाई?
4: अहिले पालिका पनि हाम्रो पालिका पनि भगाएछ, पालिकाको अफिसहरू पनि केही छैन, अस्थायी रूपमा सदरमुकाम दुन्चेमा सञ्चालन भइरहेको कुरा पालिका प्रमुखबाट जानकारी प्राप्त भएको छ। हाम्रो पालिकाको उपप्रमुख लगायत हाम्रो लेखा सरहरू सबै बेपत्ता हुनुभयो, त्यही भएर पालिकाको भवन पनि छैन, केही छैन।
3: अनि यहाँको विद्यार्थीहरूसँग सम्पर्क चाहिँ पारिपट्टि जुन चाहिँ नदी तर्नुपर्ने हो तीसँग त सम्बन्ध छैन, सम्पर्क छैन होला। यहाँ जुन ठाउँमा यहाँ हुनुहुन्छ त्यो ठाउँका विद्यार्थीहरूसँग समन्वय सम्पर्क भइरहेको छ कि छैन?
4: अहिले सम्पूर्ण ललितपुरमा यति एउटा ठाउँमा बसिरहेछ भने थियो, हाम्रो त्यहाँ चार पाँचजना विद्यार्थी त्यहीँ छन्। अस्ति हिजो मात्र मलाई फोन आयो थियो, सर म के गरौँ कहाँ पढौँ भनेर चाहिँ मैले सकेसम्म त्यहीँनिरको सरकारी विद्यालय अथवा जहाँ विद्यालय छ त्यहाँ गएर सम्पर्क गर्नु, अनि त्यसमा चाहिँ कोर्डिनेसन गर्नुपर्ने छ भने म आफै आएर कोर्डिनेसन गरिदिन्छु भनेको छ। अहिले त हामी त्यहीँको बासिन्दा 150 जति यो स्वयम्भूको मुस्ताङ गुम्बामा हामी एउटा शरणमा बसिरहेछौँ होल्डिङ सेन्टरमा।
3: हजुर हुन्छ सर, हामीलाई समय दिनुभयो। यहाँको जुन विद्यालय थियो जहाँ यहाँ चाहिँ प्रधानाध्यापक हुनुहुन्छ त्यहाँको विद्यालयको अवस्था र त्यो आसपासको विद्यालयको स्थिति र विद्यार्थीको अवस्थाको बारेमा हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनुभयो, यहाँलाई धन्यवाद।
4: हस् त धन्यवाद।
3: हजुर उहाँ हुनुहुन्थ्यो फुर्बु दोर्जे घले टिमुरी आधारभूत विद्यालय गोसाइकुण्ड रसुवाका प्रधानाध्यापक। शिक्षा क्षेत्रमा पनि बाढीले ठुलो क्षति पुर्याएको छ, अहिले पनि त्यहाँको जनजीवन सामान्य हुन सकिरहेको छैन, पुलहरू बगाउँदाखेरि आवत जावतको समस्या छ भनेर उहाँले हामीलाई बताउनुभयो। अहिले पनि विद्यालय सञ्चालन गर्न सकिने अवस्था छैन, त्यो विषयमा सोच्नै सकिएको छैन भन्नुभयो। यसै गरी यसको क्षति नुवाकोट जिल्लामा पनि परेको छ, नुवाकोटको विद्यालयहरूको अवस्था के छ, त्यहाँ विद्यालयहरू सञ्चालन हुन सकिरहेका छन् कि छैनन्, त्यसको तयारी के छ, यो विषयमा कुराकानी गर्नको लागि हामीसँग हुनुहुन्छ शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका प्रमुख सूर्यबहादुर खत्री। सर स्वागत छ कार्यक्रममा।
5: धन्यवाद हजुर।
3: भोटिकोसीमा आएको बाढीले गर्दा ठुलो क्षति पुर्याएको छ, त्यसको असर शिक्षा क्षेत्रमा पनि परेको छ, विद्यालयहरू अझै पनि सुचारू हुन सकिरहेका छैनन्, के कस्तो तयारी छ?
5: अब यसमा नुवाकोट जिल्लाको सन्दर्भमा भन्ने हो भने भदौ 10 बाढीबाट प्रभावित हुने विद्यालयहरू 10 हुन्।
3: हजुर
5: तारकेश्वर गाउँपालिकामा 2 अनि बिदुर नगरपालिकामा 6, त्यसमध्ये पनि 4 सामुदायिक विद्यालय पूर्ण रूपमा क्षति भएको होइन, 2 संस्था विद्यालय गरेर 6 पूर्ण रूपमा क्षति त 4 विद्यालयहरूमा आंशिक क्षति भएको अवस्था छ है। यसपछि आजको मितिसम्म आइरहँदा अब त्यहाँ चाहिँ तपाईँको अब केही विद्यालय जस्तो ठुलो क्षति भएको नोक्सानी भएको भनेको मानवीय क्षति कम तर भौतिक पूर्वाधारले एकदम धेरै क्षति भएको भनेको त्रिभुवन त्रिशुलीमा आयो, उहाँ पनि अहिले अस्थायी रूपमा टिएलसी स्थापना गरेर उहाँहरू असोज 1 कक्षा सञ्चालन गर्ने तयारीमा हुनुहुन्छ
3: है।
5: त्यसै गरी अब यो तारकेश्वर नगरपालिकाको गणेशमान स्मृति आधारभूत विद्यालय भन्ने छ त्यहाँ, त्यो विद्यालय पनि पूर्ण रूपमा क्षति भइसकेपछि त्यहाँ चाहिँ त्यहाँ त्यो स्कुल आमा समूहको भवनमा सामुदायिक भवनमा सरेर त्यो पनि सञ्चालन आएको छ। अब यसरी बेत्रावती एरियाका अब तपाईँको एउटा चेतना आवि र रामचन्द्र आवि भने त्यो 2 विद्यालयमा भने त्यहाँका यो विदुरका नजिकका होल्डिङ सेन्टरहरूमा आएर टिएलसी अस्थायी यो टिचिङ के अरे टिचिङ लर्निङ सेन्टर स्थापना गरेर नजिकका उसमा चाहिँ सञ्चालनमा रहेर बालबालिका पठन पाठनमा सरिक भएको सुचारू भएको अवस्था छ। त्यहाँ कस्तो छ भने त्यो त्यो बेत्रावती एरियामा त्यहाँ चाहिँ टिएलसी स्थापना गर्न त्यो जग्गा पनि नभएको र पुरा समुदायमा पनि धेरै क्षति भएको र विद्यालयमा पनि कुनै ठाउँ नभएपछि यो विदुरका नगर विदुर नगरपालिकाको नजिकका विद्यालयहरूमा उहाँहरूलाई चाहिँ बसालेर पठन पाठनको व्यवस्था सुरु भयो।
3: यो त पठन पाठन सुरुका कुराहरू गर्नुभयो, के विद्यार्थीहरू घरबार विहीन अभिभावक विहीन पनि हुनुहुन्छ उहाँहरूको लागि कसरी व्यवस्थापन गर्नुभएको छ?
5: त्यसको लागि त यस्तो छ हजुर, अब यो पुरै राज्य नै लागिरहेको अवस्था छ, अब तपाईँको त्यहाँ लगत सङ्कलनका कार्यदेखि लिएर होइन त्यो अब प्रतिवेदनहरू पेस गर्ने यो त राज्यले समग्र राज्यले त्यो सोधेर त्यसको बारेमा उहाँहरूले त्यो चाहिँ लागिरहनु भएकै अवस्था छ। तर विद्यालयको हकमा पनि शिक्षा विभागले एउटा निट एसेसमेन्ट यो शिक्षामा कति क्षति भयो कति बालबालिका प्रभावित भयो भनेर समग्र एउटा प्रतिवेदन बनाउनलाई शिक्षा विभागको निर्देशकको संयोजकतामा एउटा टिम पनि गएर प्रत्येक विद्यालयमा विद्यालयसँग पुग्ने एक्सेस पनि छैन है सम्पर्कमा अब अनलाइनबाट उहाँहरूसँग सम्पर्क गरेर त्यहाँको एउटा वस्तुस्थिति बुझेर त्यहाँ कति क्षति सबै एकिन गरेर उहाँहरूले एउटा प्रतिवेदन बुझाउनु भएको है। त्यही आधारले अब शिक्षा विभाग मन्त्रालयले त्यसलाई कसरी पुनर्निर्माण गर्ने, कुन स्टेपमा जाने। अब तपाईँको तिनवटा विद्यालयमा त हजुरको तिन चार पाँचवटा दुईवटा संस्थागत विद्यालय र तिनवटा सामुदायिक विद्यालयमा त त्यही विद्यालय भवन भएको ठाउँमा पहिला भएको क्षति भएको जग्गामा विद्यालय बनाउन पुनर्निर्माण गर्ने अवस्था नि छैन
3: हजुर।
5: जग्गा समेतको नयाँ व्यवस्था गरेर चाहिँ त्यो चाहिँ भवन चाहिँ अब के अरे निर्माण र सञ्चालन गर्नुपर्ने जोखिम पनि छ। त्यसको लागि समग्रमा उहाँहरू अब अस्ति माननीय शिक्षा तथा खेलकुद मन्त्रीज्यू पनि जानुभयो, सबै वस्तुस्थिति स्थिति अध्ययन गरेर अनि त्यो कार्यदलको प्रतिवेदन, अनि हामीले पनि एउटा प्रतिवेदन बनाएका थियौँ होइन। जिल्ला विपद व्यवस्थापन समितिले पनि एउटा तयारी गरेर एउटा विपद त्यो सम्बन्धी एउटा प्रतिवेदन बनाएको छ, अनि त्यसै गरी विद्युत नगरपालिका तारेकोचर गाउँपालिका उहाँले पनि एउटा प्रतिवेदन तयार गर्नुभएको छ। त्यसलाई समग्रमा अध्ययन गरेर अनि कसरी राष्ट्रिय स्तरबाट यसको समस्या समाधान गर्ने भनेर उहाँहरू लागेको अवस्था।
3: अहिले कति जति विद्यार्थीहरू प्रभावित भएका छन् कि तथ्याङ्क छ यहाँहरूसँग?
5: यो तपाईँको 10 विद्यालयमा गरेर 3027 बालबालिकाहरू प्रभावित भएको अवस्था हो
3: हजुर।
5: अब तपाईँको सबभन्दा धेरै प्रभावित भएको भनेको त्रिभुवन त्रिशुली माओवादीमा हो
3: हजुर
5: होइन। त्यहाँ पनि चाहिँ उहाँहरूले जिरोबाट सुरु गरेर उहाँहरूले विभिन्न यसमा विभिन्न आइएनजिओहरू अनि त्यसो गरी विभिन्न अन्य सङ्घ संस्थाहरूले पनि सपोर्ट गरिरहनु भएको छ है। त्यो गरेर उहाँहरूले अहिले अस्थायी रूपमा आफ्नो विद्यालय स्थापना गरेर अब हामीले सुरुवात गऱ्यौँ है भनेर एउटा म्यासेज पनि दिनुभएको छ। त त्यहाँ सबै कुरा गर्दै अब तपाईँको म्यानेजमेन्टको पाटो उहाँहरूले अगाडि बढाइरहनु भएको छ। त असोज पहिलो हप्ताबाट हामी कक्षा सञ्चालन गर्छौँ भनेर त्यो विद्यालयको टिम त हिलाइरहेको अवस्था छ
3: हजुर। यहाँले भन्नुभयो नि त्रिभुवन त्रिशुली माविले पढाइ सुरु गर्ने तयारीमा छ भन्दै गर्दाखेरि यहाँले अगाडि पनि भन्नुभयो जुन स्थानमा विद्यालय थियो त्यहाँ बस्न सक्ने अथवा त्यहाँ बसेर पढाउन सक्ने संरचना बनाउन सक्ने अवस्था छैन, अन्य ठाउँमा जमिन खोज्नुपर्ने अवस्था छ भन्दै गर्दाखेरि फेरि त्यसैमा सुरु गरिएको छ या अन्यत्र छ किनभने सम्भावना फेरि दुर्घटनाको हुन सक्छ।
5: एउटा अब युनिसेफको सपोर्टमा 20 तपाईँको टिएलसी स्थापना गरिएको छ
3: हजुर
5: है। त्यसै गरी अनि त्यो कभर्ड हल प्रदेश सरकारको उसमा रहेको त्यो कभर्ड हल त्यो प्रयोग गरिएको छ होइन
3: फरक स्थानमा।
5: त्यसै गरी एउटा हजुर अलग स्थानमा
3: हजुर
5: त्यही अब नजिकै 1 किलोमिटरको पेरिफेरीमा एरिया त्यही होइन। अनि त्यसै गरी एउटा चाहिँ प्रदेशको एउटा सामु एउटा पूर्वाधार कार्यालयको एउटा भवनमा र 1-2 घर पनि उहाँहरूले चाहिँ भाडामा लिएर त्यसरी चाहिँ सुरुवात गर्ने गरी तयारी गरिरहनु
3: सर। अब केही विद्यार्थीहरूलाई नुवाकोट रसुवा क्षेत्रबाट काठमाडौँ अथवा अन्यत्र पनि लगेको कुराहरू आइरहेका छन्।
5: अब त्यो यसको त ट्रेकिङ गर्नलाई पनि अस्ति त्यो हाम्रो विभागबाट गएको चाहिँ तपाईँको निश एसेसमेन्ट टोलीले पनि प्रत्येक अभिभावकसँग सम्पन्न गर्ने गरी हामीले तयारी गरेका थियौँ। अब कतिपय बालबालिकाहरू अभिभावक बिन छन् होइन
3: हजुर,
5: कसैका अभिभावक छैनन् कसैको बालबालिका छैन, यसले त धेरै ठुलो क्षति पुऱ्याएको छ नि त होइन। त्यसरी ट्रेकिङ गर्दा सबैसँग सम्पर्क गरेर को कहाँ छन् भन्ने अझै पनि त्यो चाहिँ उसमा सम्पर्कमै छौँ हामी। अब यति विद्यार्थी काठमाडौँ आए यति यता गयो भन्ने चाहिँ त्यो चाहिँ निर्गल निस्कन सकेको छैन। अबको 3-4 दिनभित्र हामी त्यो समग्र त्यो सबै कुराको एकिन चाहिँ हामी गर्छौँ
3: हजुर।
5: त्यसमै लागिरहेको छ अहिले।
3: योभन्दा अगाडि पनि हामीले त्यो क्षेत्रका व्यक्तिहरूसँग कुराकानी गर्दाखेरि प्रतिनिधिहरूसँग जनप्रतिनिधिसँग कुराकानी गर्दाखेरि जुन विद्यालयमा बढी क्षति भएको छ त्यहाँ पढाउन सकिने अवस्था छैन, उहाँहरूलाई विद्यालय मर्ज गरेर अथवा ती विद्यार्थीलाई अन्य सिफ्ट गरेर अन्यत्र सिफ्ट गरेर पनि अध्यापन गराउन सकिन्छ भन्ने कुरा गर्नुभएको थियो, त्योतर्फ पनि पहल गर्दै हो यहाँहरू?
5: अहिले एउटा अब अहिले जस्तो तादी गाउँपालिकाको एउटा विद्यालयमा प्रदेश सरकारले पनि 200 बालबालिकाहरू पढ्न सक्ने गरी एउटा आवासीय विद्यालय सञ्चालन गर्नेहरू उहाँले तयार गर्नुभएको छ होइन। विद्युत नगरपालिकाको एउटा खाली जो विद्यालय मर्च भएर विद्यालय खाली भएको विद्यालयमा 21 त्यो टुहुरा बालबालिकाहरूको लागि त्यो आवासीय विद्यालय सञ्चालनमा आएको छ
3: है।
5: यसरी व्यवस्थापनका पाटाहरू अगाडि बढिरहेको छ।
3: विद्यार्थीहरूको मानसिक अवस्थामा पनि केही असर परेको कुराहरू अथवा मेन्टली पनि उहाँहरू चाहिँ अध्ययनको लागि तयारी नभएको अवस्था हुनसक्छ, उहाँले मनोपरामर्शका कुराहरू पनि आवश्यक हुन्छन् भन्ने कुराहरू पनि आइरहेका छन्, योतर्फ पनि तयारी भइरहेको
5: हो? यसमा चाहिँ तपाईँको जिल्ला स्तरमा हामीले एउटा एजुकेसन क्लस्टर हामीले पनि त्यो पनि गठन गरेर त्यो पनि क्रियाशील छ
3: हजुर।
5: जो शिक्षा सम्बन्धी क्रियाशील अब डेभलपमेन्ट पार्टनरहरू हुन्छ नि आइएनजिओ एनजिओहरू उहाँहरूसँगको चाहिँ तपाईँको एउटा कमिटी बनाएर अनि त्यसमा विद्युत नगरपालिकाको शिक्षा प्रमुख सहितको एउटा टिमले हामीले पहिलो त्यो ती विद्यालयहरूमा कसले कसले सपोर्ट गर्नुहुन्छ होला भनेर उहाँहरूसँग सल्लाह गरेर मनोसामाजिक परामर्शको लागि पनि टिचरहरू हाम्रो तर्फबाट हामीले यति दिन्छौँ, उहाँहरूले चाहिँ एउटा तयारी गरेर चाहिँ त्यसरी प्रस्तावित गर्नुभएको छ। स्कुल चल्ने सँगसँगै त्यो कार्यक्रम पनि सञ्चालन हुन्छ।
3: हजुर, हामी रेडियो नेपालबाट यहाँसँग कुराकानी गर्दैछौँ। यो कुराकानी गर्दै गर्दाखेरि खास गरेर रसुवा र नुवाकोटमा बढी प्रभावित भयो, अन्य क्षेत्रमा पनि दार्जिलिङसम्म पनि त्यसको प्रभाव परेको छ। यद्यपि बढी चाहिँ ती जिल्लाहरूमा परेको छ, ती क्षेत्रहरूमा परेको छ। धेरै अभिभावकलाई लागिरहेको छ विद्यालय सञ्चालन हुन्छ कि हुँदैन, पढाइ सञ्चालन हुन्छ कि हुँदैन। हामी गर्छौँ त भनिरहेछ सरकारले, सम्बन्धित कार्यालयहरूले तयारी त गर्दैछ, अब कहिले हुन्छ के हुन्छ भन्ने जिज्ञासा छ, अझै पनि विश्वस्त हुन सकिरहेको छैन। के भन्नुहुन्छ ती अभिभावकहरूलाई?
5: अब यो छ त केही विद्यालयहरू जस्तै विदुर नगरपालिकाको पनि 10 विद्यालयमा होल्डिङ सेन्टर चाहिँ कायम भएका छन् होइन। पहिला त तपाईँको खोज तथा उद्धार थियो नि त, उद्धार गरेर ल्याएका मान्छेहरूलाई पनि राख्नु पर्यो, त्यसमा बालबालिकादेखि अभिभावकसम्म थिए होइन। त्यो होल्डिङ सेन्टरलाई कर्मश बिस्तारै अब उहाँहरूको व्यवस्थापन गर्दै गएर विद्यालय खाली गरेर पठन पाठन गर्ने गरी तयारी गरिरहेको अवस्था छ। अब कस्तो छ भने जस्तो त्रिशुली नदीले अब त्यो वारी र पारीको सम्बन्ध विच्छेद त गरिरहेछ होइन। जस्तो कि अब त्रिभुवन त्रिशुली माविको अब 1643 बच्चामध्ये 30% विदुरबाट त्यो नदी क्रस गरेर पारी जाने, 70% बालबालिकाहरू भनेको त्यही विद्यालयकै भन्नाले उतैको समुदायको पढ्ने,
3: र
5: त्यो 30% वारीबाट जाने बालबालिकाहरूको लागि वारीका विदुर नगरपालिका वारीतिर विदुर बजारतिरका स्कुलहरूमा व्यवस्थापन गर्ने गरी त्यसरी अब स्थानीय तह र हामी बिचमा समन्वय भएर त्यो काम चाहिँ अगाडि बढेको छ। तर अभिभावक जीवहरूलाई पनि म के भन्न चाहन्छु भने यो विपदको बेला केही साह्रो गाह्रो त हुन्छ, तैपनि यो पठन पाठन र यो बिचमा तपाईँको पढाइप्रति भएको क्षतिलाई पुनः चाहिँ रिकभरी हुने गरी सरकार समग्र सबै लागेको अवस्था छ, त्यही चाहिँ म भन्न चाहन्छु।
3: हुन्छ, हामीलाई समय दिनुभयो। नुवाकोट शिक्षा विकास तथा समन्वय इकाइले विद्यालय सञ्चालनको लागि के प्रयास गर्दैछ, त्यहाँको विद्यालयको अवस्था के छ, तत्काल अध्ययन अध्यापन गर्न सकिने अवस्था छ कि छैन, यो विषयमा हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनु भयो, यहाँलाई धन्यवाद।
5: तपाईँलाई पनि धन्यवाद।
3: उहाँ हुनुहुन्थ्यो शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका प्रमुख सूर्य बहादुर खत्री। अब लागौँ रसुवातर्फ। भोटेकोसीमा आएको बाढीका कारण रसुवा नुवाकोट लगायतका क्षेत्रमा ठुलो क्षति पुर्याएको छ, यसले त्यहाँको शैक्षिक क्षेत्रमा पनि ठुलो असर पारेको छ। अहिले पनि त्यहाँ चाहिँ पठन पाठन सुरु हुन सकेको अवस्था छैन, पठन पाठन सञ्चालन गर्नको लागि के कस्ता प्रयासहरू भइरहेका छन्, विद्यालयको अवस्था कस्तो छ भन्ने विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ माधव लामिछाने, उहाँ प्रधानाध्यापक नीलकण्ठ माध्यमिक विद्यालय उत्तर गया रसुवाका हुनुहुन्छ। स्वागत छ कार्यक्रममा।
6: हजुर, धन्यवाद सर।
3: जुन भोटेकोसीमा बाढी आयो त्यसले शिक्षा क्षेत्रमा पनि ठुलो असर पारेको छ, खास गरेर रसुवा र नुवाकोटमा यहाँको विद्यालय पनि आफै प्रभावित भएको छ। अहिले त्यहीँ त्यो क्षेत्रमा विद्यालय सञ्चालनका प्रयासहरू भइरहेका भन्ने कुराहरू हामीले सुनेका छौँ, के हुँदैछ त्यहाँको स्थिति बताइदिनु न।
6: अब हाम्रो विद्यालय यो बाढीबाट प्रभावित विद्यालयहरूमध्ये सबैभन्दा बढी मानवीय क्षति भएको विद्यालय यस नीलकण्ठ माध्यमिक विद्यालय हो।
3: हजुर,
6: विद्यालय भवन सुरक्षित स्थानमा रहँदा रहँदै पनि हाम्रो विद्यार्थी आउने बस्ती विशेष गरी बेत्रावती बजार, कैदलटार, नौबिसे, खाल्टे, पहिरेबेसी यी बस्तीहरूमा बाढी बज्रँदा त्यहाँबाट प्रारम्भिक रूपमा त हामीले 200 अनुमान गरेर थियौँ। अहिले विद्यार्थीहरू खोज्दै खोज्दै जाँदाखेरि 100 रोक्न सकियो भनेदेखि त्यो चाहिँ ठुलो उपलब्धि चाहिँ मान्नुपर्ने अवस्थामा छ। करिब 100 जति चाहिँ अहिलेसम्म बेपत्ता हुनुहुन्छ, उहाँहरूको कुनै खबर छैन।
3: हजुर,
6: 4 शिक्षक स्टाफ चाहिँ यही विद्यालयको नीलकण्ठ माध्यमिक विद्यालयको मात्रै बित्नु भएको, हराउनु भएको अवस्था छ। एकजनाको शनाखत भइकन काजक्रिया भइसकेको छ भने अरू हराइराख्नु भएको अवस्था छ। यस्तो यो अवस्थामा सबैभन्दा बढी प्रभावित विद्यालय भएकाले अब जुन बस्तीबाट धेरै विद्यार्थीहरू आउनुहुन्थ्यो त्यो बस्ती भनेको यो विद्यालयको मात्रै होइन, यहाँ मोडर्न ट्रिनिटी स्कुल थियो, रामचन्द्र आधारभूत विद्यालय नुवाकोट थियो, उत्तर गया पब्लिक सेकेन्डरी स्कुल नुवाकोट थियो, यो अरू विद्यालयहरूको पनि मुख्य विद्यार्थीको स्रोत भनेको त्यही बस्ती थियो।
3: हजुर,
6: त्यहाँ बाढी बज्रिसकेपछि धेरै त्यहाँका अभिभावकहरू बस्ने ठाउँ अन्यत्र कतै नभएको हिसाबले नुवाकोटतिरका विभिन्न होल्डिङ सेन्टरहरूमा हुनुहुन्छ, अभिभावकसँगै विद्यार्थीहरू पनि नुवाकोटतिरको होल्डिङ सेन्टरहरूमा पुग्नु भएको छ। हामीले अस्ति बिहिबारदेखि विद्यालय सञ्चालनको प्रारम्भिक प्रयास गरेका छौँ। अब यो प्रयासमा जो विद्यार्थी घरबाट चाहिँ आउन सम्भव थियो ती विद्यार्थीहरू विद्यालय फर्किसक्नु भएको अवस्था छ। यद्यपि विद्यालयमा यो राहत सङ्कलन वितरणको काम भइरहेको छ, होल्डिङ सेन्टर पनि चलिरहेको छ, तथापि हामीले केही ब्लकहरू खाली गरेर विद्यालयको पठन पाठन पुनः सञ्चालन गर्ने कार्यलाई सुरुवात गरेका छौँ र त्यसमा अब सोझै पठन पाठनमा जान नसकिने अवस्था भएको हुनाले अहिले आएका विद्यार्थीहरूसँग परामर्श गर्ने, खेलकुदमा भाग लिने, चित्रकला गराउने जस्ता मनोवैज्ञानिक रूपमा उहाँहरूलाई सेक्योर गराउने यहाँ विद्यालयमा भइरहेका यो राहत सङ्कलन वितरणका गतिविधिहरूमा जानकार गराउने, उहाँहरूको एक्सपिरियन्स लिने, एक्सपिरियन्स साट्ने काम एकातर्फ भइरहेको छ भने अर्कोतर्फ ती नुवाकोटतर्फका होल्डिङ सेन्टरमा रहेका विद्यार्थीहरूलाई भेटघाट गर्ने, उहाँहरूलाई कसरी जान सकिन्छ, कस्तो छ, सम्झाउने, बुझाउने, विद्यालयले के व्यवस्थापन गर्दैछ भनेर जानकारी दिने ती क्रियाकलापहरू चलिरहेका छन्। हाम्रो नुवाकोटको होल्डिङ सेन्टरमा भएका करिब 150 विद्यार्थीहरू त्योभन्दा बाहेक नुवाकोटको केराघारीबाट फलाङ्खु खोलाको पुल तर्दै आउने 15 विद्यार्थी, खोलेबेसीबाट नयाँ पुल तरेर आउने खाल्टे हुँदै आउने 30 विद्यार्थी, शान्ति बजारबाट आउने 20 विद्यार्थी, पहिरेबेसीका विद्यार्थीहरू, ती विद्यार्थीहरू अब यी कनेक्टिभिटी पुलहरू सबै बग्नको कारणले अब विद्यालय आउने अवस्था छैन। उहाँहरूलाई आवासीय व्यवस्थापन नगरिकन विद्यालय सञ्चालन हुने अवस्था छैन, उहाँहरूले शिक्षा प्राप्त गर्न सक्ने अवस्था छैन। त्यसो भएको भएर विद्यालयले ती बालबालिकाहरूको लागि आवासीय व्यवस्थापनको लागि चाहिँ हामी नेपाल सरकारलाई पत्राचार गरेर, मन्त्रीज्यूलाई पत्राचार गरेर हामीलाई आवासीय कोटा चाहिँ उपलब्ध गराइदिनुहोस्, हिमाली छात्रावासको कोटा चाहिँ उपलब्ध गराइदिनुहोस् भनेर चाहिँ हामी शिक्षा मन्त्रालयसँग, शिक्षा विभागसँग, मन्त्रीज्यूलाई इमेल गरेर चाहिँ हामीले त्यो अनुरोध गरिरहेका छौँ एकातिर, भनेदेखि अर्कोतिर विद्यार्थीलाई छिटोभन्दा छिटो विद्यालयमा फर्कनको लागि वातावरण बनाउनलाई उहाँहरूसँग भेटघाट, मानसिक रूपमा सुरक्षित गराउने कार्य त्यतातिर हामी लागिरहेका छौँ।
3: अध्ययन अध्यापनभन्दा पनि परामर्शका कुराहरू हामी गर्दैछौँ भन्नुभयो, तर धेरै विद्यार्थीहरूले अभिभावक गुमाएको अवस्था छ, उहाँहरूको मनस्थिति कस्तो पाउनु भएको छ, विद्यालय फर्किन सक्ने अवस्था छ कि छैन, अथवा उहाँहरूले अभिभावक गुमाउँदै गर्दाखेरि त्यहाँबाट विस्थापित हुनुपर्ने अवस्था छ कि के छ त्यहाँको स्थिति, त्यसका लागि उहाँलाई त्यहीँ बस्ने वातावरण बनाउन केही प्रयासहरू पनि भएको छन् कि?
6: हजुर, यस विद्यालयको मात्रै करिब 70 छेउछाउका विद्यार्थीले आफ्नो आमा बुवा दुवै चाहिँ गुमाएको अवस्था छ। त्यसभन्दा बाहेक अरू धेरै विद्यार्थीहरू प्रभावित हुनुहुन्छ जसले परिवारका धेरै सदस्यहरू चाहिँ गुमाउनु भएको छ। अब उहाँहरूको विद्यार्थीको मात्रै होइन अभिभावकको पनि हेरविचार गरिदिने मान्छे कोही छैन, एकदमै आक्रान्त अवस्थामा हुनुहुन्छ। के गर्ने, कहाँ जाने, कुनै जग्गा जमिन बाँकी छैन, के गर्ने, कहाँ जाने, कसरी भावी जीवनयापन गर्ने, उहाँहरूको चाहिँ एकदम निर्क्युल नभएको त्यस्तो अवस्थामा चाहिँ उहाँहरू होल्डिङ सेन्टरहरूमा आश्रय लिएर बसिरहनु भएको छ। त्यसैले तत्काल विद्यालयमा विद्यार्थी फर्काउनको लागि उहाँहरूलाई मानसिक रूपमा आश्वस्त नपारिकन विद्यार्थी विद्यालय फर्कन सक्ने अवस्था छैन। तपाईँको जिम्मेवारी 12 कक्षासम्म तपाईँको जीवनको जिम्मेवारी समेत विद्यालयले लिन्छ भनेर उहाँहरूलाई चाहिँ एउटा आश्वस्त पार्नुपर्ने त्यस्तो किसिमको चाहिँ अवस्था छ। यो एउटा भयावह, यो व्याख्या गर्न नसकिने किसिमको चाहिँ यो मानसिक चिन्ता, तनाव, दबावमा चाहिँ विद्यार्थीहरू परिरहेको अहिलेको अवस्था छ। तथापि हामीले विद्यालयबाट गर्नुपर्ने प्रयासहरू विभिन्न सङ्घ संस्थाहरूसँग कोअर्डिनेसन गर्ने, ती विद्यार्थीहरूलाई चाहिँ परामर्श गराउने, विद्यालयमा फर्काउनको लागि प्रयासहरू गर्ने अवस्था छ। अब केही विद्यार्थीहरू तत्काल विद्यालयमा फर्किनलाई तयार हुनुहुन्छ तर उहाँहरू यो 8-9 घन्टाको बाटो हिँडेर चाहिँ नुवाकोट पुग्नु भएको छ, उहाँहरूलाई त्यही बाटो हिँडाएर फेरि लिएर आउनको लागि अलि असम्भव जस्तो भएकोले हामी कुरिरहेका छौँ। यो सुरक्षित आवागमन कसरी गराउन सकिन्छ भनेर कुरिरहेका छौँ। यो यस्तो अवस्था अहिलेको छ। हामी विद्यालय ती बालबालिकालाई कसरी विद्यालय फर्काउन सकिन्छ भनेर चरण चरणमा चाहिँ विद्यार्थीसँग परामर्श गर्नको लागि छ घन्टा सात घन्टा हिँडेर पनि पुगिरहेको अवस्थामा छ अहिले विद्यालय।
3: हुन्छ सर, हामीलाई समय दिनुभयो। रसुवामा आएको बाढीका कारण त्यहाँका विद्यालयमा परेको असर, विद्यार्थी र अभिभावकमा परेको असर र विद्यालय सञ्चालनको लागि भइरहेका प्रयास, पठन पाठन भन्दा पनि त्योभन्दा अगाडि गर्नुपर्ने पूर्व तयारीका कुराहरू, परामर्शका कुराहरू, यो विषयमा हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनुभयो, यहाँलाई धन्यवाद।
6: हजुर, धन्यवाद सर।
3: अहिले हामीले कुराकानी गऱ्यौँ नीलकण्ठ माध्यमिक विद्यालय उत्तर गया रसुवाका प्रधानाध्यापक माधव लामिछानेसँग। हामी अहिले शैक्षिक बहसमा छौँ र यहाँसँग रसुवामा आएको बाढीको कारण शिक्षा क्षेत्रमा पारेको प्रभावको बारेमा यहाँलाई जानकारी गराइरहेका छौँ। खास गरेर भोटेकोसीमा आएको बाढीले रसुवा र नुवाकोटका विद्यालयहरूमा बढी क्षति पुर्याएको छ। त्यसले गर्दाखेरि अहिले पनि विद्यालयहरू सञ्चालन हुन सकिरहेका छैनन्। नुवाकोटका विद्यालयहरूमा केही प्रयास भइरहेको छ, पठन पाठन सञ्चालन गर्ने प्रयास भइरहेको छ। त्यो विषयमा हामीले शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका प्रमुख सूर्य बहादुर खत्रीसँग कुराकानी गरेका छौँ। उहाँले अब असोज एक गतेदेखि पठन पाठन सुरु गर्ने कि भन्ने कुरा उहाँले गर्नुभएको छ। त्यसै गरी हामीले रसुवाको पनि दुर्गम क्षेत्र गोसाईकुण्डको टिमुरे आधारभूत विद्यालयका प्रधानाध्यापक फुर्पु दोर्जे घलेसँग कुराकानी गर्दाखेरि अहिले पनि त्यहाँ विद्यार्थीहरू सम्पर्कमा आउन सकेका छैनन्। पुलहरू बगाउँदा बाटो नहुँदाखेरि अझै पनि अन्यलताको स्थिति छ, अझै पनि जनजीवन सहज हुन सकेको छैन। जनजीवनलाई सहज बनाउनु पहिलो कुरा हो, त्यसपछि पठन पाठनका कुराहरू हुन्, विद्यालय सञ्चालनका कुराहरू हुन्। उहाँले भन्नुभयो भने माधव लामिछानेसँग हामीले कुराकानी गऱ्यौँ नीलकण्ठ माध्यमिक विद्यालय उत्तर गया रसुवाका प्रधानाध्यापक। उहाँले अहिले विद्यार्थीहरूमा मानसिक अवस्था अथवा अझै पनि विद्यार्थीहरू मानसिक रूपमा अध्ययनको लागि तयार भइ नसकेको हुँदा उहाँलाई परामर्शका कुराहरू, उहाँसँग भेटघाट गर्ने, छलफल गर्ने, उहाँलाई सहज बनाउनको लागि प्रयास गरिरहेका छौँ भन्नुभएको छ। पक्कै पनि त्यो क्षेत्रमा बालबालिकाहरू कलिला मुनाहरूमा परेको असरलाई हामीले कसरी न्यूनीकरण गर्न सकिन्छ, त्यसको लागि सङ्घ सरकार, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सङ्घ संस्थाहरूले लाग्नुपर्ने हुन्छ। त्यसमा मनोपरामर्शका कुराहरू हुन्छन्, उहाँका चाहिँ अभिभावकत्वका कुराहरू हुन्छन्, अभिभावकविहीन भएका विद्यार्थीहरूलाई पनि पठन पाठनको व्यवस्थापनका कुराहरू, आवासीय विद्यालय सञ्चालनका कुराहरू, यी कुराहरू भइरहेका छन्। यसको लागि शिक्षा तथा खेलकुद मन्त्रालयले पनि आफ्नो टोली पठाएर अध्ययनका कामहरू अगाडि बढाइरहेको छ। यसरी कसरी सकिन्छ त्यो क्षेत्रको शैक्षिक विकासको लागि, शैक्षिक वातावरणलाई सुधार्ने काम अथवा पठन पाठनलाई सुचारू गर्ने काममा सबैले हातोमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने कुराहरू आइरहेका छन्। यो सँगै शैक्षिक बहस कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र राजु थापालाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।
7: शिक्षाको नीति, अभ्यास र प्राप्ति।
1: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला।
0: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय।
2: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक

0: for DTH Seva Dish Home.
1: Dish Home, Khushiko Connection.
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ शास्त्रीय सङ्गीत। कलाकारहरू हुनुहुन्छ शास्त्रीय गायनमा राजन मिश्र, राग मिश्र पहाडी, तबलामा हुनुहुन्छ पूर्ण महाराज, हार्मोनियममा कृष्ण नारायण श्रेष्ठ र तानपुरामा हुनुहुन्छ हर्ष डङ्गोल।

0: सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
0: विशेषताहरू: रु 2 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
0: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
4: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
3: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
4: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
3: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौ।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: सडकमा लगातार कोरिएका रेखाबाट ओभरटेक नगरौं। खण्ड खण्ड रूपमा कोरिएका रेखाबाट मात्रै सुरक्षित रूपमा ओभरटेक गरौं।
7: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
8: अब सुन्नुहुनेछ बिहान 9 बजेको समाचार।

यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। बाढीले क्षतिग्रस्त सड़क असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको भनाए। र फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी। समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भोटेकोशी बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग हिजो प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन नसकिने भएकाले नजिकै तर सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्ने र त्यसका लागि आवश्यक तयारी सुरु गरेको जानकारी गराउनुभयो। छलफलमा सहभागी जनप्रतिनिधिहरूले बाढी लगत्तै केन्द्र सरकारले खोज उद्धार उपचार तथा राहत पुनर्स्थापनाका लागि चालेका कदमको सराहना गर्नुभयो। बाढीपछिको काममा केन्द्र सरकारले प्रदेश र स्थानीय तहसँग सुरुदेखि नै समन्वय गरिरहेको उहाँहरूले बताउनुभयो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 13,68,73,54,000 मौजदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार कोषमा जम्मा भएको रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 10,08,43,08,000 रुपियाँ मौजदात छ। यस्तै 2 वाणिज्य बैंकमा 2,36,12,000 अमेरिकी डलर मौजदात छ। नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी सहज बनाउन उद्धार सरसफाई राहत व्यवस्थापन तथा पुनर्स्थापना का कार्यलाई तीव्रता दिएको छ। बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती सड़क तथा पुलमा ठूलो क्षति पुगेको छ। नागरिकका घरमा थुप्रिएको ढुङ्गा माटो बालुवा तथा भवनका भग्नावशेष हटाउँदै प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य बनाउन नेपाल प्रहरी सीमित स्रोत साधनका बावजुद निरन्तर खटिरहेको जनाइएको छ। नेपाल ट्रक व्यवसायी यातायात महासंघले भोटेकोशी बाढी

यातायात क्षेत्रमा भएको क्षति तथा हराएका ट्रक कन्टेनर चालक र मजदुरको अवस्थाबारे सरकारलाई जानकारी गराएको छ। महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानिया नेतृत्वको टोलीले हिजो पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेट गरी क्षतिको विवरण उपलब्ध गराएको हो। भेटमा महासंघले बाढीबाट यातायात व्यवसायी तथा मजदुरमा परेको मानवीय र भौतिक क्षतिको यथार्थ मूल्याङ्कन गरी राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ। यातायात क्षेत्रसँग सम्बन्धित नीति नियम ऐन तथा कानूनमा आवश्यक परिमार्जन गरी समस्या समाधानका लागि सिफारिस गर्न पूर्वाधार विकास मन्त्रालयका सहसचिवको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ। उक्त समितिले 45 दिनभित्र राय सहितको प्रतिवेदन पेश गर्नेछ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरो खसेर सड़क पूर्ण रूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ तथा सड़क सम्याउने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका रूपमा आवत जावत गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालनका लागि तीव्रता दिइएको छ। नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन गर्दै विश्वविद्यालयका पदाधिकारीसँग अन्तर्क्रिया गर्नुभएको छ। मध्य प्रदेशका विभिन्न जिल्लाको भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयको समग्र अवस्था, सञ्चालनमा रहेका कार्यक्रम तथा विश्वविद्यालयले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी लिनुभएको थियो। धितोपत्र बजारलाई सुदृढ आधुनिक पारदर्शी र लगानी मैत्री बनाउँदै बजारमा देखिएको शिथिलता हटाउन अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना 2083 सार्वजनिक गरेको छ। हिजो सार्वजनिक 21 बुधे कार्ययोजनामा प्राथमिक तथा दोस्रो बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, संस्थागत लगानी विस्तार, ऋणपत्र बजारको विकास, नेप्सेको पुनर्संरचना, गैर आवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश, कर प्रणालीमा सुधार तथा बैंक तथा वित्तीय संस्थाको पुँजी बजार सम्बन्धी लगानीको पुनरावलोकन लगायतका विषय समेटिएका छन्। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: बाँकी समाचार। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले भोटेकोसी बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएको बताउनु भएको छ। हिजो भएको छलफलमा मन्त्री लम्सालले बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई गति दिइरहेको बताउनुभयो। मुस्ताङमा आजदेखि घर पझोङ जलवायु सम्मेलन सुरु हुँदैछ। सम्मेलनको आज कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्दै हुनुहुन्छ। धनुषाको हंसपुरका 365 परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिएको छ। नापनक्सा सम्पन्न भए पनि दर्ता प्रक्रिया हुन नसकेका गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको समस्या समाधान गर्दै नापी कार्यालय धनुषाले जग्गाधनी प्रमाण पूर्जा वितरणलाई निरन्तरता दिएको हो। संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजी बस्दैछ। आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिनुहुने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ। नेपाली काङ्ग्रेसको संस्थापन इतर पक्षले आगामी मङ्सिर 21-23 गतेसम्म पार्टीको छुट्टै 15 महाधिवेशन गर्ने भएको छ। सो पक्षले हिजो पत्रकार सम्मेलन गरी संस्थापन पक्षले पार्टीलाई एकताबद्ध बनाउने सम्बन्धमा खासै चासो नदिएको र संवादलाई व्यवस्था गरेको भन्दै मङ्सिरमा 15 महाधिवेशन थाल्ने जनाएको हो। भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई 365 दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्ने परम्परा छ। अन्तर्राष्ट्रिय समाचार। फ्रान्स सरकारले 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ। राष्ट्रपति इमान्युएल म्याक्रोनले परिमार्जित मस्यौदाबारे युरोपेली जन आयोगलाई जानकारी गराएको बताउनु भएको छ। अब मौसम सम्बन्धी जानकारी। आज बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा र मध्य प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका 1-2 स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 29 र न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:42 भयो भने सूर्यास्त भरे साँझ 6:14 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। भोटेकोसी बाढी प्रभावितको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि अर्थ मन्त्रालयद्वारा 21 बुँदे कार्ययोजना जारी। र फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

आदरणीय श्रोता मित्र नमस्कार, ग्रेटर ग्रेस चर्चको प्रस्तुति रेडियो कार्यक्रम प्रेमको सन्देशमा हार्दिक स्वागत छ। पास्टर राजा नेउपाने र म कार्यक्रम प्रस्तुता रूपक राई आज हामी तपाईँहरूकै प्रिय रेडियो कार्यक्रम प्रेमको सन्देश लिएर तपाईँहरूको घर आँगनमा आइसकेका छौँ। रेडियो नजिक बसेर हामीलाई सुनिरहनु भएकोमा धेरै धन्यवाद छ। श्रोता मित्र, यो कार्यक्रम तपाईँले प्रत्येक हप्ता मङ्गलबार बिहानको 9 बजेको समाचारपछि रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट सुन्न सक्नुहुनेछ। यदि तपाईँ पहिलो पटक यस कार्यक्रम सुन्दै हुनुहुन्छ र यस कार्यक्रम मार्फत प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै कुराहरू जान्न चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना हामी हाम्रो कार्यक्रमको अन्तमा भन्ने नै छौँ। श्रोता मित्र, कार्यक्रम प्रेमको सन्देशमा आज तपाईँले केही सुमधुर आत्मिक गीतहरूको साथमा हृदय स्पर्शी बाइबलीय सन्देश पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् श्रोता मित्र, आजको कार्यक्रमलाई सुरु गरौँ यो मिठो आत्मिक गीतबाट।

0: श्रोता मित्र, यो सुमधुर आत्मिक गीतपछि प्रेमको सन्देश कार्यक्रममा पुनः स्वागत छ। नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट नेपालको जुनसुकै ठाउँमा पनि यो सुन्न सकिने यो हो कार्यक्रम प्रेमको सन्देश। श्रोता मित्र, अबको समय रहेको छ पवित्र धर्मशास्त्र बाइबलबाट हृदय स्पर्शी सन्देश सुन्ने, र यो सन्देश लिएर आउँदै हुनुहुन्छ ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यू। उहाँलाई स्वागत छ।
1: नमस्कार आदरणीय श्रोता मित्र, ख्रिस्टी रेडियो कार्यक्रम प्रेमको सन्देशबाट म पास्टर राजन न्यौपाने कार्यक्रममा तपाईँहरूलाई हार्दिक स्वागत गर्दै ख्रिस्टी अभिवादन जय मसीह। आदरणीय श्रोता मित्र, आजको बाइबल सन्देशमा हामी हेर्नेछौँ येशु अनन्त जीवनको स्रोत हुनुहुन्छ। येशुले भन्नुभयो योहन्ना 14 अध्यायको 6 पदमा, बाटो सत्य र जीवन म नै हुँ। हो श्रोता मित्र, उहाँ जीवन हुनुहुन्छ, जीवनको स्रोत उहाँमा छ। उहाँद्वारा नै सबै जीवित मानिसले अथवा प्राणीले जीवन पाउँछ। जीवित प्राणीको जीवनको स्रोत सबै परमेश्वरमा अडेको छ। परमेश्वरले पहिलो मानव आदमलाई बनाउँदा भूमिको माटोबाट बनाउनु भयो र उसको नाकमा जीवनको सास फुकिदिनु भयो। उत्पत्ति 2 अध्यायको 7 पदमा हामी पाउँछौँ सबै जीवित जीवातको स्रोत परमेश्वरबाट भएको हो। परमेश्वर नै सबै कुराको सृष्टिकर्ता हुनुहुन्छ, उहाँमा जीवन छ। हामी बाइबलमा उत्पत्ति 1 अध्यायको 1-2 पदमा देख्दछौँ, आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। पृथ्वी आकार बिनाको र शून्य थियो, अथाह समुद्रमाथि अन्धकार थियो, र परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गर्दै रहनुहुन्थ्यो। हो श्रोता मित्र, परमेश्वरमा जीवन थियो। त्यही परमेश्वरको जीवनको स्रोत अनुसार परमेश्वरले मानिसलाई जीवित बनाएर सहायता गर्नुभयो। यसै गरी येशु परमेश्वरको जीवनको स्रोत हुनुहुन्छ, उहाँमा अनन्त जीवन छ, उहाँ जीवित प्रभु हुनुहुन्छ। बाइबलमा योहन्ना 11 अध्यायको 1-57 खण्डमा हामी एउटा प्रसङ्गलाई देख्दछौँ। यहुदियाको बेथानियामा बस्ने लाजरस नाम भएको एकजना मानिस थियो। ऊ त्यहाँ आफ्नो दिदी मार्थासँग र मरियमसँग बस्दथ्यो। त्यही मरियम जसले येशूलाई बाहुमा अत्तर घसेर आफ्नो कपालले पुछेर येशूमा विश्वास गरेकी थिइन्। लाजरस बिरामी भए मार्था र मरियमलाई येशूले निको पार्न सक्नुहुन्छ भन्ने थाहा थियो। त्यसैले दिदीहरूले येशूलाई खबर पठाए, येशूलाई निको पार्न आउनुहोस् भनी खबर पठाए। उनीहरूले खबरमा भने, प्रभु तपाईँले माया गर्ने प्यारो साथी लाजरस बिरामी भएका छन्, आएर निको पारिदिनुहोस्। त्यस बेला येशू निकै टाढा हुनुहुन्थ्यो। येशूले खबर पाएपछि भन्नुभयो, उसको बिमारबाट लाजरस मर्दैन भन्नुभयो। लाजरसको यस बिरामले मानिसहरूले परमेश्वरको शक्ति थाहा पाउन् र परमेश्वरको पुत्रलाई आदर गरून् भनेर बिरामी परेका हुन्। येशूले लाजरस र उनकी दिदीहरूलाई खुबै प्रेम गर्नुहुन्थ्यो। अझ खबर सुनेर पनि अझ 2 दिन त्यही बस्नुभयो। अनि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, हामी फेरि यहुदियामा फर्किजाउँ। तिनीहरूले भने, गुरु, केही समय अघि मात्रै त्यहाँ यहुदीहरूले तपाईँहरूलाई ढुङ्गा हानेर मार्न खोजेका थिए, फेरि त्यहीँ किन जाने इच्छा गर्नुहुन्छ? येशूले तिनीहरूलाई भन्नुभयो, हाम्रो साथी लाजरस सुतिरहेका छन्, म गएर उसलाई उठाउनेछु। प्रभु, लाजरस सुतेको मात्र छ भने त ऊ निको हुनेछ। येशूले लाजरस मरेको थियो भनी भन्नुभयो, तर चेलाहरूले लाजरस सुतेको छ भनी बुझे। यसकारण येशूले झन सफासँग भन्नुभयो, लाजरस मरेका छन्, तर म त्यहाँ नभएको राम्रै भयो, किनभने त्यही घटनाले तिमीहरूले मलाई विश्वास गर्नेछौ। लाजरस कहाँ जाउँ? दिदुमस भनिने थोमाले अरू चेलाहरूलाई भने, उहाँसँग जाउँ र मरौँ, किनकि अघि त्यही ठाउँमा हामीलाई ढुङ्गाले हानेका थिए। जब येशु बेथानी आइपुग्नुभयो, लाजरस 4 दिन अघि गाडिएको थाहा पाउनुभयो। बेथानी यरुसलेमदेखि 1 कोस जति टाढा थियो। लाजरस मरेको कारणले उनीहरूका आफन्त आएर मरियम र मार्थालाई सान्त्वना दिँदै थिए। येशु आउनुभएको थाहा पाएर मार्था उहाँलाई भेट्न गइन्, तर मरियम भने घरमा नै थिइन्। येशूलाई भेटेर मार्थाले भनिन्, प्रभु, तपाईँ यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन, तर पनि म जान्दछु तपाईँले परमेश्वरसँग जे माग्नुहुन्छ परमेश्वरले दिनुहुन्छ। येशूले तिनलाई भन्नुभयो, तिम्रो भाइ फेरि जीवित हुनेछ। मार्थाले जवाफ दिइन्, मेरो भाइ अन्तको दिनमा फेरि पुनरुत्थान हुनेछ र जीवित भई उठ्नेछ। त्यसपछि येशूले मार्थालाई भन्नुभयो, मानिसहरूलाई जीवन दिने र मरेकाहरूलाई बिउताउने म नै हुँ। म जीवनको स्रोत हुँ, मद्वारा नै सबै मानिसले जीवन पाए, मद्वारा नै सबै मानिस बाँच्नेछन्, पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने मरे भने पनि जीवित हुनेछ, अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन, के तिमी ममाथि विश्वास गर्छौ? मार्थाले येशूलाई भनिन्, हो म विश्वास गर्छु, तपाईँ संसारमा आउनुहुने ख्रिस्ट अभिषिक्त परमेश्वरको पुत्र हुनुहुन्छ। यति भनेर मार्था आफ्नो घरमा फर्किन् र मरियमलाई भनिन्, गुरु आउनुभयो। यो सुनेर तुरन्त उठेर येशूलाई भेट्न गइन्। येशू अझै सहर बाहिर मार्थालाई भेटेकै ठाउँमा हुनुहुन्थ्यो। मरियम उठेर बाहिर जाँदा आफन्तहरू मरियम सिहानमा रुन गइन् भनेर पछि लागे। येशूलाई भेट्न साथ मरियमले उहाँको अगाडि घोप्टो परेर भनिन्, प्रभु तपाईँ यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन। मरियम र उनको साथमा आउनेहरू रोएको देखेर येशूलाई एकदम दया लाग्यो र येशूले तिनीहरूलाई सोध्नुभयो, तिमीहरूले तिनलाई कहाँ राखेका छौ? येशू रुनुभयो। यो देखेर यहुदीहरूले थाहा पाए र येशूले लाजरसलाई धेरै माया गर्नुहुन्थ्यो भनेर। तर कतिले येशूले गर्नुभएको आश्चर्य कर्म देखेका थिए, त्यसैले भने यिनले लाजरसलाई पनि जीवन दिन सक्छन्। येशू दुखित भएर लाजरसको चिहानमा जानुभयो। यहुदीहरूको चिहान एउटा गुफामा राखिएको हुन्थ्यो र गुफाको मुखमा एउटा ठुलो ढुङ्गो राखिएको हुन्थ्यो। येशूले त्यस ढुङ्गा हटाउने आज्ञा दिनुभयो। तर मार्थाले जवाफ दिइन्, प्रभु लाजरस गाडिएको चार दिन भइसक्यो, अब उसको शरीर गनाउन थालिसक्यो होला। येशूले मार्थालाई भन्नुभयो, मैले तिमीहरूलाई बताइसकेँ, मलाई विश्वास गर्यो भने परमेश्वर कति महान हुनुहुन्छ थाहा पाउनेछौ। उहाँमा कुनै पनि कुरा असम्भव छैन। उहाँ जीवनको स्रोत र जीवन लिने र दिने दुवै हुनुहुन्छ। अनि तिनीहरूले ढोकाबाट ढुङ्गा हटाए। येशूले आकाशतिर हेरेर प्रार्थना गर्नुभयो, परमेश्वर पिता, मेरो कुरा सधैँ सुन्नु भएको निम्ति म तपाईँलाई धन्यवाद दिन्छु। मलाई थाहा छ तपाईँ मेरो प्रार्थना सुन्नुहुन्छ, तर म अहिले मसँग यहाँ भएका मानिसहरूको निम्ति प्रार्थना गर्दछु। तपाईँले मलाई पठाउनु भएको हो भने यिनीहरूले थाहा पाउन्। यति भनेर येशूले ठुलो स्वरले कराएर भन्नुभयो, लाजरस बाहिर निस्कियाऊ। त्यो मृत मानिस हात खुट्टामा पट्टीले बाँधिएकै अवस्थामा अनुहारमा लुगाले बेरिएर बाहिर आयो। येशूले भन्नुभयो, त्यसको बन्धन खोलिदेऊ, त्यसलाई जान देऊ। मरियम कहाँ आएका धेरै यहुदीहरूले येशूले गर्नुभएको काम देखेर उहाँमाथि विश्वास गरे। हो श्रोता मित्र, येशूसँग जीवनको स्रोत थियो। येशू जीवित प्रभु हुनुहुन्छ। यसरी येशूलाई पनि क्रुसमा टाँगेर मारेर गाडेर तेस्रो दिनमा जीवित भई उठ्नुभयो, किनकि उहाँमा जीवनको स्रोत छ। येशूले यूहन्ना 6:51 भन्नुभयो, स्वर्गबाट ओर्ले आएको जिउँदो रोटी म नै हुँ। कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ, र जुन रोटी म संसारको जीवनको लागि दिनेछु त्यो चाहिँ मेरो देह हो। हो साँच्चै श्रोता मित्र, येशू जीवनको रोटी हुनुहुन्छ। उहाँलाई विश्वास गर्ने अर्थात् उहाँको क्रुसमा पापी मानिसको पापको लागि उहाँले बगाएको रगतमा विश्वास गर्ने मानिस अनन्त जीवन पाउँदछ। ऊ सधैँ परमेश्वरसँग रहनेछ। यसै गरी यूहन्ना 4:14 येशूले भन्नुभयो, तर जसले मैले दिने पानी पिउँछ त्यो कहिल्यै तिर्खाउने छैन, जुन पानी म त्यसलाई दिन्छु त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ। येशूले जीवन दिनुहुने त्यो जीवन अनन्तसम्म परमेश्वरसँग रहिरहने जीवन हो। त्यसैले येशूले गर्नुभएको सबै आश्चर्य कर्मको उद्देश्य एउटै मात्र थियो, येशू परमेश्वर हुनुहुन्छ। उहाँले पृथ्वीमा पापी मानिसहरूको पापको सट्टामा मरेर पापका बन्धनले जकडिएका मानिसहरूलाई बचाएर आफूसँग स्वर्गमा राख्नको लागि आउनुभएको थियो। उहाँमा जीवन थियो। शैतानले उहाँलाई परीक्षामा फसाउन सकेन, मृत्युले उहाँलाई समाइराख्न सकेन, चिहानले उहाँलाई पक्रिराख्न सकेन, किनकि उहाँ सर्वोच्च परमेश्वर हुनुहुन्छ। उहाँ बाटो, सत्य र जीवन हुनुहुन्छ। उहाँलाई विश्वास गर्ने मानिस फेरि मर्यो भने पनि जीवित हुनेछ। येशूले भन्नुभयो, यूहन्ना 10:10 चोर त चोर्न, मार्न र नाश गर्न आउँछ, म त तिमीहरूले जीवन पाउन् र त्यो त प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। हो श्रोता मित्र, येशू संसारमा भएका मानिसहरूलाई तिनीहरूको पाप मा दण्ड दिन होइन, तर पापबाट छुटकारा दिन आउनु भएको थियो। जसरी माथिको खण्डमा लाजरसको मृत्युमा पुरा घर नै दुःखमा थियो, पुरा इष्टमित्र सबै दुःखमा परेका थिए, किनकि एकजना सज्जन मानिसको मृत्यु भएको थियो। पुरा सिङ्गो घर नै दुःखमा डुबेको बेलामा तिनीहरूले येशूलाई खबर गरे, तर पनि येशू चार दिनपछि आउनुभयो, किनकि उहाँ जीवनको स्रोत हुनुहुन्छ। उहाँलाई विश्वास गर्ने मानिस मर्यो भने पनि जीवित हुनेछ भनेर मानिसले जानुन् भन्ने इच्छाले येशूले चाहना गर्नुहुन्थ्यो। हो श्रोता मित्र, येशू जीवनको ज्योति, संसारका उद्धारकर्ता, पापीहरूलाई पापबाट छुटकारा दिने परमेश्वरको पुत्र हुनुहुन्छ। उहाँमाथि उहाँमा जीवन छ, उहाँमा आशिष छ, उहाँमा प्रेम छ, उहाँमा सब कुराको स्रोत छ। येशू जहिले पनि दुखित, पापी, चिन्तित मानिसहरूलाई देखेर दयाले भरिनुहुन्थ्यो, किनकि उहाँ दयालु प्रभु हुनुहुन्थ्यो। यहाँ एउटा कथालाई प्रस्तुत गर्दछु। अफ्रिका देशमा ठुलो जङ्गलको नजिक मानिसहरूको बस्ती थियो, अनि त्यस गाउँमा एकजना मिसनरी डाक्टर पनि बस्दथे। एक दिन ती मिसनरी डाक्टर वनमा शिकार खेल्न गएको बेलामा वनको मध्यभागमा पुग्दा एकजना अफ्रिकी मानिसलाई बाघले आक्रमण गरेर मार्न लागेको देखेछन्। त्यसैले बडो होसियारी साथ आफ्नो बन्दुकलाई सिधा त्यस बाघको निधारमा ताकेर गोलीले हाने र त्यस मानिसलाई बाघको पन्जाबाट मुक्त पारेर अस्पतालमा लगेर त्यस अफ्रिकी मानिसको उपचार गरेछन्। उपचारपछि ऊ मृत्युको मुखबाट बाघको पन्जाबाट बचाएर उसले नयाँ जीवन पाएको थियो। एक दिन यसै गरी त्यो मिसनरी डाक्टर आफ्नो घरको आराम गर्ने ठाउँमाथि बसिरहेको बेलामा उसको कानमा ठुलो भिडको आवाज सुन्छ। कुखुरा, बाख्रा र भेडा मानिसहरूको मिश्रित आवाजले गर्दा उसको ध्यान त्यतैतिर हेर्छ र त्यस भिडमा आफूले बाघको मुखबाट अस्पतालमा उपचार गरेर बचाएको त्यस अफ्रिकी मानिसलाई देखेर छक्क पर्छ। तुरुन्तै त्यस अफ्रिकी मानिस डाक्टरलाई देख्ने बित्तिकै दगुरेर आउँछ र घोप्टो परेर दण्डवत गर्दै भन्छ, हाम्रो जातिको दस्तुर अनुसार कसैले कसैको ज्यान वनको हिंसक पशुबाट बचाइदिन्छ ऊ त्यस समयदेखि आफ्नो हुँदैन, तर बचाउने व्यक्तिको हुन्छ। त्यसैले मेरो सबै जीवन तपाईँमा भएका छन् र म तपाईँको दास हो। हो मित्र, यसरी संसारमा मानिसहरू, त्यही अफ्रिकी मानिसहरू चाहिँ हिंसक पशु शैतानको हातमा परेर मृत्युको मुखमा थिए। त्यसै बखत ख्रिस्ट येशू जीवनको स्रोत झैँ त्यस मिसनरी डाक्टर जस्तै भएर मृत्युको पन्जामा परेका मानिसहरूलाई जीवन दिन आउनुभयो र जीवन दिनुभयो। जसरी लाजरसलाई येशूले जीवन दिनुभयो, त्यसै गरी प्रभु म पनि यस्तै अवस्थामा भएको बेलामा उहाँले मलाई अनन्त जीवन दिनुभयो, अहिले परमेश्वरको भएको छु। हो श्रोता मित्र, तपाईँ पनि त्यही शैतानको पन्जामा परेर घाइते हुनुभएको अवस्थामा दुखित हुनुभएको छ, अथवा चिन्ता फिक्री जस्ता कुराले तपाईँमा यी कुराहरूको फिक्री छ भने न डराउनुहोस्। उहाँ जीवनको स्रोत हुनुहुन्छ, उहाँमा जीवन छ, उहाँमा शान्ति छ, उहाँमा आनन्द छ। उहाँ जसरी लाजरसलाई मरेको चार दिनपछि बचाउनुभयो, त्यसै गरी त्यस अफ्रिकी मानिसलाई बाघको पन्जाबाट बचाए जस्तै तपाईँलाई बचाउन उहाँ सधैँ तयार हुनुहुन्छ। उहाँले 2000 वर्ष अगाडि कन्याबाट जन्मेर पापरहित जीवन जिएर सबैको पापको बदला क्रुसमा मर्नुभयो, तेस्रो दिनमा मृत्युबाट बौरी उठी शैतानका सबै युक्तिलाई जिती उहाँ स्वर्गमा हुनुहुन्छ। त्यसैले योहन्ना 3:36 पदमा येशूले भन्नुभयो, जससँग पुत्र हुनुहुन्छ त्यससँग अनन्त जीवन छ। हो मित्र, मानिसलाई अनन्त जीवन दिएर तिनीहरूका पाप, अधर्म, चिन्ता, फिक्रीबाट छुटकारा दिन मानिसहरूलाई प्रेम गरी बचाउन आउनुभएको थियो। श्रोता मित्र, यदि तपाईँ पनि चिन्ता, फिक्री, डर, त्रास, समस्यामा हुनुहुन्छ भने न डराउनुहोस्। अब तपाईँलाई बचाउन येशू ख्रिस्ट तयार हुनुहुन्छ। तपाईँले उहाँलाई आफ्नो मुक्तिदाता भनेर स्वीकार गर्न चाहनुहुन्छ भने तपाईँले यसरी मसँग यो प्रार्थनालाई दोहोऱ्याउनुहोस्। उहाँ तपाईँलाई हात फैलाएर बोलाउँदै हुनुहुन्छ, तपाईँलाई छुटकारा दिन चाहनुहुन्छ। हो श्रोता मित्र, तपाईँ यसरी मसँग यो प्रार्थना गर्नुहोस्। परमेश्वर पिता, म एउटा पापी मानिस हुँ, म आफूले आफैलाई बचाउन सक्दिनँ। म जसरी त्यो मानिस लाजरस मृत्युमा परेको थियो, त्यसै गरी म पनि भएको छु, र जसरी त्यो मानिस बाघको पन्जामा थियो, त्यसै गरी म पनि भएको छु। म आफूले आफैलाई बचाउन सक्दिनँ, तर तपाईँ जो संसारका मानिसलाई पापबाट बचाउन सक्नुहुन्छ भने यो प्रार्थना गर्दछु। हो प्रभु, मलाई बचाउनुहोस्, तपाईँ मेरो उद्धारकर्ता हुनुहोस्, मेरो मुक्तिदाता हुनुहोस् भने यो प्रार्थना येशूको नाममा माग्दछु। आमेन। हो मित्र, तपाईँले यसरी मसँग यो प्रार्थना गर्नुभयो भने जसरी लाजरसले नयाँ जीवन पाए, जसरी त्यस अफ्रिकी व्यक्तिले नयाँ जीवन पायो, त्यसै गरी परमेश्वरले तपाईँलाई नयाँ जीवन दिनुहुन्छ। परमेश्वर तपाईँको मार्गदर्शक भएर तपाईँलाई बचाउनुहुनेछ, तपाईँलाई प्रेम आनन्द शान्तिले भरिदिनुहुन्छ र तपाईँको जीवनमा शान्ति दिनुहुनेछ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्।
0: श्रोता मित्र, अहिले तपाईँ भर्खरै सुन्नुभयो ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यूले दिनुभएको बाइबली सन्देश। यो आत्मिक कार्यक्रम प्रेमको सन्देश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सम्बन्धी तपाईँको कुनै सल्लाह सुझाव प्रतिक्रियाहरू र प्रश्नहरू भएमा हामीलाई भन्नुहोस्। हामी तपाईँबाट सुन्न चाहन्छौँ। श्रोता मित्र, यदि तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै जान्न चाहनुहुन्छ भने तपाईँको उत्साहको लागि नयाँ करार बाइबल हामी तपाईँलाई तपाईँको ठेगानामा पठाउनेछौँ। साथै निःशुल्क बाइबल अध्ययन सामग्री पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौ। तर पत्र पठाउँदा तपाईँको स्पष्ट ठेगाना लेखी पठाउनु होला। पत्रसारको लागि हाम्रो ठेगाना रेडियो कार्यक्रम प्रेमको सन्देश, पोस्ट बक्स नम्बर 97-49, काठमाडौँ नेपाल। टेलिफोन नम्बर 01-5156-138, 01-5156-138 र मोबाइल नम्बर रहेको छ 98-5-10-53-33-8, 98-5-10-53-33-8, 98-60-19-0025, 98-60-19-0025। हाम्रो इमेल ठेगाना रहेको छ ggfnepal@hotmail.com, ggfnepal@hotmail.com। हवस् त श्रोता मित्र, आजलाई कार्यक्रम प्रेमको सन्देश यति नै। हामी फेरि आगामी हप्ता मङ्गलबार बिहान 9 बजेको समाचार पछि पुनः भेट हुनेछौँ। तबसम्मको लागि कार्यक्रम प्रेमको सन्देशबाट आदरणीय पास्टर राजन न्यौपानेज्यू र म कार्यक्रम प्रस्तुत पास्टर रूपक बिदा हुन चाहन्छौँ। तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह। नमस्कार।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ यस बेला बिहानको 10 बज्नै लाग्यो अब सुन्नुहुनेछ समाचार

यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भोटेकोशी बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग हिजो प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन नसकिने भएकाले नजिकै तर सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्ने र त्यसका लागि आवश्यक तयारी सुरु गरेको जानकारी गराउनुभयो। छलफलमा सहभागी पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएको बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ तथा सडक समाउने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका रूपमा आवत जावत गराइएको थियो। असोज एक गतिदेखि यातायात सञ्चालन गर्ने तयारी छ। धितोपत्र बजारलाई सुदृढ, आधुनिक, पारदर्शी र लगानी मैत्री बनाउँदै बजारमा देखिएको शिथिलता हटाउन अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेको छ। हिजो सार्वजनिक 21 बुधे कार्ययोजनामा प्राथमिक तथा दोस्रो बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, संस्थागत लगानी विस्तार, ऋणपत्र बजारको विकास, नेप्सेको पुनर्संरचना, गैर आवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश, कर प्रणालीमा सुधार तथा बैङ्क तथा वित्तीय संस्थाको पुँजी बजार सम्बन्धी लगानीको पुनरावलोकन लगायतका विषय समेटिएका छन्। मुस्ताङमा आजदेखि घर पझोङ जलवायु सम्मेलन सुरु हुँदैछ। सम्मेलनको आज कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्दै हुनुहुन्छ। सम्मेलनमा भाग लिन 421 स्थानीय तह र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि मुस्ताङ पुगेका छन्। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। एकैछिन विज्ञापन।

0: always fly.
1: Nepal Telecom, Rastrako Sanchar.
2: वर्षायाममा बाढी पहिरोको जोखिम बढी हुने हुँदा सुरक्षित यात्राको लागि सडकको अवस्था बुझेर मात्र यात्रा तय गरौँ।
3: नेपाल सरकार पूर्व

0: विकास मन्त्रालय सडक विभाग।
1: बाँकी समाचार। ऋषि पञ्चमीको अवसरमा आधी खोलामा स्नान गर्ने क्रममा खोलाले बगाउँदा आज बिहान एक महिलाको मृत्यु भएको छ। वालिङ नगरपालिका 9 भुम्रेकी 53 वर्षीय माया पाण्डे मृत अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय बालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार भुम्रे स्थित आँधी खोलामा नुहाउने क्रममा पाण्डेलाई खोलाले बगाएको थियो। भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। महिलाले आज बिहानै उठेर नृत्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई 365 दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्। हरितालिका तीजको व्रत एवं पूजा आज महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ निर्णायक समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो। र फ्रान्स सरकारले 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानुनी प्रस्ताव अघि बढाएको छ। राष्ट्रपति इमान्युएल म्याक्रोनले परिमार्जित मस्यौदाबारे युरोपेली आयोगलाई जानकारी गराएको बताउनुभयो। सामाजिक सञ्जालको प्रयोगबाट बालबालिका तथा किशोर किशोरीमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न यसलाई आफ्नो प्रमुख प्राथमिकता मध्ये एक बनाएको राष्ट्रपति म्याक्रोनले बताउनु भएको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।

भर्खरै सुनायौँ राधिका हमालको स्वरमा रहेको तेज गीत चन्द्र गुरुङको रचना अनि सङ्गीतमा हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। तपाईँहरूलाई करिब बिहानको 11 बजेसम्म तेज विशेष गीतहरू सुनाउँछौँ। अबका लागि सुनाउँछौँ निरु शिरीष र एमन बिसीको स्वर रचना अनि सङ्गीत एमन बिसीकै।

जमुना सुनाम, शान्ति श्री परियार र साथीहरूको स्वर सुनायौँ राजु सुनामको लय अनि सङ्कलनमा। हामी तपाईँलाई यति बेला तिजका गीतहरू सुनाइरहेका छौँ। अब सुनाउँछौँ खिमारोका मगरको स्वर, लय तथा सङ्कलन दिलीप खड्काको।

भर्खरै सुनायौँ बबिना भट्टराई र साथीहरूको स्वर भीष्ममणि पाण्डेको रचना अनि सङ्गीत बबिना भट्टराईकै तेज विशेष गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ अनिता बिन्दु र जलु गुरुङको स्वर लय अनि सङ्कलन चन्द्रप्रकाश शर्माको।

0: पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
1: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौं। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
1: सुरक्षित पानी र सरसफाइका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 11 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटे कोशी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भोटेकोशी बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग हिजो प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन नसकिने भएकाले नजिकै तर सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्ने र त्यसका लागि आवश्यक तयारी सुरु गरेको जानकारी गराउनुभयो। छलफलमा सहभागी जनप्रतिनिधिहरूले बाढी लगत्तै केन्द्र सरकारले खोज उद्धार उपचार तथा राहत व्यवस्थापनका लागि चालेका कदमको सराहना गर्नुभयो। छलफलमा उहाँहरूले बाढी पछिको काममा केन्द्र सरकारले प्रदेश र स्थानीय तहसँग सुरुदेखि नै समन्वय गरिरहेको बताउनुभयो। छलफलमा सहभागी पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सड़क असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएको बताउनुभयो। धितोपत्र बजारलाई सुदृढ आधुनिक पारदर्शी र लगानी मैत्री बनाउँदै बजारमा देखिएको शिथिलता हटाउन अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्य योजना 2083 सार्वजनिक गरेको छ। हिजो सार्वजनिक 21 बुधे कार्ययोजनामा प्राथमिक तथा दोस्रो बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, संस्थागत लगानी विस्तार, ऋणपत्र बजारको विकास, नेप्सेको पुनर्संरचना, गैरावासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश, कर प्रणालीमा सुधार तथा ब्याङ्क तथा वित्तीय संस्थाको पुँजी बजार सम्बन्धी लगानीको पुनरावलोकन लगायतका विषय समेटिएका छन्। मुस्ताङमा आजदेखि घरपझोङ जलवायु सम्मेलन 2083 सुरु हुँदैछ। सम्मेलनको आज कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्दै हुनुहुन्छ। सम्मेलनमा भाग लिन 421 स्थानीय तह र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि हिजो साँझ नै मुस्ताङ पुगिसक्नु भएको छ। हिजो साँझसम्म सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधि सहित 2000 बढी अतिथि मुस्ताङ पुग्नु भएको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। अतिथिलाई स्थानीय होटलमा बसोबासको व्यवस्था मिलाइएको छ। दुई दिनसम्म चल्ने सम्मेलनले जलवायु परिवर्तनको असर सम्बन्धी घोषणा पत्र जारी गर्नेछ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। यसै गरी आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ।

0: नेपाल र माइक्रोनेसियाको संघीय राज्य बीच आज कूटनीतिक सम्बन्ध स्थापना भएको छ। नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशहरूको संख्या यससँगै 185 पुगेको छ। संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र संयुक्त राष्ट्र संघका लागि माइक्रोनेसियाको संघीय राज्यका स्थायी प्रतिनिधि जिम एस लिपवेले सो सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको नेपाली नियोगले जनाएको छ। सो अवसरमा दुवै राजदूत बीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा साझा चासोका विभिन्न विषयमा एकअर्कालाई सहयोग गर्ने बारे विचार आदान प्रदान भएको छ। माइक्रोनेसिया पश्चिमी प्रशान्त महासागरमा अवस्थित 600 भन्दा बढी टापु मिलेर बनेको एक द्वीपीय राष्ट्र हो। ऋषि पञ्चमीको अवसरमा स्याङ्जाको आधी खोलामा स्नान गर्ने क्रममा खोलाले बगाउँदा आज बिहान एक महिलाको निधन भएको छ। बालिङ नगरपालिका 9 भुम्रेकी 53 वर्षीय माया पाण्डे मृत अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। महिलाले आज बिहानै उठेर नृत्य कर्म गरी नजिकको नदी खोला ताल तलैया र पोखरीमा गई 365 दतिवनले दाँत माझ्ने, गाईको गोबर माटो एवं खरानी लगाई स्नान गर्ने गर्दछन्। हरितालिका तीजको व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो। र अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचन अघि मेल इन मतदानमा प्रतिबन्ध लगाउने प्रयास तत्काल कार्यान्वयन गर्न नपाउने निर्णय गरेको छ। अदालतले प्रशासनले उक्त योजनामाथिको रोक हटाउन गरेको अनुरोध अस्वीकार गरेपछि लाखौं मतदाताको हुलाक मार्फत मतदान गर्ने अधिकार तत्काल कायम रहने भएको छ। 9 सदस्यीय अदालतका 6 कन्जर्भेटिभ न्यायाधीश मध्ये 2 निर्णयप्रति असहमति जनाउनु भएको थियो। यो सँगै बिहान 11 समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्नुभयो बिहान 11 समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँलाई हार्दिक स्वागत अनि नमस्कार छ। प्रविधि संयोजनमा राधिका ओझा, उद्घोषणतर्फ विमला राई अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज दिउँसो 2:15 प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम शुभेच्छा रीता तिमल सिन्हाको साथमा। 12:00 सुन्नुहुनेछ समाचार। समाचारपछि कार्यक्रम जीवन सुख सुन्नुहुनेछ। 1:00 सुन्नुहुनेछ समाचार। समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 प्रस्तुत गर्नेछौँ कार्यक्रम सिन्ने संसार। 2:00 सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ। जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6:00 छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच 3:00 अपराह्न 4:00 र 5:00 केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम शुभेच्छा रीता तिमल सिन्हाको साथमा।

नमस्कार। कार्यक्रम शुभेच्छाको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि अभिवादन गर्छौँ। टेक्निकल सपोर्टमा हुनुहुन्छ राधिका ओझा, म हुँ रिता तिमल्छिना। करिब करिब 12 बजीसम्म तपाईँहरूसँगै हुन्छौँ। श्रोता साथी, तिज आयो भन्दा भन्दै तिज जान पनि लाग्यो। आज त पञ्चमी, पञ्चमी नुहाइसकेपछि त यसपालिको 2083 सालको तिजलाई बिदाई पनि गर्दैछौँ। र आज पञ्चमी भएकै कारण हामीले कार्यक्रममा तिज सम्बन्धी गीतहरू तपाईँका लागि लिएर आएका छौँ। अब हिजो मजाले नाच्नुभयो होला, आज पनि नाच्ने प्रयास गर्नुहोला। आज पञ्चमी नुहाइसकेपछि त दिनभरि नै फ्री हुनुहुन्छ नि त। घरमा बसेर साथीभाइ माइत जानुभएको छ भने त आफ्ना साथी सङ्गीहरू भेट्नु भएको छ होला, कस्तो रमाइलो भइरहेको होला। अब यसपालि जुन भदौ 10 गतेको रसुवा बाढीका कारण धेरैले तिज पनि मनाउनु भएन, किनभने हिजो पशुपतिमा त्यति धेरै भिड पनि देखिएन नि त। तैपनि जो जो माइत जानुभएको छ, जसले तिज मनाउनु भएको छ, तपाईँहरूका लागि भनेर आज हामीले यो गीतहरू लिएर आएका छौँ। मेरो अनुपस्थितिमा साथी विद्या चौधरीले कार्यक्रम सञ्चालन गरिदिनुभयो एउटा, विद्यालाई धेरै धेरै धन्यवाद। त्यो पछिका दुईवटा कार्यक्रमहरू त रसुवा बाढीकै सेरोफेरोमा सञ्चालन भयो। त्यो पछि आज त म आफै उपस्थित भएकी छु र तपाईँहरूले हाम्रो साथी विद्यालाई पनि धेरै साथ दिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद पनि छ। आज पनि फोन गर्ने नम्बरहरू याद राख्नुहोला, 42 11 721, 42 11 736, यी दुईवटा नम्बरहरूमा तपाईँले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ। जुनसुकै चाडपर्व पनि आफ्नो गच्छ अनुसार मनाउन त पाइयो नै, आफ्नो गक्षभन्दा बाहिर घाँटी हेरेर हाड मिल्नु भन्दा घाँटी नै नहेरिकन हड्डी खोज्यो भने चाहिँ आफ्नो जीवनमा विभिन्न किसिमका उतार चढावहरू आउँछ भन्ने कुरा तपाईँले पनि राम्रोसँग बुझ्नु भएको छ होला र देशको परिस्थितिलाई पनि बुझेर चाडपर्व मनाउनु भएको छ होला भन्ने अपेक्षा हामीले गरेका छौँ। आजको कार्यक्रममा 4 गीतहरू लिएर आएका छौँ, सबै नै तिजकै सेरोफेरोमा गाइएका गीतहरू छन्। यी गीतहरू तपाईँलाई कतिको मनपर्छन् त्यो भने तपाईँले मलाई फोन गर्दाखेरि भन्न सक्नुहुन्छ। अहिलेलाई भने कार्यक्रमको सुरुवातमा सुषमा श्रेष्ठ, दिपा झा र साथीहरूको स्वरमा रहेको चलचित्र कन्यादानको यो गीत सुनाउँछौँ, चेतन कार्कीको रचना अनि मनोहर सुनामको सङ्गीतमा। यो गीतपछि तपाईँहरूसँग कुराकानी गर्न 42 11 721, 42 11 736 पाउँछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला है त।

0: तिजको रहर आयो बरिलै भन्दा भन्दै आज हामीले तिजलाई बिदा पनि गर्दैछौँ। तिज भन्न साथै एकदमै मनमा आउने अनि मनमा गड्डिने गीत नै यो चलचित्र कन्यादानको। यो गीत नबजिकन चाहिँ तिज आएको जस्तो भान नै हुँदैन कि, फिल नै हुँदैन। एकदमै राम्रो लाग्छ सुषमा श्रेष्ठ, दिपा झा र साथीहरूले गाउनुभएको यो तिज गीत। अब पालो भएको छ तपाईँहरूसँग कुराकानी गर्ने 42 11 741 42 11 736 यी दुईवटा नम्बरहरूमा तपाईँले फोन सम्पर्क गर्न सक्नुहुन्छ अनि आफ्ना आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिन सक्नुहुन्छ। कहाँबाट को हुनुहुन्छ? हेलो हेलो, कहाँबाट? नवलपुरबाट साजन महतोजी, तपाईँको कुरा त राम्रोसँग बुझ्या छैन त। नवलपुरबाट हामीलाई साजन महतोले टेलिफोन सम्पर्क गर्नुभएको हो, तर यति धेरै स्वाइया आएको छ कि उहाँको स्वरै सुनिएन, राम्रोसँग बुझ्दै बुझिएन। त्यही भएर साजन महतो भनेर ज जसले चिन्नुहुन्छ उहाँहरू सबैलाई आजको दिन शुभ रहोस् भनेर साजनजीको तर्फबाट हामीले भनिदियौँ। साजनजी, टेलिफोन सम्पर्क विच्छेद भए पनि हामीलाई सुनेर बस्नु भएको छ भने फेरि पनि टेलिफोन ट्राई गर्नुहोला, हामी आग्रह गर्छौँ। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा? कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्ते हजुर। आज हजुर कहाँदेखि को बोल्नु भयो? नमस्कार।
1: नमस्कार, म शङ्खुवा सभाबाट पवित्र राई।
0: शङ्खुवा सभाबाट पवित्राजी, के छ हाल खबर?
1: मेरो खबर ठिकै छ, राम्रै छ भन्नुपर्छ है। तपाईँको के छ, कस्तो भयो तिज तपाईँको?
0: मेरो राम्रै भयो तिज, अब आज त अफिस पनि आइसक्यो। अनि पवित्राजी, कस्तो छ मौसम शङ्खुवा सभाको आज?
1: शङ्खुवा सभातिर अघि बिहानसम्म पानी परेको थियो लगभग 9 बजेसम्म, अहिले चाहिँ पानी नि परेको छैन, घाम पनि लागिहालेको छैन, शीतल छ भन्नुपर्छ है।
0: ल ठिक छ, अब पवित्राजीले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस् न त नि।
1: हुन्छ, शुभकामना सन्देश राख्नु पर्दा तपाईँ अनि कसले टेक्निसनमा साथ दिनुहुन्छ उहाँलाई पनि शुभ दिन र कार्य सफलताको पनि शुभकामना दिन चाहन्छु। अनि बिरामी हुनुहुन्छ वसन्त लामा, उहाँलाई के टेन्सन, आफ्नो केयर गरेर बस्नुहोला, चाँडै ठिक पनि हुनुहोला भन्न चाहन्छु। अनि साथीहरूले सम्झिनु पर्दा प्यारी बहिनी हुनुहुन्छ यशोदा तामाङ, नाना हुनुहुन्छ अस्मिता राई, अनि कमल कुलुङ हुनुहुन्छ, अनि अब ज जसले एसबी राई हुनुहुन्छ, अनि अब ज जसले मेरो नामसँग परिचित हुनुहुन्छ, सबै सबै साथीहरूलाई नै शुभ दिन र आफ्नो कार्य सफलताको शुभकामना दिँदै म छिट्छु। बाई बाई।
0: हस्, धेरै धेरै धन्यवाद। शङ्खुवा सभाबाट हामीलाई पवित्र राईले फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा? कहाँबाट को हजुर? हेलो हेलो,
2: नमस्ते दिदी।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो?
2: म भोजपुरबाट वरुण चन्दले।
0: भोजपुरबाट वरुणजी, भोजपुरको मौसम कस्तो छ त नि?
2: भोजपुरको दिदी ठिकै छ, राम्रै छ, पानी पर्न पर्न जस्तो भइरहेको छ, शीतल शीतल भइरहेछ होइन।
0: ल ठिक छ, अब वरुणजीको पनि टेलिफोन काट्ला काट्ला जस्तो पो लाग्यो, तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस् त।
2: हुन्छ, विशेष गरी अब तपाईँलाई अब ढिलो भए पनि अब तिजको शुभकामना भन्छु है, लास्टचोटि
0: धन्यवाद।
2: अनि त्यसै गरी एकदम चार साथी हाम्रो आशिष नयन बस्ने, प्रकाश रुजल सुली, ढकाल धर्मराज, अनि टिका किराती हुनुहुन्छ, सुनिल लिम्बू, कमला मुखिया, मोना मुखिया, हाम्रो प्रतीक्षा बान्ता हुनुहुन्छ, अनि मेकु राई, अनि त्यसरी यता हाम्रो एक्सन विराज हुनुहुन्छ, अनि धेरै साथीहरू हुन्छ अब जो जतिले प्रोग्राम सुनेर बसिराख्नु भएको छ, विशेष गरी हाम्रो प्रतीक्षा बान्तावा लगायत सबै सबैलाई एकदम आजको दिन शुभ रहोस् भन्दै छुट्टिन्छु ल। बाई बाई।
0: हस्, धेरै धेरै धन्यवाद। भोजपुरबाट हामीलाई वरुण चञ्चले राईले फोन गर्नुभएको हो, अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा? कहाँबाट को हुनुहुन्छ? हेलो, 42 11 741 42 11 736 दुईवटा नम्बरहरू रहेका छन्। यी नम्बरहरूमा तपाईँले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ। अहिलेलाई को हुनुहुन्छ, कहाँबाट? हेलो
3: सुताजी नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो? प्रभाजी
3: हजुर,
0: के छ हाल खबर? गङ्गाबुबाटै हो त?
3: हो, म अस्ति घर पुगेर पनि आइसकेँ, भोजपुर पुगेर पन्ध्र दिनमा आइसकेँ।
0: हो र?
3: एक गते गएको, पन्ध्र गते उहाँबाट हिँडेर सोह्र गते आइसकेँ।
0: अनि बाटो कस्तो थियो त, तपाईँ जाँदाखेरि कस्तो थियो, फर्किँदा कस्तो थियो?
3: आउँदा त राम्रै थियो, त्यही सिन्धुलीको बगरमा पानी चाहिँ थिएन, बगर मात्रै घुमाइ घुमाइले आयो।
0: तिन घन्टा जति त बगरै बगर कुद्नु पर्छ नि त।
3: पानी त रहेनछ नि त, पानी नभए सरासर ल्याए पनि भइहाल्यो नि।
0: पानी नभएपछि सरासर ल्याउन पाइयो, पानी भयो भने उतै अड्क्यो, यताको यतै अड्क्यो, होइन र?
3: अनि अहिले नयाँ भिडियोमा अस्ति देखेर पुरानो भिडियो देखाएको हो, त्यो के बाटो भत्किएको देखेर त्यही हो।
0: अब फेरि पानी पर्यो भने त बाटो भत्किहाल्छ, त्यो खोला खोला किनार छ।
3: पहिलाको पुरानो देखाएको हो क्या, हिजो अस्ति भर्खर देखेँ कि।
0: ए, त्यस्तो विधि भत्किने गरी पानी त आएको छैन जस्तो लाग्छ, होइन होला, पुरानो होला,
3: पुरानो भिडियो
0: अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस् न त नि।
3: सबैभन्दा पहिला त रेडियो नेपाल सम्पूर्ण परिवारलाई आउँदै गरेको अब चार अब आउँदैछ होइन, दस एघार अब त्यति फोन लाग्छ लाग्दैन, अहिले पनि अर्को फोन काटेको भएर मात्रै लाग्यो मेरो, त्यही दिन ट्राई गरि आएको।
0: अनि
3: एक गते मेरो भरेको जन्मदिन छ, प्रदीप महतको जन्मदिनको शुभकामना अनि सुस्वास्थ्यको कामना अलिक लगाइन्छ। अनि अरू मलाई चिन्ने अनि अरू नजिक खत्रीलाई र शेखर दाईलाई अनि सरस्वती राईलाई सम्झिन चाहन्छु, अरू त अब नाम कसैको पनि लिइदिनु, सम्पूर्णलाई मलाई चिन्ने सम्पूर्णलाई भन्नु शुभकामना भन्छु।
0: हस्, धेरै धेरै धन्यवाद। प्रभा महतले हामीलाई गङ्गाबु काठमाडौँबाट फोन गर्नुभएको हो। भोजपुर पुगेर आउनु भएछ, भदौ एक गते गएर पन्ध्र गते यात्रा रमाइलै भयो, शुभ भयो, सहज भयो भन्नुहुन्छ। अलिलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो,
4: हाय, नमस्ते, गुड मर्निङ।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो? सुनसरीबाट को बोल्नु भयो? कला लिम्बुजी, के छ हाल खबर सुनसरीको?
4: मेरो सबै ठिकै छ, समग्रमा अस्तिसम्म नसक्दो
0: हस्, धेरै धेरै धन्यवाद। अनि तपाईँको फोन काटिएला जस्तो भएको छ, तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस् न त नि।
4: अघि तपाईँ लगायत रेडियो नेपाल इन्डिया टिमलाई ढिलै भए तापनि त्यसको धेरै शुभकामना, कार्यक्षमताको शुभकामना व्यक्त गरे। अनि मेरो हस्बेन्ड छोरी सन्तन अनि मेरो मनकी साथी सानो तिनैजनालाई धेरै सम्झना धेरै माया। साथीहरू थुप्रो हुनुहुन्छ, सबैलाई खुस त म सम्झिँदैछु। टेल नमस्ते बाबा, हाम्रो आशिष नरेन्द्र वरुण चञ्चलेलाई पनि धेरै सम्झना भनेछु। टेल नमस्ते बाबा,
0: हस्, धेरै धेरै धन्यवाद। हामीलाई फोन गर्नुभएको हो सुनसरीबाट कला लिम्बुले, अहिलेलाई भने पालो भएको छ गीत सुनाउने। यो गीत हामीसँग सिन्धु मल्लको स्वरमा रहेको छ, राजकुमार बगरको रचना, सुदाम थापाको सङ्गीतमा। यो गीतपछि फेरि पनि तपाईँहरूसँग कुराकानी गर्न आउँछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोस् है त।

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछिन लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
4: छोटो विश्रामपछि फेरि पनि स्वागत गर्छौं। कार्यक्रमको नाम हो शुभेच्छा। शुभेच्छामा हामी छौं टेक्निकल सपोर्टमा राधिका ओझासँगै म हुँ रिता तिमल सिन्हा। करिब करिब 12 बजीसम्म तपाईँहरूसँगै रहन्छौँ। आज हामीले तीज गीतहरू तपाईँलाई सुनाइरहेका छौँ भने तपाईँहरूसँग कुराकानी गरिरहेका छौँ। फोन नम्बरहरू रहेका छन् 42117121, 42117136। यी दुईवटा नम्बरहरूमा तपाईँले आफ्ना साथीभाइ आफन्तहरू 8 जनालाई शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ। अहिलेलाई भने फेरि पनि हाम्रो टेलिफोन सम्पर्कमा कोही आइसक्नु भएको छ। कहाँबाट को हुनुहुन्छ? हेलो,
5: नमस्ते। नमस्कार।
4: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
5: म सिम्पल सरिना गुरुङ, मुरङ कानीपोखरीबाट।
4: सिम्पल जी, के छ हाल खबर?
5: मेरो घर एकदमै राम्रो छ, तपाईँको के छ?
4: हाम्रो पनि एकदम राम्रो छ तपाईँहरूको मायाले गर्दा।
5: हजुर हजुर, अनि मलाई एकदमै खुसी छ नि। एक हप्ता पछि प्रोग्राम आउँछ अनि कति धेरै कल ट्राई गर्नुपर्छ, कहिले त लाग्दै लाग्दैन क्या
4: है। अनि मोरङको मौसम कस्तो छ त अहिले सरिनाजी?
5: मोरङको मौसम चाहिँ एकदमै राम्रो छ, हल्का घाम लागिरहेछ, हावा पनि चलिरहेछ है।
4: शीतल शीतल छ यसको मतलब?
5: हजुर हजुर, शीतल शीतल नै छ भन्नुपर्छ।
4: ल ठिक छ, अब तपाईँले आफ्ना साथीभाइ आफन्त 8 जनालाई शुभकामना शुभेच्छा दिनुहोस्।
5: हस् हुन्छ। विशेष गरेर आज जन्मदिन मनाउँदै हुन्छ दमक झापा निवासी साथी हुन्छ मिसिङ देवत कार्की, अनि इलाम घर भई हाल झापातिरै बस्नुहुन्छ बहिनी उषा मगर, अनि त्यस्तै गरेर हेटौँडातिर हुनुहुन्छ मेरो भदैनी युना गुरुङ। तिनैजनाको जन्मदिन परेको छ, तिनैजना जन्मदिनको लाखौँ लाख शुभकामना, ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु। अनि कार्य सफलताको शुभकामना दिनुपर्दा तपाईँ लगाएर रेडियो नेपाल इन्टा टिमलाई कार्य सफलताको धेरै धेरै शुभकामना, शुभ दिन भन्न चाहेँ। अनि प्यारी दिदी हुन्छ हेटौँडातिर निर्मला गुरुङ, कोहलपुर बाँकेतिर हुन्छ दाई तपसा श्रेष्ठ, अनि दमक झापातिर हुन्छ दाई चन्द्र बस्नेत, अनि हाम्रो रत्न बहादुर थापा, हरपल जोस्मी, प्रतिमा प्रतीक्षा, प्रदीप पन्त, अनि प्रकाश मिटेल सुशेली दाई हुनुहुन्छ, रामकुमार थापा लगायत जति पनि साथीहरूको नाम सुनेर बसिराख्नु भएको छ, सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ बितोस्, ह्याभ अ गुड डे भन्दै हजुरले चाहिँ टेक केयर, बाई बाई।
4: हस्, धेरै धेरै धन्यवाद। सिम्पल सरिना गुरुङले हामीलाई मोरङबाट फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा। कहाँबाट को हुनुहुन्छ
6: हजुर?
4: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो?
6: हजुर नमस्ते।
4: कहाँदेखि को बोल्नु भयो?
6: हजुर नमस्ते सिस्टर, म काठमाडौँ यो जडीबुटीबाट एबिसी ताजपुरिया।
4: ए जडीबुटीबाट एबिसी?
6: हजुरको आवाज एकदमै सानो आइरहेको छ सिस्टर।
4: हो र, के भएछ?
6: ए अहिले आए हजुर, आरामै हुनुहुन्छ सिस्टर?
4: म एकदम ठिक छु, तपाईँको के छ हाल खबर?
6: मेरो ठिक छ, हजुरलाई ढिलाइ भयो नि, तिजको धेरै धेरै शुभकामना है।
4: हजुर धेरै धेरै धन्यवाद। अनि झापातिर जानु भएको छ कि छैन त नि?
6: झापा भर्खरै पुगेर आएको, एक हप्ता भयो।
4: ए हो र?
6: हजुर हजुर।
4: अनि कस्तो रहेछ झापा, कतिको गर्मी छ?
6: ए गर्मी त निकै नै गर्मी छ, तर त्यति धेरै गर्मी पनि छैन मेरो लागि चाहिँ।
4: पानी परिरहेको थियो होला नि त?
6: हजुर हजुर, पानी परिरहेको थियो, अब दिउँसो चाहिँ अलिक गर्मी नै हुन्थ्यो, अनि त्यही अब पानी पर्ने यसो त्यो कारणले गर्दा चाहिँ खासै त्यस्तो गर्मी नै महसुस चाहिँ गर्ने गरी चाहिँ त्यस्तो धेरै गर्मी भएन।
4: कति दिन बस्नु भयो त झापा?
6: मैले झापा 2 दिन बसेँ, अनि इटरीको कामले गएको थिएँ नि त, म इटरीमा चाहिँ 4 दिन बसै भयो, अनि त्यसो गर्दा लगभग 1 हप्ताको बसै भनौँ न पूर्वतिर।
4: ए इटरी पनि त गर्मी नै छ नि?
6: हजुर इटरी पनि गर्मी नै हो, इटरी र अब झापा भनेको त धेरै टाढा होइन, नजिक नजिकै हो, त्यो कारणले गर्दा जोस् अलिकति जोस्, अब यस्तो हुन्छ फेरि काठमाडौँ बसिसकेर होइन, अब झापा आफ्नो गाउँठाउँ जाँदा त्यो गर्मीले त्यति गर्मी फिल हुँदो रहेन रहेछ
4: क्या
6: हो नि, अब बल्ल बल्ल घर जान पाइन्छ, अनि घरतिर जान पाउँदा त त्यो
4: गर्मी बिर्सेको,
6: त्यति हजुर
4: गर्मी बिर्सेको त्यसो भए
6: हजुर हजुर गर्मी बिर्सेको ठ्याक्कै तपाईँले मैले भन्न यही खोजिरहेको थिएँ
4: साथीभाइ सबैजना भेट हुन्छ अनि त्यो पछि गफ गफमा रमाएपछि त्यो गर्मी महसुसै गर्न भ्याइएन कि
6: हजुर हजुर हो त्यस्तै भयो एकदमै आनन्द आउँछ क्या मलाई एकदमै यो जब कोशी प्रदेश प्रवेश गरिन्छ होइन त्यो गर्दै मलाई चाहिँ आनन्द यो बागमती प्रदेशबाट चाहिँ कोशी प्रदेश
4: आफ्नै गाउँठाउँ आइपुग्यो भन्ने हुन्छ होला त नि
6: हजुर आफ्नै गाउँठाउँ आइपुग्यो जस्तो हुन्छ क्या कति आनन्द आउने हो
4: ल ठिक छ त्यसो भए
6: सानैदेखि अब होइन म त धेरै अब गाउँठाउँमै हुर्केको होइन त्यस्तो बाहिर पनि खासै गइएन सानैदेखि अब यहाँ काठमाडौँ आएर मात्रै अलिक टाढा भएको नभए त मलाई घरमै हुँदा त म त अझ भने नि पाहुना पनि खासै जान मन नपराउने कि घरमै बस्न मन नपराउने तर अब अहिले यता काठमाडौँ हुँदाखेरि घर गाउँठाउँको याद चाहिँ धेरै नै आउँछ सिस्टर
4: ल ठिक छ अब याद आएपछि त धेरै लामो बाटो पनि होइन झापा बिहान 4:30 बजे चढ्नुभयो भने बेलुका त्यस्तै 4:30-5 त पुर्याउँछ त माइक्रोहरूले होइन
6: त्यही
4: भने धेरै टाढा पनि होइन अब मन मात्रै टाढा भयो कि
6: हजुर हजुर यस्तो पनि भयो दिदी होइन मैले सुरुमा जब काठमाडौँ प्रवेश गर्दा मलाई त धेरै नै बोर भएको थियो नि त 77 सालमा अनि त्यतिखेर मैले यो महसुस गर्थेँ कि अब मलाई यदि धेरै नै गाह्रो भयो नि प्लेनमा अब त्यही 45-1 घन्टाको बाटो हो म त प्लेन चढेर बरु झापा गइदिन्छु भनेर त्यसरी बस्थेँ कि 4-5 महिना त त्यस्तो भयो मलाई पछि बिस्तारै बानी हुँदै गयो
4: बानी पर्दै अनि उही रमाइलो हुन थाल्छ तर
6: आफ्नो कारणले हजुर
4: आफ्नो गाउँठाउँ चाहिँ फेरि बिर्सिन सकिन्न
6: सकिन्न हो आफ्नो गाउँठाउँ त एकदमै आफ्नो गाउँठाउँ हुन्छ होइन जति जहाँ जस्तो अवस्थामा रहे पनि होइन
4: आफू जुन माटोमा जन्मियो जुन माटोमा हुर्क्यो खेल्यो त्यो माटो बिर्स्यो भने त हामीले आफ्नो अस्तित्व नै बिर्सिन्छौँ नि होइन र
6: अस्तित्व नै बिर्सिन्छ पक्कै पनि हो नि यो फेरि अर्को यो रामकृष्ण ढकालको गीत छ नि दिदी जति भुरु सहरको रमझममा होइन मन त आफ्नै गाउँमा हुन्छ भन्ने मलाई यो गीतको चाहिँ यो लाइनले धेरै मन छुन्छ के एकदमै गाउँठाउँको चाहिँ धेरै याद आउँछ धेरै सम्झना माया एकदमै गाउँको चाहिँ के भन्नु तर जो अब कर्म फलको रूपमा अहिले काठमाडौँलाई बनाएको छु होइन त्यो कारणले गर्दा अब काममा पनि आफू व्यस्त हुनै पर्यो गाउँठाउँको याद त छँदैछ
4: हो त नि अब मुखमा माम जुराउने ठाउँलाई पनि माया गर्नै पर्यो आफू जन्मेको ठाउँलाई पनि माया गर्नै पर्यो है
6: गर्नै पर्यो दिदी हजुर हजुर
4: ल ठिक छ अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्
6: हुन्छ सर्वप्रथम त हजुर प्लस हाम्रो रेडियो नेपाल इन्टर टिमलाई नै तिजको सँगै हजुरहरूलाई कार्य सफलता प्लस शुभ दिनको कामना गर्न चाहन्छु अझ हजुरहरूको एकदमै माया होइन यसरी निरन्तर हजुरहरूलाई माया गरिरहनेछु अनि आज बर्थडे मनाउँदै हुनुहुन्छ झापातिर हुनुहुन्छ साथी मिसिङ रेवत कार्की है उहाँलाई नै जन्मदिनको धेरै धेरै शुभकामना ह्याप्पी बर्थडे टु उन्नति प्रगति अनि सुस्वास्थ्य दीर्घायुको कामना गर्छु भने पर्सि 1 गते आउने जीवनसाथी जलसरी राजवंशीको जन्मदिन छ है अग्रिममै जन्मदिनको धेरै धेरै शुभकामना ह्याप्पी बर्थडे टु यु उन्नति प्रगतिको कामना गर्न चाहन्छु त्यसै गरी छोरा हुनुहुन्छ झापातिरै सङ्गीत सरगम त्यसै गरी दाई हुनुहुन्छ विजय कुमार राजवंशी भद्रपुरतिर त्यसरी आउट अफ पण्डितिर हुन्छ काली कमला वालिङ लिम्बू त्यसरी इलामतिर दिदी हुन्छ कमला मुखिया सिर्जना मुखिया
4: सबै सबैलाई
6: जति पनि साथीहरू सुनिरहनु भएको छ सबैलाई सम्झना भन्दै बिदा हुन चाहन्छु के भाइ
4: हस् धेरै धेरै धन्यवाद जडीबुटीबाट हामीलाई एबिसी ताजपुरियाले फोन गर्नुभएको हो अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा कहाँबाट को हुनुहुन्छ हेलो
7: हेलो नमस्ते गुड मर्निङ
4: नमस्ते हजुर कहाँदेखि को बोल्नु भयो
7: म भोजपुरबाट मेखु
4: भोजपुरबाट मेखु राईजी के छ हाल खबर
7: मेरो खबर ठिक छ भन्नुपर्छ तपाईँको के छ सुनाउनु न
4: मेरो पनि ठिक छ तपाईँ तपाईँलाई अलिकति रुगामर्गी लाग्यो जस्तो छ त
7: रुगामर्गीले अलिअलि सताउन खोजिरहेको छ तर पनि अब ठिकै छु है
4: ल ठिक छ आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला
7: हुन्छ म आफ्नो स्वास्थ्यको त धेरै केयर गर्छु नि फेरि अब यतिखेर त भाइरल ज्वरोले होइन यतातिर म बसेको वरिपरि चाहिँ धेरै सताइरहेको छ कि
4: हजुर त्यही भने यो मौसम चेन्ज हुने बेला पनि भयो नि त अब गर्मी सकिँदै गएर अब जाडो सुरु हुने बेला पनि भयो बिहान बेलुका त चिसो हुन थालिसक्यो महसुस भएको छ कि छैन तपाईँलाई
7: जोस धेरै चिसो परिरहेको छ है अस्ति अस्तिभन्दा चाहिँ जोस अब अस्ति अस्तिसम्म सुत्दाखेरि अब लुगा ओर्न सकिन्न थियो, अहिले चाहिँ जस अब लुगा ओरिँदैछ भनौँ न है।
4: ल ठिक छ, अब मेकुजीले आठजना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्।
7: फर्स्टमा त मिठो बोल्ने तपाईँलाई तिजको पनि शुभकामना, हाम्रो प्राविधिक दिदीलाई पनि भन्न चाहन्छु, अनि व्रतको पनि शुभकामना तपाईँलाई,
4: धन्यवाद,
7: अनि मिस वेलकम भन्न चाहन्छु, अनि बर्थडे आइरहेको रहेछ हाम्रो तिलोक त्रिवेणीलाई जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु, अनि अस्वस्थ छ हाम्रो दीपशिकालाई गेट होल छन्, आफ्नो स्वास्थ्यको धेरै केयर गर भन्न चाहन्छु, अनि मेरो मम्मी पनि अस्वस्थ हुनुहुन्छ, मम्मीलाई पनि गेट होल छन् भन्न चाहन्छु, अनि प्यारी साथी हुनुहुन्छ लक्ष्मी राई हुनुहुन्छ, अनि सानो सम्झना, अनि हाम्रो प्रतिमा स्पर्शी एक्सन विराज राई, वरुण चञ्चले राई अजय हुनुहुन्छ, अनि राजेश कुमार माझी, सन्तोष लिम्बू हुनुहुन्छ, दिनेश
4: लगाई
7: साथीहरू हुनुहुन्छ, दाई अरुण नदी खत्री, लगाई सबैलाई शुभ दिन भन्नुभयो भाइ।
4: हस् धेरै धेरै धन्यवाद। भोजपुरबाट मेकु राईले हामीलाई फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
8: हजुर, गुड मर्निङ दर्शन, नमस्ते मिस दर्शन, नमस्ते, नमस्कार,
4: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो होला?
8: अब यता भोजपुरदेखि नै हो, म बोल्दैछु राजु कटवाल, बल्ल बल्ल बल्ल फोन लागेको हौ मिस, आज कस्तो हुनाले।
4: भोजपुरको कुन ठाउँ हो त?
8: भोजपुरको यता झ्याउपखारी देउराली हो मिस मेरो।
4: ए देउराली,
8: हजुर देउराली, अनि आराम हुनुहुन्छ हजुर?
4: म त एकदम ठिक छु। तपाईँले पहिलोचोटि फोन गर्नुभयो राजुजी?
8: यो चोटि शुद्ध तिन खेप हुन्छ मिस तपाईँसित कुरा हुन पाएको।
4: ए हजुर,
8: तर अब कहिले कहिले लाग्छ क्या मेरो औँसी पूर्णिमा।
4: औँसी पूर्णिमा लागे पनि लाग्यो भन्नु न, कतिले त फोन लगाउन नसकेर यति धेरै गाली गर्नुहुन्छ हामीलाई, अब भनेर साध्य छैन।
8: होइन अब आफ्नो यो एउटा एउटा बोल्ने एउटा हामीलाई जुर्नु नै पर्दो रहेछ मिस, अब जहिले तहिले लागिरहने होइन, एउटा संजोग कहिले काहीँ हामीलाई कहिले संजोग पर्छ तहिले यसो कुनै कुनै बेला झुक्किएर यसो बोल्न पाइन्छ। अनि तिजको पनि धेरै धेरै शुभकामना, ढिलै भए पनि हजुरहरू सम्पूर्ण रेडियो नेपाल होल इन्टरटेन सर मिसहरूकै लागि भन्न चाहन्छु।
4: हस् धेरै धेरै धन्यवाद, यहाँहरूको शुभेच्छा अनि सद्भाव सधैँ हामीलाई लागिराखोस्, यसरी नै माया गरिराख्नुहोस् है त।
8: हुन्छ मिस, हवस् धन्यवाद, म शुभकामना
4: राख्छु।
8: अब हजुरलाई आजको दिन शुभ रहोस्, आत्म कार्य सफलता कामना, रेडियो नेपाल होल इन्टरटेनकै लागि आजको दिन शुभ रहोस्, आत्म कार्य सफलता कामना। केही साथीहरूलाई सम्झिनु पर्दा शङ्कर ढकाली, राज पोखरेल, अनि इन्दिरा राई हुनुहुन्छ, त्यस्तै उषा भण्डारी, दिपा दिपिका, अनि सीता भण्डारी बहिनीलाई आजको दिन शुभ रहोस्। रेडियो नेपाल सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूको आजको दिन शुभ रहोस्। बाँकी दिनहरू आजको दिन मात्रै नभएर बाँकी दिन शुभ रहोस्। आफ्नो सबैलाई कार्य सफलता कामना, यो बसाइबाट छुटिन्छु, नमस्ते, नमस्कार।
4: हस् धेरै धेरै धन्यवाद, राजु कटुवालले हामीलाई भोजपुरको देउरालीबाट फोन गर्नुभएको हो। अब फेरि पनि पालो भएको छ एउटा गीत सुनाउने, यो गीत हामीसँग एलिना चौहान, रचना रिमाल, मेलिना मैनाली, दीपिका बयम्बु र साथीहरूको स्वरमा रहेको छ, दीपक शर्माको रचना अनि सङ्गीतमा। यो गीतपछि फेरि पनि तपाईँहरूसँग कुराकानी गर्न आउँछौँ, रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: आजको लागि हामी कार्यक्रम शुभेच्छाको अन्तिम चरणमा पुगेका छौँ। आज हामीले शुभेच्छा कार्यक्रमलाई तीज विशेष बनाएका छौँ, किनभने तीज सम्बन्धी गीतहरू आज हामीले कार्यक्रममा प्रसारण गऱ्यौँ। पक्कै पनि तपाईँहरूलाई रमाइलो लाग्यो होला। अब कति साथीहरू त पञ्चमी नुहाउन अनि पूजा गर्न जानुभएको होला, कति त घरमा हुनुहुन्छ होला। उहाँहरूले गीत सुनेपछि ओहो तीजको झल्को आयो है, अब त तीजलाई बिदाई गर्ने बेला पनि भयो है भनिराख्नु भएको छ होला। अहिलेलाई भने हाम्रो टेलिफोन सम्पर्कमा आउने केही साथीहरूसँग कुराकानी गर्ने समय छ हामीसँग। कहाँबाट को हुनुहुन्छ? हेलो
1: दिदी दर्शन, नमस्ते। नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
1: म भोजपुरको हटवागारी गाउँपालिकाबाट चाहिँ आज लङ टाइम लगभग 6-7 वर्ष पछि तपाईँसँग भलाकुसारी गर्नको लागि फेरि आइपुगे है, अन्जीप बान्टावाला।
0: अन्जीप?
1: हजुर, अन्जीप बान्टावा।
0: अन्जीप जी के गर्नुहुन्छ त नि? ल ठिक छ। अनि तपाईँको यो भोजपुरमा तपाईँ जुन ठाउँमा बस्नु भएको छ त्यहाँ चाहिँ मौसम कस्तो छ अहिले?
1: पानी परिरहेछ दिदी।
0: ओहो र मजाले पानी परिरहेछ
1: दिदी, राति पनि मजाले पानी पर्यो अनि अहिलेको समग्रमा पनि पानी सुताइरहेको छ, स्कुलमा ठुलै पानी पर्ला जस्तो मौसम भइरहेको छ होइन। ठिक छ, तपाईँलाई एकदमै बच्चाको पनि शुभकामना, एकदमै है हजुरलाई है
0: धेरै धेरै धन्यवाद अन्जीपजी। अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा फटाफट दिनुहोस् त।
1: हुन्छ, तपाईँले गायद हाम्रो रेडियो नेपाल इन्टरनेसनल होली नेपाल शुभ दिनको कामना ह्याप्पी टिज भन्न चाहे, अनि त्यसै गरी साथीहरूलाई एकदमै पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म, मेसीदेखि महाकाली सुनेर चाहिँ सकुलादेखि काँग्रेससम्म, हिन्दू देश नेपालदेखि विदेशसम्म छरिएर विभिन्न प्रदेशसम्म छरिएर बस्ने नाम नेपाली चाहिँ चेलीहरूमा मिठो शुभकामना हो भन्न चाहन्छु। अनि यति वर्ष पनि भन्नु चाहे है सोचेको आजको सुतेको सबै चेलीहरूको कुरा हो भन्न चाहन्छु। अनि हिन्दू कला लिम्बू पनि हुनुहुन्छ, सुमी लिम्बू हुनुहुन्छ, अनि हाम्रो सुमन पाउदारी हुनुहुन्छ, राजकुम हिमाजी हुनुहुन्छ, आदित्य आचार्य अहिले जापानतिर हुनुहुन्छ, राई अजयलाई धेरै मिस गरिरहेको छ, सन्तिर दाईलाई धेरै मिस गर्न चक्र घन्टालाई हुनुहुन्छ, प्रतिमा प्रतीक्षा प्रदीप बन्टीलाई अहिले प्रियङ्का डिप्टी रहे हुनुहुन्छ, अनि थुप्रै साथीहरू हुन्छ। अब मेरो मेन्सन गरेन भनेर कोही कसैले पनि गुनासो नपर्नु होला, ज्यादा जता हामीले मन कुमारी कान्छु कुलिङ पनि हुनुहुन्छ, अनि त्यसै गरी यता घरपल रोसिङलाई धेरै मिस गरिरहेको छ, जीवन बन्टावा देवीले पनि लक्ष्मी राई लक्ष्मी बन्टावा हुनुहुन्छ, त्यसले के गर्ने त्यो जन्मदिन हालिरहेछ, अग्रिम रूपमा जन्मदिनको परेर शुभकामना भन्न चाहन्छु। नवीन निश्चल हुनुहुन्छ, मेकुराई हुनुहुन्छ, मलाई चिन्ने सम्पूर्ण कसैले पनि भुलेको छुइनँ, मेरो नाम छिटो भनेर कोही कसैले पनि गुनासो नगर्नुहोस् भन्नु है, सबैलाई मिस गरिरहेको छु, मेरो प्यारी मनको प्यारी पति बन्दपतिहरूलाई पनि
0: हस् धेरै धेरै धन्यवाद। हामीलाई भोजपुरबाट अन्जीप वान्तवा राईले फोन गर्नुभएको हो। आजको लागि हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौँ। आज हामीले जम्मा 10 साथीहरूसँग मात्र कुराकानी गर्न भ्यायौँ। जो साथीहरूले हामीलाई फोन गर्नुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद। कोही साथीहरूसँग मजाले कुरा त गर्न पाइएन, उहाँहरूको टेलिफोन सम्पर्क राम्रो नभएको भएर। साजन महतोले हामीलाई नवलपुरबाट सुरुमै फोन गर्नुभएको थियो, उहाँको सानो स्वर आएपछि हामीले उहाँसँग कुराकानी गर्न सकेनौँ। जो जसले फोन गर्नुभयो तपाईँहरूलाई त धेरै धेरै धन्यवाद। सुनेर साथ दिने साथीहरूलाई धन्यवाद। फोन नलागेर रिसाएर मलाई गाली गर्ने साथीहरूलाई धन्यवाद। फोन लागेर पनि नउठेपछि गाली गर्ने साथीहरूलाई पनि धन्यवाद। 12 बजे यहाँहरूले सुन्नुहुनेछ समाचार। समाचार प्रसारणपछि कार्यक्रम जीवन सुख सँगै साथी चन्दा विष्ट आउनुहुनेछ। अहिलेलाई भने जाँदा जाँदै अन्जु पन्तको स्वरमा रहेको यो गीत तपाईँका लागि हामी छोड्छौँ, र प्राविधिक साथी राधिका ओझालाई हृदयदेखि नै धन्यवाद दिँदै शुभेच्छाको यो बसाइबाट म रिता तिमल सिन्हा बिदा हुन्छु। हवस् त, नमस्कार।

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। घरपजोङ जलवायु परिवर्तन सम्मेलन 2083 आजदेखि सुरु भएको छ। मुस्ताङको घरपजोङ गाउँपालिकाले आयोजना गरेको सम्मेलनको संघीय कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। उद्घाटन सत्रमा विभिन्न जिल्लाका 1.5 दर्जन बढी स्थानीय तहका जनप्रतिनिधिले जलवायु परिवर्तनबाट नेपालका विभिन्न क्षेत्रमा परेको असरका विषयमा केन्द्रित भई सम्बोधन गर्दै हुनुहुन्छ। सम्मेलनमा हिमाल पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनले पारेका असरका विषयमा गम्भीर रूपमा मन्थन हुनेछ। हरित गृह ग्यास उत्सर्जनका कारण हुने बढ्दो जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, जलवायु परिवर्तनका कारण हिमाल पहाड र तराईका स्थानीय तहमा परेको जलवायु असरका विषयमा सम्मेलनमा विशेष छलफल हुनेछ। नेपाल र माइक्रोनेसियाको संघीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएको छ। नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका देशहरूको संख्या यो सँगै 185 पुगेको छ। संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र संयुक्त राष्ट्रसङ्घका लागि माइक्रोनेसियाको संघीय राज्यका स्थायी प्रतिनिधि जिएमएस लिपवेले सो सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभयो। सो अवसरमा दुवै राजदूतबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा साझा चासोका विभिन्न विषयमा एकअर्कालाई सहयोग गर्नेबारे विचार आदान प्रदान भएको थियो। माइक्रोनेसिया पश्चिमी प्रशान्त महासागरमा अवस्थित 600 भन्दा बढी टापु मिलेर बनेको राष्ट्र हो।

0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्मा टप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम,
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

विपदको समयमा फुटेर होइन मिलेर सहयोगी भाव अपनाऊ। धैर्यता, मानवता र विश्वास गुमाउनुहुन्न, अवश्य पनि कालो बादल हट्नेछ र प्रकाश अवश्य देखा पर्नेछ। नमस्कार, कार्यक्रम जीवन सुखबाट तपाईँको जीवनमा सुखको खोजी, सुखद साथ र साङ्गीतिक यात्रामा। कार्यक्रम जीवन सुख हामीले हरेक साताको मङ्गलबार मध्याह बाह्र बजेको समाचारपछि सुनाउँदै आएका छौँ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको यो कार्यक्रम एफएम 98.1 मेगा हर्ज र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सकारात्मक सोच, सुखको खोज कार्यक्रम जीवन सुखमा हामी जीवनका सुखद पक्षलाई पल्टाउनेछौँ र सुनाउनेछौँ। सफलताका सूत्र अनि यसै गरी कर्मनिष्ठ व्यक्तित्वहरूको जीवनी अनुभव र समसामयिक विषयको चर्चा परिचर्चा पनि गर्नेछौँ। यसै क्रममा आउनुहोस्, कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा स्वागत गर्छु प्राविधिक साथी राधिका ओझासँगै म चन्दा विष्ट।

यसपालिको तिज हामीले हिजो मनायौँ, तर यसपालिको तिजमा आफन्त धन जन र घरबार गुमाएका सबैको सुरक्षा समृद्धि र स्वसम्मान पुनः स्थापित होस् भन्ने कामनाका साथ हामीले यसपटक तिजलाई स्वागत पनि गऱ्यौँ, बिदाई पनि गरेको छौँ। र आज यो कार्यक्रम यहाँहरूमा राखिराख्दाखेरि फेरि भन्न मन लागेको छ, रसुवाबाट भोटे कोसी बाढीले जुन धनजनको क्षति गर्यो त्यो बाढी आएको पनि आज 21 दिन पुगिसकेको रहेछ। विपदमा हामी नेपालीको सहकारी कापसमा बाँधेको बलले डोरी जस्तै रहनुपर्छ, त्यही आत्मभावले नै हामी अगाडि पनि बढिरहेको छौँ। र जस्तो सुकै ठुलो सङ्कटमा पनि हामी भत्किन र सङ्कुचित हुन चाहिँ हुँदैन भन्न पनि चाहन्छौँ। र जहाँ जता हुनुहुन्छ सुरक्षित रहनुहोस् अनि सकेको सहयोग र साथ दिनै पर्छ। हरेक पल बितेर जान्छ दुःख अथवा सुखको, त्यो टरेर जान्छ, यो अप्ठ्यारो पल पनि टरेर जानेछ, हामी माथि उठ्नेछौँ। कुनै न कुनै कुरा विकल्प हुन्छ, कुनै पनि ठुलोभन्दा ठुलो घटनाले पनि जीवन रोकिँदैन, जीवनयात्रालाई अगाडि बढाउनु नै छ, मन बुझाउनु नै छ। मन बुझाउने क्रममा मनको त्यो घाउलाई मलम पट्टी गर्ने काम हामीले मायाले सद्भावले सहयोगले साथले कहाँ कहाँबाट सकिन्छ गर्नु चाहिँ पर्छ। यही भावसँगै आज कार्यक्रम जीवन सुखमा यसै चर्चा परिचर्चा गर्नेछौँ र साथमा सुनाउनेछौँ आज गायक तथा सङ्गीतकार शिशिर योगीको स्वरमा रहेको गीत सौगात यहाँहरूमा आज क्रमैसँग राख्दै जानेछौँ।

छाडेर सारा काम एक काम रोजिरहेछु, यो देशमा म एउटा मान्छे खोजिरहेछु। हामीले खोजेको जस्तै कर्मनिष्ठ असल नागरिक हामी आफै पनि बनेर अरूको खोजी पुरा गरिदिने हो कि? यो पनि त एउटा हाम्रो कर्मभित्रै पर्छ नि, होइन र? विपदको समयमा हामी नेपालीको सहकार्य एक आपसमा बाँधेको बलले डोरी जस्तै यसरी नै अगाडि बढिरहोस्। हुन त अब भौगोलिक रूपमा नेपाल प्राकृतिक प्रकोपसँग जुधिरहेको देश हो नि त हाम्रो देश, होइन? यहाँ कहिले भूकम्प, कहिले बाढी, कहिले पहिरो, कहिले महामारी जस्ता विपद आइ नै रहेका छन्। हामी जुधि नै रहेका छौँ र यस्ता हरेक विपदका घडीमा हामी नेपालीहरूले देखाउने एकता, सद्भाव, सहकार्य विश्वकै लागि एउटा उदाहरणीय पाठ पनि बनेको छ भन्दा खुसी पनि लाग्छ। 2083 भदौ 10 गते रसुवा भोटे कोशी क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोले को कुरा नगरौँ भन्दा पनि घाउ मेटिएको छैन नि त, अझै गर्नु धेरै कुरा छ। फेरि पनि यही कुराहरू भन्न परिस्थितिले बाध्य पनि पारेको छ। बाढी तथा पहिरोले पुर्याएको मानवीय र भौतिक क्षतिले हामी सबैलाई गहिरो पीडामा पारेको कुरा कसरी बिर्सिन सकेला? अझै पनि धेरै हाम्रा घर परिवारका सदस्यहरू बेपत्ता हुनुहुन्छ। आफन्तको खोजीमा परिवारहरू दिन रात आशा र पीडाबीच पर्खिरहनु भएको छ। सुरुङ तथा जोखिमपूर्ण स्थानमा फस्नुभएको प्राविधिक तथा श्रमिकहरूको उद्धार असाध्यै कठिन र चुनौतीपूर्ण पनि बनेको छ। कतिपय मृतकको पहिचान हुन नसक्दा कतिपय परिवारले अन्तिम संस्कार समेत गर्न नपाएको पीडा थप गइरहेको पनि यथार्थ स्थिति छ। यो विपद केवल घर, बस्ती, सडक, पुल र भौतिक संरचनाको क्षति मात्र होइन नि त, यसले परिवार, बिछोडीका पीडा, आफन्त गुमाउनुको दुःख र अनिश्चित भविष्यसँगै राज्यले नागरिकलाई दिने गर्ने सेवामाथि समेत गम्भीर अब एउटा चुनौती खडा भएको छ। यो चुनौतीसँग चाहिँ हामी सबैले मिलेर लड्नु परेको छ। यति बेला स्थानीय सरकार, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, खानेपानी तथा स्थानीय सरकार र अन्य सेवा संरचना क्षतिग्रस्त हुँदा कतिपय नागरिकले पाउने दैनिक सेवा प्रभावित पनि भएको छ। यही समयमा जनप्रतिनिधि र कर्मचारी समेत विपदको चपेटामा परेको अवस्थामा प्रभावित स्थानीय सरकार आफै पनि सङ्कटमा छ। त्यसैले विपदपछिको संरचना निर्माण गर्नु मात्र पर्याप्त त छैन, स्थानीय सरकारको सेवा क्षमता र नागरिकको विश्वास समेत पुनः स्थापित गर्नु पनि आवश्यक परेको छ। र अब तपाईँ हाम्रो दायित्व पीडामा मात्र रोकिने होइन, उठ्नुपर्छ, सेवा फेरि सुरु गर्नुपर्छ, गरी पनि रहेको छौँ। स्थानीय सरकारलाई फेरि उभ्याउनु पर्छ, प्रभावित नागरिकलाई आशा दिनु पनि पर्छ र सरकार यसमा जुटेको छ। सँगै नागरिक, समाजसेवीहरू, विभिन्न सरकारवाला सङ्घ संस्थाहरू यति बेला जुटिरहनु भएको छ। जो जति जुटिनु भयो, सुरक्षाकर्मीहरू ठुलो चुनौती खेपेर उद्धारको कार्यमा लाग्नुभयो, उहाँहरू सबैमा सम्मान छ। यो साथ जुटिरहोस्, हामी अवश्य उठ्नेछौँ, यही कुरालाई आत्मसात गर्दै फेरि पनि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा रहनुभएको यहाँहरूमा आज राख्दैछौँ वरिष्ठ गायक तथा सङ्गीतकार शिशिर योगीको स्वरमा रहेको यो अर्को गीत सौगात।

भोकभोकै काम गर्ने कान्छा दाईलाई, किताब कापी नभएका नानीहरूलाई, न्याय नपाई छटपटेका दुखी जनलाई सेवा गर्नु धर्म ठाने देश बन्दछ, माया गर्नु कर्म ठाने देश बन्दछ। विमल कोइरालाको रचना अनि शक्ति बल्लभको सङ्गीतमा, शिशिर योगीको स्वरमा स्वरबद्ध योगी सौगात हामीले यहाँहरूमा सुनायौँ। हामी कार्यक्रम जीवन सुखको साङ्गीतिक यात्रामा छौँ। रेडियो नेपाल सुनिरहनु भएको छ भने र आत्मीय आग्रह पनि गर्छौँ, हामीसँगै केही समय रहिदिनुको लागि। यति बेला हामीलाई प्रविधितर्फ राधिका ओझाले साथ दिइराख्नु भएको छ भने यहाँहरूसँगै छु म, चन्दा विष्ट। यो परिस्थिति पनि होला है, भदौ दसलाई बिर्सिन सकेको छैन, 21 दिन बितेको छ। कति घर परिवार आफन्तजनको खोजीमा हुनुहुन्छ, कतिजनाले आफन्तजन परिवारका सदस्यलाई गुमाउनु भयो होला, कतिजनाको अब धनजनको कति त्यो पीडा दिएको छ यसले भनेर साध्यै छैन। हामीलाई 10 गतेको जुन त्यो भोटे रसुवा भोटेकोसी क्षेत्रबाट आएको जुन बाढी छ त्यसले स्तब्ध बनायो, दुःखी बनायो, अचम्भित पनि बनायो, र त्यही स्तब्ध भएर त्यो दुखी भएर र अचम्भित मान्दा मान्दै हामी फेरि राहतमा, उद्धारमा, पुनस्थापना कार्यमा जुटेका छौँ। जुट्नुपर्छ, अझै कति समय लाग्छ थाहा छैन, तर समय टरेर जान्छ, हामी माथि उठ्छौँ, उठ्नुपर्छ, यो चाहिँ हामीले जानेको छौँ र यसमा हाम्रो विश्वास पनि छ। यति बेला हामीले भन्न चाहेको कुरा, भन्न मन लागेको कुरा के हो भने, विपदले भूगोल हेर्दो रहन्छ नि त, नहोस् त्यस्तो, नदोरियोस् त्यस्तो घटना, र पनि रसुवा र भोटेकोसी आज प्रभावित छन्, भोलि कुनै अर्को हिमाली पहाड तराई स्थानीय त सङ्कटमा पर्न सक्छ, त्यसैले आज प्रभावित क्षेत्रलाई सहयोग गर्नु केवल एउटा जिल्लालाई सहयोग गर्नु मात्र होइन नि त, भोलि आफूलाई आवश्यक पर्न सक्ने सहकारीको संस्कार आफैले निर्माण गर्नु पनि हो भन्ने कुरा यति बेला हामीले बुझ्नु बुझाउनु पनि आवश्यक छ। यो बुझेर हामी अगाडि पनि बढी पनि रहेको छौँ, विपदबाट माथि उठ्नु छ। एकातिर गम्भीर र महत्त्वपूर्ण सङ्कल्प हामीले लिनु परेको छ, इतिहास साहसी छ, नेपालीहरू जस्तो ठुलो प्राकृतिक वा अन्य विपत्तिहरूबाट माथि उठेर हामीले देखाएका पनि छौँ। अहिले हामी सरकारको साथमा छौँ, विपदको समयमा कुनै दल, व्यक्ति र समूहभन्दा माथि भनेको हामी नेपाली हौँ, हामी एकतामा जोडिनुपर्छ र विपदबाट माथि उठ्नु छ। बस यति मात्र कुरा हामीले बुझ्यौँ, आत्मसात गऱ्यौँ भने पनि हामी अवश्य पनि अगाडि बढ्नेछौँ। यही भावसँगै फेरि पनि अर्को एउटा गीत सौगात हामी यहाँहरूमा राख्दैछौँ, अर्जुन पराजुलीको रचना अनि सङ्गीत र स्वर रहेको छ, वरिष्ठ गायक शिशिर योगीको। बोल्ने कोही छैन गाउँमा, बोल्ने कोही छैन, पाहुना आउँदा घरको ढोका खोल्ने कोही छैन, यस्तो स्थिति नआओस् नदोरियोस्।

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: छोटो व्यापारिक विश्रामपछि पुनः एकचोटि कार्यक्रम जीवनसुखको यो साङ्गीतिक यात्रामा यति बेला हामीसँगै रहनु भएको यहाँलाई हार्दिक स्वागत गर्छु। र आज यो परिस्थितिको कुरा गरिरहेको छौँ। जति नसम्झौँ भन्दा पनि अहिलेको परिस्थितिले हामीलाई सम्झाइरहेको छ। भदौ 10 रसुवा भोटेको शिवाको यो बाढीले जुन जनधनको क्षति पुर्यायो त्यसले पारेको प्रभाव अहिले कहाँ कति कसरी हामीले भोगिरहेको छौँ, जुटिरहेको छौँ। जुट्ने कार्य जारी छ, जारी रहनु पनि पर्छ। हामी नेपाली हौँ, हामी गोर्खाली हौँ, हामी विपत्तिबाट जसरी नै माथि उठ्छौँ यो हाम्रो विश्वास पनि हो। यसभन्दा अगाडि पनि हामी माथि उठेका थियौँ र माथि उठ्छौँ। विपदबाट हामी पक्कै पनि माथि उठ्न सक्छौँ। मानवीय साहस, धैर्यता, एकताको बलमा इतिहासका ठुला ठुला सङ्कटलाई पनि जितेको सत्यता त छ नि त हामीसँग, होइन? विपदको कठिनमा एउटै कुरा के हो भने यो समयमा धैर्य गुमाउनु भएन र परस्पर सहयोग जारी रहनु पर्यो। एकअर्कालाई आड भरोसा दिने, राहत र उद्धारमा जुट्ने यो समयमा हो। डर लाग्छ, मन आत्तिन्छ, मन ठिर हुँदैन, कहाँ के गर्ने होला, अलमल्लमा दोधारमा पर्न सकिन्छ। यो सामान्य पनि हो। यस्तो बेलामा जो कोहीलाई यस्तै लाग्छ, तर समय बित्दै जाँदा हामी सम्हालिनुको पनि विकल्प छैन, सम्हालिनु चाहिँ पर्छ। परस्पर सहयोग त यसमा रहनु नै पर्छ। सकारात्मक सोच पनि आवश्यक हुन्छ। सङ्कट सधैँ रहँदैन भन्ने कुरा बुझ्नुपर्छ। हरेक पल टरेर जान्छ, कठिन समय पनि बितेर जान्छ, यो कुरामा हामी विश्वास राखौँ। कोही दिगदारीपन गरिरहँदा, कोही अल्छीमा दिन बिताइरहँदा, कोही रोई कराई गरिरहँदा, कोही एकदमै आलोचना गरिरहँदा, कोही कुरा सुन्ने र सुनाउने काम गरिरहँदा, कोही त खटिरहनु भएको छ नि दिन रात उद्धारको कार्यमा, राहतको कार्यमा, पुनस्थापना कार्यमा, होइन, निर्माणको कार्यमा जुटिरहनु भएको छ। र त हामी अलिकता भए पनि ढुक्कको सास फेरेर बसेको छौँ। केही भइरहेको छ, हामी हाम्रो काममा जुटौँ भनेर हामी आफ्नो ठाउँबाट जुट्नु चाहिँ पर्छ। हामी सञ्चार माध्यमको आधार माध्यम बनाएर हामी पनि जुटिरहेको छौँ। अनि यसै गरी पुनर्निर्माण र पूर्व तयारी पनि यति बेला आवश्यक हुन्छ। पुराना गल्तीबाट सिक्दै अब आउन सक्ने जोखिम न्यूनीकरणका लागि बलियो संरचना र योजना बनाउनु पनि हामीले थाल्नु परेको छ। मानसिक स्वास्थ्यको ख्याल राख्नु परेको छ। यस्तो बेला सामान्य हो, डर चिन्ता तनाव हुनु स्वाभाविक हो। परिवार र साथीभाइसँग आफ्ना भावना साट्ने गरौँ। कोही कसैले डरको, तनावको केही कुराहरू, दुःखका केही कुराहरू सुनाइरहनु भएको छ भने त्यो सुनिदिउँ, बुझिदिउँ। तपाईँ एक्लो हुनुहुन्न है, हामी सँगै छौँ भन्ने कुरा महसुस गराइदिउँ। विपदबाट बलियो रूपमा माथि उठ्नको लागि हामीले धैर्यता र एकतालाई त आत्मसात गर्नै पर्छ। सङ्कटको समयमा समाजमा आपसी सहयोग, सद्भाव र एकता, त्योभन्दा ठुलो कुरा के हुन्छ होला? ए, एकताको बलमा यो परिस्थितिसँग हामी जुझ्नेछौँ र फेरि पनि भन्छौँ हामी माथि उठ्नेछौँ। यही कुरालाई आत्मसात गर्दै फेरि पनि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा अर्को एउटा गीती सौगात यहाँहरूमा आज राख्दैछौँ, फेरि पनि शिश्री योगीको स्वरमा गाएको

सारङ्गी तरेटे पनि बोल्छ मिठै बोली मै कसरी मधर बनाऊन् स्त्रीलाई पनि कति गहन अर्थ छ नि यो गीत सौगातमा र सारङ्गीको धुन पनि मिसिएको थियो सङ्गीतमा सारङ्गीको बोली धुन हाम्रो त सङ्गीतको पहिचानै हो नि त आधारै हो नि त मौलिक पहिचानै हो यसैले बोली भन्ने कुरा मधुर ध्वनि भन्ने कुरा कति शक्ति छ त्यसमा हुन त सङ्गीतमा अपार शक्ति छ बोलीमा पनि अपार शक्ति छ परिस्थिति विषम भइदिँदा विपदको बेलामा बोलीको कति ठुलो महत्त्व हुन्छ तपाईँ हाम्रो बोली कोही कसैको आँट भरोसा बन्न सक्छ जीवनलाई मोड्ने एउटा गन्तव्य दिलाउने आश्वासन बन्न सक्छ भरोसा र विश्वास बन्न सक्छ यसैले कुरा यति बेला सुनिदिउँ जो विपदमा हुनुहुन्छ उहाँहरूको साथ र सहयोगमा जुटौँ उहाँहरूले के भनिरहनु भएको छ सुनौँ र उहाँलाई आँट भरोसा दिने हाम्रो बोली रहोस् हामी त यही नै भन्न चाहन्छौँ विपदको बेलामा राहत यस्तै गरी उद्धारसँगै आर्थिक र मानसिक पुनर्स्थापनाको पनि असाध्यै आवश्यक छ प्रभावित व्यक्तिहरूको जीविकोपार्जनको साधनहरूलाई माध्यमहरूलाई कसरी बिउताउनु होला कसरी फेरि सुरु गराउनु होला त्यो जिम्मेवारी पनि छ मानसिक रूपमा सबल बनाउनु असाध्यै आवश्यक छ यो एउटा विपत्ति थियो टरेर गयो अब फेरि जीवन सुरु गर्नुपर्छ विपत्तिले जीवन रोकिँदैन सकिँदैन भन्ने कुरा पनि बुझाउनु छ विपत्तिले क्षति मात्र पुर्याउँदैन नि यसले हामीलाई अझ सुरक्षित र व्यवस्थित समाज निर्माणको लागि एउटा अवसर र पाठ पनि दिन्छ के गर्नु हुँदो रहेछ के गर्नु हुँदो रहेछ विपदको बेलामा के गर्नु चाहिँ ठिक हुँदो रहेछ र विपद आयो भने यसरी पनि आउँदो रहेछ भन्ने कुरा हामीलाई सिकाएको छ थाहा दिएको छ यसबाट हामीले केही जान्नुपर्ने हुन्छ केही सिक्नुपर्ने हुन्छ र फेरि पनि हामी भन्छौँ विपदबाट माथि उठ्नु उठाउनु अहिलेको हाम्रो जिम्मेवारी हो कुरा होइन कि कामले हामीले देखाउनु छ हामीले समाचारहरूमा सुनिरहेछौँ हेरिरहेछौँ कुखुराको भाले बेचेर पैसा राहतमा कार्यमा आर्थिक सहयोगमा जुटाइरहनु भएको छ नसक्नेहरूले कति सक्नुहुन्छ त्यहाँबाट दिइराख्नु भएको छ भने सक्नेहरूले पनि यसमा जुटिरहनु भएको छ हामी मन बिनाका धनी हौ कि धन बिनाको मन भएका मान्छे हौ कि विपदको बेलामा सहयोग र साथ कसरी दिन्छौँ यो हाम्रो पहिचान पनि बन्छ यसैले कहाँबाट कसरी सकिन्छ यो विपत्तिमा फेरि पनि जुटौँ सहयोगको लागि साथ दिउँ आज दियो भयो सक्यो होइन हामीले बोलीबाट हामीले सँगै रहेर हामीले सँगै बसिदिएर हामीले केही कुरा सुनेर पनि साथ दिन सक्छौँ कहाँबाट के गर्न सकिन्छ त्यो साथको अहिले आवश्यक छ पुनर्स्थापना कार्य अझै दीर्घकालीन रूपमा रहनेछ मनको घाउ अझ दीर्घकालीन रूपमा हामीले त्यसमा मलमपट्टी त गर्नु नै छ नि त होइन र हो भने फेरि पनि एउटा गीत सौगात रोजेर छानेर हामी राख्दैछौँ जस्तो सुकै जे सुकै कुरा भए पनि मरे जानु त छ होइन जतिसुकै धन कमाए मौज मस्ती जति गरे पनि बाँचुन्जेल त होइन फेरि पनि सिसिरहेको स्वरमा रहेको गीत सौगात

एकताको बलमा माथि उठ्नु छ, यो विपदबाट हामी माथि उठ्न सक्छौँ, यो विश्वास पनि छ। बस धैर्यता, मानवता र विश्वासलाई गुमाउनु भएन। कालो बादल हट्नेछ, प्रकाश अवश्य देखा पर्नेछ। हामी प्रकाशको खोजीमा छौँ, विपदबाट हामी माथि उठ्नु छ। यही विचारसँगै आजको लागि कार्यक्रम जीवन सुखको साङ्गीतिक यात्राबाट बिदा माग्नुपर्ने सङ्केत स्टुडियोको घडीले दिइसकेको छ। अर्को साता फेरि जीवनको आशा, भरोसा र विश्वास यहाँहरूमा छर्नको लागि, दिलाउनको लागि, सुन्न सुनाउनुको लागि कार्यक्रम जीवन सुखको साङ्गीतिक यात्रामा तपाईँ हाम्रो भेट हुने नै छ। जाँदा जाँदै फेरि पनि वरिष्ठ गायक तथा सङ्गीतकार शिशिर योगीको स्वरमा रहेको यो गीत सौगात पनि यहाँहरूमा आज हामी छोडेर जाँदैछौँ। रचना शैलेन्द्र शरदको रहेको छ भने सङ्गीत गायक स्वयंको रहेको छ। एक बजेको दिउँसो एक बजेको समय सदा चाहिँ समाचारको रहनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल भन्ने आत्मीय आग्रहसँगै आजको लागि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्राबाट प्राविधिक साथी राधिका ओझालाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु। जहाँ जता हुनुहुन्छ मस्त रहनुहोस्, व्यस्त रहनुहोस्, हरेक पल शुभ रहोस्, सुखद रहोस्। नमस्कार।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
4: बाढी प्रभावित क्षेत्रमा खानेपानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊँ
5: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौँ शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौँ खाना खानु अघि खाना पकाउनु अघि शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ
4: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ झाडा पखाला हैजा टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ
5: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ आफू र परिवारलाई रोगबाट जोगाऊ
4: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 मा सम्पर्क गरौँ
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

समाचार सुन्नुहोस्। घरपझोङ जलवायु परिवर्तन सम्मेलन 2083 आजदेखि सुरु भएको छ। मुस्ताङको घरपझोङ गाउँपालिकाद्वारा आयोजित सम्मेलनको सङ्घीय कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको हो। उद्घाटन सत्रमा विभिन्न जिल्लाका 1.5 दर्जन बढी स्थानीय तहका जनप्रतिनिधिले जलवायु परिवर्तनबाट नेपालका विभिन्न क्षेत्रमा परेको असरका विषयमा केन्द्रित भई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। सम्मेलनमा हिमाल पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनले पारेका असरका विषयमा गम्भीर रूपमा मन्थन गरिनेछ। हरितगृह ग्यास उत्सर्जनका कारण हुने बढ्दो जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, जलवायु परिवर्तनका कारण हिमाल पहाड र तराईका स्थानीय तहमा परेको जलवायु असरका विषयमा सम्मेलनमा विशेष छलफल हुनेछ। सम्मेलनको समापनका अवसरमा जलवायु कार्ययोजना र जलवायु न्यायका लागि हिमाली जिल्ला मुस्ताङबाट स्थानीय तहको संयुक्त सहभागितामा जलवायु घोषणा पत्र 2083 पनि जारी गरिनेछ। विश्वकै चिन्ता र चासोको विषय बनेको जलवायु सङ्कट न्यूनीकरणका लागि स्थानीय तहले अपनाउनु पर्ने भावी कार्ययोजना र जलवायु अनुकूलनका उपायका सम्बन्धमा सम्मेलनमा विभिन्न कोणबाट छलफल हुनेछ। धितोपत्र बजारलाई सुदृढ, आधुनिक, पारदर्शी र लगानी मैत्री बनाउँदै बजारमा देखिएको शिथिलता हटाउन अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना 2083 सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक 21 बुँदे कार्ययोजनामा प्राथमिक तह दोस्रो बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, संस्थागत लगानी विस्तार र ऋणपत्र बजारको विकास, नेप्सेको पुनर्संरचना, गैरावासी नेपालीलाई दोस्रो बजारमा प्रवेश, कर प्रणालीमा सुधार तथा बैङ्क तथा वित्तीय संस्थाको पुँजी बजार सम्बन्धी लगानीको पुनरावलोकन लगायतका विषय समेटिएका छन्। नेपाल र माइक्रोनेसियाको सङ्घीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएको छ। नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका देशहरूको सङ्ख्या यससँगै 185 पुगेको छ। संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र संयुक्त राष्ट्रसङ्घका लागि माइक्रोनेसियाको सङ्घीय राज्यका स्थायी प्रतिनिधि जिम एस लिपबेवेले सो सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको नेपाली नियोगले जनाएको छ। सो अवसरमा दुवै राजदूत बीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा साझा चासोका विभिन्न विषयमा एक अर्कालाई सहयोग गर्ने बारे विचार आदान प्रदान भएको थियो। माइक्रोनेसिया पश्चिम प्रशान्त महासागरमा अवस्थित 600 भन्दा बढी टापु मिलेर बनेको एक द्वीपीय राष्ट्र हो। रसुवाको भोटेको सीमा आएको बाढीमा परेर 34 देशका 607 विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका सूचना अधिकारी सूरज घिमरेले विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि रसुवाको गोसाइकुण्ड गएका 607 विदेशी पर्यटक बेपत्ता भएको जानकारी दिनुभयो। बेपत्ता भएका विदेशी पर्यटकमध्ये 269 पुरुष र 329 महिला र 9 लिङ्ग नखुलेका नागरिक छन्। बेपत्ता भएका विदेशी नागरिक मध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतीय रहेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका रूपमा आवजावत गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालनका लागि सञ्चालन गर्नको निम्ति तीव्रता दिएको हो। नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो। उहाँका अनुसार आज 11 दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको जानकारी दिनुभयो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14.2 करोड 73 लाख जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्मको विवरण अनुसार विभिन्न 9 बैङ्कमा 10.40 करोड 99,43,516 जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 बैङ्कमा रहेको डलर खातामा 2.37 करोड अमेरिकी डलर जम्मा भएको छ। रात कोषबाट केही दिन अघि रसुवाको भोटेको सीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिएको थियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: खरिद गर्न *14*15 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। इरान विरुद्धको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारणमा कमी आएको र हतियार पुनः आपूर्तिमा औद्योगिक अवरोध देखिएको अमेरिकी रक्षा विभागका महानिरीक्षकले बताउनु भएको छ। अमेरिकी कङ्ग्रेसलाई बुझाइएको प्रतिवेदन अनुसार अपरेसन एपिक फ्युरीको फेब्रुअरी 28 जुन 30 अनुमानित लागत 33.40 अर्ब अमेरिकी डलर पुगेको छ भने 22.30 अर्ब डलर खर्च भइसकेको छ। प्रतिवेदनले अभियानमा ठूलो मात्रामा हतियार प्रयोग हुँदा रणनीतिक भण्डारण घटेको उल्लेख गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हतियार भण्डारणमा कमी आएको चिन्ता अस्वीकार गर्दै अमेरिकासँग लगभग असीमित गोला बारुद रहेको बताउनु भएको छ। रेडियो नेपालबाट दिउँसो 1 समाचार सकियो। समाचारको अर्को बुलेटिन दिउँसो 2 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू हुन् पौरखी कृषक।
4: नमस्कार। कार्यक्रम पौरखी कृषकमा आज हामी महोत्तरी जिल्लामा व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आएको जनजागरण कृषक समूह र समूहका अध्यक्ष छठीलाल शाहको पौरखको कथा प्रस्तुत गर्दैछौ। कुनै समय बाख्रा पालन निर्वाहमुखी कृषिको एक हिस्सा मात्र थियो। गाउँघरतिर प्राय सबैको घरमा 1-2 बाख्रा घरको गर्जो टार्नको लागि पालिने गर्थ्यो। तर आज समय फेरिएको छ। हिजोको निर्वाहमुखी पेसा आज आधुनिक र व्यावसायिक बनेको छ। बाख्रा पालनमा आएको यो परिवर्तनले ग्रामीण अर्थतन्त्रको मेरुदण्ड बन्ने सामर्थ्य राख्छ। यही परिवर्तनको उदाहरण बनेको छ महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका। उर्वर तराईको माटो र खुल्ला चरणको सदुपयोग गर्दै यस भेगका किसानले बाख्रा पालनलाई व्यावसायिक रूपमा अपनाएका छन्। आज हामी तपाईँहरूलाई यस्तै कृषकहरूको समूहको कथा प्रस्तुत गर्दैछौ। जनजागरण कृषक समूह र समूहका अध्यक्ष छठीलाल शाहको सफलताको कथा।
5: म चाहिँ कृषिमा पहिले रुचि थिएँ। मैले 57 ग्राफस पनि गरेँ। त्यसपछि आफ्नै फर्म गर्छु भनेर लागि परेको थिएँ। थोरै सामान्य केही बाख्रा 15-20 बाख्राहरू सुरु गरिरहेको थिएँ। त्यस पछाडि रिट अफिसले चाहिँ आर्थिक रूपले सहयोग गरे बापत हामीले चाहिँ सामूहिक एउटा समूह बनाएर अहिले बाख्रा पालन गरिरहेछौँ। बाख्रा पालनमा लगभग 115 बाख्रा र 3 बोका हामीसँग छन्। जसमध्ये 42 बोयर क्रस, त्यसपछि 30 अजमेरी, 30 सिरोही र खरी र लोकल क्रस गरेर 115 बाख्रा, 2 बोयर र 1 सिरोही गरेर बोका छन् मसँग। अहिले हामी ठिकै छ, कृषिमा सन्तुष्टि छौँ, गर्दैछौँ।
4: समूहका सदस्यहरू आफ्नै तरिकाले कृषि कर्ममा लाग्नु भएको थियो। करिब 1 अगाडि ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको सहयोगमा किसान समूहका सदस्यहरूले मिलेर सामूहिक बाख्रा पालन सुरु गर्नुभयो। समूहका अध्यक्ष शाह किसान समूहको भूमिकालाई कृषि विकासका लागि अत्यन्तै महत्वपूर्ण मान्नुहुन्छ।
5: पहिला त एक व्यक्ति गरिरहेको थिएँ, समूह गरेको 1 जतिको। समूह चाहिँ हामीले चाहिँ कृषिमा चाहिँ एउटा सामूहिक तरिकाले अगाडि बढ्यो भने सहज हुन्छ र एकअर्कासँग सहयोग सहकार्य एउटा सिपहरू र सहज हुन्छ भन्ने तरिकाले चाहिँ सोच बनाइरहेको थियौँ। त्यो हामी समूह दर्ता थियो। त्यस पश्चात हामीले चाहिँ रिड अफिसबाट सूचना आयो। सूचना आइसकेपछि हामी समूहमा बसेर छलफल गऱ्यौँ। छलफल गरे पश्चात हामीले चाहिँ अब ल अन्त हामीहरू समूहले पनि बधाउँ, नोटिस दिउँ, सूचना भरौँ भन्ने सल्लाह भए पछाडि हामीले सूचना भऱ्यौँ। सूचना भरेपछि रिडको प्रक्रिया अनुसार हामी छनौट पऱ्यौँ। छनौटमा भयो, छनौट भएपछि हामी अहिले त्यसमा लागिरहेछौँ। एउटा खोरा पाल्ने हो। सदस्यहरू चाहिँ प्रतिदिन त्यो पालो लगाएर हामीले चाहिँ अनुगमन गर्ने, हेर्ने र त्यो हेरचाह गर्ने त्यही गरिरहेछौँ।
4: हाल उहाँहरूले बाख्रालाई चरण प्रणालीमा पाल्नु भएको छ। बिहान 1 हरियो घाँस, दाना, मकैको च्याख्ला र गहुँको भुसाको सन्तुलित मिश्रण खुवाउनुहुन्छ भने दिनभर नजिकैको जङ्गलमा चरणको लागि छोडिदिनुहुन्छ।
5: हामीले चाहिँ अहिले खुल्ला चराएरै गरिरहेछौँ। बिहान चाहिँ हामी खाना राख खुवाउँछौँ, त्यसपछि दिउँसो चाहिँ चरणमा, जङ्गल नजिक छ, टाँसिएकै जङ्गल छ यता, त्यस कारण हामी चरणमै, त्यसको लागि हामीले चाहिँ गहुँको भुसा हाल्छौँ, त्यसपछि मकैको च्याख्ला हाल्छौँ, त्यसपछि हामी नुन हाल्छौँ। नुल हाल्छौँ। अब यसमा हामी फेरि दाना, सन्तुलित दाना जुन हुन्छ त्यो हाल्छौँ, पानी हालेर मल्छौँ। लाइक भुस्सालाई नरम बनाउँछौँ, हामी नरम बनाउँछौँ। भुस्सा नरम भइसके पछाडि, पानीले भिजेर नरम भइसके पछाडि, अब यसमा हामीले चाहिँ हरियो घाँस हामी हाल्छौँ। हरियो घाँस हालेर हामीले लगभग एउटा बाख्रालाई 1 किलो भुस्सामा 3 किलो हरियो घाँस मिसाउँछौँ। त्यो रेसियो बनाएर दाना चाहिँ हामीले एउटा बाख्रा बराबर 200 ग्राम दाना मिसाउँछौँ। मिसाएर हाम्रो चाहिँ दाना तयारी भयो बाख्रा खाने भुस्सा।
4: बाख्राको जिउमा मासु लाग्नका लागि पोसिलो खानपान मात्र पर्याप्त हुँदैन, मानिसलाई जस्तै बाख्रालाई पनि शारीरिक वृद्धिका लागि गहिरो र आरामदायी निन्द्राको उत्तिकै आवश्यक हुने भएकाले उहाँहरूले आधुनिक खोर बनाउनु भएको छ। यो आधुनिक खोर केवल आरामका लागि मात्र होइन, स्वास्थ्य र सरसफाइका लागि पनि उत्कृष्ट छ।
5: हामीले आरामदायी सुत्न बेड चाहिन्छ, त्यसरी नै बाख्रालाई दिनमा जतिसुकै स्ट्रेस भए पनि, दिनमा जसरी चरे तापनि, राति बास स्थान चाहिँ फ्री तरिकाले, एकदम आरामदायी तरिकाले बस्न पायो भने ऊ सर्टिफाई हुन्छ। जब ऊ सर्टिफाई हुन्छ बाख्रा, तनाव स्ट्रेस मुक्त हुन्छ, उसको प्रडक्सन बढ्छ, उसको जिउ लिने क्षमता, उसले मासु लाग्ने क्षमताहरू चाहिँ अटोमेटिक बढ्ने हुन्छ। त्यो स्ट्रेस फ्री भएपछि बढ्ने, त्यस कारणले चाहिँ हामीले बाख्रा हाल्दाखेरि चाहिँ खाना मात्रै खुवाएर भएन, किन्दाखेरि ऊ स्ट्रेस जतिसुकै खुवाए पनि स्ट्रेसमा राखिदियो भने ऊ लाग्दैन। त्यस कारणले हामीले चाहिँ स्ट्रेस बिना बाँच्न सहज तरिकाले उसलाई आधुनिक बनाउनै पर्छ। हामीले उद्योग व्यवसायमा त जाने हो भने हामीलाई तलको जुन मलको हुन्छ उसको त्यो चाहिँ उसको त्यो मलको गन्धहरू चाहिँ माथि नजाओस् भनेर हामीले हाइट चाहिँ बनाउँछौँ। अब हामी हाइट बनाउँदाखेरि के 3 फिट 4 फिट मात्रै गर्छौँ, 3 फिट 4 फिट गर्दाखेरि के हुन्छ भने हामीले त्यो बर्कुलाई सर्नलाई गाह्रो हुन्छ, त्यो न्युरे गर्नुपर्ने हुन्छ। अब हामीले 6 फिट गरे पछाडि यसको हाइटले हामीले उभि उभि काम गर्न सजिलो भयो, सहज हुन्छ। त्यसपछि अर्को कुरा त्यो गन्ध

0: फैलिने जोखिम हुन्छ
1: नै भन्ने मेन पर्ने रोग लाग्नु भन्दा पहिला उपचार जो अप्नायो ऊ नै राम्रो रोग लागिसकेपछि गाह्रो छ त्यस कारण पहिला नै फर्स्टमै अनुगमन गरेर फर्स्ट निकल गर्न सक्यो भने राम्रो छ नेपालमा औषधिहरू चाहिँ अलि राम्रो नपाइनु रहेछ त्यो अलि विश्वासिलो औषधि चाहिँ यहाँ रहेनछ इन्डियनकै औषधि भर पर्नु पर्दो रहेछ भ्याक्सिनहरूको पनि जस्तो अहिले इटिएन टिटी भन्ने छ त्यो भ्याक्सिन नेपालमा ब्यान्ड रहेछ त्यो कारणले केही औषधिहरू चाहिँ हामीले नेपालमा सरकारले चाहिँ त्यसलाई ओपन गरिदियो राम्रो र अर्को घाँस खेतीको लागि पनि हामीसँग बिउको लागि पनि अहिले नेपालमा चाहिँ राम्रो राम्रो बिउहरू चाहिँ नपाउँदो रहेछ त्यो समस्या चाहिँ तर पनि आवश्यकताअनुसार त खोजिहाल्छन् किसानले त खोजेर जहाँ पनि ठाउँ किनेर ल्याएर गरिरहेछन् हामी पनि खेती गरिरहेछौँ लगभग 3-4 बिघा घाँस खेती गरिरहेछौँ नेपियर अहिले अस्ति भर्खर यो जय र बर्सीमा हाल्यौँ यो पहिला नेपियर थियो बाजरा थियो टियोसेन्टी लाथ्यौँ अनि डाले घाँसमा हामीले इपिलिपिल बकैनो टाकी अर्जुना लाछौँ
0: समूहका अध्यक्ष छठीलाल शाहको राज्यसँगको अपेक्षा भने यस्तो रहेको छ
1: राज्यले हामीलाई मेन भनेको बिचबिचमा किसानहरूलाई तालिम बाख्राको नयाँ तालिमहरू हुन्छन् त्यस पछाडि जुन रोगहरूको जुन नेपालमा जुन रोगहरू बिग्रिन्छन् त्यसको औषधि उपचारहरूको कुराहरूलाई लिएर ज्ञान दिने कुराहरू त्यस पछाडि औषधि उपचारमा लाग्ने र त्यसपछि घाँसको बिउ हामीसँग अहिले जस्तै यता राँगा जुन उता मरिनमा जुन राँगा पाल्ने भनेको छ अब त्यहाँ अस्ति उसको उहाँहरूको युट्युबमा हेरेको थिएँ उहाँले चाइनाबाटै घाँस ल्याउने नेपालको घाँसले भएन त्यो चाँडो बढ्ने प्रोटिन पुग्ने घाँस चाइनाकैबाट ल्याएर चाहिँ उनीहरूले त्यो घाँस खुवाउने भन्ने तरिका जुन गरेको छ त्यस्तो प्रकृतिको हामीलाई पनि त्यस्तो स्टाइलको जुन घाँसहरू पायो भने सहज हुन्थ्यो सरकारले त्यसलाई चाहिँ अलिकति किसानहरूलाई त्यस्तो तरिका घाँसहरू चाहिँ उपलब्ध गराइदिएको भए राम्रो हुन्थ्यो
0: कृषि व्यवसायका थुप्रै विकल्पहरू मध्ये बाख्रा पालन नै किन रोज्नुभयो भन्ने हाम्रो प्रश्नमा उहाँको भनाइ यस्तो थियो

डाटा हुन्छ। त्यस कारण हामीले सबै यो ट्याग नम्बर टिपेर यो ट्याग नम्बर बाख्रालाई यति नम्बर ट्यागले बोका लागेको र यसको बच्चा चाहिँ यो जेनेटिक हो भन्ने कुरा हामी छुट्याएर दिन्छौँ, हामीसँग सर्टिफाई हुन्छ। हामीसँग जति हुन्छ बाख्रा बाख्रा निरोगी हुन्छ, भ्याक्सिन टोटल बाख्रा भ्याक्सिनेसन हुन्छ। पालन तरिका हामीले त्यो पौष्टिक तत्त्व खुवाएको हुन्छौँ, माख्राहरू अर्ग्यानिक खाएको हुन्छ, हामीले अर्ग्यानिक खाँदाखेरि उसको मासु पनि अर्ग्यानिकै हुन्छ। त्यस कारणले मासुको टेस्ट फरक होला।

0: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिउँ।
1: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौं। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
1: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: बाटो पार गर्ने वृद्ध, बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। मुस्ताङको घरबझोङ जलवायु सम्मेलन सुरु। जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वको ध्यान आकर्षण गराउने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका सुकौरामा विद्युतीय गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु, चारजना घाइते। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न, पर्सिदेखि पूर्ण रूपमा यातायात सञ्चालनमा आउने। आफ्ना शर्तहरू पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता नगर्ने इरानको अडान। र बङ्गलादेशको ढाकामा आगामी नोभेम्बर 9 देखि सुरु हुने 15 साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक।

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तरमा परराष्ट्र मन्त्री खनालले राष्ट्रहितलाई केन्द्रमा राखेर छिमेकी एवं मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउन सरकार लागिरहेको बताउनुभयो। भारत भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले दिनुभएको अभिव्यक्तिका सन्दर्भमा सोधिएको प्रश्न

0: को जवाफमा मन्त्री खनालले आफ्नो अभिव्यक्तिको आशय विगतमा देखिँदै आएको आन्तरिक राजनैतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनैतिक अस्त्रीकरणबाट मुक्त हुनु रहेको स्पष्ट गर्नुभयो।
1: वर्तमान सरकार नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको बेहोरा म पुनः उल्लेख गर्न चाहन्छु। छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ हानिको औजार बनाउने गलत अभ्यास नै विगतको बोझ हो, जसलाई त्यागेर अघि बढ्न वर्तमान सरकार दृढ छ भन्ने स्पष्ट सन्देश दिन खोजिएको बेहोरा म अनुरोध गर्न चाहन्छु।
0: बैठकमा मन्त्री खनालले छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ हानिको औजार बनाउने गलत अभ्यासलाई आफूले विगतको बोझको रूपमा व्यक्त गर्दै त्यसलाई त्यागेर अघि बढ्न वर्तमान सरकार दृढ रहेको सन्देश दिन खोजेको बताउनुभयो। यस्तै सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी जग्गा सम्बन्धी समस्या समाधान गर्न सरकारले छिट्टै नयाँ विधेयक ल्याउने तयारी गरिरहेको बताउनुभयो। मन्त्री रावलले गुठी विधेयकलाई सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरी यथाशीघ्र संसदमा पेश गर्ने बताउनुभयो।
2: गुठी जग्गालाई रैकर वा रैतानीमा परिणत गर्ने प्रश्न केवल जग्गाको स्वामित्व परिवर्तनसँग सम्बन्धित विषय मात्र होइन, यससँग

क्षण र गुठीको आमदानीबाट चल्ने जात्रा पर्वहरूसँग अभिन्न रूपमा जोडिएको संवेदनशील विषय भएकाले तयारीका लागि समय लागेको बताउनुभयो। मन्त्री रावलले विगतमा राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता भएको पृष्ठभूमिलाई समेत ध्यानमा राखी सरकारले विज्ञ तथा सरकारवालाहरूसँग गहन छलफल र परामर्श गरिरहेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको प्राकृतिक विपदको क्षतिका लागि अन्तर्राष्ट्रिय रूपमा जलवायु न्यायको पहल गर्नुपर्ने बताउनु भएको छ। बैठकको विशेष समयमा सांसदहरूले जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेका हिमतालको सम्भावित विस्फोट र बाढीको जोखिमलाई मध्यनजर गर्दै विपद पूर्व तयारी, वन क्षेत्र संरक्षण र आवश्यक सावधानी अप्नाउनु पर्ने बताउनुभयो। यस्तै बैठकमा सांसदहरूले विपदबाट विस्थापित र भूमिहीन जनतालाई बसोबास र सामाजिक सुरक्षाको उचित व्यवस्था, युवा रोजगारीको अवसर सृजना, ग्यास अभावको समस्या समाधान, सरकारी कार्यालयहरूमा प्राविधिक विकास, भ्रष्टाचार, कालोबजारी तथा महँगी नियन्त्रण लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले पछिल्लो समय अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा आएको बाढी पहिरोमा परि मानिसहरूको मृत्यु भएको, केही मानिस बेपत्ता भएका, कयौं परिवार विस्थापित भएको, सडक दुर्घटना बढिरहेको लगायत विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यसै गरी नेकपा एमाले संसदीय दलका उपनेता पद्मा कुमारी अरियालले भोटेकोसी बाढी पश्चातको खोज र उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसक्दा थप क्षति बिहोर्नु परेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर उपनेता अरियालले सरकारले बाढीपछि खोज उद्धारका लागि तत्काल सार्वजनिक आह्वान, अनुरोध, कूटनीतिक पहल मार्फत सहयोग माग गर्नुपर्ने तथा हाम्रा विद्यालय वा क्याम्पसका इन्जिनियर वा विभिन्न विज्ञसँग सम्पर्क गरी परिचालन गर्ने कुरामा चुकेको बताउनुभयो। प्रतिनिधि सभा तथा सचिवालयका कर्मचारीहरूलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले डिजिटल पार्लियामेन्टको परीक्षण भोलिदेखि सुरु गरिने भएको छ। सभामुख डोल प्रसाद अरियालको सभापतित्वमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा डिजिटल पार्लियामेन्टको अवधारणा अनुसार हालसम्म भएका कार्य प्रगति तथा आगामी योजनाबारे सचिवालयले समितिका सदस्यहरूलाई जानकारी गराएको हो। बैठकमा प्रतिनिधि सभा तथा सचिवालयका काम कार्यवाहीलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले परीक्षणको थालनी गर्न लागि जानकारी दिइएको सभामुख अरियालको सचिवालयले जनाएको छ। बैठकमा समितिका सदस्यहरूले डिजिटल पार्लियामेन्टको कार्यान्वयनलाई प्रभावकारी बनाउन विभिन्न राय सुझाव तथा परामर्श दिनुभएको थियो। मुस्ताङको घरबझोङ गाउँपालिका 4 जोमसोममा घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सुरु भएको छ। दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरका अधिकांश गाउँपालिका तथा नगरपालिकाका प्रमुख एवं जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता छ। घरबझोङ जलवायु सम्मेलनमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको सन्देशमा उल्लेख छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको समस्या, क्षति र समाधान लगायतका विषयमा विश्व समुदायको ध्यान आकर्षण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हिमाली जिल्ला मुस्ताङको जोमसोममा घरबझोङ जलवायु सम्मेलन आयोजना भएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री शाहले शुभकामना सन्देश मार्फत जलवायु परिवर्तनको असर सामना गर्ने कार्यमा सङ्घ, प्रदेश र स्थानीय तहबीच बलियो सहकार्य हुन आवश्यक रहेको बताउनु भएको छ। दुई दिने सम्मेलनको आज उद्घाटन गर्दै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका लागि 3 तहकै सरकारले साझा संकल्प गर्नुपर्ने बताउनुभयो। मन्त्री चौधरीले हिउँ पग्लिएका कारण हिमताल फुट्ने जोखिम बढ्दा बाढी पहिरोले प्राणी जगतलाई ठूलो असर पुर्याइरहेको उल्लेख गर्नुभयो। मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण बाढी पहिरो, नदी कटान, खडेरी र डढेलोका कारण कृषि तथा पशुपालनमा प्रत्यक्ष असर पुग्न गई खाद्य सुरक्षामा असर पुग्ने चेतावनी दिनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेले आह्वान गर्नुभएको शीर्ष नेतृत्व बीचको सर्वदलीय बैठक भोलि बस्ने भएको छ। बैठक भोलि बिहान 11 बजे रासोपा

0: संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा उच्चस्तरीय राजनैतिक संयन्त्र गठन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सुकौरामा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। काठमाडौँबाट हेटौँडा भीमफेदी कोलेखानी फाखेल सडक खण्ड हुँदै बिरगन्जतर्फ जाँदै गरेको भाडाको विद्युतीय गाडी आज दिउँसो करिब 2 बजे सडकबाट 500 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो। इभीमा रहेका 8 जनामध्ये 4 पुरुषको घटनास्थलमै मृत्यु भएको र घाइते 4 जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेले बताउनुभयो। रसुवाको फोटेकोसीमा आएको बाढीका कारण अवरुद्ध भएको पृथ्वी राजमार्गको नागढुङ्गा मुगलिङ सडक खण्डमा पर्ने कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। यही भदौ 28 गतेदेखि परीक्षणका रूपमा यातायात सेवा सुरु भइसकेको छ भने आगामी असोज 1 गते पर्सिदेखि पूर्ण रूपमा यातायात सञ्चालन हुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले यही भदौ 17 गते संघीय संसदमा सम्बोधनका क्रममा रसुवाको बाढीले क्षतिग्रस्त कृष्णवीर खण्ड भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने बताउनु भएको थियो। सोही अनुसार पूर्वाधार विकास मन्त्रालयले सो खण्डमा ट्र्याक खोल्ने काम सुरु गरेको हो। सडक विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागढुङ्गा नौबिसे मुगलिङ सडक खण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार बाढीका कारण सो सडक खण्डमा क्षति पुगेको थियो। त्यस लगत्तै पूर्वाधार विकास मन्त्रालयले आवश्यक अध्ययन गरेको थियो। मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीको सहयोगमा 4 दिनसम्म स्थलगत प्राविधिक अध्ययन गरेको थियो। विज्ञहरूले कृष्णवीरको पहाड काटेर 250 मिटर लामो नयाँ ट्र्याक बनाउन पहिलो विकल्पका रूपमा सुझाव दिनुभएको थियो। पहिरोले अवरुद्ध भएको स्थानमा नयाँ ट्र्याक खोल्ने कार्य सम्पन्न भई फिनिसिङ, ग्राभलिङ तथा ग्रेडिङको काम भइरहेको र पर्सिदेखि सडक सञ्चालनमा आउने नागढुङ्गा मुगलिङ सडक आयोजनाले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
1: भोटेकोसी तथा त्रिशुली बाढीका कारण पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा स्लोप कटिङ भई सड़क अवरुद्ध भएसँगै आवत जावत तथा सामान ढुवानीमा समस्या भएको छ। सड़क सञ्चालनमा ल्याउनका लागि शुरूदेखि नै काम भइरहेको भए पनि संवेदनशील स्थान र पहिरोले सड़कमा ठूलै क्षति पुर्याएकोले सड़क सुचारू हुन सकेको छैन। अवरुद्ध सड़क सञ्चालनका लागि विज्ञहरूको टोलीले आवश्यकता अनुसार ग्रेडर, रोलर र एस्काभेटर सहित अन्य हेभी इक्विपमेन्ट प्रयोग गरी लगातार 8 दिनसम्म कटिङ तथा सड़क सम्याउने काम सम्पन्न गरेर भदौ 28 गते केही सवारी साधन परीक्षणका रूपमा आवत जावत गराइएको थियो। परीक्षण सफल भएपछि अस्थायी रूपमा नियमित सवारी साधन सञ्चालनका लागि बाँकी काम भइरहेको र असोज 1 गतेदेखि सड़क सञ्चालनमा ल्याउने गरी कामलाई थप तीव्रता दिइएको नागढुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले जानकारी दिनुभयो।
2: बाटो पुनः हामीले निकास सप्लाई चेनलाई कन्टिन्यू गर्नुपर्छ भनेर भित्रपट्टि साइड गरेर कटिङ सुरु गर्यौँ। लगातार 8 दिनको कटिङ हामीले 28 गते टाइम डिजाइन अनुसारको कटिङ सकियो। रोलिङ गरेर 28 गते जम्मा भएका भेहिकलहरूलाई पास गर्ने, बाटो कस्तो भएछ एउटा ट्रायल गर्ने भनेर पास गरियो। 29 गतेबाट हाम्रो ग्राभलिङको काम गरिरहेछ, ग्राभलिङको काम सकिन्छ र पर्सिबाट बाटो पूर्ण रूपमा ओपन गर्ने भन्ने लक्ष्यका साथ काम भइरहेछ।
1: नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिसिङको काम भइरहेको र परीक्षणका लागि मात्र आइतबार केही सवारी साधन पास गराइएको भए पनि अहिले नयाँ ट्र्याक पूर्ण रूपमा बन्द रहेको छ। थप समस्या नआएमा असोज 1 गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्र्याकबाट अस्थायी रूपमा नियमित सवारी साधन सञ्चालन गर्ने योजना रहेको छ। पहिरो गएको सडक खण्डको स्थान संवेदनशील भएकाले यसको दीर्घकालीन समस्या समाधानका लागि समय लाग्ने र त्यसका लागि थप अध्ययन अनुसन्धान गर्नुपर्ने भएकाले हाल काठमाडौँसँगको आवागमनलाई सुचारू गर्न अस्थायी रूपमा सडक सञ्चालन गरिने नागढुङ्गा मुगलिङ सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर मिश्रले बताउनु भयो।
2: विज्ञहरू सबैको सल्लाहमा आवश्यक प्रिकसन, आवश्यक इन्जिनियरिङ ट्रिटमेन्टका साथ अगाडि बढाएछौँ। ग्रेडिङ स्थायीका लागि विस्तृत डिजाइन गरेर विभिन्न सम्भावना मध्ये उपयुक्त सम्भावनालाई अँगालेर गरिन्छ। अहिले तत्कालको काठमाडौँको आवागमन नर्मल गर्नका लागि भनेर हामीले ट्रायल रोडको रूपमा विकास गरेका छौँ, डाइभर्सनकै रूपमा छ। हामीले ट्रायल पासमा कटिङ सकिएर रोलिङ गरेपछि ग्यास बुलेटहरू, विभिन्न भारी ट्रकहरू लगायत सबैलाई ट्रायलको रूपमा पास गऱ्यौँ। ग्राभलिङ रोड सकेपछि सबै खाले भेहिकलहरू
1: भुटेकोशी बाढीपछि कृष्णभीरमा गएको पहिरोले सडक अवरुद्ध हुँदा ठूला मालवाहक सवारी साधन काठमाडौँ भित्रिन समस्या भइरहेको छ, जसका कारण खाना पकाउने एलपी ग्यास तथा दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या हुँदा उपत्यकामा ग्यासको अभाव देखिएको छ। सडक सञ्चालनमा आएपछि ग्यास बुलेट तथा सबै प्रकारका सवारी साधन आवत जावत गर्न सक्ने भएकाले समस्या चाँडै अन्त्य हुने विश्वास गरिएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा क्यासिनो क्षेत्रका व्यवसायीहरूसँग छलफल भएको छ। बैठकमा व्यवसायीहरूले पर्यटन विधेयक राष्ट्रिय सभामा पेश हुँदा ठूलो क्यासिनो र मिनी क्यासिनो गरी दुई भागमा गरिएको वर्गीकरण जायज रहेको भन्दै भारतीय पर्यटकहरूलाई आवत जावत र ठूलो दरका नोट सटाईमा सहजीकरणका लागि स्पष्ट व्यवस्था गर्न माग गरेका छन्। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राज्यले राष्ट्रिय हितलाई ध्यानमा राखेर क्यासिनो सञ्चालन इजाजत दिन र सञ्चालनमा सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबार स्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप निरन्तरता दिने विषयमा कुराकानी भएको थियो। नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर 21, 22 र 23 गतेका लागि आयोजना गरिएको 15 महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ। उहाँले आज एक अपिल जारी गर्दै पार्टीभित्र देखिएको वर्तमान मतभेदको अन्त्य गर्नका लागि महाधिवेशनमा आग्रह गर्नुभएको हो। भगवान गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यकाका अशोक विनायक, चन्द्र विनायक, सूर्य विनायक, कमल विनायक, धनगणेश, जल विनायक, कार्य विनायक, कमलादि गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाइएको हो। लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ। सर्केगाड गाउँपालिका 4 स्थित थाहा खोलामा माथिबाट लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध हुनाको साथै आसपासका खाद्यान्न बालीमा क्षति पुगेको छ। सर्केगाड गाउँपालिका 1 जहिरका स्थानीय खगेन्द्र धामीले खोलामा आएको बाढीले आसपासको खेतीयोग्य जमिनमा लगाइएको बाली नष्ट भएको बताउनुभयो। उहाँले आज बिहान करिब 3 घण्टा लगातार पानी परेपछि पहाडबाट लेदोसहितको बाढी आएको र बाढीले आसपासका क्षेत्रसहित थाहा जिउलोमा बाढी पसेर खाद्यान्न बाली नष्ट गरेको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इरानले आफ्ना शर्तहरू पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता नगर्ने अडान दोहोऱ्याएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान छिटो सम्झौता गर्न चाहेको र वासिङटनले वार्ता पुनः सुरु गर्न सक्ने दावी गर्दै गरेको टिप्पणीको प्रतिक्रियामा इरानको राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईले सो प्रतिक्रिया व्यक्त गर्नुभएको हो। अमेरिकी राष्ट्रपतिको मिश्रित सङ्केतहरूबाट विचलित नहुन आग्रह गर्दै सचिव रेजाईले कुनै वार्ताको तयारी नभएको उल्लेख गर्दै आफूहरू छलफलका लागि तयार भए पनि जलमार्ग वरपरको जोखिम परिवर्तन भएकाले नियन्त्रण कायम रहने बताउनुभयो। गत जुन 18 अमेरिका र इरानले लेबनानसहित सबै क्षेत्रमा युद्ध अन्त गर्न समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरेका थिए। एमओयू अन्तर्गत उनीहरूले अन्तिम सम्झौतामा पुग्न 60 दिनको अवधिमा वार्ता गर्ने तालिका तय गरिएको थियो, जुन अगस्त 17 समाप्त भयो। तर दुई देशहरू बीच हालैको तनावको श्रृङ्खला बढेपछि वार्ताको प्रक्रिया ठप्प भएको छ। जलवायु परिवर्तनका कारण बढिरहेका चरम मौसमी घटनाको प्रभाव र पृथ्वीको वातावरणीय अवस्था निगरानी गर्न युरोपेली अन्तरिक्ष एजेन्सी ESA 2 पृथ्वी अवलोकन उपग्रह सफलतापूर्वक कक्षमा पठाएको छ। फ्रान्सेली युगानास्थित कौरव अन्तरिक्ष केन्द्रबाट सोमबार राति Vega C रकेट मार्फत फ्लेक्स र Sentinel-3C उपग्रह प्रक्षेपण गरिएको हो। प्रक्षेपणको करिब 2 घण्टापछि दुवै उपग्रहलाई सूर्यसँग समकालिक कक्षमा स्थापित गरिएको AFP जनाएको छ। अब आर्थिक समाचार।
3: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना 2083ले समग्र पुँजी बजार क्षेत्रको मनोबल उकास्ने अपेक्षा सरोकार भएकाहरूले गर्नु भएको छ। अर्थ मन्त्रालयले ल्याएको कार्ययोजनाले समग्र पुँजी बजारलाई चलायमान र सबल बनाउने विश्वास उहाँहरूको छ। नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार समितिका अध्यक्ष प्रिया राज रेग्मीले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना कार्यान्वयन भएमा बजारमा सकारात्मक प्रभाव देखिने विश्वास व्यक्त गर्नुभयो। सूचीकृत निकायबाट प्राप्त लाभमा 365 दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको हितबाट प्राप्त लाभ करमा 3.75% र 365 दिन वा सो भन्दा कम अवधि स्वामित्वमा रहेको हितबाट प्राप्त लाभ करमा 5% कायम गर्ने प्रस्ताव गरिएको छ। यसअघि चालु आर्थिक वर्षको बजेट मार्फत भने पुँजीगत लाभ कर अल्पकालीन 10% र दीर्घकालीन 7.5% कायम गरिएको थियो। नेपाल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले कार्ययोजनाले पुँजी बजार क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो। कार्ययोजना अनुसार नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाको सञ्चालक समितिले लगानीको आवधिक सीमा कम्तीमा 45 हुने गरी लगानी नीति निर्धारण गर्ने व्यवस्था यथाशीघ्र मिलाउनु पर्नेछ। कार्ययोजनाले प्राथमिक तथा दोस्रो बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, संस्थागत लगानी विस्तार, ऋण पत्र बजारको विकास, नेप्सीको पुनर्संरचना, गैर आवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश, कर प्रणालीमा सुधार तथा ब्याङ्क तथा वित्तीय संस्थाको पुँजी बजार सम्बन्धी लगानीको पुनरावलोकन लगायतका विषयहरू समेत समेटेको छ। सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त 12 झोलुङ्गे पुलको मर्मतको काम अघि बढाएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार धादिङको कालिकास्थान, मालिङ्गा, मजुवाटार, क्युरेनीटार र भुटियामा क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु गरिएको हो। त्यसै गरी नुवाकोट र धादिङ जोड्ने केउरेनी, घटे, पिपलटार लगायतका स्थानका झोलुङ्गे पुलको पनि मर्मत सुरु भएको छ। ती पुलहरू असोज 20 भित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। बाढीबाट प्रभावित थप 8 झोलुङ्गे पुलको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी मन्त्रालयले अघि बढाएको छ। पहिलो चरणको निर्माण सामग्री कार्यस्थलमा आपूर्ति भइसकेको छ भने दोस्रो चरणको स्टिल पार्ट्स खरिद प्रक्रिया अघि बढेको छ। यसबाहेक उक्त करिडोरमा पूर्ण रूपमा क्षतिग्रस्त 33 झोलुङ्गे पुलको पुनर्निर्माणका लागि भदौ 17 सरकारले बोलपत्र आह्वान गरिसकेको छ। सरकारले ल्याएको पुँजी बजार सुधार कार्ययोजनाको प्रभाव स्वरूप मंगलबार नेपाली शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। यस दिन बजार परिसूचक नेप्से 48.57 अङ्क अर्थात 1.87% बढेको छ। मंगलबारको वृद्धिपछि नेप्से परिसूचक 2633 अङ्कमा कायम भएको छ। सोमबार अर्थमन्त्री सोनिम वाग्लेले बजार सुधारको 21 कार्ययोजना सार्वजनिक गर्नु भएको थियो। यस दिन शेयर बजारको कारोबार पनि उल्लेख्य रकमले वृद्धि भएको छ। मंगलबार बजारमा 8.29 अर्ब रुपियाँ बराबरको शेयरको किनबेच भएको छ। अघिल्लो दिन 4.68 अर्ब कारोबार भएको थियो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
5: बङ्गलादेशको ढाकामा हुने आसन्न 15 साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले मंगलबार नेपाली फुटबलको अनिश्चितता बीच खेल तालिका सार्वजनिक गरेको हो। खेल तालिका अनुसार नोभेम्बर 9 हुने उद्घाटन खेलमा 9 पटकको च्याम्पियन भारतले पाकिस्तानको सामना गर्नेछ। खेल नेपाली समयअनुसार दिउँसो 3:45 सुरु हुनेछ। नेपाली फुटबल अहिले फिफाको निलम्बनमा छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले असार 11 सरकारी हस्तक्षेप भएको भन्दै एन्फामाथि निलम्बन लगाएको थियो। गत अगस्त 1 भुटानको थिम्पूमा सहभागी टोलीहरूको समूह विभाजन भएको थियो। साफ सचिवालयका अनुसार सेप्टेम्बर 30 निलम्बन फुकुवा भए नेपाल आयोजक बङ्गलादेश, श्रीलङ्का र भुटानसँगै समूह एमा रहने बताइएको थियो। तर डेडलाइन डे आउनु 15 अघि नै साफले खेल तालिका तयार पारेको हो। यद्यपि साफले नेपालको निलम्बन फुकुवा भए नयाँ संशोधन तालिका सार्वजनिक कुरा उल्लेख गरेको छ। अहिलेको खेल तालिका अनुसार प्रतियोगिताको पहिलो दिन 2 खेल हुनेछन्। नेपाली समयअनुसार राति 8:15 आयोजक बङ्गलादेश भुटानसँग प्रतिस्पर्धा गर्नेछ। सिङ्गल राउन्ड रोबिन लिगपछि समूहका शीर्ष 2 टोली सेमिफाइनलमा पुग्नेछन्। समूह बीमा साबिक विजेता भारत, मालदिव्स र पाकिस्तान छन्। प्रतियोगिता नोभेम्बर 17 चल्नेछ। विश्व क्रिकेटका ब्याटिङ अस्ट्रेलियाका हस्ती डेभिड वारनले काठमाडौँ गोर्खाराइजबाट नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट खेल्ने भएका छन्। असाधारण ब्याटर वारन काठमाडौँ गोर्खाराइजबाट तेस्रो सिजनको एनपिएल खेल्न दशैँपछि नेपाल आउने बताइएको छ। एनपिएल खेल्न आउने विदेशी खेलाडीमा उनी अहिलेसम्मका सबैभन्दा ठूलो नाम हुन्। अस्ट्रेलियाले सन् 2015 र 2023 एक दिवसीय विश्वकप र 2021 टी20 विश्वकप जित्दा वारन टोलीका प्रमुख खेलाडी थिए। 2021 को T20 विश्वकपमा उनी प्लेयर अफ द सिरिजमा चुनिएका थिए। काठमाडौँ गोर्खाजले यसअघि नै श्रीलङ्काका अलराउन्डर सहन अराजिगे र भारतका पूर्व विकेट किपर केएस भरतलाई अनुमोदन गरिसकेको छ।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशको पहाडी र तराई भूभागका मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 27.4 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर। काठमाडौँको अधिकतम 28.6 डिग्री सेल्सियस, न्यूनतम 19.3 डिग्री सेल्सियस। पोखराको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 22.1 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.8 डिग्री सेल्सियस, न्यूनतम 21.1 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। र दिपायलको अधिकतम 33.8 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुस्ताङको घरबझोङमा जलवायु सम्मेलन सुरु। जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वको ध्यान आकर्षण गराउने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका सुकौरामा विद्युतीय गाडी दुर्घटना हुँदा 4 जनाको मृत्यु, 4 जना घाइते। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न, पर्सिदेखि पूर्ण रूपमा यातायात सञ्चालनमा आउने। आफ्ना शर्तहरू पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता नगर्ने इरानको अडान। र बङ्गलादेशको ढाकामा आगामी नोभेम्बर 9 सुरु हुने 15 साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 8 बजेसम्म सुनाउनेछौँ आधुनिक गीत। यसै क्रमको पहिलो गीत राख्दैछौँ रचना जीसीको स्वरमा, निर्विक्रम प्यासीको रचना रत्नदासको सङ्गीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। आधुनिक गीत सुनाउने क्रममा अब राख्दैछौ सुमन कुमार नेपालीको स्वरमा, संगीता खनालको रचना, गायक स्वयंकै संगीतमा।

0: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला बेलुकीको 8 बज्न लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। पहिलो गीत सुनाउँछौँ, पार्वती श्रेष्ठको स्वर सुनाउँछौँ, संकलन गायक स्वयंकै।

अहिले हामीले भर्खरै यहाँहरूलाई सुनायौं भरत केसीको स्वर तथा संकलनमा रहेको लोकगीत। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौं र यति बेला यहाँहरूलाई सुनाइरहेका छौं विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौ प्रेम प्रकाश साईको स्वर तथा संकलनमा।

राजेन्द्र परियारको स्वर तथा सङ्कलनमा रहेको लोकगीत अहिले हामीले भर्खरै यहाँहरूलाई सुनायौँ। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। लोकगीतहरू सुनाउने क्रमको अहिलेलाई अन्तिम गीत सुनाउँदैछौँ, किरण कुमारको स्वर तथा सङ्कलनमा सुनाउँछौँ। यो गीतपछि शैक्षिक बहस कार्यक्रमको पुनः प्रसारण यहाँहरूले सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: शिक्षाको नीति, अभ्यास र प्राप्ति।
1: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला।
0: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय।
2: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस।
3: नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णलाई हार्दिक स्वागत छ। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौँ। तर आजको कार्यक्रममा भने हामी रसुवा बाढीका कारण शिक्षा क्षेत्रमा परेको प्रभाव, विद्यालयहरूमा पुगेको क्षति तथा विद्यालय सञ्चालनको तयारी तथा प्रयासबारे चर्चा गर्नेछौँ। खास गरेर रसुवा बाढीका कारण रसुवा जिल्लामा रहेका विभिन्न विद्यालयहरूमा क्षति पुगेको छ। त्यसमध्येमा टिमुरे आधारभूत विद्यालय गोसाई कुण्ड पनि एउटा प्रमुख विद्यालय हो। त्यहाँको अवस्था के छ? त्यहाँ विद्यार्थीहरू विद्यालय आउन सकिरहेका छन् कि छैनन्? विद्यार्थीहरूको मनस्थिति कस्तो छ? विद्यालय सञ्चालनका लागि के कस्ता प्रयासहरू भइरहेका छन् भन्ने सन्दर्भमा आज हामी टिमुरे आधारभूत विद्यालय गोसाई कुण्ड रसुवाका प्रधानाध्यापक फुर्फु दोर्जे घलेससँग कुराकानी गर्दैछौँ। प्रोफेसर, स्वागत छ कार्यक्रममा।
4: धन्यवाद।
3: मैले पृष्ठभूमिमा पनि भने रसुवामा आएको बाढीका कारण त्यो क्षेत्रको शिक्षा क्षेत्रमा ठुलो असर परेको छ। विद्यार्थीहरूको मानसिक अवस्था पनि त्यति राम्रो हुन सकिरहेको छैन। अहिले पनि विद्यार्थीहरू अभिभावक विहीन भएका छन्। विद्यालय आउन सकिने अवस्था पनि नहुन सक्छ। त्यहाँको स्थिति के छ? के प्रयासहरू भइरहेका छन्? विद्यालय सञ्चालन हुन सक्ने अवस्था छ कि छैन बताइदिन न।
4: अहिलेको त्यहाँको वस्तुस्थिति सशक्त रूपमा भन्नुपर्दा तपाईँको अहिले मुख्य त त्यहाँ बाटै छैन। अहिले 35 भन्दा बढी पुल बगाइ छ यो भदौ 10 भीषण हिम पहिरो हिम सुनामीले गर्दा।
3: हजुर।
4: अनि अहिले त्यहाँ मान्छे जानु सक्ने स्थिति नै छैन। अब चाइना सरकारले उताबाट नाकाबाट छिटो खोलिदियो भने त्यसपछि मात्र हाम्रो यो अब मेन र समाजै त्यहाँ सबै विस्थापित भइसकेको छन्। अब समाज त्यहाँ रहे मात्र शिक्षा स्वास्थ्यको कुराहरू आउँछ जस्तो लाग्छ। अहिले त खासै त्यहाँ पुरै शून्य नै छ।
3: अहिले पनि सम्पर्क हुन सकिरहेको छैन त्यहाँ?
4: अहिले सम्पर्क भन्दा पनि तपाईँको त्यहाँ मान्छे नै छैन, कोही छैन। अब त्यहाँ बित्नेहरू बितिसक्नु भयो। हाम्रो त्यो ठाउँमा तपाईँ 145 त्यहीँको स्थानीय बित्नुभयो, बेपत्ता हुनुभयो। अनि मेरो स्कुलको 6 शिक्षक बेपत्ता हुनुभयो।
3: हजुर।
4: अनि मेरो विद्यार्थी नै 35 रेगुलर आउनुहुन्थ्यो, त्यसमा पनि 25 बेपत्ता हुनुभयो। अहिले 10 पनि सर्पष्ट रूपमा छरिएर बसिरहनु भएको छ। अहिले शिक्षा कहाँ पढ्ने, के गर्ने भन्ने सुनमा अहिलेसम्म केही जानकारी र त्यसको लागि तयार केही गर्न सकिरहेको छैन।
3: हजुर, यहाँको विद्यालयमा हो मात्र हो या अन्य विद्यालयमा पनि त्यस्तै छ स्थिति? त्यहाँ गोसाई कुण्ड यहाँहरूको विद्यालय आसपासमा अन्य विद्यालयहरू पनि होला नि?
4: अब मुख्य केन्द्र नै हाम्रो मेरो विद्यालय हो, मेन बोर्डरमै हो। त्यसपछि अलिक तल्लो स्याबुबेसीको पनि प्लस 2 चलेको विद्यार्थी विद्यालय पनि त्यस्तै हालतमा छन्। अहिले शिक्षकहरू त्यहाँ विद्यालय पढाइ सुरु हुन सकेकै छैन। मुख्य त एउटा त्यहाँ जान सक्ने बाटो नै छैन, स्थिति नै छैन। त्यही माथि माथिल्लो बेगमा त्यहाँ 2-3-6 जो स्कुल चाहिँ अहिले पूर्ण रूपमा बन्द जस्तै छ।
3: विद्यालयमा अहिले पनि विद्यार्थीहरू कहाँ छन् के छन् भन्ने अवस्था छैन, विद्यालय सञ्चालन भइरहेको छैन भन्दै गर्दाखेरि यहाँले चाइनाको बोर्डर खोल्यो भने केही हुन सक्छ भन्नुभयो, किन नेपालबाट बाटो नभएर हो?
4: नेपालबाट पनि बाटो छैन र तपाईँको नेपालबाट यता पहिले त मुख्य त पुलै छैन। पुल 35 जति पुल त राख्नु पर्यो। अनि त्यसपछि पनि अहिले माथि आएर गाउँ नै छैन। मुख्य तपाईँको त्यहाँ विज्ञहरू टोली गएर त्यहाँ बस्नु उचित छ कि छैन, त अब बस्ती बस्नु उचित छ कि छैन, अनि विद्यालय स्वास्थ्य शिक्षाको त्यो पूर्वाधारहरू त्यहाँ संरचना बनाउनु उचित छ कि छैन, पहिले त रिसर्च हुनु पर्यो, त्यसपछि मात्र त्यो अब शिक्षा स्वास्थ्यको कुरा र समाजको कुरा हुन्छ होला। अहिले त खासै केही छैन, पुरै मरुभूमि जस्तै बगर भइसकेको छन्।
3: यहाँको पालिकासँग सम्पर्क हुन्छ होला, पालिकाका प्रतिनिधिहरूले के भन्नुहुन्छ यहाँहरूलाई?
4: अहिले पालिका पनि हाम्रो पालिका पनि बगाएको छ, पालिकाको अफिसहरू पनि केही छैन। अस्थायी रूपमा सदरमुकाम दुन्चेमा सञ्चालन भइरहेको कुरा पालिका प्रमुखबाट जानकारी प्राप्त भएको छ। हाम्रो पालिकाको उपप्रमुख लगायत हाम्रो लेखा सरहरू सबै बेपत्ता हुनुभयो, त्यही भएर पालिकाको भवन पनि छैन, केही छैन।
3: अनि यहाँको विद्यार्थीहरूसँग सम्पर्क चाहिँ पारिपट्टि जुन चाहिँ नदी तर्नु पर्ने हो तीसँग त सम्बन्ध छैन, सम्पर्क छैन होला। यहाँ जुन ठाउँमा यहाँ हुनुहुन्छ त्यो ठाउँका विद्यार्थीहरूसँग समन्वय सम्पर्क भइरहेको छ कि छैन?
4: अहिले सम्पूर्ण ललितपुरमा एउटा ठाउँमा बसिरहेछ भनेको थियो, हाम्रो त्यो चार पाँचजना विद्यार्थी त्यहीँ छन्। अस्ति हिजो मात्र मलाई फोन आयो थियो, सर म के गरौँ कहाँ पढौँ भनेर। मैले सकेसम्म त्यहीँनिरको सरकारी विद्यालय अथवा जहाँ विद्यालय छ त्यहाँ गएर सम्पर्क गर्नु, अनि त्यसमा चाहिँ कोर्डिनेसन गर्नुपर्नेछ भने म आफै आएर कोर्डिनेसन गरिदिन्छु भनेको छ। अहिले त हामी त्यहीँको बासिन्दा 250 जति यो स्वयम्भूको मुस्ताङ गुम्बामा हामी एउटा शरणमा बसिरहेछौँ होल्डिङ सेन्टरमा।
3: हुन्छ सर, हामीलाई समय दिनुभयो। यहाँको जुन विद्यालय थियो जहाँ यहाँ चाहिँ प्रधानाध्यापक हुनुहुन्छ, त्यहाँको विद्यालयको अवस्था र त्यो आसपासको विद्यालयको स्थिति र विद्यार्थीको अवस्थाको बारेमा हाम्रा श्रोताहरूलाई जानकारी गराइनु भएको यहाँलाई धन्यवाद।
4: हस्तो धन्यवाद।
3: उहाँ हुनुहुन्थ्यो फुर्बु दोर्जे घले टिमुरे आधारभूत विद्यालय गोसाईकुण्ड रसुवाका प्रधानाध्यापक। शिक्षा क्षेत्रमा पनि बाढीले ठुलो क्षति पुर्याएको छ, अहिले पनि त्यहाँको जनजीवन सामान्य हुन सकिरहेको छैन, पुलहरू बगाउँदाखेरि आवत जावतको समस्या छ भनेर उहाँले हामीलाई बताउनु भयो। अहिले पनि विद्यालय सञ्चालन गर्न सकिने अवस्था छैन, त्यो विषयमा सोच्नै सकिएको छैन भन्नुभयो। यसै गरी यसको क्षति नुवाकोट जिल्लामा पनि परेको छ, नुवाकोटको विद्यालयहरूको अवस्था के छ, त्यहाँ विद्यालयहरू सञ्चालन हुन सकिरहेका छन् कि छैनन्, त्यसको तयारी के छ, यो विषयमा कुराकानी गर्नको लागि हामीसँग हुनुहुन्छ शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका प्रमुख सूर्यबहादुर खत्री। सर स्वागत छ कार्यक्रममा।
5: धन्यवाद।
3: भोटिकोसीमा आएको बाढीले गर्दा ठुलो क्षति पुर्याएको छ, त्यसको असर शिक्षा क्षेत्रमा पनि परेको छ, विद्यालयहरू अझै पनि सुचारू हुन सकिरहेका छैनन्, के कस्तो तयारी छ?
5: अब यसमा नुवाकोट जिल्लाको सन्दर्भमा भन्ने हो भने भदौ 10 बाढीबाट प्रभावित हुने विद्यालयहरू 10 हुन्।
3: हजुर।
5: तारकेश्वर गाउँपालिकामा 2 अनि बुदुर नगरपालिकामा 6, त्यसमध्ये पनि 4 सामुदायिक विद्यालय पूर्ण रूपमा क्षति भएको होइन, 2 संस्था विद्यालय गरेर 6 पूर्ण रूपमा क्षति र 4 विद्यालयहरूमा आंशिक क्षति भएको अवस्था छ है। यसपछि आजको मितिसम्म आइरहँदा अब त्यहाँ चाहिँ तपाईँको अब केही विद्यालय जस्तो ठुलो क्षति भएको नोक्सानी भएको भनेको मानवीय क्षति कम तर भौतिक पूर्वाधारले एकदम धेरै क्षति भएको भनेको त्रिभुवन त्रिशुली मावि हो। उहाँ पनि अहिले अस्थायी रूपमा टिएलसी स्थापना गरेर उहाँहरू असोज 1 कक्षा सञ्चालन गर्ने तयारीमा हुनुहुन्छ।
3: हजुर
5: है। त्यसै गरी अब यो तारेगोठ नगरपालिका गणेशमान स्मृति आधारभूत विद्यालय भन्ने छ त्यहाँ, त्यो विद्यालय पनि पूर्ण रूपमा क्षति भइसकेपछि त्यहाँ चाहिँ त्यहाँ त्यो स्कुल आमा समूहको भवनमा सामुदायिक भवनमा सरेर त्यो पनि सञ्चालनमा आएको छ। अब यसै गरी बेत्रावती एरियाका अब तपाईँको एउटा चेतना आवि र रामचन्द्र आवि भने त्यो 2 विद्यालयमा भने त्यहाँका यो विदुरका नजिकका होल्डिङ सेन्टरहरूमा आएर टिएलसी अस्थायी यो टिचिङ के अरे टिचिङ लर्निङ सेन्टर स्थापना गरेर नजिकका उसमा चाहिँ सञ्चालनमा रहेर बालबालिका पठन पाठनमा चरित भएको सुचारू भएको अवस्था छ। त्यहाँ कस्तो भने त्यो त्यो बेत्रावती एरियामा त्यहाँ चाहिँ टिएलसी स्थापना गर्न त्यो जग्गा पनि नभएको र पुरा समुदायमा पनि धेरै क्षति भएको र विद्यालयमा पनि कुनै ठाउँ नभएपछि यो विदुरका नगर विदुर नगरपालिकाको नजिकका विद्यालयहरूमा उहाँहरूलाई चाहिँ बसालेर पठन पाठनको व्यवस्था सुरु भयो।
3: यो त पठन पाठन सुरुका कुराहरू गर्नुभयो, के विद्यार्थीहरू घरबार विहीन अभिभावक विहीन पनि हुनुहुन्छ, उहाँहरूको लागि कसरी व्यवस्थापन गर्नुभएको छ?
5: त्यसको लागि त यस्तो छ हजुरको, अब यो पुरै राज्य नै लागिरहेको अवस्था छ। अब तपाईँको त्यहाँ लगत सङ्कलनका कार्यदेखि लिएर होइन त्यो अब प्रतिवेदनहरू पेस गर्ने यो त राज्यले समग्र राज्यले त्यो सोचेर त्यसको बारेमा उहाँहरूले त्यो चाहिँ लागिरहनु भयो है, कै अवस्था छ। तर विद्यालयको हकमा पनि शिक्षा विभागले एउटा निट एसेसमेन्ट यो शिक्षामा कति क्षति भयो कति बालबालिका प्रभावित भयो भनेर समग्र एउटा प्रतिवेदन बनाउनलाई शिक्षा विभागको निर्देशकको संयोजकतामा एउटा टिम पनि गएर प्रत्येक विद्यालयमा अब विद्यालयसम्म पुग्ने एक्सेस पनि छैन है सम्पर्कमा अब अनलाइनबाट उहाँहरूसँग सम्पर्क गरेर त्यहाँको एउटा वस्तुस्थिति बुझेर त्यहाँ कति क्षति सबै एकिन गरेर उहाँहरूले एउटा प्रतिवेदन बुझाउनु भएको है। त्यही आधारले अब शिक्षा विभाग मन्त्रालयले त्यसलाई कसरी कसरी पुनर्निर्माण गर्ने कुन स्टेपमा जाने, अब तपाईँको 3 विद्यालयमा त हजुरको 3-4-5 संस्थागत विद्यालय र 3 सामुदायिक विद्यालयमा त त्यही विद्यालय भवन भएको ठाउँमा पहिला भएको क्षति भएको जग्गामा विद्यालय बनाउनु पुनर्निर्माण गर्ने अवस्था नि छैन
3: हजुर,
5: जग्गा समेतको नयाँ व्यवस्था गरेर चाहिँ त्यो चाहिँ भवन चाहिँ अब के अरे निर्माण र सञ्चालन गर्नुपर्ने जोखिम पनि छ। त्यसको लागि समग्रमा उहाँहरू अब अस्ति माननीय शिक्षा तथा खेलकुद मन्त्रीज्यू पनि जानुभयो, सबै वस्तुस्थिति स्थिति अध्ययन गरेर अनि त्यो कार्यदलको प्रतिवेदन, अनि हामीले पनि एउटा प्रतिवेदन बनाएका थियौँ होइन, जिल्ला विपद व्यवस्थापन समितिले पनि एउटा तयारी गरेर एउटा विपद त्यो सम्बन्धी एउटा प्रतिवेदन बनाएको छ, अनि त्यसै गरी विद्युत नगरपालिका तारेको छ गाउँपालिका उहाँले पनि एउटा प्रतिवेदन तयार गर्नुभएको छ, त्यसलाई समग्रमा अध्ययन गरेर अनि कसरी राष्ट्रिय स्तरबाट यसको समस्या समाधान गर्ने भनेर उहाँहरू लागेको अवस्था।
3: अहिले कति जति विद्यार्थीहरू प्रभावित भएका छन् कि तथ्याङ्क छ यहाँहरूसँग?
5: यो तपाईँको 10 विद्यालयमा गरेर 3027 बालबालिकाहरू प्रभावित भएको अवस्था हो।
3: हजुर,
5: अब तपाईँको सबभन्दा धेरै प्रभावित भएको भनेको त्रिभुवन त्रिशुली माओवादीमा हो
3: होइन,
5: त्यहाँ पनि चाहिँ उहाँहरूले जिरोबाट सुरु गरेर उहाँहरूले विभिन्न यसमा विभिन्न आइएनजिओहरू अनि त्यसो गरी विभिन्न अन्य सङ्घ संस्थाहरूले पनि सपोर्ट गरिरहनु भएको छ है, त्यो गरेर उहाँहरूले अलि अस्थायी रूपमा आफ्नो विद्यालय स्थापना गरेर अब हामीले सुरुवात गऱ्यौँ है भनेर एउटा म्यासेज पनि दिनुभएको छ, त्यहाँ त्यहाँ सबै कुरा गर्दै अब तपाईँको म्यानेजमेन्टको पार्ट उहाँहरूले अगाडि बढाइरहनु भएको छ, र असोज पहिलो हप्ताबाट हामी कक्षा सञ्चालन गर्छौँ भनेर त्यो विद्यालयको टिम चाहिँ लागिरहेको अवस्था छ।
3: हजुर, यहाँले भन्नुभयो नि त्रिभुवन त्रिशुली माविले पढाइ सुरु गर्ने तयारीमा छ भन्दै गर्दाखेरि यहाँले अगाडि पनि भन्नुभयो जुन स्थानमा विद्यालय थियो त्यहाँ बस्न सक्ने अथवा त्यहाँ बसेर पढाउन सक्ने संरचना बनाउन सक्ने अवस्था छैन, अन्य ठाउँमा जमिन खोज्नुपर्ने अवस्था छ भन्दै गर्दाखेरि फेरि त्यसैमा सुरु गरिएको छ या अन्यत्र छ? किनभने सम्भावना फेरि दुर्घटना हुन सक्छ।
5: एउटा अब युनिसेफको सपोर्टमा 20 तपाईँको टिएलसी स्थापना गरिएको छ
3: हजुर
5: है, त्यसै गरी अनि त्यो कभर हल पप्य सरकारको उसमा रहेको त्यो कभर हल त्यो प्रयोग गरिएको छ होइन,
3: फरक स्थानमा
5: त्यसै गरी एउटा हजुर अलग स्थानमा
3: हजुर
5: त्यही अब नजिकै 1 किलोमिटरको पेरिफेरीमा एरिया त्यही होइन, अनि त्यसै गरी एउटा चाहिँ परदेशको एउटा सानो एउटा पूर्वाधार कार्यालयको एउटा भवनमा र 1-2 घर पनि उहाँहरूले चाहिँ भाडामा लिएर त्यसरी चाहिँ सुरुवात गर्ने गरी तयारी गरिरहनु
3: सर। अब के विद्यार्थीहरूलाई नुवाकोट रसुवा क्षेत्रबाट काठमाडौँ अथवा अन्यत्र लगेको कुराहरू आइरहेका छन्?
5: अब त्यो यस्तो छ, ट्रेकिङ गर्नलाई पनि अस्ति त्यो हाम्रो विभागबाट गएको चाहिँ तपाईँको निस एसेसमेन्ट टोलीले पनि प्रत्येक अभिभावकसँग सम्पन्न गर्ने गरी हामीले तयारी गरेका थियौँ। अब कतिपय बालबालिकाहरू अभिभावक बिन छन् होइन, कसैका अभिभावक छैनन्, कसैका बालबालिका छन्, यसले त धेरै ठुलो क्षति पुऱ्याएको छ नि त होइन, त्यसरी ट्रेकिङ गर्दा सबैसँग सम्पर्क गरेर को कहाँ छन् भन्ने अझै पनि त्यो चाहिँ उसमा सम्पर्कमै छौँ हामी। अब यति विद्यार्थी काठमाडौँ आए यति यता गयो भन्ने चाहिँ त्यो चाहिँ निर्गल निस्कन सके छैन, अबको 3-4 हामी त्यो समग्र त्यो सबै कुराको एकिन चाहिँ हामी गर्छौँ
3: हजुर,
5: त्यसमै लागिरहेको तपाईँले।
3: योभन्दा अगाडि पनि हामीले त्यो क्षेत्रका व्यक्तिहरूसँग कुराकानी गर्दाखेरि प्रतिनिधिहरूसँग जनप्रतिनिधिहरूसँग कुराकानी गर्दाखेरि जुन विद्यालयमा बढी क्षति भएको छ त्यहाँ पढाउन सकिने अवस्था छैन, उहाँहरूलाई विद्यालय मर्ज गरेर अथवा ती विद्यार्थीलाई अन्य सिफ्ट गरेर अन्यत्र सिफ्ट गरेर पनि अध्ययन अध्यापन गराउन सकिन्छ भन्ने कुरा गर्नुभएको थियो, त्योतर्फ पनि पहल गर्दै हो यहाँहरू?
5: अहिले एउटा अब अहिले जस्तो तादी गाउँपालिकाको एउटा विद्यालयमा प्रदेश सरकारले पनि 200 बालबालिकाहरू पढ्न सक्ने गरी एउटा आवासीय विद्यालय सञ्चालन गर्ने उहाँले तयार गर्नुभएको छ होइन, विद्युत नगरपालिकाको एउटा खाली जो विद्यालय मर्ज भएर विद्यालय खाली भएको विद्यालयमा 21 त्यो टुहुरा बालबालिकाहरूको लागि त्यो आवासीय विद्यालय सञ्चालनमा आएको छ
3: है,
5: यसरी व्यवस्थापनका पाटाहरू अगाडि बढिरहेको छ।
3: विद्यार्थीहरूको मानसिक अवस्थामा पनि केही असर परेको कुराहरू अथवा मेन्टली पनि उहाँहरू चाहिँ अध्ययनको लागि तयारी नभएको अवस्था हुनसक्छ, उहाँले मनोपरामर्शका कुराहरू पनि आवश्यक हुन्छन् भन्ने कुराहरू पनि आइरहेका छन्, योतर्फ पनि तयारी भइरहेको
5: हो? यसमा चाहिँ तपाईँको जिल्ला स्तरमा हामीले एउटा एजुकेसन क्लस्टर हामीले पनि त्यो पनि गठन गरेर त्यो पनि क्रियाशील छ
3: हजुर,
5: जो शिक्षा सम्बन्धी क्रियाशील अब डेभलपमेन्ट पार्टनरहरू हुन्छ नि आइएनजिओ एनजिओहरू उहाँहरूसँगको चाहिँ तपाईँको एउटा कमिटी बनाएर अनि त्यसमा विद्युत नगरपालिकाको विकासका प्रमुख सहितको एउटा टिमले हामीले पहिलो त्यो ती ती विद्यालयहरूमा कसले के सपोर्ट गर्नुहुन्छ होला भनेर उहाँहरूसँग सल्लाह गरेर मनोसामाजिक परामर्शको लागि पनि टिचरहरू हाम्रो तर्फबाट हामीले यति दिन्छौँ उहाँहरूले चाहिँ एउटा तयारी गरेर चाहिँ त्यसरी प्रस्तावित गर्नुभएको छ, स्कुल चल्ने सँगसँगै त्यो कार्यक्रम पनि सञ्चालन हुन्छ।
3: हजुर, हामी रेडियो नेपालबाट यहाँसँग कुराकानी गर्दैछौँ। यो कुराकानी गर्दै गर्दाखेरि खास गरेर रसुवा र नुवाकोटमा बढी प्रभावित भयो, अन्य क्षेत्रमा पनि दार्जिलिङसम्म पनि त्यसको प्रभाव परेको छ। यद्यपि बढी चाहिँ ती जिल्लाहरूमा परेको छ, ती क्षेत्रहरूमा परेको छ। धेरै अभिभावकलाई लागिरहेको छ विद्यालय सञ्चालन हुन्छ कि हुँदैन, पढाइ सञ्चालन हुन्छ कि हुँदैन। हामी गर्छौँ त भनिरहेछ सरकारले, सम्बन्धित कार्यालयहरूले तयारी त गर्दैछ, कहिले हुन्छ के हुन्छ भन्ने जिज्ञासा छ, अझै पनि विश्वस्त हुन सकिरहेको छैन। के भन्नुहुन्छ ती अभिभावकहरूलाई?
5: अब यो छ त केही विद्यालयहरू जस्तै विदुर नगरपालिकाको पनि 10 विद्यालयमा होल्डिङ सेन्टर चाहिँ कायम भएका छन् होइन। पहिला त तपाईँको खोज तथा उद्धार थियो नि त, उद्धार गरेर ल्याएका मान्छेहरूलाई पनि राख्नु पर्यो, त्यसमा बालबालिकादेखि अभिभावकसम्म थिए होइन। त्यो होल्डिङ सेन्टरलाई कर्मश बिस्तारै अब उहाँहरूको व्यवस्थापन गर्दै गएर विद्यालय खाली गरेर पठन पाठन गर्ने गरी तयारी गरिरहेको अवस्था छ। अब कस्तो छ भने जस्तो त्रिशुली नदीले अब त्यो वारी र पारीको सम्बन्ध विच्छेद त गरिरहेछ होइन। जस्तो कि अब त्रिभुवन त्रिशुली माविको अब 1643 बच्चामध्ये 30% विदुरबाट त्यो नदी क्रस गरेर पारी जाने, 70% बालबालिकाहरू भनेको त्यही विद्यालयकै भन्नाले उतैको समुदायको पढ्ने,
3: र
5: त्यो 30% वारीबाट जाने बालबालिकाहरूको लागि वारीका विदुर नगरपालिका वारीतिर विदुर बजारतिरका स्कुलहरूमा व्यवस्थापन गर्ने गरी त्यसरी अब स्थानीय तह र हामी बिचमा समन्वय भएर त्यो काम चाहिँ अगाडि बढेको छ। तर अभिभावकज्यूहरूलाई पनि म के भन्न चाहन्छु भने यो विपदको बेला केही साह्रो गाह्रो त हुन्छ, तैपनि यो पठन पाठन र यो बिचमा तपाईँको पढाइप्रति भएको क्षतिलाई पुनः चाहिँ रिकभरी हुने गरी सरकार समग्र सबै लागेको अवस्था छ, त्यही चाहिँ म भन्न चाहन्छु।
3: हुन्छ, हामीलाई समय दिनुभयो। नुवाकोट शिक्षा विकास तथा समन्वय इकाइले विद्यालय सञ्चालनको लागि के प्रयास गर्दैछ, त्यहाँको विद्यालयको अवस्था के छ, तत्काल अध्ययन अध्यापन गर्न सकिने अवस्था छ कि छैन, यो विषयमा हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनु भयो, यहाँलाई धन्यवाद।
5: तपाईँलाई पनि धन्यवाद।
3: उहाँ हुनुहुन्थ्यो शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका प्रमुख सूर्य बहादुर खत्री। अब लागौँ रसुवातर्फ। भोटेकोसीमा आएको बाढीका कारण रसुवा नुवाकोट लगायतका क्षेत्रमा ठुलो क्षति पुर्याएको छ, यसले त्यहाँको शैक्षिक क्षेत्रमा पनि ठुलो असर पारेको छ। अहिले पनि त्यहाँ चाहिँ पठन पाठन सुरु हुन सकेको अवस्था छैन, पठन पाठन सञ्चालन गर्नको लागि के कस्ता प्रयासहरू भइरहेका छन्, विद्यालयको अवस्था कस्तो छ भन्ने विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ माधव लामिछाने। उहाँ प्रधानाध्यापक नीलकण्ठ माध्यमिक विद्यालय उत्तर गया रसुवाका हुनुहुन्छ। हजुर, स्वागत छ कार्यक्रममा।
6: हजुर, धन्यवाद सर।
3: जुन भोटेकोसीमा बाढी आयो त्यसले शिक्षा क्षेत्रमा पनि ठुलो असर पारेको छ, खास गरेर रसुवा र नुवाकोटमा यहाँको विद्यालय पनि आफै प्रभावित भएको छ। अहिले त्यहीँ त्यो क्षेत्रमा विद्यालय सञ्चालनका प्रयासहरू भइरहेका भन्ने कुराहरू हामीले सुनेका छौँ, के हुँदैछ त्यहाँको स्थिति बताइदिनु न।
6: अब हाम्रो विद्यालय यो बाढीबाट प्रभावित विद्यालयहरू मध्ये सबैभन्दा बढी मानवीय क्षति भएको विद्यालय यस नीलकण्ठ माध्यमिक विद्यालय हो।
3: हजुर,
6: विद्यालय भवन सुरक्षित स्थानमा रहँदा रहँदै पनि हाम्रो विद्यार्थी आउने बस्ती विशेष गरी बेत्रावती बजार, कैदलटार, नौबिसे, खाल्टे, पहिरेबेसी यी बस्तीहरूमा बाढी बज्रँदा त्यहाँबाट प्रारम्भिक रूपमा त हामीले 200 अनुमान गरिराखेका थियौँ। अहिले विद्यार्थीहरू खोज्दै जाँदाखेरि 100 रोक्न सकियो भनेदेखि त्यो चाहिँ ठुलो उपलब्धिका चाहिँ मान्नुपर्ने अवस्थामा छ। करिब 100 जति चाहिँ अहिलेसम्म बेपत्ता हुनुहुन्छ, उहाँहरूको कुनै खबर छैन।
3: हजुर,
6: 4 शिक्षक स्टाफ चाहिँ यही विद्यालयको नीलकण्ठ माध्यमिक विद्यालयको मात्रै बित्नु भएको, हराउनु भएको अवस्था छ। 1 शनाखत भइकन कार्यक्रिय भइसकेको छ भने अरू हराइराख्नु भएको अवस्था छ। यस्तो यो अवस्थामा सबैभन्दा बढी प्रभावित विद्यालय भएकाले अब जुन बस्तीबाट धेरै विद्यार्थीहरू आउनुहुन्थ्यो त्यो बस्ती भनेको यो विद्यालयको मात्रै होइन, यहाँ मोडर्न ट्रिनिटी स्कुल थियो, रामचन्द्र आधारभूत विद्यालय नुवाकोट थियो, उत्तरगया पब्लिक सेकेन्डरी स्कुल नुवाकोट थियो, यो अरू विद्यालयहरूको पनि मुख्य विद्यार्थीको स्रोत भनेको त्यही बस्ती थियो।
3: हजुर,
6: त्यहाँ बाढी बज्रिसकेपछि धेरै त्यहाँका अभिभावकहरू बस्ने ठाउँ अन्यत्र कतै नभएको हिसाबले नुवाकोटतिरका विभिन्न होल्डिङ सेन्टरहरूमा हुनुहुन्छ, अभिभावकसँगै विद्यार्थीहरू पनि नुवाकोटतिरको होल्डिङ सेन्टरहरूमा पुग्नु भएको छ। हामीले अस्ति बिहिबारदेखि विद्यालय सञ्चालनको प्रारम्भिक प्रयास गरेका छौँ, अब यो प्रयासमा जो विद्यार्थी घरबाट चाहिँ आउन सम्भव थियो ती विद्यार्थीहरू विद्यालय फर्किसक्नु भएको अवस्था छ। यद्यपि विद्यालयमा यो राहत सङ्कलन वितरणको काम भइरहेको छ, होल्डिङ सेन्टर पनि चलिरहेको छ, तथापि हामीले केही ब्लकहरू खाली गरेर विद्यालयको पठन पाठन पुनः सञ्चालन गर्ने कार्यलाई सुरुवात गरेका छौँ र त्यसमा अब सोझै पठन पाठनमा जान नसकिने अवस्था भएको हुनाले अहिले आएका विद्यार्थीहरूसँग परामर्श गर्ने, खेलकुदमा भाग लिने, चित्रकला गराउने जस्ता मनोवैज्ञानिक रूपमा उहाँहरूलाई सेक्योर गराउने यहाँ विद्यालयमा भइरहेका यो राहत सङ्कलन वितरणका गतिविधिहरूमा जानकार गराउने, उहाँहरूको एक्सपिरियन्स लिने, एक्सपिरियन्स साट्ने काम एकातर्फ भइरहेको छ भने अर्कोतर्फ ती नुवाकोटतर्फका होल्डिङ सेन्टरमा रहेका विद्यार्थीहरूलाई भेटघाट गर्ने, उहाँहरूलाई कसरी जान सकिन्छ, कस्तो छ, सम्झाउने, बुझाउने, विद्यालयले के व्यवस्थापन गर्दैछ भनेर जानकारी दिने ती क्रियाकलापहरू चलिरहेका छन्। हाम्रो नुवाकोटको होल्डिङ सेन्टरमा भएका करिब 150 विद्यार्थीहरू त्यसभन्दा बाहेक नुवाकोटको केराघारीबाट फलाङ्कु खोलाको पुल तर्दै आउने 15 विद्यार्थी, खोलेबेसीबाट नयाँ पुल तरेर आउने खाल्टे हुँदै आउने 30 विद्यार्थी, शान्ति बजारबाट आउने 20 विद्यार्थी, पहिरेबेसीका विद्यार्थीहरू, ती विद्यार्थीहरू अब यी कनेक्टिभिटी पुलहरू सबै बग्नको कारणले अब विद्यालय आउने अवस्था छैन, उहाँहरूलाई आवासीय व्यवस्थापन नगरिकन विद्यालय सञ्चालन हुने अवस्था छैन, उहाँहरूले शिक्षा प्राप्त गर्न सक्ने अवस्था छैन। त्यसो भएको भएर विद्यालयले ती बालबालिकाहरूको लागि आवासीय व्यवस्थापनको लागि चाहिँ हामी नेपाल सरकारलाई पत्राचार गरेर, मन्त्रीज्यूलाई पत्राचार गरेर हामीलाई आवासीय कोटा चाहिँ उपलब्ध गराइदिनुहोस्, हिमाली छात्रावासको कोटा चाहिँ उपलब्ध गराइदिनुहोस् भनेर चाहिँ हामी शिक्षा मन्त्रालयसँग, शिक्षा विभागसँग, मन्त्रीज्यूलाई इमेल गरेर चाहिँ हामीले त्यो अनुरोध गरिरहेका छौँ एकातिर, भनेदेखि अर्कोतिर विद्यार्थीलाई छिटोभन्दा छिटो विद्यालयमा फर्कनको लागि वातावरण बनाउनलाई उहाँहरूसँग भेटघाट, मानसिक रूपमा सुरक्षित गराउने कार्य त्यतातिर हामी लागिरहेका छौँ।
3: अध्ययन अध्यापन भन्दा पनि परामर्शका कुराहरू हामी गर्दैछौँ भन्नुभयो, तर धेरै विद्यार्थीहरूले अभिभावक गुमाएको अवस्था छ, उहाँहरूको मनस्थिति कस्तो पाउनु भएको छ, विद्यालय फर्किन सक्ने अवस्था छ कि छैन, अथवा उहाँहरू अभिभावक गुमाउँदै गर्दाखेरि त्यहाँबाट विस्थापित हुनुपर्ने अवस्था छ कि के छ त्यहाँको स्थिति, त्यसका लागि उहाँलाई त्यहीँ बस्ने वातावरण बनाउने केही प्रयासहरू पनि भएको छन् कि?
6: हजुर, यस विद्यालयको मात्रै करिब 70 छेउछाउका विद्यार्थीले आफ्नो आमा बुवा दुवै चाहिँ गुमाएको अवस्था छ। त्यसभन्दा बाहेक अरू धेरै विद्यार्थीहरू प्रभावित हुनुहुन्छ जसले परिवारका धेरै सदस्यहरू चाहिँ गुमाउनु भएको छ। अब उहाँहरूको विद्यार्थीको मात्रै होइन अभिभावकको पनि हेरविचार गरिदिने मान्छे कोही छैन, एकदमै आक्रान्त अवस्थामा हुनुहुन्छ। के गर्ने, कहाँ जाने, कुनै जग्गा जमिन बाँकी छैन, के गर्ने, कहाँ जाने, कसरी भावी जीवनयापन गर्ने, उहाँहरूको चाहिँ एकदम निर्कुल नभएको त्यस्तो अवस्थामा चाहिँ उहाँहरू होल्डिङ सेन्टरहरूमा आश्रय लिएर बसिरहनु भएको छ। त्यसैले तत्काल विद्यालयमा विद्यार्थी फर्काउनको लागि उहाँहरूलाई मानसिक रूपमा आश्वस्त नपारिकन विद्यार्थी विद्यालय फर्कन सक्ने अवस्था छैन। तपाईँको जिम्मेवारी 12 कक्षासम्म तपाईँको जीवनको जिम्मेवारी समेत विद्यालयले लिन्छ भनेर उहाँहरूलाई चाहिँ एउटा आश्वस्त पार्नुपर्ने त्यस्तो किसिमको चाहिँ अवस्था छ। यो एउटा भयावह, यो व्याख्या गर्न नसकिने किसिमको चाहिँ यो मानसिक चिन्ता, तनाव, दबावमा चाहिँ विद्यार्थीहरू परिरहेको अहिलेको अवस्था छ। तथापि हामीले विद्यालयबाट गर्नुपर्ने प्रयासहरू विभिन्न सङ्घ संस्थाहरूसँग कोअर्डिनेसन गर्ने, ती विद्यार्थीहरूलाई चाहिँ परामर्श गराउने, विद्यालयमा फर्काउनको लागि प्रयासहरू गर्ने अवस्था छ। अब केही विद्यार्थीहरू तत्काल विद्यालयमा फर्किनलाई तयार हुनुहुन्छ तर उहाँहरू यो 8-9 घन्टाको बाटो हिँडेर चाहिँ नुवाकोट पुग्नु भएको छ, उहाँहरूलाई त्यही बाटो हिँडाएर फेरि लिएर आउनको लागि अलि असम्भव जस्तो भएकोले हामी कुरिरहेका छौँ। यो सुरक्षित आवागमन कसरी गराउन सकिन्छ भनेर कुरिरहेका छौँ। यो यस्तो अवस्था अहिलेको छ। हामी विद्यालय ती बालबालिकालाई कसरी विद्यालय फर्काउन सकिन्छ भनेर चरण चरणमा चाहिँ विद्यार्थीसँग परामर्श गर्नको लागि 6 घन्टा 7 घन्टा हिँडेर पनि पुगिरहेको अवस्थामा छ अहिले विद्यालय।
3: हुन्छ सर, हामीलाई समय दिनुभयो। रसुवामा आएको बाढीका कारण त्यहाँका विद्यालयमा परेको असर, विद्यार्थी र अभिभावकमा परेको असर र विद्यालय सञ्चालनको लागि भइरहेका प्रयास, पठन पाठन भन्दा पनि त्योभन्दा अगाडि गर्नुपर्ने पूर्व तयारीका कुराहरू, परामर्शका कुराहरू, यो विषयमा हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनुभयो, यहाँलाई धन्यवाद।
6: हजुर धन्यवाद सर।
3: अहिले हामीले कुराकानी गर्यौँ नीलकण्ठ माध्यमिक विद्यालय उत्तर गया रसुवाका प्रधानाध्यापक माधव लामिछानेसँग। हामी अहिले शैक्षिक बहसमा छौँ र यहाँसँग रसुवामा आएको बाढीको कारण शिक्षा क्षेत्रमा पारेको प्रभावको बारेमा यहाँलाई जानकारी गराइरहेका छौँ। खास गरेर भोटेकोसीमा आएको बाढीले रसुवा र नुवाकोटका विद्यालयहरूमा बढी क्षति पुर्याएको छ। त्यसले गर्दाखेरि अहिले पनि विद्यालयहरू सञ्चालन हुन सकिरहेका छैनन्। नुवाकोटका विद्यालयहरूमा केही प्रयास भइरहेको छ, पठन पाठन सञ्चालन गर्ने प्रयास भइरहेको छ। त्यो विषयमा हामीले शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका प्रमुख सूर्य बहादुर खत्रीसँग कुराकानी गरेका छौँ। उहाँले अब असोज 1 गतेदेखि पठन पाठन सुरु गर्ने कि भन्ने कुरा उहाँले गर्नुभएको छ। त्यसै गरी हामीले रसुवाको पनि दुर्गम क्षेत्र गोसाईकुण्डको टिमुरे आधारभूत विद्यालयका प्रधानाध्यापक फुर्पू दोर्जी घलेसँग कुराकानी गर्दाखेरि अहिले पनि त्यहाँ विद्यार्थीहरू सम्पर्कमा आउन सकेका छैनन्। पुलहरू बगाउँदा बाटो नहुँदाखेरि अझै पनि अन्यलताको स्थिति छ, अझै पनि जनजीवन सहज हुन सकेको छैन। जनजीवनलाई सहज बनाउनु पहिलो कुरा हो, त्यसपछि पठन पाठनका कुराहरू हुन्, विद्यालय सञ्चालनका कुराहरू हुन्। उहाँले भन्नुभयो भने माधव लामिछानेसँग हामीले कुराकानी गऱ्यौँ नीलकण्ठ माध्यमिक विद्यालय उत्तर गया रसुवाका प्रधानाध्यापक। उहाँले अहिले विद्यार्थीहरूमा मानसिक अवस्था अथवा अझै पनि विद्यार्थीहरू मानसिक रूपमा अध्ययनको लागि तयार भइ नसकेको हुँदा उहाँलाई परामर्शका कुराहरू, उहाँसँग भेटघाट गर्ने, छलफल गर्ने, उहाँलाई सहज बनाउनको लागि प्रयास गरिरहेका छौँ भन्नुभएको छ। पक्कै पनि त्यो क्षेत्रमा बालबालिकाहरू कलिला मुनाहरूमा परेको असरलाई हामीले कसरी न्यूनीकरण गर्न सकिन्छ, त्यसको लागि सङ्घ सरकार, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सङ्घ संस्थाहरूले लाग्नुपर्ने हुन्छ। त्यसमा मनोपरामर्शका कुराहरू हुन्छन्, उहाँका चाहिँ अभिभावकत्वका कुराहरू हुन्छन्, अभिभावक विहीन भएका विद्यार्थीहरूलाई पनि पठन पाठनको व्यवस्थापनका कुराहरू, आवासीय विद्यालय सञ्चालनका कुराहरू, यी कुराहरू भइरहेका छन्। यसको लागि शिक्षा तथा खेलकुद मन्त्रालयले पनि आफ्नो टोली पठाएर अध्ययनका कामहरू अगाडि बढाइरहेको छ। कसरी सकिन्छ त्यो क्षेत्रको शैक्षिक विकासको लागि, शैक्षिक वातावरणलाई सुधार्ने काम अथवा पठन पाठनलाई सुचारू गर्ने काममा सबैले हातोमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने कुराहरू आइरहेका छन्। यो सँगै शैक्षिक बहस कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र राजु थापालाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।
7: शिक्षाको नीति, अभ्यास र प्राप्ति,
1: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाइ र प्राध्यापन कला,
0: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
2: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक

0: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस् यसले तपाईँको यात्रालाई सहज बनाउँछ
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
4: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिउँ
5: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौं खाना खानु अघि खाना पकाउनु अघि शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ
6: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ झाडा पखाला हैजा टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ
5: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ आफू र परिवारलाई रोगबाट जोगाऊ
6: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
8: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ समाचारपछि खेल संसार कार्यक्रम सुन्नुहुनेछ यसबेला रातिको 9 बज्नै लाग्यो अब सुन्नुहुनेछ समाचार

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। मुस्ताङको घर पझोङमा जलवायु सम्मेलन सुरु। जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वको ध्यान आकर्षण गराउने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका सुकौरामा विद्युतीय गाडी दुर्घटना हुँदा 4 जनाको मृत्यु, 4 जना घाइते। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा ट्र्याक खोल्ने काम सम्पन्न, पर्सिदेखि पूर्ण रूपमा यातायात सञ्चालनमा आउने। आफ्ना शर्तहरू पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता नगर्ने इरानको अडान। र बङ्गलादेशको ढाकामा आगामी 9 नोभेम्बर सुरु हुने 15 साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक। समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले देशको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसद संघको प्रत्यक्ष प्रश्नोत्तरमा परराष्ट्र मन्त्री खनालले राष्ट्रहितलाई केन्द्रमा राखेर छिमेकी एवं मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउन सरकार लागिरहेको बताउनुभयो। भारत भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले दिनुभएको अभिव्यक्तिका सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा मन्त्री खनालले आफ्नो अभिव्यक्तिको आशय विगतमा देखिँदै आएको आन्तरिक राजनीतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनीतिक अस्थिरीकरणबाट मुक्त हुनु रहेको स्पष्ट पार्नुभयो।
1: वर्तमान सरकार नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको बेहोरा म पुनः उल्लेख गर्न चाहन्छु। छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ हानिको औजार बनाउने गलत अभ्यास नै विगतको बोझ हो, जसलाई त्यागेर अघि बढ्न वर्तमान सरकार दृढ छ भन्ने स्पष्ट सन्देश दिन खोजिएको बेहोरा म अनुरोध गर्न चाहन्छु।
0: मन्त्री खनालले छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ हानिको औजार बनाउने गलत अभ्यासलाई आफूले विगतको बोझको रूपमा व्यक्त गर्दै त्यसलाई त्यागेर अघि बढ्न वर्तमान सरकार दृढ सन्देश दिन खोजेको बताउनुभयो। यस्तै सांसद संघको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी जग्गा सम्बन्धी समस्या समाधान गर्न सरकारले छिट्टै नयाँ विधेयक ल्याउने तयारी गरिरहेको बताउनुभयो। मन्त्री रावलले गुठी विधेयकलाई सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्नुहुँदै आवश्यक कानूनी प्रक्रिया पूरा गरी यथाशीघ्र संसदमा पेश गर्ने बताउनुभयो।
2: गुठी जग्गालाई रैकर वा रैतानीमा परिणत गर्ने प्रश्न केवल जग्गाको स्वामित्व परिवर्तनसँग सम्बन्धित विषय मात्र होइन, यससँग धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, गुठीको मूल प्रयोजन, गुठीको आय स्रोतबाट सञ्चालन हुँदै आएका धार्मिक तथा सामाजिक कार्य, सार्वजनिक सम्पत्तिको संरक्षण र वास्तविक मोही किसानको अधिकार जस्ता बहुआयामिक विषयहरूमा प्रत्यक्ष रूपमा सम्बन्धित छ, जसले गर्दा विधेयकका विषयहरूमा घनीभूत रूपमा छलफलहरू भइरहेको छन्। विज्ञ सरोकारवालाहरूसँग छलफल गरिरहेको छौँ। सरकारले यस विषयलाई उच्च प्राथमिकतामा राखी आवश्यक अध्ययन, परामर्श र कानुनी प्रक्रिया गरेर यथाशीघ्र विधेयक संसदमा प्रस्तुत गर्ने प्रतिबद्धता म यहीँबाट जाहेर गर्न चाहन्छु।
0: मन्त्री रावलले विगतमा राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता भएको पृष्ठभूमिलाई समेत ध्यानमा राखी सरकारले विज्ञ तथा सरोकारवालाहरूसँग गहन छलफल र परामर्श गरिरहेको पनि बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको प्राकृतिक विपदको क्षतिका लागि अन्तर्राष्ट्रिय रूपमा जलवायु न्यायको पहल गर्नुपर्ने बताउनु भएको छ। बैठकको विशेष समयमा बोल्दै सांसदहरूले जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेका हिमतालको सम्भावित विस्फोट तथा बाढीको जोखिमलाई मध्यनजर गर्दै विपद पूर्व तयारी, वन क्षेत्र संरक्षण र आवश्यक सावधानी अप्नाउनु पर्ने बताउनुभयो। बैठकमा सांसदहरूले विपदबाट विस्थापित र भूमिहीन जनतालाई बसोबास र सामाजिक सुरक्षाको उचित व्यवस्था, युवा रोजगारीको अवसर सिर्जना, ग्यास अभावको समस्या समाधान, सरकारी कार्यालयहरूमा प्राविधिक विकास, भ्रष्टाचार, कालोबजारी तथा महँगी नियन्त्रण लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले पछिल्लो समय अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा आएको

0: दरमा सरकारले प्रभावकारी काम गर्न नसक्दा थप क्षति बेहोर्नु परेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै उपनेता अरियालले सरकारले बाढीपछि खोज उद्धारका लागि तत्काल सार्वजनिक आह्वान अनुरोध कूटनीतिक पहल मार्फत सहयोग माग गर्नुपर्ने तथा हाम्रा विद्यालय वा क्याम्पसका इन्जिनियर वा विभिन्न विज्ञसँग सम्पर्क गरी परिचालन गर्ने कुरामा चुकेको बताउनुभयो। प्रतिनिधि सभा तथा सचिवालयका काम कारवाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले डिजिटल पार्लियामेन्टको परीक्षण भोलिदेखि सुरु गरिने भएको छ। सभामुख डोलप्रसाद अरियालको सभापतित्वमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा डिजिटल पार्लियामेन्टको अवधारणा अनुसार हालसम्म भएका कार्य प्रगति तथा आगामी योजनाबारे सचिवालयले समितिका सदस्यहरूलाई जानकारी गराएको हो। मुस्ताङको घरफजोङ गाउँपालिका 4 जोमसोममा घरफजोङ जलवायु परिवर्तन सम्मेलनमा 2083 सुरु भएको छ। दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरका अधिकांश गाउँपालिका तथा नगरपालिकाका प्रमुख एवं जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको छ। घरफजोङ जलवायु सम्मेलनमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको समस्या क्षति र समाधान लगायतका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सन्देश मार्फत जलवायु परिवर्तनको असर सामना गर्ने कार्यमा सङ्घ प्रदेश र स्थानीय तहबीच बलियो सहकार्य हुन आवश्यक रहेको बताउनु भएको छ। दुई दिने सम्मेलनको आज उद्घाटन गर्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका लागि 3 तहकै सरकारले साझा संकल्प गर्नुपर्ने बताउनु भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारु गर्न आफ्नो फोनमा *444 हैश डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछानेको आह्वानमा भोलि सर्वदलीय बैठक बस्ने भएको छ। रासोपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक भोलि बिहान 11 बजे सिंहदरबारस्थित रासोपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ। बैठकमा शीर्ष नेतृत्वको सहभागिता रहने रासोपाले जनाएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सुकौरामा आज भएको इभी गाडी दुर्घटनामा परेकाहरूको पहिचान खोलेको छ। काठमाडौँबाट हेटौडातर्फ आउँदै गरेको इभी गाडी सडकबाट करिब 100 मिटर तल खसी दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेहरूमा नवलपरासीको पूर्व कावासोती नगरपालिका 1 का 24 वर्षीय नरबहादुर सिंह ठकुरी, धनुषाको धनुषाधाम नगरपालिका 4 का 43 वर्षीय सूरज भट्टराई, पर्साको छिपहरमाई नगरपालिका 2 टिहुकीका 44 वर्षीय भुवनेश्वर शाह कानु र बाह्राका लिप्नीमाल परवानीपुर 3 का 32 वर्षीय सरफरोस मियाँ रहेका छन्। दुर्घटनामा परि घाइते भएकाहरूको काठमाडौँस्थित ट्रमा सेन्टर र हेटौडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रसुवाको भोटेको सीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वी राजमार्गको नागडुङ्गा मुगलिन सडक खण्डमा पर्ने कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। यही भदौ 28 गतेदेखि परीक्षणका रूपमा यातायात सेवा सुरु भइसकेको छ भने आगामी असोज 1 गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन सुरु हुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले यही भदौ 17 गते संघीय संसदमा सम्बोधनका क्रममा रसुवाको बाढीले क्षतिग्रस्त कृष्णभीर खण्ड भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने

0: बताउनु भएको थियो। प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा क्यासिनो क्षेत्रका व्यवसायीहरूसँग छलफल भएको छ। बैठकमा व्यवसायीहरूले पर्यटन विधेयक राष्ट्रिय सभामा पेश हुँदा ठूलो क्यासिनो र मिनी क्यासिनो गरी दुई भागमा गरिएको वर्गीकरण जायज रहेको भन्दै भारतीय पर्यटकहरूलाई आवत जावत र ठूलो दरका नोट सटहीमा सहजीकरणका लागि स्पष्ट व्यवस्था गर्न माग गरेका छन्। पहिरोले अवरुद्ध भएको स्थानमा नयाँ ट्र्याक खोल्ने कार्य सम्पन्न भई फिनिसिङ, ग्रेडिङ तथा ग्राभेलिङको काम भइरहेको र असोज 1 गतेदेखि सडक सञ्चालनमा आउने नागढुङ्गा मोगलिन सडक योजनाले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
1: भोटेकोशी तथा त्रिशुली बाढ़ीका कारण पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा स्लोप कटिङ भई सड़क अवरूद्ध भएसँगै आवत जावत तथा सामान ढुवानीमा समस्या भएको छ। सड़क सञ्चालनमा ल्याउनका लागि शुरूदेखि नै काम भइरहेको भए पनि संवेदनशील स्थान र पहिरोले सड़कमा ठूलै क्षति पुर्याएकोले सड़क सुचारू हुन सकेको छैन। अवरूद्ध सड़क सञ्चालनका लागि विज्ञहरूको टोलीले आवश्यकता अनुसार ग्रेडर, रोलर र एस्काभेटर सहित अन्य हेभी इक्विपमेन्ट प्रयोग गरी लगातार 8 दिनसम्म कटिङ तथा सड़क सम्याउने काम सम्पन्न गरेर भदौ 28 गते केही सवारी साधन परीक्षणका रूपमा आवत जावत गराइएको थियो। परीक्षण सफल भएपछि अस्थायी रूपमा नियमित सवारी साधन सञ्चालनका लागि बाँकी काम भइरहेको र असोज 1 गतेदेखि सड़क सञ्चालनमा ल्याउने गरी कामलाई थप तीव्रता दिइएको नागढुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले जानकारी दिनुभयो।
2: बाटो पुनः त्यसपछि हामीले निकास सप्लाई चेनलाई कन्टिन्यू गर्नुपर्छ भनेर भित्रपट्टि साइडबाट कटिङ सुरु गर्यौँ। लगातार 8 दिनको कटिङ हामीले 28 गते टाइम डिजाइन अनुसारको कटिङ सकियो। रोलिङ गरेर 28 गते त्यहाँ जम्मा भएका भेहिकलहरूलाई पास गर्ने, बाटो कस्तो भएछ त्यो एउटा ट्रायल गर्ने भनेर पास गरियो। 29 गतेबाट हाम्रो ग्राभलिङको काम गरिरहेछ, ग्राभलिङको काम सकिन्छ र पर्सिबाट बाटो पूर्ण रूपमा ओपन गर्ने भन्ने लक्ष्यका साथ काम भइरहेछ।
1: नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिसिङको काम भइरहेको र परीक्षणका लागि मात्र आइतबार केही सवारी साधन पास गराइएको भए पनि अहिले नयाँ ट्र्याक पूर्ण रूपमा बन्द रहेको छ। थप समस्या नआएमा असोज 1 गते निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्र्याकबाट अस्थायी रूपमा नियमित सवारी साधन सञ्चालन गर्ने योजना रहेको छ। पहिरो गएको सड़क खण्डको स्थान संवेदनशील भएकाले यसको दीर्घकालीन समस्या समाधानका लागि समय लाग्ने र त्यसका लागि थप अध्ययन अनुसन्धान गर्नुपर्ने भएकाले हाल काठमाडौँसँगको आवागमनलाई सुचारू गर्न अस्थायी रूपमा सड़क सञ्चालन गरिने नागढुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर मिश्रले बताउनुभयो।
2: सोसाइटी विज्ञहरू सबैको सल्लाहमा आवश्यक प्रिकसन, आवश्यक इन्जिनियरिङ ट्रिटमेन्टका साथ अगाडि बढाएको छौँ। दीर्घकालीन स्थायीका लागि विस्तृत डिजाइन गरेर विभिन्न सम्भावना मध्ये उपलब्ध सम्भावनालाई अँगालेर गरिन्छ। अहिले तत्कालको काठमाडौँको आवागमन नर्मल गर्नका लागि भनेर हामीले ट्रायल रोडको रूपमा विकास गरेका छौँ, डाइभर्सनकै रूपमा छ। हामीले ट्रायल पासमा कटिङ सकिएर रोलिङ गरेपछि ग्यास बुलेटहरू, विभिन्न भारी ट्रकहरू लगायत सबैलाई ट्रायलको रूपमा पास गऱ्यौँ। ग्राभलिङ रोड सकेपछि सबै खाले
1: भोटेकोशी बाढीपछि कृष्णभीरमा गएको पहिरोले सड़क अवरुद्ध हुँदा ठूला मालवाहक सवारी साधन काठमाडौँ भित्रिन समस्या भइरहेको छ, जसका कारण खाना पकाउने एलपी ग्यास तथा दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या हुँदा उपत्यकामा ग्यासको अभाव देखिएको छ। सड़क सञ्चालनमा आएपछि ग्यास बुलेट तथा सबै प्रकारका सवारी साधन आवत जावत गर्न सक्ने भएकाले समस्या चाँडै अन्त्य हुने विश्वास गरिएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानले आफ्ना शर्तहरू पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता नगर्ने अडान दोहोऱ्याएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान छिटो सम्झौता गर्न चाहेको र वासिङटनले वार्ता पुनः सुरु गर्न सक्ने दावी गर्दै गरेको टिप्पणीको प्रतिक्रियामा इरानको राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईले सो प्रतिक्रिया व्यक्त गर्नुभएको हो। अमेरिकी राष्ट्रपतिको मिश्रित सङ्केतहरूबाट विचलित नहुन आग्रह गर्दै सचिव रेजाईले कुनै वार्ताको तयारी नभएको उल्लेख गर्दै आफूहरू छलफलका लागि तयार भए पनि जलमार्ग वरपरको जोखिम परिवर्तन भएकाले नियन्त्रण कायम रहने बताउनुभयो। गत जुन 18 अमेरिका र इरानले लेबनानसहित सबै क्षेत्रमा युद्ध अन्त्य गर्न समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरेका थिए। अब आर्थिक समाचार भुवन आचार्यबाट।
3: अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना 2083ले समग्र पुँजी बजार क्षेत्रको मनोबल उकास्ने अपेक्षा सरोकार भएकाहरूले गर्नु भएको छ। अर्थ मन्त्रालयले ल्याएको कार्ययोजनाले समग्र पुँजी बजारलाई चलायमान र सबल बनाउने विश्वास उहाँहरूको छ। नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार समितिका अध्यक्ष प्रिया राज रेग्मीले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना कार्यान्वयन भएमा बजारमा सकारात्मक प्रभाव देखिने विश्वास व्यक्त गर्नुभयो। सूचीकृत निकायबाट प्राप्त लाभमा 365 दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितबाट प्राप्त लाभ करमा 3.75% र 365 दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितबाट प्राप्त लाभ करमा 5% कायम गर्ने प्रस्ताव गरिएको छ। यसअघि चालु आर्थिक वर्षको बजेट मार्फत भने पुँजीगत लाभ कर अल्पकालीन 10% र दीर्घकालीन 7.5% कायम गरिएको थियो। नेपाल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले कार्ययोजनाले पुँजी बजार क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो। कार्ययोजना अनुसार नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको सञ्चालक समितिले लगानीको आवधिक सीमा कम्तीमा 45 हुने गरी लगानी नीति निर्धारण गर्ने व्यवस्था यथाशीघ्र मिलाउनु पर्नेछ। कार्ययोजनाले प्राथमिक तथा दोस्रो बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, संस्थागत लगानी विस्तार, ऋणपत्र बजारको विकास, नेप्सीको पुनर्संरचना, गैर आवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश, कर प्रणालीमा सुधार तथा बैङ्क तथा वित्तीय संस्थाको पुँजी बजार सम्बन्धी लगानीको पुनरावलोकन लगायतका विषयहरू समेत समेटेको छ। सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त 12 झोलुङ्गे पुलको मर्मतको काम अघि बढाएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार धादिङको कालिकास्थान, मालिङ्गा, मजुवाटार, क्युरेनीटार र भुटियामा क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत शुरू गरिएको हो। त्यसै गरी नुवाकोट र धादिङ जोड्ने केउरेनी, घटे, पिपलटार लगायतका स्थानका झोलुङ्गे पुलको पनि मर्मत शुरू भएको छ। ती पुलहरू असोज 20 गते भित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। बाढीबाट प्रभावित थप 8 झोलुङ्गे पुलको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी मन्त्रालयले अघि बढाएको छ। पहिलो चरणको निर्माण सामग्री कार्यस्थलमा आपूर्ति भइसकेको छ भने दोस्रो चरणको स्टिल पार्ट्स खरिद प्रक्रिया अघि बढेको छ। यसबाहेक उक्त करिडोरमा पूर्ण रूपमा क्षतिग्रस्त 33 झोलुङ्गे पुलको पुनर्निर्माणका लागि भदौ 17 गते सरकारले बोलपत्र आह्वान गरिसकेको छ। सरकारले ल्याएको पुँजी बजार सुधार कार्ययोजनाको प्रभाव स्वरूप मंगलबार नेपाली शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। यस दिन बजार परिसूचक नेप्से 48.57 अङ्क अर्थात 1.87% बढेको छ। मंगलबारको वृद्धिपछि नेप्से परिसूचक 2633 अङ्कमा कायम भएको छ। सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेले बजार सुधारको 21 कार्ययोजना सार्वजनिक गर्नु भएको थियो। यस दिन शेयर बजारको कारोबार पनि उल्लेख्य रकमले वृद्धि भएको छ। मंगलबार बजारमा 8.29 करोड रुपियाँ बराबरको शेयरको किनबेच भएको छ। अघिल्लो दिन 4.68 करोडको कारोबार भएको थियो।
0: अब खेल समाचार अजय बमबाट।
4: बङ्गलादेशको ढाकामा हुने आसन्न 15 साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले मंगलबार नेपाली फुटबलको अनिश्चितता बीच खेल तालिका सार्वजनिक गरेको हो। खेल तालिका अनुसार नोभेम्बर 9 हुने उद्घाटन खेलमा 9 पटकको च्याम्पियन भारतले पाकिस्तानको सामना गर्नेछ। खेल नेपाली समयअनुसार दिउँसो 3:45 सुरु हुनेछ। नेपाली फुटबल अहिले फिफाको निलम्बनमा छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले असार 11 गते सरकारी हस्तक्षेप भएको भन्दै एन्फामाथि निलम्बन लगाएको थियो। गत अगस्त 1 भुटानको थिम्पूमा सहभागी टोलीहरूको समूह विभाजन भएको थियो। साफ सचिवालयका अनुसार सेप्टेम्बर 30 भित्र निलम्बन फुकुवा भए नेपाल आयोजक बङ्गलादेश, श्रीलङ्का र भुटानसँगै समूह एमा रहने बताइएको थियो। तर डेडलाइन डे आउनु 15 अघि नै साफले खेल तालिका तयार पारेको हो। यद्यपि साफले नेपालको निलम्बन फुकुवा भए नयाँ संशोधन तालिका सार्वजनिक कुरा उल्लेख गरेको छ। अहिलेको खेल तालिका अनुसार प्रतियोगिताको पहिलो दिन 2 खेल हुनेछन्। नेपाली समयअनुसार राति 8:15 आयोजक बङ्गलादेश भुटानसँग प्रतिस्पर्धा गर्नेछ। सिङ्गल राउन्ड रोबिन लिगपछि समूहका शीर्ष 2 टोली सेमिफाइनलमा पुग्नेछन्। समूह बीमा साबिक विजेता भारत, मालदिव्स र पाकिस्तान छन्। प्रतियोगिता नोभेम्बर 17 चल्नेछ। विश्व क्रिकेटका ब्याटिङ अस्ट्रेलियाका हस्ती डेभिड वारनले काठमाडौँ गोर्खाराइजबाट नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट खेल्ने भएका छन्। असाधारण ब्याटर वारन काठमाडौँ गोर्खाराइजबाट तेस्रो सिजनको एनपिएल खेल्न दशैँपछि नेपाल आउने बताइएको छ। एनपिएल खेल्न आउने विदेशी खेलाडीमा उनी अहिलेसम्मका सबैभन्दा ठूलो नाम हुन्। अस्ट्रेलियाले सन् 2015 र 2023 एक दिवसीय विश्वकप र 2021 टी20 विश्वकप जित्दा वारन टोलीका प्रमुख खेलाडी थिए। 2021 को T20 विश्वकपमा उनी प्लेयर अफ द सिरिजमा चुनिएका थिए। काठमाडौँ गोर्खाजले यसअघि नै श्रीलङ्काका अलराउन्डर सहन अराजिगे र भारतका पूर्व विकेट किपर केएस भरतलाई अनुमोदन गरिसकेको छ।
0: अब मौसम। आज राति कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशको पहाडी र तराई भूभागमा मधेस कोशी, मधेस बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। मुस्ताङको घर फजोङमा जलवायु सम्मेलन सुरु। जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वको ध्यान आकर्षण गराउने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका सुकौरामा विद्युतीय गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु, चारजना घाइते। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न, पर्सिदेखि पूर्ण रूपमा यातायात सञ्चालनमा आउने। आफ्ना शर्तहरू पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता नगर्ने इरानको अडान। र बङ्गलादेशको ढाकामा आगामी नोभेम्बर 9 सुरु हुने 15 साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक। हवस् त, राति 9 समाचार सकियो। 10 हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
6: नेपालको समावेशी आवाज। खेल, खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मंगलबार राति 9 समाचार पछि कार्यक्रम खेल संसार।
5: नमस्कार। खेल, खेलाडी र खेल प्रेमीका लागि समर्पित कार्यक्रम खेल संसारमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यो कार्यक्रम हरेक मंगलबार राति 9 समाचारपछि सुन्न सकिन्छ। कार्यक्रम मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका बारेमा जानकारी दिने, स्वस्थ जीवनका लागि खेलकुदको महत्व बुझाउने र खेलप्रति चेतना अभिवृद्धि गर्दै खेल प्रेमी श्रोता महानुभावहरूलाई समेट्ने हाम्रो अपेक्षा छ। आशा छ कार्यक्रमलाई तपाईँले रचनात्मक सल्लाह सुझाव दिँदै अगाडि बढाउन मद्दत गर्नुहुनेछ। खेल संसारको साथमा छौ सहकर्मी मुकुन्द भण्डारी अनि म मनुका कुँवर। प्रविधि संयोजनमा हुनुहुन्छ सुधीर मिश्र। आज खेल संसारमा नेपाल भलिबल लिग एनभीएलसँग सम्बन्धित रहेर कुराकानी हुनेछ।
7: कार्यक्रममा हामीसँग हुनुहुन्छ संविधान सभाका सदस्य, केडिया ग्रुपका अध्यक्ष तथा नेपाल भलिबल लिग एनभीएलका अध्यक्ष, जुन भर्खरै सम्पन्न भएको छ र निजी क्षेत्रबाट आयोजना गरिएको भलिबल क्षेत्रको एउटा ठुलो प्रतियोगिता पनि हो, ठुलो धनराशिको पुरस्कार राशिको प्रतियोगिता पनि हो। यो विषयमा कुराकानी गर्दैछौँ। खास नेपालमा एनभीएल प्रतियोगिताको आयोजना कसरी भयो, यो सोच कहाँबाट आयो र खेलप्रति व्यापारीकरणको पछिल्लो समय आकर्षण बढिरहेको अवस्थामा केडिया ग्रुपले भलिबल नै रोज्नुको कारण के हो, यावत विषयमा हामी कुराकानी गर्दैछौँ। यसको लागि हामीसँग हुनुहुन्छ, मैले अगाडि पनि भनिसकेँ, संविधान सभाका सदस्य, केडिया ग्रुपका अध्यक्ष तथा नेपाल भलिबल लिग एनभीएलका अध्यक्ष विमल केडिया। केडिया सर, स्वागत छ कार्यक्रममा।
8: धन्यवाद। नमस्कार।
7: नेपालमा पहिलो पटक फ्रेन्चाइज मोडेलमा आयोजना गरेको नेपाल भलिबल लिग एनभीएलको पहिलो संस्करण यहाँहरूले आयोजना गर्नुभयो। मुख्य आयोजक र अध्यक्षको रूपमा यो संस्करणको समग्र नतिजा अथवा यो खेलको अनुभवलाई यहाँले कसरी विश्लेषण गर्नुभएको छ?
8: पक्कै पनि यो जुन अस्ति चाहिँ नि खेल जुन सञ्चालन भयो र 17 गेमका साथमा सम्पन्न भयो, त्यो सम्पन्नताको यात्रासम्म पुग्दा म आफै अध्यक्षको नाताले र मेरो टिम समेतले पनि हामी यस्तो किसिमको सफलता हामीले प्राप्त गर्नेछौँ भन्ने हामीलाई आशा थिएन। त्यस किनभने चुनौतीहरू धेरै थिए, पहिलो संस्करण थियो, नयाँ कुरा थियो हाम्रो लागि। एउटा व्यापारिक घरानाले यस्तो नयाँ क्षेत्रमा छिर्नु र त्यसलाई सफल बनाउनु भन्ने चुनौती स्वाभाविकै कुरा हो। यद्यपि म चाहिँ नि संविधान सभा सदस्य रहेँ, राजनीतिक रूपमा पनि रहेँ, खेल जगतमा पनि मैले बाल्यकालदेखि नै भलिबल, टेबल टेनिस र फुटबलमा मेरो चासो रहेको थियो। त्यो रहँदा रहँदै पनि धेरै लामो ग्याप पछि चाहिँ नि यो खेल जगतमा मेरो प्रत्यक्ष चाहिँ सहभागिता हुँदाखेरि चुनौती मैले भोगेको थिएँ, बट तर हामी व्यवस्थित तरिकाले अगाडि बढ्न सकेका थियौँ। त्यहाँभित्र देखिएका पब्लिक सेक्टरबाट पब्लिक र फुटबल भलिबल प्रेमी जीहरूले जुन किसिमले यो सफल भयो भन्ने कुराहरू हामीले सुन्यौँ बुझ्यौँ, तर पनि त्यहाँ धेरै किसिमका चाहिँ सानातिना कमी कमजोरीहरू जुन हाम्रो व्यवस्थापन टिमले हेर्न सकेको छ त्यहाँ रहेका थिए, त्यसलाई चाहिँ आउने दोस्रो संस्करणमा हामीले त्यसलाई एड्रेस गर्नेछौँ।
7: पहिलो प्रतियोगिता हो, यहाँबाट सिकेर चाहिँ अगाडि बढ्नुपर्छ भन्दै गर्दाखेरि यहाँले चाहिँ खेलकुदसँग प्रत्यक्ष अप्रत्यक्षमा जोडिएका प्रसङ्ग निकाल्नुभयो नि, आफै पनि खेलाडी हुनुहुन्थ्यो।
8: विशेष गरेर टेबल टेनिसको म खेलाडी नै हुँ।
7: हजुर,
8: नेसनल लेभलका गेमहरूसम्म पनि मैले अनौपचारिक रूपमा खेल्न पाएको हुँ, टुर्नामेन्टै त खेलेको थिएन, तर त्यो लेभलको खेलाडी हो। फुटबल र भलिबलमा मेरो आकर्षण थियो र मैले खेलेको पनि हो। त्यो भएर मैले मेरो एकजना साथीले आज सम्झिनुपर्छ, स्कुलमा हुँदा भलिबलका एकजना कोच हुनुहुन्थ्यो मेरा एकदमै मिल्ने साथी सुदेश रिमाल। उहाँ पछि जब म यहाँ भलिबलमा यहाँ केन्द्रमा आउँदा सुदेश रिमाल पनि यहीँ थिए भन्ने सुनेपछि मेरो मन एकदमै छोयो। ए, मेरो त्यो बाल्यकालको साथी, हामी फुटबल खेल्थ्यौँ सँगसँगै, हाम्रो खुबै कुरा पनि मिल्थ्यो। पछि त सुदेश कहिले आएर म यहाँ आउँदा उहाँ जस्ट 2 महिना अगाडि कि कति उहाँ बित्नु भएको रहेछ।
7: हजुर,
8: त्यसले मलाई धेरै छोयो। त्यसपछि मैले इच्छा राखेँ कि यो राष्ट्रिय खेल हो र यसलाई चाहिँ नि कुनै पनि रूपमा एउटा स्तरमा पुर्याउनै पर्छ, त्यो मेरो एउटा नागरिकको जिम्मेवारी पनि हो भनेपछि म यहाँ अगाडि बढेको हुँ।
7: यहाँले एनबिएलको तयारी गर्दै गर्दाखेरि भोटेको सीमा पारी आयो, त्यसले गर्दाखेरि नेपालमा दुःखद घटना घट्यो। एनबिएलबाट उठेको केही रकम यहाँहरूले बाढी पीडितलाई भन्ने छुट्याउँदै खेललाई अगाडि बढाउनु भयो। पहिलो संस्करणका कुराहरू हुँदै गर्दाखेरि केही कमजोरी भए अथवा केही कमजोरी छन् भने आगामी दिनमा परिष्कृत गरेर निरन्तर रूपमा अगाडि बढाउने भन्ने कुरा गर्दै गर्दाखेरि फ्रेन्चाइज टोली र प्रायोजकको विश्वास जित्नको लागि, अझै बलियो बनाउनको लागि तपाईँहरूले नयाँ किसिमले अगाडि बढ्नुपर्छ भन्ने सोच्नु भएको छ कि आधारहरू तयार गर्नु भएको छ या तयारी हुनुहुन्छ?
8: होइन, पहिले पनि आधार तयार गरेकै हौँ र अब चाहिँ थप हामीले चाहिँ आधारहरू बलियो बनाउने क्रममा छौँ, ताकि हाम्रो जुन मूल उद्देश्य भनेर चाहिँ नि साँच्चै भन्ने हो भने खालि त्यसलाई नेपाली जनतालाई एउटा आकर्षणका लागि विदेशबाट खेलाडी झिकाउने, यति कन्ट्रीबाट खेलाडीहरू आए त्यसलाई प्रचार प्रसार गर्ने, त्यो अहिलेको स्थितिमा उपयुक्त हो अहिलेको स्थितिमा?
7: हजुर,
8: कारण त्यो आउँदाखेरि हाम्रा नेपाली खेलाडीहरूको मनोबलदेखि लिएर उहाँको चाहिँ एउटा खेलमा सुधारसम्म सिक्ने कुराहरूको पनि एउटा अवसर जोडिएको, तर यो नै सधैँ चलिरहन्छ चलिरहोस् भन्ने मेरो मान्यता छैन। त्यसको अर्थ मैले विदेशी खेलाडीहरूप्रति कुनै किसिमको चाहिँ नि त्यो अन्यथा मैले लगाएको छैन।
7: हजुर,
8: तर नेपाल भइसके नेपालको कुरा गरिरहँदा नेपालकै खेलाडीको स्तर चाहिँ नि त्यो लेभलको होस्, भोलि चाहिँ नि नेपालका खेलाडी विदेशी टुर्नामेन्टमा गएर खेल्न सकौँ, विदेशमा हुने लिगबाट चाहिँ नि नेपाली खेलाडी गएर पार्टिसिपेट गरौँ भन्नेसम्मको पनि सोच मेरो रहेको छ। र यो गाउँ गाउँमा मैले देखेको कुरो, कुनै पनि नेपालमा कुनै पनि यस्तो गेम छैन जुन गाउँ गाउँ गल्ली गल्लीमा खेलिने हुन्छ, त्यो भलिबल मात्र हो। त्यही भएर पनि होला नेपाल सरकारले यसलाई राष्ट्रिय खेल घोषित गरेको, त्यो कुरालाई चाहिँ नि हामीले मध्यनजर राखेर हाम्रा आउने हरेक कदम त्योसँग त्यो कुरालाई ख्याल गर्दै हामी अगाडि बढ्नेछौँ।
7: हजुर, पछिल्लो समय क्रिकेट फुटबल खेलहरू अगाडि बढिरहेको अवस्था भलिबल अलिकति ओझेलमा परेको हो कि भन्ने पनि देखिन्थ्यो है, यो देख्दै गर्दाखेरि यहाँले भलिबल नै रोज्नुभयो?
8: म यो भलिबलको एउटा भलिबल जगतमा छिन्ता र मन बनाउँदासम्म मैले के पाइसकेको थिएँ भने मैले यहाँ भन्नै पर्छ।
7: हजुर,
8: त्यति बेला म नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्र बहादुर चन्दजीसँग मेरो परिचय हुन पुग्यो। मैले देखेँ यो भलिबल विगत केही वर्षदेखि अति नै राम्रो गरिरहेको छ, विभिन्न पार्टिसिपेसन, इन्टरनेसनल पार्टिसिपेसन, जहिले पनि हेर्ने भने भलिबलको न्युज देखिने भन्नेसम्म त्यो देख्दा चाहिँ मलाई लागेको थियो भलिबलले केही न केही सेप चाहिँ नि लिँदैछ लिएको छ। त्यो भएर यो यसमा चाहिँ नि आफू पनि सहभागी भई यसलाई नयाँ एउटा रूप र स्वरूप या मूर्त रूप दिने मलाई मनमा आएको हुनाले म त्यतातिर लागेको हुँ।
7: अहिले पनि ग्रामीण क्षेत्रमा खेलिने खेल भलिबल नै हो, तर राष्ट्रिय स्तरमा यसरी हुन सकेको थिएन र यहाँहरूले चाहिँ भलिबल क्षेत्रको सर्वाधिक पुरस्कार राशिको एनबिएल प्रतियोगिताको आयोजना गर्नुभयो।
8: हजुर,
7: अब यसलाई विस्तार गर्नको लागि अझै ग्रामीण क्षेत्रसम्म पनि पुग्नुपर्ने हुन्छ,
8: राम्रो कुरा निकाल्नुभयो। र म बडा खुसीका साथ यहाँलाई त्यो कुरा मैले भन्ने मौका पाएँ। हाम्रो यो जुन अहिले राष्ट्रिय स्तरको जुन लिग भर्खरै सम्पन्न भयो,
7: हजुर,
8: यसको लगत्तै अलरेडी हाम्रो डिसाइडेड छ हामी रुरल लिग, अर्थात् जुन छवटा टिम हुनुहुन्छ उहाँहरूसँग हाम्रो सहकार्य, एउटा लिगको केन्द्रीय लिग र टिमहरूसँगको सहकार्य र एक किसिमको समझदारी अन्तर्गत पनि उहाँहरूले चाहिँ नि आफ्नो आफ्नो स्टेटमा कर्णालीको टिम रहेछ भने अब कर्णालीमा होइन, त्यस्तै खप्तडको छ भने सुदूरपश्चिममा, मधेसको टिम छ भने मधेसमा, त्यस्तरी उहाँहरूले चाहिँ नि प्रदेश अन्तर्गतको रुरल लिग पनि सञ्चालन गर्ने लगभग तय भइसकेको छ। त्यसले गर्दा चाहिँ नि अलि रिमोटमा रहेका खेलाडीहरू उहाँहरूले पनि त्यो लिग मार्फत एउटा अपर्च्युनिटी अवसर उहाँहरूले प्राप्त गर्नुहुन्छ।
7: हजुर,
8: त्यो बाटो हुँदै फेरि केन्द्रसम्म आउने एउटा बाटो जहिले पनि खुल्ने भयो। त्यो भएर त्यो रुरल लिग एउटा नियर फ्युचरमै चाहिँ नि सञ्चालन हुने कुरो चाहिँ नि डिसिजन भइसकेको छ।
7: हजुर, यहाँले खेल आयोजना गर्नुभयो, खेलाडीहरू सहभागी हुनुभयो, टिमहरू पनि छवटा टिमले भाग लिएको कुरा देख्यौँ होइन। त्यो देख्दै गर्दाखेरि जुन दर्शकहरूबाट पाउने मायाको कुराहरू हुन्छन् नि, सन्तुष्ट हुनुहुन्छ?
8: एकदम सन्तुष्ट छु। जनता भनेको साह्रै विवेकशील, एउटा विवेक पुर्याएरै कुनै पनि कुरामा आफ्नो शिक्षा अनुरूप अगाडि बढ्ने उहाँहरू बढ्ने हुन्छ। हामी सबै पनि जनता नै हौँ, तर त्यति बेला हामी व्यवस्थापक थियौँ र जुन हिसाबले जनताबाट यो राष्ट्रिय खेललाई एउटा चासो लिएर उहाँहरूको उपस्थिति प्रत्यक्ष रूपमा पनि र युट्युबका मार्फत पनि प्रत्यक्ष टिभीका मार्फत पनि मैले एउटा यहाँ कुरा राख्न सान्दर्भिक सम्झेँ, त्यो भने चाहिँ नि हामीले एकदमै बिल्कुल नचिताएको फिगर आउट भयो, लगभग अहिलेसम्म 1,54,00,000 भ्युज चाहिँ नि हाम्रो युट्युबमा पुगेको छ पुरै चाहिँ नि टुर्नामेन्टको, होइन लगभग फाइनल गेम मात्र 20,00,000 खेल रुचाउने साथीहरूले चाहिँ नि अवलोकन गरिसक्नु भएको
7: आजको दिनसम्म,
8: आजको दिनसम्म
7: हजुर
8: होइन। ती कुराहरू हेर्दा गर्दा कतिको चाहिँ नि रेस्पोन्स, मैले पछि सुने पनि विदेशमा खास जहाँ हाम्रो नेपाली समुदायको बढी बसोबास छ त्यहाँ चाहिँ नि एनबिएलले एउटा ब्रान्ड स्थापित गरिसकेको कुरा पनि मेरो मैले सुन्न पाएको छु। त्यसले मलाई ठुलो चाहिँ नि ऊर्जा र मलाई हर्ष मैले तुल्याएको छ, होइन अब युके जस्तो ठाउँमा ओहो यो एनबिएल हेर्नलाई चाहिँ ठुलो त्यहाँ जमातै एक ठाउँमा बसेर हेरेको समाचार मैले पाएको छु।
7: हजुर,
8: गर्वको विषय।
7: यहाँले भन्नुभयो म खेल प्रेमी हो, खेलाडी पनि हो, यदि मैले राष्ट्रिय गेम खेलेन भन्दै गर्दाखेरि यो एनबिएल पहिलो पटक यहाँले फ्रेन्चाइज मोडलमा लग्नु भएको हो अथवा यो अझै भन्यो भने म खेलाडी हो, खेल प्रेमी हो, तर राष्ट्रिय खेलहरू खेलिएको छैन भन्दै गर्दाखेरि यहाँहरूले नेपाल भलिबल लिगलाई फ्रेन्चाइज मोडेलमा लग्नुभयो, यो परिकल्पना कसरी गर्नुभयो या योभन्दा अगाडि पनि यहाँले खेल क्षेत्रमा के लगानीहरू गर्नुभएको थियो कि?
8: एउटा दुईवटा कुरा मैले यहाँ राख्न ठिक हुन्छ जस्तो लाग्यो। हामीले खेलको कुरामा म पूर्व सांसद या संविधान सभा सदस्यको हैसियतमा पनि एउटा व्यक्तिगत कुरा भन्दा पनि राष्ट्रिय नीति, राष्ट्रिय भिजन, राष्ट्रिय मिसनका कुराहरूमा मेरो जहिले पनि एउटा सोचाइ रहेको हुन्छ र त्यो कुरालाई मध्यनजर राखेर पनि हामीले विगतमा नेपाली सेनाको फुटबल टिमलाई 1 वर्षका लागि हामीले स्पोन्सर गरेका थियौँ केडी ग्रुपले। त्यति बेला पनि मैले राम्रो एक्सपोजर पाएको थिएँ खेल जगतमा, आफू नै प्रत्यक्ष रूपमा चाहिने स्टेडियमहरूमा गएर खेलहरू अवलोकन गर्ने मौका पाएको थिएँ। यो जुन फ्रेन्चाइजीको कुरो छ यो भने चाहिँ नि मेरो चासोले हुने कुरो होइन, या अहिले चाहिँ नि तपाईँलाई एनपिएलकै कुरो आइरहेछ, एनएसएलको कुराहरू पनि आइरहेछ फुटबलको क्रिकेटको, त्यो भने त के छ त्यो स्टेट भर्सेस प्राइभेट सेक्टरको सहकार्य हो एउटा, त्यो मैले चाहेर पनि नहुने हो, उहाँहरूले चाहेर पनि नहुने कुरा थियो। त्यो भएर यी कुराहरू जब एउटा समाजमा आए त्यसपछि मैले पनि एप्रोच गरेको हुँ द्याट यो खेलप्रति म विशेष रूपमा केही योगदान गर्न चाहन्छु र त्यो भने चाहिँ नि एउटा विश्वभरमै अहिले हरेक देशमा प्रोफेसनल लिगकै एउटा अहिले कल्चर डेभलप भएको छ, त्यसैले नै मान्यता पाउनका साथ पब्लिक रेस्पोन्स पनि पाएको छ। त्यो हुँदा चाहिँ नि त्यो चाहिँ नि एउटा ट्रेन्डबाट हामी टाढिएर आइसोलेसनमा बस्नु राम्रो कुरो थिएन। त्यही भएर नेपालमा अहिले फुटबलको, क्रिकेटको र भलिबलको र एउटा कबड्डीको पनि मैले सुनेको छु अहिले 4 फ्रेन्चाइजी मोडल डेभलप भएको छ।
7: हजुर,
8: र त्यही भएर त्यसरी म आबद्ध भएको हुँ।
7: हजुर, नेपालमा भलिबल खेलको व्यावसायिक रूपमा खेलाडीहरू उत्पादन हुन सकेका छन् कि छैनन्? किनभने यहाँले चाहिँ एनबिएलको आयोजना गरिसक्नुभयो, त्यहाँबाट पनि केही कुराहरू देखिन्छ। खेल हेर्दाखेरि के सोच्नु भएको छ? हामीसँग त्यो लेभलको खेलाडी, त्यो स्तरको खेलाडी छन् या अझै पनि भलिबलको उत्थान विकासको लागि लाग्नुपर्ने देखिन्छ?
8: धेरै धेरै उत्थान गर्नुपर्ने छ। हामी नेपालभित्र मात्र हामी सीमित रहने हो भने त्यसको त केही लागेन, किन हामी नेपाल देशभित्रै नेपाली खेलाडीहरूभित्रै कम्पिटिसन हुने, प्रतिस्पर्धा हुने, तर त्यो सीमित दायरामा रहने कुरै भएन नि। हामी त सार्क हुँदै, सार्क क्षेत्र हुँदै, एसियन लेभलको हुँदै अन्तर्राष्ट्रिय लेभलसम्म चाहिँ नि सोच बनाएर राख्नुपर्ने नै हो। त्यसका लागि चाहिँ नि हामीले धेरै मिहिनेत गर्नुपर्ने स्थिति मैले देखेको छु। धेरै किसिमको एक्सपोजर मैले हुनुपर्ने मैले देखिरहेको छु। त्यसको लागि सरकार, भलिबल एसोसिएसन, इभेन्ट लाइक परिषद,
7: हजुर,
8: सबैसँग सहकार्य गर्न मैले एकदमै जरुरी देखेको छु।
7: अहिले पनि के छ भने व्यापारी घरनाहरू पैसा कमाउनको लागि मात्र आएका छन्, उहाँहरूले सामाजिक उत्तरदायित्वका कुराहरू, समाज विकासका कुराहरू अथवा समाजसँग जोडिएका विभिन्न पक्षसँग काम गर्न सकेका छैन भन्दै गर्दाखेरि यहाँहरूले चाहिँ यो किसिमको प्रतियोगिताको आयोजना गर्नुभएको छ। नेपालको कर्पोरेट क्षेत्रलाई खेलकुदप्रति आकर्षित गर्नको लागि, लगानी मैत्री वातावरण बनाउनको लागि कहाँनिर ग्याप भएको छ, किन सहकारी हुन सकिरहेको छैन? यहाँ त सफल व्यवसायी मात्र नभएर संविधान सभाको सदस्य पनि हुनुहुन्छ नि,
8: हजुर,
7: यहाँको अनुभव के छ?
8: यो कस्तो छ भने हाम्रो व्यवसायिक जगतमा भनौँ या सबै फिल्डमा के हुन्छ भने सर्टेन एक्जाम्पल सेट हुनुपर्छ।
7: हजुर,
8: त्यो एक्जाम्पल सेट भयो भने अरूहरूका लागि पनि त्यो एउटा त्यसले मनोबल बढाउँछ। अनि यही क्रममा जुन चाहिँ नि जुन अहिले फुटबलको, क्रिकेटको, भलिबलको जुन एउटा एक्जाम्पल सेट भएको छ, यसबाट चाहिँ नि कर्पोरेट जगतमा खेल प्रोफेसनल लिगमा अगाडि आउनै पर्छ भन्ने कुरा एउटा मानसिकता डेभलप भएको छ।
7: हजुर,
8: त्यो मानसिकता डेभलप हुनु एकदम सकारात्मक पक्ष हो। तर त्यो भइरहँदा त्यहाँ यहाँले सोधे जस्तो दुईवटा किसिमको एप्रोच हुन्छ। यसलाई मैले एउटा लगानीकर्ताले प्योरली म नाफामुखी अगाडि बढ्ने कि एउटा म मिश्रित किसिमले म अगाडि बढ्ने, त्यहाँ एउटा कुरा जोडिन्छ।
7: हजुर,
8: त्यो जोडिरहँदा मेरो व्यक्तिगत रूपमा कुरा गरिरहँदा म एउटा अध्यक्षको नाताले म जब यसमा छिर्ने प्रयासमा थिएँ, त्यति बेला मेरो सोच भने प्योरली चाहिँ नि नाफामुखी चाहिँ नि थिएन र रहने छैन पनि, होइन, त्यो चाहिँ नि प्योरली चाहिँ नि यसलाई मैले मिश्रित रूपमा लान खोजेको छु।
7: हजुर,
8: पहिलो चाहिँ नि मिश्रित रूपमा भनिरहँदा अलिकति म क्ल्यारिटी गर्न खोजेँ।
7: हजुर,
8: कि यसमा यही वर्षमा मैले ओपनली कुरा गर्दाखेरि अस्ति मैले लाइभ टिभीमा पनि मैले मौका पाएँ बोल्नलाई, उहाँले प्रश्न सोध्नुभएको थियो, हामी लसमा छौँ र यसबाट म कतै विचलित हुने कुरो पनि छैन, त्यो स्वाभाविक कुरा हो, स्वाभाविक रूपले मैले त्यसलाई एक्सेप्ट गरेको छु। ठुली नोक्सानी हामीलाई यसमा भएको छ, त्यो पहिले बुझेको कुरो, नोक्सानी मात्र गरिरहने र भलिबलको म ठुलो विस्तार गर्छु यो कुरा पनि म बोलिरहँदा यसले मैले व्यवहारिक मानेको छैन। यसमा मूल कुरो के कस्तो छ भने यो होस् या कुनै पनि मिडिया जगत होस् या धेरै कुरा के छ भने एउटा साइकिलसँग एउटा रोटेसनमा जोडिएको हुन्छ त्यो।
7: हजुर, यिनीहरूले यहाँले भन्दै गर्दाखेरि म जोडिहालेँ, व्यापारी घरलाई मैले अगाडि पनि भनेको थिएँ, व्यापारी घटनाहरूलाई नाफासँग हेर्ने हाम्रो सामाजिक अहिले चाहिँ यो एक किसिमको परम्परा भनौँ त्यो देखिएको छ, होइन, संस्कार देखिएको छ। यहाँले चाहिँ एनबिएलको आयोजना गर्नुभयो, घाटा लाग्यो भन्नुभयो नि त, हामी अहिले लसमा छौँ भन्दै गर्दाखेरि यहाँहरूले चाहेको भन्दा कमाउनु अथवा मैले अझै जोड्दाखेरि यहीँनिर मैले जोडिहालेँ, किनभने यहाँहरूले आयोजना गर्नुभयो, लगत्तै भोटेको सीमा चाहिँ बाढीले गर्दाखेरि केही क्षति भयो, त्यसले गर्दाखेरि यहाँहरू खेलमा ओझेलमा पर्यो, त्यसले गर्दाखेरि यहाँ नाफाको चाहना गर्दा गर्दै पनि घाटा भयो कि?
8: नो, घाटा त हुन्छै,
7: हजुर,
8: भन्ने त एकदमै छँदै थियो, होइन, कम घाटा हुन्थ्यो तर बढी घाटा भयो। कारण के रह्यो भने त्यत्रो भोटो के त्यो त अब त्यो देशको एउटा ठुलो पीडा र एउटा त्रासदी भयो।
7: हजुर,
8: हामी पनि त्यतैतिर लाग्यौँ, त्यो एक दिनको सुरुको एउटा त्यो गरेर मात्र ठुलो काम गऱ्यौँ भने भन्ने त होइन, त्यो एउटा साङ्केतिक कुरा पक्कै पनि थियो। हामी केडिया ग्रुपकोबाट पनि, केडिया परिवारको तर्फबाट पनि हामी 1 करोड एउटा सहयोग हामीले दिने मौका हामीले प्राप्त भयो। तर के रह्यो भने त्यति बेला हामीलाई आउने स्पोन्सर्सका साथीहरू उतातिर डाइभर्ट हुने स्वाभाविक कुरा हो, त्यो गइसकेपछि हाम्रो घाटा झन् बढेर गएकै हो। त्यसमा मैले अघि पनि भने म एक रति पनि विचलित भएको छैन, मेरो चाहना के हुन्छ भने कमसे कम आउने 1 वर्ष, 2 वर्ष, 3 वर्ष, 4 वर्षमा पनि मेरो घाटा चाहिँ नि नलागोस् भन्ने मेरो सोचाइ हो, त्यति हो। मुनाफाको कुरा त अलि परकै कुरा हो भन्ने मैले यहाँलाई राखेँ।
7: व्यापार गर्न र खेल खेलाउन कुन सहज रहेछ?
8: दुवै ठाउँमा एकाग्रता, डिसिप्लिन चाहिने हुन्छ। खेल पनि एउटा कुनै न कुनै रूपमा त्यसलाई हामीले हेर्दै गर्दा जुन विश्व परिभाषामा आइसक्यो त्यसले एउटा कहीँ न कहीँ त्यसले व्यापारको जुन एउटा व्यापार गर्दाखेरि हामीले अप्लाई गर्नुपर्नेहरू क्यारेक्टरहरू रुल्सहरू पनि त्यहाँ अप्लाई पक्कै पनि हुन्छन्, तर भिन्नता त छ, त्यहाँ भिन्नता त पटक्कै छ। त्यो हुँदा यहाँ जुन प्रत्यक्ष रूपमा जनता चाहिँ नि स्वाभाविक रूपमा आएर चाहिँ नि संलग्न हुने आफ्नो एउटा एक किसिमको कनेक्ट हुने कुरा
7: हजुर,
8: र उता व्यवसायतिर कनेक्ट हुने कुरा, दुइटैमा भिन्नता छ।
7: केडिया ग्रुप जस्तो प्रतिष्ठित व्यापारी गर्नाले व्यापारसँगै खेलकुदको क्षेत्रको विकासको लागि यहाँहरूले अझै भन्यो सामाजिक उत्तरदायित्वका कुराहरूलाई पनि अगाडि बढाउनु भएको छ र यसलाई प्राथमिकता पनि राख्नु भएको छ। यो राख्दै गर्दाखेरि यहाँको अन्य घरानाहरूसँग पनि सम्पर्क हुन्छ, सम्बन्ध हुन्छ, र खेलको दौरान पनि कैयौँ घरानाहरूले यहाँलाई नैतिक रूपमा पनि समर्थन गरेको अवस्था छ। उहाँहरू पनि तयार हुनुहुन्छ यो क्षेत्रको विकासको लागि, के पाउनु भएको छ?
8: म एकदम विश्वस्त छु,
7: कतै हामी चुक्यौँ केडिया अगाडि बढिहाल्नु भयो भन्ने त छैन नि। उहाँहरू
8: देखियो
7: देखियो
8: देखियो प्रष्ट रूपमा देखिएको पनि छ। त्यसलाई मैले दम्भको रूपमा लिने कुरै भएन
7: हजुर।
8: मैले अघि पनि भने यो एउटा चाहिँ नि एउटा कुनै पनि एउटा क्षेत्रमा एक्जाम्पल सेट हुनुपर्छ। एक्जाम्पल सेट भइसकेपछि त्यो चाहिँ नि कुराको चाहिँ नि एक्सपोजर भएर आउँछ
7: हजुर।
8: यो गेमै भइरहँदा पनि मलाई लगभग दुई तिन ठाउँबाट कुरो आयो
7: हजुर।
8: छवटा टिम छ, खोइ अब हामीले चाहिँ नि यो टिम त सरले हामीले एभाइलेबल आउने टिममा गराउनै पर्छ, त त्यो कुरामा अहिले म ठ्याक्क केही बोली नहालेँ। त्यो चाहिँ नि हाम्रो भएका छ टिमसँग सहकार्य गरेर अनि मात्र हामी चाहिँ नि फर्दर टिम कहिले कति बढाउने भन्ने कुराहरूमा अगाडि बढ्नेछौँ। तर यसबाट चाहिँ नि यहाँले सोधे जुन यहाँको प्रश्नको जुन एउटा घरै जुन छ त्यो त्यो त्यो त्यसको जवाब भनेर चाहिँ नि नेपालका कर्पोरेट क्षेत्रहरू चाहिँ नि एकदमै चासो लिनुभएको छ। ओहो यस्तो कुरामा त अब हामी पनि अगाडि बढ्नुपर्छ भन्ने कुराहरू प्रत्यक्ष रूपमा मलाई आएको छ।
7: यो भन्दै गर्दाखेरि यहाँहरूले एक किसिमको लिगको आयोजना गर्नु, योभन्दा अगाडि पनि यस्ता लिगहरू भएको थिए चर्चामा मात्र नआएका हुन्?
8: होइन, खासै लिगको भने चाहिँ नि सुरुवात र लिगले एउटा इस्टाब्लिस
7: हजुर
8: परिभाषा दिएको भने चाहिँ नि क्रिकेटको एनपिएलको
7: हजुर
8: होइन, त्यसले चाहिँ ठुलो म्यासेज दिएकै हो
7: हजुर।
8: र राम्रो त्यसमा चाहिँ नि बडा राम्रो ढङ्गले व्यवस्थित तरिकाले एनपिएल अगाडि बढेको स्थिति पनि छ। त्यसको कारणले एनबिएललाई पनि सहयोग
7: हजुर।
8: अब त्यो एनबिएल र के अरे एनपिएल एनबिएल एनएसएलको कारणले अरू गेमतिर चाहिँ नि फ्रेन्चाइजी लिगको चाहिँ नि कन्सेप्ट अगाडि बढिरहेछ
7: हजुर। यहाँहरूले एउटा सफल लिगको आयोजना गर्नुभएको छ र सफलतापूर्वक त्यसलाई सम्पन्न पनि गर्नुभयो
8: हजुर।
7: यो गर्दै गर्दाखेरि पनि यसबाट सिकाइहरू हुन्छन् नि
8: एकदम,
7: हामीले यो गरे भए हुन्थ्यो अथवा आगामी दिनमा यसरी बढ्नुपर्छ, केही कमजोरी अथवा सुधारका कुराहरू
8: एकदम एकदम
7: के सोच्नु भएको छ?
8: मैले धेरै यही कुरा त अहिले लामो लिस्ट छ
7: हजुर।
8: म त्यहाँ पुरै यो गेम सुरुदेखि अन्तसम्म त्यहाँ म प्रत्यक्ष रूपमा थिएँ, मेरो टिम पनि थियो, मेरो छोरा अश्विन केडिया एउटा प्रबन्धन निर्देशकको रूपमा
7: हजुर,
8: डाक्टर सन्तोष उपाध्याय उहाँ चाहिँ सिओको रूपमा, हामी सारै चाहिँ मेहनत गऱ्यौँ र मैले हरेक मोमेन्टमा सानो सानो माइक्रो म्यानेजमेन्टदेखि लिएर ठुला कुराहरू के चाहिँ नि यसमा छुट्यो भनेर मैले बेकायदा यही हजुरको अगाडि यहाँ मोबाइलमा मेरो पुरै ठुलो लिस्ट छ, लगभग मैले टिपेको 38 पोइन्ट
7: हजुर
8: यहाँ मैले टिपिसकेको छु। ती 38 पोइन्ट हामी कहाँ कहाँ चुक्यौँ, ती त 38 त हामी सुधार गर्ने नै भयौँ होइन। त्यसको अलावा अब अर्को दोस्रो संस्करणसम्म आउँदा विभिन्न किसिमका सुझावहरू पनि हामीले प्राप्त गर्ने हामीले आशा राखेका छौँ होइन। त्यो हुँदा चाहिँ नि ती सबै कुराहरू आउने हाम्रो संस्करणमा रह्यो भने त्यसले एउटा नयाँ स्वरूप पक्कै पनि दिने मैले देखेको छु
7: हजुर। हामी कुराकानीको अन्त्य अन्त्यतिर पुगेका छौँ। भलिबल क्षेत्रमा यहाँको लगाव, त्यसै गरेर खेलप्रतिको लगाव भनौँ न, यसलाई हेर्दै गर्दाखेरि जुन किसिमको प्रतियोगिता आयोजना गर्नुभयो, व्यवहारिक कुराहरू आफ्नो तर्फबाट सुधार्ने कुराहरू त एकातर्फ होला, तर केही कुराहरू कानुनी कुराहरू अडचनका कुराहरू पनि छन्, सरकारको तर्फबाट गर्नुपर्ने कुराहरू पनि छन्। किनभने आफै पनि नेतृत्वमा पुग्नुभयो, संविधान सभाको सदस्य हुनुहुन्छ, संविधान बनाउने काममा पनि यहाँहरूले सहयोग गर्नुभयो। यदि गर्दै गर्दाखेरि केही सरकारी संरचनाका कुराहरू, भौतिक संरचनाका कुराहरू पनि छन्, ती हुन सकेका छैनन्। ती कानुनी अडचन र यस्ता व्यवधानहरू अन्त्य गर्नको लागि के कसरी अगाडि बढ्नु पर्ला, यहाँको सुझाव के छ?
8: यस्तो चाहिँ यो हजुरको जुन प्रश्न एकदम भ्यालिड प्रश्न हो, तर यो प्रश्न आज मात्र उठेको प्रश्न होइन, यो विगत मैले सुन्दै आएको लगभग 20 त मैले सुन्दै आएको भयो
7: हजुर।
8: अब यसको जवाफ के छ भने 20 मैले मात्र यस्तो सुनिरहेको छु भने त्यो 20 गर्नुपर्ने सरकारले खेलकुदलाई राख्नुपर्ने प्रायोरिटीमा राखेको छ कि छैन, भौतिक संरचना बनाएको छैन, त्यो आफैमा देखिन्छ क्या
7: हजुर।
8: त्यसो हुँदा मेरो यसमा जवाब के छ भने, अब त्यो 20 वर्षबाट देखि उठेको क्वेसनलाई अब सरकारले चाहिँ नि त्यसले कमसेकम यो जनताको सरकारको विषय हो, गाउँ गाउँसम्मको सरकारको विषय हो, सरकार भने नै जनताको लागि हो भनेपछि जनताले खोजेको कुरो र राष्ट्र खेल भएको हैसियतले पनि यसमा प्रायोरिटीमा आउनै पर्छ। त्यसको अर्थ फेरि अरू गेमलाई प्रायोरिटीमा नराख्ने, ओझेलमा बनाउने त्यो पनि होइन, सबै गेमलाई सम्मान दिँदै अगाडि सरकार अगाडि बढ्नुपर्ने नै हुन्छ। यसमा कुनै बोल्ने ठाउँ छैन। र म जनता, नेपाल भलिबल एसोसिएसन, राष्ट्रिय खेलकुद परिषदका साथसाथै म हातेमालो गरेर एउटा संविधान सभा सदस्यको हैसियतले पनि म यसको चाहिँ जोरदार म लबिङ गर्ने पक्षमा छु।
7: एक सफल व्यवसायी हुनुको व्यस्तताका बावजुद पनि यहाँ चाहिँ खेलकुदतर्फ लाग्नुभयो, राजनीतिमा पनि यहाँ सक्रिय हुनुभयो,
8: हजुर,
7: यति गहिरो लगाव र नेतृत्वी भूमिका निर्वाह गर्ने प्रेरणा यहाँबाट कसरी आयो, कसरी समय व्यवस्थापन गर्नुहुन्छ?
8: एउटा व्यक्तिभित्रको चाहिँ नि मनोबलको कुरा हो, व्यवस्थापनको कुरा हो, त्यति मात्र हो। अहिले पुरा जगत चाहिँ नि साह्रै सहज भइसक्यो,
7: हजुर,
8: टेक्नोलोजिकल उसमा त्यो भएपछि मान्छे कतै हुन्छ, काम कतै चलेको हुन्छ, यो एकदम क्लियर कुरा हो। त्यही भएर काम गर्न सजिलो छ, इच्छा शक्ति हुनु पऱ्यो जुन कि मेरो थियो, र त्यो इच्छा शक्तिको कारणले मलाई लाग्छ यति एउटा गेम मैले सञ्चालन गर्दैमा मैले ठुलो गरिहालेँ भने यसका अलावा धेरै मिसनहरू मैले राष्ट्रहितका मिसनहरू पनि बोकेर हिँडिरहेको छु। त्यो चाहिँ शिक्षा क्षेत्रको होला, कृषि क्षेत्रको होला, धेरैले भन्छन् मलाई सोध्छन् कि तपाईँ कता कता लागेको हुन्छ, कता कता सबै ठाउँमा देखिनुहुन्छ, त्यो मेरो लागि ठुलो एउटा खुसीको कुरा हो कि मैले व्यवसाय पनि व्यवसायको व्यवस्थापनदेखि अन्य क्षेत्रको एउटा नेपाली नागरिकको हुनुपर्ने जिम्मेवारीलाई राम्रो ढङ्गले मैले व्यवस्था टाइमको व्यवस्थापन गरेर अगाडि बढ्न सकेको छु।
7: भन्नाले टिमको कुशल व्यवस्थापन हो यो?
8: टिम त पक्कै पनि चाहिने नै हो, तर मेरो एउटा व्यक्तिगत रूपमा पनि मैले टाइमको व्यवस्थापन मैले मिलाउन सकेको छु। त्यसमा चाहिँ नि अहिले धेरै विषय यहाँले सोध्न भ्याउनु भएको छैन, मैले बोल्न पनि भ्याएको छैन समयको सीमितताको कारणले, तर धेरै कुरामा म लागेको स्थिति छ र म खुसी नै छु।
7: मैले खेलतर्फ लाग्ने प्रेरणा कहाँबाट मिल्यो भन्ने थिएँ,
8: खेलबाट, खेलको प्रेरणा त मैले अघि पनि भने, म बाल्यकालदेखि नै खेलतिर पनि अलि म लम्केकै हुँ,
7: हजुर,
8: र खास गरेर भलिबलकै कुरा गर्दाखेरि राष्ट्रिय खेल पनि हो र एउटा मेरो नैतिक सबै किसिमको मेरो जिम्मेवारी हुन्छ यो खेललाई अगाडि बढाउनु पर्छ भनेर म त्यहाँ आकर्षित भएको हुँ। र अन्तमा म एउटा यो खेल भइरहँदा सायद हाम्रो व्यवस्थापन तर्फबाट केही ल्याप्सेजहरू भएका कुराहरू पनि हामीले सुन्यौँ, त्यसको लागि म अध्यक्षको नाताले म जनता समक्ष म क्षमा प्रार्थी पनि छु। हामी पक्कै पनि अगाडि दोस्रो संस्करण तपाईँहरूको मायाले त्यसलाई एकदम अपार सफल रूपमा चाहिँ हामी आउँछौँ भन्ने मैले कुरा राखेँ, खोजेको छु।
7: कुराकानीको अन्त्यमा छौँ, अन्त्यमा एनिभेल अथवा नेपाल भलिबल लिगको आयोजकको नाताले, लिगको अध्यक्षको नाताले समग्र खेलाडीहरूलाई के भन्नुहुन्छ गुरुको तर्फबाट?
8: खेलाडीज्यूहरूलाई, खेलाडी साथीहरूलाई, भाइहरूलाई, सबैलाई म के भन्न चाहन्छु भने, जुन किसिमले यहाँहरू एउटा यो गेममा आफ्नो कला, आफ्नो एउटा ऊर्जा देखाउनु भएको छ, त्यो स्वागतयोग्य छ तर पर्याप्त छैन। त्यसको अर्थ यसलाई नकारात्मक नलिउँ,
7: हजुर,
8: होइन, धेरै सुधारको आवश्यकता मैले देखाएको छु र त्यो सुधार गर्न सकिने ठाउँ पनि छ र त्यसलाई हामीले एडप्ट गर्ने स्थिति पनि छ। त्यो भएर भोलि विदेशी कोचै बोलाएर हामीले, अहिले विदेशी खेलाडी आउनुभयो, उहाँहरूसँग केही समय मात्र हामीले सहकार्य हामीले गऱ्यौँ तर सधैँ त गर्न नसकिने भयो। यस्तो बेलामा हामीले विदेशी कोचहरू बोलाएर एनबिएसँग, एसोसिएसनसँग सहकार्य गरेर हामी हाम्रो उदाउँदा खेलाडीहरूलाई जुन अन्तर्राष्ट्रिय लेभलमा पुर्याउनु छ, उहाँहरूले छुट्टै किसिमको वातावरण बनाउनलाई परिषद, एसोसिएसन र लिग तिनजनै हामी चाहिँ हात उमाले गरेर, हातेमालो गरेर बढ्ने हो भने म पनि त्यस्ता त्यो कुरामा म कन्ट्रिब्युट गर्न तयार हुन्छु।
7: हुन्छ, हामीलाई समय दिनुभयो आफ्नो महत्त्वपूर्ण कुराहरू र नेपाल भलिबल लिग एनबिएलको आयोजना गर्दा भोगेका कुराहरू अथवा एनबिएलको आयोजना गर्दाखेरिको अनुभव हाम्रा श्रोताहरूमा सेयर गरिदिनु भयो, यहाँलाई धन्यवाद।
8: रेडियो नेपाललाई पनि धेरै धेरै धन्यवाद। नेपाल, रेडियो नेपाल आफैमा एउटा, हामी त बच्चा जन्मदै होस् सम्हालेदेखि नै रेडियो नेपाल बारेमा सुन्थ्यौँ, तर आज मैले यो मौका पनि पाएँ, मेरो लागि ठुलो अवसर तपाईँहरूले दिनुभयो, धेरै धेरै धन्यवाद।
5: भर्खरै कुराकानी सुन्नुभयो संविधान सभाका सदस्य केडिया ग्रुपका अध्यक्ष तथा नेपाल भलिबल लिग एनभीएलका अध्यक्ष विमल केडियासँग गरिएको कुराकानी। कुराकानी सँगै आजलाई भनी हामी कार्यक्रमको अन्त्यमा छौँ। यो कार्यक्रम रेडियो नेपालको कार्यक्रम सुन्न सकिने युट्युब च्यानल रेडियो नेपाल प्रोग्रामबाट पनि सुन्न सक्नुहुनेछ। प्रविधि संयोजनतर्फ सुधीर मिश्रलाई हार्दिक आभार व्यक्त गर्दै सहकर्मी मुकुन्द भण्डारी र म मनुका कुँवर बिदा हुन्छौँ।

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-4418।

0: निर्धारित गतिभित्रै सवारी चलाऊ, दुर्घटना हुनबाट बचौ र बचाऊ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिउँ।
3: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौँ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौँ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
2: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
3: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
2: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि गजल गङ्गा कार्यक्रम सुन्नुहुनेछ। यस बेला रातिको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

0: गजल गंगा।
1: कति रुवाउँछौ मलाई किनारमा राखेर, कहिले मुटु भित्र कहिले निधारमा राखेर। कति रुवाउँछौ मलाई किनारमा राखेर, कहिले मुटु भित्र कहिले निधारमा राखेर। मैले व्यर्थै ओठका खुसीहरू बेचिरहेछु, मैले व्यर्थै ओठका खुसीहरू बेचिरहेछु। कहिले धरौटी कहिले उपहारमा राखेर, कहिले मुटु भित्र कहिले निधारमा राखेर। जिन्दगी अचानो झैं दुब्लाइरहेको छ, जिन्दगी अचानो झैं दुब्लाइरहेको छ। हिर्काएपछि खुकुरीको धारमा राखेर, कहिले मुटु भित्र कहिले निधारमा राखेर। बुझ्नेले यो मनको भावना नबुझेपछि, बुझ्नेले यो मनको भावना नबुझेपछि, बुझ्नेले यो मनको भावना नबुझेपछि। के अर्थ भो र व्रत सोमबारमा राखेर, कहिले मुटु भित्र कहिले निधारमा राखेर। घाइते भएका मेरा सयौं सपनाहरूलाई, घाइते भएका मेरा सयौं सपनाहरूलाई। आउन त आएको छु उपचारमा राखेर, कहिले मुटु भित्र कहिले निधारमा राखेर। कति रुवाउँछौ मलाई किनारमा राखेर। सल्यानका गजलकार कृष्ण बगरका यिनै गजलीय शेरको वाचनसँगै गजल गंगाको यो अर्को नूतन श्रृंखलामा प्रविधि संयोजन तर्फ पराग पोखरेल अनि विद्या निर्दोष पहाडीको गजलीय अभिवादन। गजल गंगा लिएर हामी आइपुग्छौ मंगलबारको रात्रिकालीन प्रहरमा 10 बजेको हिन्दी समाचार पछि झण्डै 45-50 मिनट। गजलमा रम्न अनि रमाउन, गजलमा डुबुल्की मार्न, गजलको गंगालाई रसास्वादन गर्न आजको बसाईमा पनि हामी तपाईँसँगै रहनेछौ। तपाईँ हामीलाई हाम्रा विभिन्न एफएम ब्यान्डहरू, अनलाइन स्क्रिन, सामाजिक सञ्जाल र त्यसका प्लेटफर्महरू मार्फत सुनिरहनु भएको छ भन्ने विश्वास यताबाट मनभरि सङ्गालिरहेका छौ। आजको बसाईमा हामी लमजुङका गजलकार विपिन वर्मा, बाँकेका गजलकार रसिक राज र सिन्धुपाल्चोकका गजलकार रोजिना पराजुलीका गजलहरू हामी सुन्नेछौ। उहाँहरूकै आवाजमा हामी आजको बसाईमा गजलहरू सुन्नेछौ, साथमा निकै मीठा गजल संगीतहरू पनि रहनेछन्। कार्यक्रमको शुरूआतमा जोडौं, म हराएकी हुँ यो सहरबाट, हराएको छैन कसैको नजरबाट, कपिल लन्जानको गजल, राजेन्द्र बजगाईको संगीत र स्वर रीता केसीको रहेको छ।

0: हजुर म हराएकी हुँ त्यो सहरबाट, हराएको छैन कसैको नजरबाट। हामीले गजल गंगाको शुरूआतमा राख्यौं कपिल अन्जानको गजल, राजेन्द्र बजगाईको संगीत र रीता केसीको स्वर थियो। हामी गजल गंगामा छौं। आजको गजल गंगाको शुरूआतमा हाम्रो स्टुडियोमा आएर गजल रेकर्ड गराउनु भएका गजलकारहरूका गजल आजको बसाईमा हामी राख्नेछौ। शुरूआतमा गजलकार विपिन मर्म।
1: छानो चुहिएको छ, छाक टार्न घर बेच्नु छ, पसिना सबैले बेच्छन् मलाई रहर बेच्नु छ। छानो चुहिएको छ, छाक टार्न घर बेच्नु छ, पसिना सबैले बेच्छन् मलाई रहर बेच्नु छ। छोरी भक्का निँदै थिइन् कन्यादानको बेला, छोरी भक्का निँदै थिइन् कन्यादानको बेला, समाजमा छोरा जन्माउन उनले थर बेच्नु छ, पसिना सबैले बेच्छन् मलाई रहर बेच्नु छ। बाढीले जफत गर्यो जहान पाल्ने खेतलाई, बाढीले जफत गर्यो जहान पाल्ने खेतलाई, किन्ने कोही भए भनिदिनुहोस् बगर बेच्नु छ, पसिना सबैले बेच्छन् मलाई रहर बेच्नु छ। आश्चर्य नमान्नुहोस् गरिबले सपना देख्दा, आश्चर्य नमान्नुहोस् गरिबले सपना देख्दा, छोरोले पढ्ने इच्छा गर्यो अब घर बेच्नु छ, छानो चुहिएको छ, छाक टार्न घर बेच्नु छ, लास हुन तयार छु सन्तान निराश नहुन्, लास हुन तयार छु सन्तान निराश नहुन्, बिक्री होला कि नहोला यो खप्पर बेच्नु छ, छानो चुहिएको छ, छाक टार्न घर बेच्नु छ, पसिना सबैले बेच्छन् मलाई रहर बेच्नु छ। गाली नगर्नुहोस् साउजी काम सक्न कर लाग्छ, गाली नगर्नुहोस् साउजी काम सक्न कर लाग्छ, थोरै तलब बढाइदिनुहोस् अनि पो जाँगर लाग्छ। घुम्न पाउँदा तिमी खुसी म दुःखी हुन्छु, घुम्न पाउँदा तिमी खुसी म दुःखी हुन्छु, यहाँ सुन्दर चिजमै मान्छेको नजर लाग्छ, गाली नगर्नुहोस् साउजी काम सक्न कर लाग्छ, अभावमा गुज्रिएको जिन्दगी भएर होला, अभावमा गुज्रिएको जिन्दगी भएर होला, धनी भएको सपना देख्न पनि रहर लाग्छ, यहाँ सुन्दर चिजमै मान्छेको नजर लाग्छ, आ आफ्नै तरिका हुन्छ भगवान महसुस गर्ने। अन्तिम शेर, आ आफ्नै तरिका हुन्छ भगवान महसुस गर्ने, मलाई दिल देउता अनि मूर्ति पत्थर लाग्छ, गाली नगर्नुहोस् साउजी काम सक्न कर लाग्छ, थोरै तलब बढाइदिनुहोस् अनि पो जाँगर लाग्छ। फाइदादेखि प्वाल परेको छानोमा पनि, फाइदादेखि प्वाल परेको छानोमा पनि, घाम छिरेर न्यानो हुने भो जाडोमा पनि, फाइदादेखि प्वाल परेको छानोमा पनि, मिल्ने भए कालो बजारी गर्थे होलान्, मिल्ने भए कालो बजारी गर्थे होलान्, आफै मर्दा ढाक्नु पर्ने कात्रोमा पनि, फाइदा देखे पाल परेको छानोमा पनि, टाढा जाऊ भन्यौ निकै दूर गइदिए, टाढा जाऊ भन्यौ निकै दूर गइदिए, नखोज्नु भेट्ने छैनौ माटोमा पनि, फाइदा देखे पाल परेको छानोमा पनि, दुश्मनी निभाउनु अघि सोच्नु पर्थ्यो। अन्तिम शेर, दुश्मनी निभाउनु अघि सोच्नु पर्थ्यो, फलामले सकिनु पर्दैन आगोमा पनि, फाइदा देखे प्वाल परेको छानोमा पनि, घाम छिरेर न्यानो हुने भो जाडोमा पनि, घाम छिरेर न्यानो हुने भो जाडोमा पनि। मलाई टुक्र्याएर भन्यौ अब लहरा हुँदैन, मलाई टुक्र्याएर भन्यौ अब लहरा हुँदैन, काटिँदा त्यो सकिने हो जसको जरा हुँदैन, मलाई टुक्र्याएर भन्यौ अब लहरा हुँदैन, पहिरोले घरबारी सबै बगायो खुसी छु, पहिरोले घरबारी सबै बगायो खुसी छु, अब धनको लागि दुश्मनबाट खतरा हुँदैन, मलाई टुक्र्याएर भन्यौ अब लहरा हुँदैन। गुमाउनु परेकै कारण थुप्रै छन् रित्तिएका, गुमाउनु परेकै कारण थुप्रै छन् रित्तिएका, सबै विश्वामित्रको भागमा अप्सरा हुँदैन, काटिँदा त्यो सकिने हो जसको जरा हुँदैन, मलाई टुक्र्याएर भन्यौ अब लहरा हुँदैन, कति सजिलो छ है मर्दिन्छु भन्नलाई, कति सजिलो छ है मर्दिन्छु भन्नलाई। फुल सकिएको दिन धरतीमा भँवरा हुँदैन, मलाई टुक्र्याएर भन्यो अब लहरा हुँदैन, काटिँदा त्यो सकिने हो जसको जरा हुँदैन। अब थाहा पाएर उनी मर्नुको राज के गर्छौ, अब थाहा पाएर उनी मर्नुको राज के गर्छौ। छोरीलाई दाइजोसँगै बेच्छ समाज के गर्छौ, अब थाहा पाएर उनी मर्नुको राज के गर्छौ। अर्काको चल्ला टिप्नेले तिम्रो नि टिप्न सक्छ, अर्काको चल्ला टिप्नेले तिम्रो नि टिप्न सक्छ। पोल्टामा लुकाएर त्यो हत्याराबाज के गर्छौ, अब थाहा पाएर उनी मर्नुको राज के गर्छौ। क्षमता भन्दा ज्यादा खोज्नु आत्मघाती हुन्छ, क्षमता भन्दा ज्यादा खोज्नु आत्मघाती हुन्छ। कला बिक्ने बजारमा किनेको ताज के गर्छौ, अब थाहा पाएर उनी मर्नुको राज के गर्छौ। गन्तव्यमै नपुगी यसरी हतारिन हुँदैनथ्यो, गन्तव्यमै नपुगी यसरी हतारिन हुँदैनथ्यो। पाइलटकै घाँटी निमुठी यो जहाज के गर्छौ, अब थाहा पाएर उनी मर्नुको राज के गर्छौ। छोरीलाई दाइजोसँगै बेच्छ समाज के गर्छौ। मन छ ब्रह्माण्ड नाग्ने अदृश्य घेरा देख्छु, मन छ ब्रह्माण्ड नाग्ने अदृश्य घेरा देख्छु। आफू सर्प जस्तो परिस्थिति सपेरा देख्छु। खास पीडित न उभिएको राहत वितरणमा, खास पीडित न उभिएको राहत वितरणमा। तपाईँ नेता देख्नुहुन्छ म लुटेरा देख्छु, मन छ ब्रह्माण्ड नाग्ने अदृश्य घेरा देख्छु। हैसियत अनुसारै हुने रहेछ मान्छेको सपना, हैसियत अनुसारै हुने रहेछ मान्छेको सपना। दुनियाँ महल देख्छन् म डेरा देख्छु, आफू सर्प जस्तो परिस्थिति सपेरा देख्छु। यस्तो दृश्यले न हाँस्न सके न रुन सके, यस्तो दृश्यले न हाँस्न सके न रुन सके। अन्तिम शेर यस्तो दृश्यले न हाँस्न सके न रुन सके। यहाँ समाजसेवी भन्दा धेरै क्यामेरा देख्छु, मन छ ब्रह्माण्ड नाग्ने अदृश्य घेरा देख्छु, आफू सर्प जस्तो परिस्थिति सपेरा देख्छु। सम्झाएँ थुप्रै विकल्प छ यो राजधानी हो, मैले सम्झाएँ थुप्रै विकल्प छ यो राजधानी हो। उनले सम्झाइन् यहाँ सबैभन्दा बिक्ने जवानी हो, मैले सम्झाएँ थुप्रै विकल्प छ यो राजधानी हो। उनले सम्झाइन् यहाँ सबैभन्दा बिक्ने जवानी हो। बरु सिधै मेरो टाउकोमा गोली ठोक्दा हुन्छ, बरु सिधै मेरो टाउकोमा गोली ठोक्दा हुन्छ। छातीमा नठोकिदिनु यो प्रियाको सिरानी हो, उनले सम्झाइन् यहाँ सबैभन्दा बिक्ने जवानी हो। संसार देखिहाले मलाई नबचाउनुहोस् डाक्टर साहब, संसार देखिहाले मलाई नबचाउनुहोस् डाक्टर साहब। ऋण नथप्नु पनि सन्तानको निम्ति लगानी हो, मैले सम्झाएँ थुप्रै विकल्प छ यो राजधानी हो। रुँदै वेदना पोख्दै थिएँ क्यामेरा तिर्स्याए उसले, रुँदै वेदना पोख्दै थिएँ क्यामेरा तिर्स्याए उसले। भनियो यो त बजारमा निकै बिक्ने कहानी हो, मैले सम्झाएँ थुप्रै विकल्प छ यो राजधानी हो। अन्तिम शेर भूकम्पमा न उनलाई जोगाउन सके न यी खुट्टा, भूकम्पमा न उनलाई जोगाउन सके न यी खुट्टा। कृत्रिम खुट्टा के जोड्नु यो प्रेमको निशानी हो, मैले सम्झाएँ थुप्रै विकल्प छ यो राजधानी हो। उनले सम्झाइन् यहाँ सबैभन्दा बिक्ने जवानी हो। आँखा दान गर्न आएको छु आँखा शिविरभित्र, आँखा दान गर्न आएको छु आँखा शिविरभित्र। तिम्रो सुरुवात मेरो अन्त्य हुँदैछ मङ्सिरभित्र, आँखा दान गर्न आएको छु आँखा शिविरभित्र। यसकारण दाह संस्कार हुँदैन प्रेमको मृत्युमा, यसकारण दाह संस्कार हुँदैन प्रेमको मृत्युमा। यादको मलामीले जिन्दगी देख्छ तस्विरभित्र, आँखा दान गर्न आएको छु आँखा शिविरभित्र। तिम्रो सुरुवात मेरो अन्त्य हुँदैछ मङ्सिरभित्र, आवाज थुनिएला विचार थुनिँदैन याद गर्नुहोस्, आवाज थुनिएला विचार थुनिँदैन याद गर्नुहोस्, यो हावा जस्तै हो बाँधिँदैन जन्जिरभित्र, तरकारी भन्दा सस्तो दरमा किनबेच हुँदैछ, तरकारी भन्दा सस्तो दरमा किनबेच हुँदैछ, सबै जवानी देख्छन् दिल देख्दैनन् शरीरभित्र, आँखादान गर्न आएको छु आँखा शिविरभित्र। अन्धविश्वासको एक घृणित नमुना हो यो, अन्धविश्वासको एक घृणित नमुना हो यो, मूर्ति बनाउनेलाई छिर्न निषेध छ मन्दिरभित्र, आँखा दान गर्न आएको छु आँखा शिविरभित्र, तिम्रो सुरुवात मेरो अन्त्य हुँदैछ मङ्सिरभित्र। आज नरिसाउ प्रिय दोष यो निधारको छ, आज नरिसाउ प्रिय दोष यो निधारको छ, गोजीमा सय छ सामान चाहिँ हजारको छ, आज नरिसाउ प्रिय दोष यो निधारको छ, त्याग्नु परे के त्याग्छौ भनेर कसैले सोध्यो, त्याग्नु परे के त्याग्छौ भनेर कसैले सोध्यो, झट्ट सम्झिए यो जिन्दगी नै बेकारको छ, आज नरिसाउ प्रिय दोष यो निधारको छ, क्षमतावान भएर पनि पुरपुरो ठोकिरह्यो, क्षमतावान भएर पनि पुरपुरो ठोकिरह्यो, उसले बुझ्नु पर्थ्यो जमाना प्रचारको छ, आज नरिसाउ प्रिय दोष यो निधारको छ। हरेक दिन सोच्छु केले छाक टार्ने होला, अन्तिम शेर, हरेक दिन सोच्छु केले छाक टार्ने होला, तिमीलाई जहिल्यै चिन्ता श्रृङ्गारको छ, आज नरिसाउ प्रिय दोष यो निधारको छ, गोजीमा सय छ सामान चाहिँ हजारको छ।
0: विपिन मर्मका गजल हामीले यति बेला सुन्यौं, अब यति बेला हामी मिठो गजल संगीत जोड्छौ, पुरुषोत्तम ढुङ्गेलको शब्द, राज सिग्देलको स्वर र चण्डी प्रसाद काफ्लेको संगीतमा उजितेर गई या हारेर गई नतिजा आफैतिर पारेर गई।

0: जितेर गई या हारेर गई, नतिजा आफैतिर पारेर गई। गजल गंगाको व्यवसायमा हामीले गजल संगीत राख्यौं। अब गजल गंगामा आफ्नो गजल वाचनका लागि आउँदै हुनुहुन्छ बाँकेका गजलकार रसिक राज।
1: बाको काँध साउकोमा बन्दकी राखेर, बाको काँध साउकोमा बन्दकी राखेर, उसले ल्यायो हत्केलामा खुसी राखेर, छोपिदियो सन्तानका नाङ्गा आङहरू, छोपिदियो सन्तानका नाङ्गा आङहरू, पत्नी कोट तमसुकमा जमानी राखेर, बाको काँध साउकोमा बन्दकी राखेर, यसो सोच्छ के उमार्न सकिएला सुख, यसो सोच्छ के उमार्न सकिएला सुख, दुःखको बोटमा सपनाहरू कलमी राखेर, समयले सुम्पियो विचित्रको जीवन कथा, समयले सुम्पियो विचित्रको जीवन कथा, अन्त्य छापेर बाँकी पाना खाली राखेर, बाको काँध साउकोमा बन्दकी राखेर, प्रस्ट्याउँदैछौ जिन्दगीलाई यसरी, प्रस्ट्याउँदैछौ जिन्दगीलाई यसरी, उदाहरणमा सल्केको मैनबत्ती राखेर, बाको काँध साउकोमा बन्दकी राखेर, मृत्युले लेख्यो एक युगीन प्रेमपत्र, मृत्युले लेख्यो एक युगीन प्रेमपत्र, प्रियसीको नाम जिन्दगी राखेर, बाको काँध साउकोमा बन्दकी राखेर, उसले ल्यायो हत्केलामा खुसी राखेर। मान्छे जिउँदै डुब्यो मर्यो र तैरियो, मान्छे जिउँदै डुब्यो मर्यो र तैरियो, वा सास क्या विधि वजनदार थियो, मान्छे जिउँदै डुब्यो मर्यो र तैरियो, थियो छन त आँसु सिजस्तै निर्मल, थियो छन त आँसु सिजस्तै निर्मल, अनि तिम्रो याद मिसियो मैलियो, मान्छे जिउँदै डुब्यो मर्यो र तैरियो, पलाए थियो काँडा त जन्मैदेखि डालीमा, पलाए थियो काँडा त जन्मैदेखि डालीमा, एक सुन्दर फुल फुल्यो भाँचियो, मान्छे दिउँदै डुब्यो मर्यो र तैरियो, मान्छे काटिँदा पनि निदाएको शासक, मान्छे काटिँदा पनि निदाएको शासक, मान्छे काटिँदा पनि निदाएको शासक, जब मुखमा झिङ्गा बस्यो झस्कियो, मेरै मुटु त थियो चौबाटोको पत्थर, मेरै मुटु त थियो चौबाटोको पत्थर, तिम्रो पाइतालाले छोयो टुक्रिदियो, मान्छे दिउँदै डुब्यो मर्यो र तैरियो। जिन्दगीमा खस्ने डर मात्र बाँकी रहन्छ, जिन्दगीमा खस्ने डर मात्र बाँकी रहन्छ, जब समयले चुङ्गीलाई झैँ उफारिरहन्छ, जिन्दगीमा खस्ने डर मात्र बाँकी रहन्छ, जब समयले चुङ्गीलाई झैँ उफारिरहन्छ, तारा बन्छन् मर्नेहरू भन्ने सुनेदेखि, तारा बन्छन् मर्नेहरू भन्ने सुनेदेखि, ऊ बाबा भन्दै जुनकिरी समातिरहन्छ, बच्चाहरू यसकारण निदाउन सकेका छन्, बच्चाहरू यसकारण निदाउन सकेका छन्, धन्न कसौडी पानी मात्रै नै उमालिरहन्छ, जब समयले चुङ्गीलाई झैँ उफारिरहन्छ, उसले आत्महत्या गर्यो मुस्कुराउनै बिर्सेका कारण, उसले आत्महत्या गर्यो मुस्कुराउनै बिर्सेको कारण, यद्यपि उसको तस्विर अझै पनि हाँसिरहन्छ, जिन्दगीमा खस्ने डर मात्र बाँकी रहन्छ, जब समयले चुङ्गीलाई झैँ उफारिरहन्छ। यसकारण ऊ हिँड्छे झोलामा ऐना राखेर, यसकारण ऊ हिँड्छे झोलामा ऐना राखेर, कसले पो प्रेम गर्यो र मुटुमा आँखा राखेर, यसकारण ऊ हिँड्छे झोलामा ऐना राखेर, कसले पो प्रेम गर्यो र मुटुमा आँखा राखेर, यसरी बाँचिरहेछ सिमानामा एक सिपाही, यसरी बाँचिरहेछ सिमानामा एक सिपाही, ओठमा मुस्कान ट्रिगरमा औला राखेर, कसले पो प्रेम गर्यो र मुटुमा आँखा राखेर, फुल टिप्दा चुडिएको चप्पलको फिता, फुल टिप्दा चुडिएको चप्पलको फिता, फुल टिप्दा चुडिएको चप्पलको फिता, सिदेऊ बिचमा एउटा काँडा राखेर, तिम्रो सामिप्यतामा यस्तो आकार भरिदिएको, अन्तिम शेरमा छु, तिम्रो सामिप्यतामा यस्तो आकार भयो हृदयको, तिम्रो सामिप्यतामा यस्तो आकार भयो हृदयको, जस्तो हुन्छ बेलुन आफूमा हावा राखेर, यसकारण ऊ हिँड्छे झोलामा ऐना राखेर, कसले पो प्रेम गर्यो र मुटुमा आँखा राखेर, बल्छीमा उनेर गडेउलाहरू राखिएका छन्, बल्छीमा उनेर गडेउलाहरू राखिएका छन्, माछाहरू सोध्छन् चाराहरू राखिएका छन्, माछाहरू सोध्छन् चाराहरू राखिएका छन्। उत्सवहरू सराफठानी रित्याउँछन् बोतल, उत्सवहरू सराफठानी रित्याउँछन् बोतल, उत्सवहरू सराफठानी रित्याउँछन् बोतल, बोतलमा गरिबका पसिनाहरू राखिएका छन्, बल्छीमा उनेर गडौलाहरू राखिएका छन्। उदेश खोजिरहेछ दस गजामा उभिएर, उदेश खोजिरहेछ दस गजामा उभिएर, बस कागजमा सीमा रेखाहरू राखिएका छन्, बल्छीमा उनेर गडौलाहरू राखिएका छन्। यस्तो लाग्छ यदा कदा शालिकहरू देख्दा, यस्तो लाग्छ यदा कदा शालिकहरू देख्दा, मान्छे तर्साउन चोकमा बुखेचाहरू राखिएका छन्, बल्छीमा उनेर गडौलाहरू राखिएका छन्। म पनि हेर्छु खै कसोरी अघाउँदो रहेछौ तिमी, म पनि हेर्छु खै कसोरी अघाउँदो रहेछौ तिमी, अन्तिम शेरमा छु, म पनि हेर्छु खै कसोरी अघाउँदो रहेछौ तिमी, खाऊ कवि प्लेटमा कविताहरू राखिएका छन्, बल्छीमा उनेर गडौलाहरू राखिएका छन्।
0: गजल गङ्गामा यति बेला आफ्ना गजल वाचन गर्दै हुनुहुन्थ्यो गजलकार रसिकराज। अब हामी आजको गजल गङ्गाको बसाईमा रोजिना पराजुलीका गजल उहाँकै आवाजमा सुन्छौं।
2: बिक्रीमा राखेको रहेछ जिन्दगीहरूको, बिक्रीमा बिक्रीमा राखेको रहेछ जिन्दगीहरूको, कसरी जोगाउनु अस्मिता यी नानीहरूको, बिक्रीमा राखेको रहेछ जिन्दगीहरूको, समुद्रबाटै माछाहरू हराउन थालेपछि, समुद्रबाटै माछाहरू हराउन थालेपछि, अनसन सुरु भएको छ माझीहरूको, कसरी जोगाउनु अस्मिता नानीहरूको, भन्नुहोस् न उपहारमा के लिएर जाउँ होला, भन्नुहोस् न उपहारमा के लिएर जाउँ होला, ओठभरि हाँसो हेर्नु छ गाउँ बस्तीहरूको, कसरी जोगाउनु अस्मिता यी नानीहरूको, कविहरू आउँछन् पिउँछन् कविता लेख्छन्, कविहरू आउँछन् पिउँछन् कविता लेख्छन्, क्या गजबको व्यापार यार भट्टीहरूको, बिक्रीमा राखेको रहेछ जिन्दगीहरूको, धान फल्यो साहुलाई खलाबाटै बुझाइयो, धान फल्यो साहुलाई खलाबाटै बुझाइयो, आखिर शेरमा छु धान फल्यो साहुलाई खलाबाटै बुझाइयो, अधुरै रहेका छन् सपना भकारीहरूको, बिक्रीमा राखेको रहे जिन्दगीहरूको, कसरी जोगाउनु अस्मिता यी नानीहरूको। न्यूटनले नियम बनाए, पास्चरले मशिन बनाए, न्यूटनले नियम बनाए, पास्चरले मशिन बनाए, खोइ कसकसले यो पृथ्वीमा रात र दिन बनाए, न्यूटनले नियम बनाए, पास्चरले मशिन बनाए, मैले पिता बिनाको सन्तान जन्माएर हुर्काएकी हुँ, मैले पिता बिनाको सन्तान जन्माएर हुर्काएकी हुँ, त्यसैले हो आफन्त र समाजले चरित्रहीन बनाए, खोइ कसकसले यो पृथ्वी रात र दिन बनाए, प्राकृतिक नियमहरू बन्नुभन्दा धेरै वर्ष पहिले, प्राकृतिक नियमहरू बन्नुभन्दा धेरै वर्ष पहिले, दुई प्राकृतिक मान्छे मिलेर चार्ल्स डार्विन बनाए, खोइ कसकसले यो पृथ्वीमा रात र दिन बनाए, यो देशका चालकहरूलाई मेरो गम्भीर प्रश्न छ, यो देशका चालकहरूलाई मेरो गम्भीर प्रश्न छ, सिमाना बेचेर किन आफ्नो संसार रंगीन बनाए, खोइ कसकसले यो पृथ्वीमा रात र दिन बनाए, हिजो नाङ्गो पैतालाले जो संसार दगुर्न सक्थ्यो, हिजो नाङ्गो पैतालाले जो संसार दगुर्न सक्थ्यो, तिनै खुट्टाहरूले आज आफूलाई शौखिन बनाए, न्यूटनले नियम बनाए, पास्चरले मशिन बनाए, खोइ कसकसले यो पृथ्वीमा रात र दिन बनाए, ऊ हिँडेको छ गर्दनमाथि खुकुरी राखेर, ऊ हिँडेको छ गर्दनमाथि खुकुरी राखेर, आएको रहेछ लिलामीमा श्रीमती राखेर, ऊ हिँडेको छ गर्दनमाथि खुकुरी राखेर, बाँचुन्जेल फूल झैं मुस्कुराउने मन छ मलाई, बाँचुन्जेल फूल झैं मुस्कुराउने मन छ, काँडाहरूको बगानमा जवानी राखेर, आएको रहेछ लिलामीमा श्रीमती राखेर टुहुरो टुहुरो यसरी सड़कमा निदाइरहेछ निदाइरहेछ टुहुरो यसरी सड़कमा निदाइरहेछ छात्तीमा मृत आमाको चोली राखेर आएको रहेछ लिलामीमा श्रीमती राखेर ऊ पनि त सधैं खुशी कसरी रहला र ऊ पनि त सधैं खुशी कसरी रहला र मलाई यसरी प्यारको बिरामी राखेर रा। आएको रहेछ लिलामीमा श्रीमती राखेर रा भाग्य भाग्य खोज्नु छ भने जाँगरले कर्म गर भाग्य भाग्य खोज्नु छ भने जाँगरले कर्म गर केही पाइँदैन यी ढुङ्गालाई पुजिराखेर रा। ऊ हिँडेको छ गर्दनमाथि खुकुरी राखेर रा। आएको रहेछ लिलामीमा श्रीमती राखेर रा। हिमाल पहाड तराई र भीर बोकेर हिमाल हिमाल पहाड तराई र भीर बोकेर कोही परदेशियो थोरै तकदीर बोकेर हिमाल पहाड तराई र भीर बोकेर छोडिदेऊ रुन ऊ शहीद बनिसक्यो छोडिदेऊ रुन ऊ शहीद बनिसक्यो आमा छोडिदेऊ रुन ऊ शहीद बनिसक्यो कहिलेसम्म रुन्छौ अझै पीर बोकेर कोही परदेशियो थोरै तकदीर बोकेर आउनुहोस् आउनुस सबैले श्रद्धा सुमन छरिदिनुस आउनुस सबैले श्रद्धा सुमन छरिदिनुस म आएकी छु प्रियतमको शरीर बोकेर कोही परदेशियो थोरै तकदीर बोकेर आफ्नो बचपनको याद आँखाभरि सँगालेर आफ्नो बचपनको याद आँखाभरि सँगालेर बा सहर आउनुभयो गाउँको तस्बिर बोकेर कोही परदेशियो थोरै तकदीर बोकेर तपाईँले के गर्नुभयो तपाईँले के गर्नुभयो यो देशका लागि अन्तिम शेर तपाईँले के गर्नुभयो यो देशका लागि म त हिँडेकी छु देशको शिर बोकेर हिमाल पहाड तराई र भीर बोकेर कोही परदेशियो थोरै तकदीर बोकेर मलाई फूलहरूको यौवन असाध्यै मनपर्छ मलाई फूलहरूको यौवन असाध्यै मनपर्छ त्यही बेला हजुरको आगमन असाध्यै मनपर्छ मलाई फूलहरूको यौवन असाध्यै मनपर्छ भन्नुहोस् युवाहरू भन्नुहोस् युवाहरू तपाईँ पत्रिकामा के पढ्नुहुन्छ भन्नुहोस् युवाहरू तपाईँ पत्रिकामा के पढ्नुहुन्छ मलाई त मार्केटिङको विज्ञापन असाध्यै मनपर्छ त्यही बेला हजुरको आगमन असाध्यै मनपर्छ यहाँ गुन्द्रुक र ढिँडो खाँदा गरीब हैरान छ यहाँ गुन्द्रुक र ढिँडो खाँदा गरीब हैरान छ महाजनलाई सोध्नुहोस् त्यही झन् असाध्यै मनपर्छ त्यही बेला हजुरको आगमन असाध्यै मनपर्छ कोही अरूको बाँझो बारीमा खेती गर्न डराउँछन् कोही अरूको बाँझो बारीमा खेती गर्न डराउँछन् कोहीलाई बाँचुन्जेल कालो धन असाध्यै मनपर्छ त्यही बेला हजुरको आगमन असाध्यै मनपर्छ कसरी बुझ्नुहुन्छ तपाईँ आवश्यकता प्रेम वा आकर्षण कसरी बुझ्नुहुन्छ तपाईँ आवश्यकता प्रेम वा आकर्षण बालकलाई आफ्नी आमाको स्तन असाध्यै मनपर्छ मलाई फूलहरूको यौवन असाध्यै मनपर्छ त्यही बेला हजुरको आगमन असाध्यै मनपर्छ
0: हौस् त आजलाई गजल गंगा यति नै गजल गंगा कस्तो लाग्दैछ जस्तो लाग्दैछ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला तपाईँका रचनात्मक सुझाव सल्लाहलाई हामी सदैव सिरोपर गर्दै अगाडि बढ्नेछौँ तपाईँलाई पनि गजल गंगाका लागि गजल रेकर्ड गर्न मन छ सुनाउन मन छ पठाउन मन छ भने आफ्नै आवाजमा रेकर्ड गराएर gazalganga@gmail.com मेल पनि गर्न सक्नुहुन्छ नजिकै हुनुहुन्छ भने हाम्रो स्टुडियोसम्म पाल्नुहोस् यहाँहरूका गजलहरू हामी रेकर्ड गराएर कार्यक्रममा प्रसारण गर्नेछौँ साथै यहाँहरूसँग अन्तरङ्ग भलाकुसारी पनि हुनेछ। आजको बसाईको हामी आखिरी आखिरीमा छौँ। रात ढल्दैछ, निद्राले यहाँहरूलाई च्याप्न च्याप्न थालेको होला। तपाईँको मिठो निदरी र सुन्दर सपनीको कामना गर्दै विद्या निर्दोष पहाडी ओझेल पर्छ जाँदा जाँदै प्रविधि संयोजन तर्फ साथ दिने पराग पोखरेललाई हृदयता आभार व्यक्त गर्दछु। सुनेर साथ दिने तपाईँ सबै प्रति नतमस्तक छु। एउटा निकै मिठो गजल संगीत छोड्छु। तिम्रो दिलको फुलबारी अन्त कतै सारे हुन्छ, विवेक विष्टको गजल, बालन्द राईको संगीत रहेको छ, स्वर सत्यराज आचार्यको रहेको छ। शुभ सुरात्रि।

0: बाढी प्रभावित क्षेत्रमा खानेपानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
1: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौं। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौं। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धोऊ।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
1: सुरक्षित पानी र सरसफाइका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला रातिको 11 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। परराष्ट्र मन्त्री शिशिर खनालले देशको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा संसद सङ्घको प्रत्यक्ष प्रश्नोत्तरमा परराष्ट्र मन्त्री खनालले राष्ट्रहितलाई केन्द्रमा राखेर छिमेकी एवं मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउन सरकार लागिरहेको बताउनुभयो। भारत भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले दिनुभएको अभिव्यक्तिका सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा मन्त्री खनालले आफ्नो अभिव्यक्तिको आशय विगतमा देखिँदै आएको आन्तरिक राजनीतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनीतिक अस्थिरीकरणबाट मुक्त हुनु रहेको स्पष्ट पार्नुभयो। मन्त्री खनालले छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ हानिको औजार बनाउने गलत अभ्यासलाई आफूले विगतको बोझको रूपमा व्यक्त गर्दै त्यसलाई त्यागेर अघि बढ्न वर्तमान सरकार दृढ सन्देश दिन खोजेको बताउनुभयो। संसद सङ्घको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी जग्गा सम्बन्धी समस्या समाधान गर्न सरकारले छुट्टै नयाँ विधेयक ल्याउने तयारी गरिरहेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको प्राकृतिक विपदको क्षतिका लागि अन्तर्राष्ट्रिय रूपमा जलवायु न्यायको पहल गर्नुपर्ने बताउनु भएको छ। बैठकको विशेष समयमा बोल्दै सांसदहरूले जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेका हिमतालको सम्भावित विस्फोट तथा बाढीको जोखिमलाई मध्यनजर गर्दै विपद पूर्व तयारी, वन क्षेत्र संरक्षण र आवश्यक सावधानी अप्नाउनु पर्ने बताउनुभयो। मुस्ताङको घर पजुङ गाउँपालिका 4 जोमसोममा घर पजुङ जलवायु परिवर्तन सम्मेलन 2083 सुरु भएको छ। 2 दिनसम्म चल्ने सम्मेलनमा देशभरका अधिकांश गाउँपालिका तथा नगरपालिकाका प्रमुख एवं जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको छ। प्रधानमन्त्री बलेन्द्र शाहले जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछानेको आह्वानमा भोलि सर्वदलीय बैठक बस्ने भएको छ। रासोपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक भोलि बिहान 11 बजे सिंहदरबारस्थित रासोपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सुकौरामा आज भएको इभी गाडी दुर्घटनामा परेकाहरूको पहिचान खुलेको छ। काठमाडौँबाट हेटौडातर्फ आउँदै गरेको इभी गाडी सडकबाट करिब 100 मिटर तल खसी दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ भने 4 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा परि ज्यान गुमाउनेहरूमा नवलपरासीको पूर्व कावास्वती नगरपालिका 1 24 वर्षीय नरबहादुर सिंह ठकुरी, धनुषाको धनुषाधाम नगरपालिका 4 43 वर्षीय सुरज भट्टराई, पर्साको छिबहरमाई नगरपालिका 2 टिहुकीका 44 वर्षीय भुवनेश्वर शाह कानु र 12 लिप्नीमाल परभनीपुर 3 32 वर्षीय सरफ रोस मिया रहेका छन्। दुर्घटनामा परि घाइते भएकाहरूको काठमाडौँस्थित ट्रमा सेन्टर र हेटौडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बैतडीको मेलौली नगरपालिका 1 बुढा काफल कोटमा इभी गाडी दुर्घटना हुँदा 20 जना घाइते भएका छन्। मेलौली नगरपालिका 1 मेलौलीबाट सोही वडाको झुसिल बजारतर्फ जाँदै गरेको इभी गाडी आज साँझ करिब 6:30 बजे दुर्घटनामा परेको हो। घाइते 13 जनालाई थप उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको छ भने अन्य 7 जनाको मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। रसुवाको भोटेकोसीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वी राजमार्गको नागढुङ्गा मोगलिन सडक खण्डमा पर्ने कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। यी भदौ 28 गतेदेखि परीक्षणका रूपमा यातायात सेवा सुरु भइसकेको छ भने आगामी असोज 1 गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन सुरु हुनेछ। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: लौ त राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी सुधीर मिश्र, सहयोगी केदार भट्ट र उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार

0: गजल गंगा।
1: चिन्ता के को छैन पीर के को छैन, चिन्ता के को छैन पीर के को छैन, म अचानो हुँ मैले अय्या भनेको छैन। चिन्ता के को छैन पीर के को छैन, म अचानो हुँ मैले अय्या भनेको छैन। आज भरिएको देखेर आफ्नो ठान्यो ठिकै छ, आज भरिएको देखेर आफ्नो ठान्यो ठिकै छ। हिजो म रित्तो हुँदाको तिमी बिर्सेको छैन। चिन्ता के को छैन पीर के को छैन, म अचानो हुँ मैले अय्या भनेको छैन। सायद मनले वर्षौँदेखि यही खोजिरहेथ्यो, सायद मनले वर्षौँदेखि यही खोजिरहेथ्यो, सायद मनले वर्षौँदेखि यही खोजिरहेथ्यो। तिमी देखेपछि आँखाले अरू देखेको छैन। चिन्ता के को छैन पीर के को छैन, म अचानो हुँ मैले अय्या भनेको छैन। उत्सव मनाउन हतार नगर ए प्रिय दुश्मन, उत्सव मनाउन हतार नगर ए प्रिय दुश्मन, उत्सव मनाउन हतार नगर ए प्रिय दुश्मन, म ओइलाएको मात्रै हुँ अझै झरेको छैन। चिन्ता के को छैन पीर के को छैन, म अचानो हुँ मैले अय्या भनेको छैन। एक खेल जित्दैमा आफूलाई के सर्वश्रेष्ठ ठान्छौ, एक खेल जित्दैमा आफूलाई के सर्वश्रेष्ठ ठान्छौ। यहाँ सबथोक जित्नेले पनि मृत्यु जितेको छैन, एक खेल जित्दैमा आफूलाई के सर्वश्रेष्ठ ठान्छौ। यहाँ सबथोक जित्नेले पनि मृत्यु जितेको छैन। चिन्ता के को छैन पीर के को छैन, म अचानो हुँ मैले अय्या भनेको छैन।
2: गजलकार जनक सन्यालले वाचन गर्नुभएको यो गजलसँगै आजको गजल गंगा आरम्भ भएको छ। आजको गजल गंगाबाट पनि प्रविधि संयोजनतर्फ सुलोचना वज्राचार्य अनि राम अविरल तपाईँ सबै सबैलाई हार्दिक हार्दिक स्वागत गर्छौँ, आत्मीय स्वागत गर्छौँ।

श्रोता, अब हामी करिब 50-55 मिनट अर्थात् 11 बजेको हाराहारीसम्म तपाईँसँगै रहनेछौँ, तपाईँसँगै सहयात्रा गर्नेछौँ। कार्यक्रम गजल गङ्गाका लागि आफ्ना गजलहरूको डायरी बोकेर गजलकार जनक सन्याल रेडियो नेपालको स्टुडियोसम्म आउनुभएको छ। उहाँको ठेगाना पञ्चदेवल विनायक नगरपालिका 8 बारला अछाम हो। कर्म गर्ने सिलसिलासँगै काठमाडौँ किर्तिपुरमा बस्नुहुन्छ जनक सन्याल। रेडियो नेपालको स्टुडियोसम्म आउनुभयो आफूले लेख्नुभएका गजलहरूको डायरी बोकेर, अनि केही गजलहरू रेकर्ड गराउनु भएको छ गजल गङ्गाका लागि। आजको बसाइमा जनक सन्यालले वाचन गर्नुभएका गजलहरू सुन्नेछौँ। गजललाई मन पराउनु हुनेछ भन्ने हामीले विश्वास सङ्गाल्छौँ र कार्यक्रम आरम्भ गर्छौँ एउटा सुमधुर गजल सङ्गीतसँगै, जसमा तिलक सिंह बेलाको सुर रहेको छ। डाक्टर प्रदीप कुमार मैनालीको गजल रचना हो अनि तिलक सिंह बेलाको गजल सङ्गीत हो। यो सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा हामीलाई सुन्दै रहनुभएका तपाईँ सबैका लागि।

0: तिलक सिंह पेलाको स्वर, डाक्टर प्रदीप कुमार मैनालीको रचना अनि तिलक सिंह पेलाको आफ्नै संगीत हामीले कार्यक्रम गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ। आशा र विश्वास सँगाल्छौँ, साँच्चै मन पराउनु भयो होला, साँच्चै मन पराउनु भयो होला। हामी गजल गङ्गामा छौँ। मैले आरम्भमा नै भनिसकेको छु, आजको बसाईमा जनक सन्यालले वाचन गर्नुभएका गजलहरू सुन्नेछौँ। अब अगाडि सर्छौँ गजलकार जनक सन्याललाई।
1: मिल्छ केही न रहन्छ इज्जत भयंकर हुन्छ, न मिल्छ केही न रहन्छ इज्जत भयंकर हुन्छ, खराब मान्छेहरूको संगत भयंकर हुन्छ, न मिल्छ केही न रहन्छ इज्जत भयंकर हुन्छ, खराब मान्छेहरूको संगत भयंकर हुन्छ, छिट्टै ठिक भइदिन्छन् बरु बाहिरी विघ्न घाउ, छिट्टै ठिक भइदिन्छन् बरु बाहिरी विघ्न घाउ, बिजाई रहन्छन् वचन अनवरत भयंकर हुन्छ, न मिल्छ केही न रहन्छ इज्जत भयंकर हुन्छ, खराब मान्छेहरूको संगत भयंकर हुन्छ, नदिउँ कैयौँ रुष्ट छन् दिलमा बस्न नपाई, नदिउँ कैयौँ रुष्ट छन् दिलमा बस्न नपाई, दिउँ माग्ने जतिलाई इजाजत भयंकर हुन्छ, न मिल्छ केही न रहन्छ इज्जत भयंकर हुन्छ, खराब मान्छेहरूको संगत भयंकर हुन्छ, सम्बन्ध हो जोड्न सजिलो जोगाउन गाह्रो, भएन भने विचार सहमत भयंकर हुन्छ, खराब मान्छेहरूको संगत भयंकर हुन्छ, जान्दा जान्दै पनि मनले सम्झिरहेछ, जान्दा जान्दै पनि मनले सम्झिरहेछ, जान्दा जान्दै पनि मनले सम्झिरहेछ, एकहोरो सम्झिने आदत भयंकर हुन्छ, न मिल्छ केही न रहन्छ इज्जत भयंकर हुन्छ, खराब मान्छेहरूको संगत भयंकर हुन्छ, अतीत सोध्नु अगाडि एकछिन विचार गर्नु, अतीत सोध्नु अगाडि एकछिन विचार गर्नु, अतीत सोध्नु अगाडि एकछिन विचार गर्नु, थाहा छ कोट्यायो भने खत भयंकर हुन्छ, थाहा छ कोट्यायो भने खत भयंकर हुन्छ, न मिल्छ केही न रहन्छ इज्जत भयंकर हुन्छ, खराब मान्छेहरूको संगत भयंकर हुन्छ। समयले बताउँछ कहाँ छ कुनको महत्व, समयले बताउँछ कहाँ छ कुनको महत्व, समयले बताउँछ कहाँ छ कुनको महत्व, बच्चाहरूलाई सोध त बेलुनको महत्व, समयले बताउँछ कहाँ छ कुनको महत्व, बच्चाहरूलाई सोध त बेलुनको महत्व, आज गोजी भरिँदैमा मलाई बिर्सियौ, आज गोजी भरिँदैमा मलाई बिर्सियौ, समयले बताउँछ कहाँ छ कुनको महत्व, बच्चाहरूलाई सोध त बेलुनको महत्व, आज गोजी भरिँदैमा मलाई बिर्सियौ, ठिकै छ दिनमा हुँदैन नि जुनको महत्व, ठिकै छ दिनमा हुँदैन नि जुनको महत्व, समयले बताउँछ कहाँ छ कुनको महत्व, बच्चाहरूलाई सोध त बेलुनको महत्व, इख लिएर सफल भएकाहरूलाई सोध, इख लिएर सफल भएकाहरूलाई सोध, इख लिएर सफल भएकाहरूलाई सोध, कतिसम्म भयंकर हुन्छ बैगुनको महत्व, इख लिएर सफल भएकाहरूलाई सोध, कतिसम्म भयंकर हुन्छ बैगुनको महत्व, समयले बताउँछ कहाँ छ कुनको महत्व, बच्चाहरूलाई सोध त बेलुनको महत्व, खुट्टा भए जुत्ता कति कति नभन न साथी, खुट्टा भए जुत्ता कति कति नभन न साथी, खुट्टा भए जुत्ता कति कति नभन न साथी, यो मनलाई मात्रै थाहा छ कुनको महत्व, समयले बताउँछ कहाँ छ कुनको महत्व, बच्चाहरूलाई सोध त बेलुनको महत्व, जोगाई राख्न खोज्यो जोगिन्न खेर जान्छ, जोगाई राख्न खोज्यो जोगिन्न खेर जान्छ, कालो कमाई केवल कालै भएर जान्छ, जोगाई राख्न खोज्यो जोगिन्न खेर जान्छ, कालो कमाई केवल कालै भएर जान्छ, आधी तुफान जस्तो लाग्दैछ याद तिम्रो, जोगाई राख्न खोज्यो जोगिन्न खेर जान्छ, कालो कमाई केवल कालै भएर जान्छ, आधी तुफान जस्तो लाग्दैछ याद तिम्रो, आएर मध्यराति निन्द्रा लिएर जान्छ, जोगाई राख्न खोज्यो जोगिन्न खेर जान्छ, कालो कमाई केवल कालै भएर जान्छ, भेटे अनाथ अन्धो हिर्काउँछ जान्छ मान्छे, भेटे अनाथ अन्धो हिर्काउँछ जान्छ मान्छे, कुन धर्म खोज्न फेरि मूर्ति पुजेर जान्छ, कुन धर्म पुज्न फेरि मूर्ति पुजेर जान्छ, जोगाई राख्न खोज्यो जोगिन्न खेर जान्छ, कालो कमाई केवल कालै भएर जान्छ, फर्किन्न आफ्नो सम्झी साथै भए नि जहिले, फर्किन्न आफ्नो सम्झी साथै भए नि जहिले, बग्दा नदी बगरकै बाटो भएर जान्छ, बग्दा नदी बगरकै बाटो भएर जान्छ, जोगाई राख्न खोज्यो जोगिन्न खेर जान्छ, कालो कमाई केवल कालै भएर जान्छ, विश्वास गर्नु कसको आफ्नो जो छ उसैले, विश्वास गर्नु कसको आफ्नो छ जो उसैले, हाँस्नु भनेर घाउमा मुन्चुक दलेर जान्छ, विश्वास गर्नु कसको आफ्नो छ जो उसैले, हाँस्नु भनेर घाउमा मुन्चुक दलेर जान्छ, के को घमण्ड गर्छौ केही रहन्न साथ, के को घमण्ड गर्छौ केही रहन्न साथ, यो ज्यान हो खरानी आत्मा उडेर जान्छ, के को घमण्ड गर्छौ केही रहन्न साथ, यो ज्यान हो खरानी आत्मा उडेर जान्छ, जोगाई राख्न खोज्यो जोगिन्न खेर जान्छ, कालो कमाई केवल कालै भएर जान्छ।
0: जनक सन्याल आफ्ना गजलहरू वाचन गरिराख्नु भएको छ, तपाईँले सुनेर आनन्द अनुभूत गर्नुभएको छ होला भन्ने हाम्रो विश्वास। अझै थुप्रै थुप्रै थुप्रै गजलहरू बाँकी नै छन् जनक सन्यालका। यहीँनिर आग्रह गर्छौ, तपाईँ पनि गजलको परिवेशमा हुनुहुन्छ, गजल लेखिराख्नु भएको छ, गजल मन पराउनुहुन्छ अनि गजलहरू आफैले वाचन गर्न चाहनुहुन्छ भने काठमाडौँ आउनु भएको बेला रेडियो नेपालसम्म आउनुहोला, आफ्ना गजलहरू आफैले वाचन गर्न सक्नुहुनेछ। अनि प्रविधिको पहुँचमा हुनुहुन्छ भने gazalganga@gmail.com आफ्ना गजलहरू यसमा पठाउन सक्नुहुनेछ। हामी तपाईँका गजलहरू यसरी नै गजलगङ्गा मार्फत श्रोतासम्म पुर्याइदिनेछौँ, यो हाम्रो पक्का पक्की बाचा हो। अहिलेका लागि मेलिना राईको स्वर सुनाउँछौँ, दीपक आचार्य जलनको गजल रचना हो अनि कमल अधिकारीको सङ्गीत हो। यस मधुर गजल सङ्गीत कार्यक्रम गजलगङ्गाको दोस्रो साङ्गीतिक लहरमा हामीलाई सुन्दै रहनुभएका तपाईँ सबै

0: मेलिना राईको स्वर, दीपक आचार्य जलनको रचना, कमल अधिकारीको सङ्गीत हामीले सुनाइसकेका छौँ। कार्यक्रम हो गजल गङ्गा, रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट सुन्दै हुनुहुन्छ। हाम्रा मिडियम वेभका फ्रिक्वेन्सीसँगै एफएम रिले स्टेसनहरू 98.1 र 103 MHz अनि इन्टरनेट अनलाइन www.radionepalonline.com पनि संसारभर सुन्न सक्ने व्यवस्था छ, सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। गजलकार जनक सन्यालका गजलहरू सुनिरहेका छौँ। फेरि एकपटक हामी जनक सन्याललाई गजल गङ्गाको यो लहरमा मिसाउँछौँ।
1: यादलाई बाटो कसले बनाइदिन्छ, यी यादलाई बाटो कसले बनाइदिन्छ, छन्बन्द झ्याल ढोका के बाट आइदिन्छ, यी यादलाई बाटो कसले बनाइदिन्छ, छन्बन्द झ्याल ढोका के बाट आइदिन्छ, भइगो सखा नआऊ चिप्लो लिएर बोली, भइगो सखा नआऊ चिप्लो लिएर बोली, भइगो सखा नआऊ चिप्लो लिएर बोली, दुश्मनको मित्र को हो मनले बताइदिन्छ, भइगो सखा नआऊ चिप्लो लिएर बोली, दुश्मनको मित्र को हो मनले बताइदिन्छ, पुग्नु छ धेर टाढा उद्देश्य बोकी ठुलो, पुग्नु छ धेर टाढा उद्देश्य बोकी ठुलो, आफ्नो जो छ उसैले खुट्टा समाइदिन्छ, यादलाई बाटो कसले बनाइदिन्छ, छन्बन्द झ्याल ढोका के बाट आइदिन्छ, गाह्रो रहेछ माया बुझ्न कसै कसैको, गाह्रो रहेछ माया बुझ्न कसै कसैको, गाह्रो रहेछ माया बुझ्न कसै कसैको, ऊ दूर जान खोज्दा यो मन डराइदिन्छ, ऊ दूर जान खोज्दा यो मन डराइदिन्छ, यादलाई बाटो कसले बनाइदिन्छ, छन्बन्द झ्याल ढोका के बाट आइदिन्छ, सङ्गत असल नगर्दा होला बिजोग जान्नु, सङ्गत असल नगर्दा होला बिजोग जान्नु, आफ्नो हुँदैन कहिल्यै ईर्ष्या र रोग जान्नु, सङ्गत असल नगर्दा होला बिजोग जान्नु, सङ्गत असल नगर्दा होला बिजोग जान्नु, आफ्नो हुँदैन कहिल्यै ईर्ष्या र रोग जान्नु, देउता भनेर पुज्ने मान्छे खराब हुन्छन्, सङ्गत असल नगर्दा होला बिजोग जान्नु, आफ्नो हुँदैन कहिल्यै ईर्ष्या र रोग जान्नु, देउता भनेर पुज्ने मान्छे खराब हुन्छन्, देउता भनेर पुज्ने मान्छे खराब हुन्छन्, ढुङ्गा कदापि प्राणी माग्दैन भोग जान्नु, देउता भनेर पुज्ने मान्छे खराब हुन्छन्, देउता भनेर पुज्ने मान्छे खराब हुन्छन्, ढुङ्गा कदापि प्राणी माग्दैन भोग जान्नु, ठुला बडाहरूको सम्मान गर्नुपर्छ, ठुला बडाहरूको सम्मान गर्नुपर्छ, संस्कार पालनामा गर्ने हो ढोग जान्नु, संस्कार पालनामा गर्ने हो ढोग जान्नु, सङ्गत असल नगर्दा होला बिजोग जान्नु, आफ्नो हुँदैन कहिल्यै ईर्ष्या र रोग जान्नु, चिन्ता नगर्नु सानी माछो तिमीमा पानी, चिन्ता नगर्नु सानी माछो तिमीमा पानी, चिन्ता नगर्नु सानी माछो तिमीमा पानी, आकाश धरती हुन्जेल हुन्नु वियोग जान्नु, चिन्ता नगर्नु सानी माछो तिमीमा पानी, आकाश धरती हुन्जेल हुन्नु वियोग जान्नु, सङ्गत असल नगर्दा होला बिजोग जान्नु, आफ्नो हुँदैन कहिल्यै ईर्ष्या र रोग जान्नु, रातो रगत त एउटै बोक्ला भलै नसाले, रातो रगत त एउटै बोक्ला भलै नसाले, जीवन्त हुन्छ जान्नु सम्बन्ध भावनाले, रातो रगत त एउटै बोक्ला भलै नसाले, रातो रगत त एउटै बोक्ला भलै नसाले, जीवन्त हुन्छ जान्नु सम्बन्ध भावनाले, यो मुस्कुराई राख्ने कारण तिमी हौ एउटा, यो मुस्कुराई राख्ने कारण तिमी हौ एउटा, यो मुस्कुराई राख्ने कारण तिमी हौ एउटा। बाँच्ने रहर दिए थियो अर्को त्यो बचपनाले, रातो रगत त एउटै बोक्ला भलै नसाले, जीवन्त हुन्छ जान्नु सम्बन्ध भावनाले। चुपचाप बस्ने कहिल्यै कमजोर हो नसोच्नु, चुपचाप बस्ने कहिल्यै कमजोर हो नसोच्नु, चुपचाप बस्ने कहिल्यै कमजोर हो नसोच्नु। राखेको हुन्छ सबथोक लुकाई मौनताले, राखेको हुन्छ सबथोक लुकाई मौनताले। चुपचाप बस्ने कहिल्यै कमजोर हो नसोच्नु, राखेको हुन्छ सबथोक लुकाई मौनताले। मान्छे हो बिर्सी जाने आफ्नो सबै धरातल, मान्छे हो बिर्सी जाने आफ्नो सबै धरातल, मान्छे हो बिर्सी जाने आफ्नो सबै धरातल। आकाश उड्छ हरपल धरती हेरी चराले, मान्छे हो बिर्सी जाने आफ्नो सबै धरातल, मान्छे हो बिर्सी जाने आफ्नो सबै धरातल। आकाश उड्छ हरपल धरती हेरी चराले, रातो रगत त एउटै बोक्ला भलै नसाले, जीवन्त हुन्छ जान्नु सम्बन्ध भावना।
0: कार्यक्रम गजल गंगा सुनसान रात एकांत समय आफन्तको याद स्वाभाविक मानिरहेका छौँ हामीले। खानपिन सकिएको छ, मस्त निद्राले च्यापिराखेको नसक्छ, एकैछिन पख्नुहोस्। अझै केही गजलहरू सुन्नु छ, जनक सन्यालका बाँकी गजलहरू पनि सुन्नु छ, अनि गजल सङ्गीतहरू पनि सुन्नु छ, अनि मस्तसँग निदाउनु पनि छँदैछ। जनक सन्यालका गजलहरू सुनिरहेका छौँ, सुनाइरहनेछौँ। अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीतबाट हामी तपाईँलाई साङ्गीतिक मनोरञ्जन गराउँछौँ, जसमा थानेश्वर गौतमको स्वर रहेको छ। श्री भक्त पौडेल आफन्तको गजल रचना हो, अनि थानेश्वर गौतमको सङ्गीत हो यो। साँच्चै साँच्चै साँच्चै मन छुने गजल सङ्गीत यति बेला हामी तपाईँका लागि सुनाउँछौँ।

0: थानेश्वर गौतमको स्वर श्री भक्त पौडेल आफन्तको रचना थानेश्वर गौतमको सङ्गीत हामीले प्रस्तुत गरिसकेका छौँ। गजलका स्वरहरू सुनिरहँदा कहीँ न कहीँ कतै न कतै तपाईँले आफ्नोपनको महसुस गर्नुभयो होला। जहाँनिर तपाईँले आफ्नोपनको महसुस गर्नुहुन्छ नि त्यहीँनिर स्रष्टाहरू सफल भएको सम्झिनुहुन्छ। अब अन्तिम अन्तिममा छौँ, समय सबैभन्दा बलवान छ। फेरि पनि एकपटक पञ्चदेवल विनायकको नगरपालिका 8 बारला छाम स्थायी घर हाल काठमाडौँ कृतिपुरमा बस्नुहुने जनक सन्यालको गजल आवाजलाई यति बेला तपाईँ सामु प्रस्तुत गर्छौँ।
1: मर्दा बचोस केही छिन् ज्योति दुवै नयनको, मर्दा बचोस केही छिन् ज्योति दुवै नयनको, मर्दा बचोस केही छिन् ज्योति दुवै नयनको, हेर्ने रहर छ उत्सव तिम्रो नयाँ जीवनको। मर्दा बचोस केही छिन् ज्योति दुवै नयनको, हेर्ने रहर छ उत्सव तिम्रो नयाँ जीवनको। त्यही मन स्वयं मलाई संसार जित्नु भन्छ, त्यही मन स्वयं मलाई संसार जित्नु भन्छ, त्यही मन स्वयं मलाई संसार जित्नु भन्छ। जुन मन शिकार बन्छ तिम्रा झिना वचनको, त्यही मन स्वयं मलाई संसार जित्नु भन्छ, जुन मन शिकार बन्छ तिम्रा झिना वचनको। मर्दा बचोस केही छिन् ज्योति दुवै नयनको, हेर्ने रहर छ उत्सव तिम्रो नयाँ जीवनको। तिम्रो विदाईमा हो हाँसेको बाध्यताले, तिम्रो विदाईमा हो हाँसेको बाध्यताले, तिम्रो विदाईमा हो हाँसेको बाध्यताले। के गर्नु भित्री मनमा छैन सीमा जलनको, तिम्रो विदाईमा हो हाँसेको बाध्यताले, के गर्नु भित्री मनमा छैन सीमा जलनको। मर्दा बचोस केही छिन् ज्योति दुवै नयनको, हेर्ने रहर छ उत्सव तिम्रो नयाँ जीवनको। कारण अलग भएको यही सोचे मन बुझाए, कारण अलग भएको यही सोचे मन बुझाए, कारण अलग भएको यही सोचे मन बुझाए। धुलो म धरतीको यो तारा तिमी गगनको, कारण अलग भएको यही सोचे मन बुझाए, कारण अलग भएको यही सोचे मन बुझाए। धुलो म धरतीको यो तारा तिमी गगनको, मर्दा बचोस केही छिन् ज्योति दुवै नयनको, हेर्ने रहर छ उत्सव तिम्रो नयाँ जीवनको। भए नि ज्यान धुवाँ जिउँदै हुने हो आत्मा, भए नि ज्यान धुवाँ जिउँदै हुने हो आत्मा, पर्खाई हुन्छ जन्मौ तिम्रो नै आगमनको, पर्खाई हुन्छ जन्मौ तिम्रो नै आगमनको। यो लास माथि राख्नु केही चिनो मलाई, यो लास माथि राख्नु केही चिनो मलाई, मुर्दा बनी म जाने बाटो छ त्यही आँगनको। यो लास माथि राख्नु केही चिनो मलाई, यो लास माथि राख्नु केही चिनो मलाई, यो लास माथि राख्नु केही चिनो मलाई, मुर्दा बनी म जाने बाटो छ त्यही आँगनको। मर्दा बचोस केही छिन् ज्योति दुवै नयनको, हेर्ने रहर छ उत्सव तिम्रो नयाँ जीवन। आफन्त पास आए दाउहेरी साँघुरामा, आफन्त पास आए दाउहेरी साँघुरामा, क्या जाल जेल गर्छन् चिप्लो घसी कुरामा। आफन्त पास आए दाउहेरी साँघुरामा, क्या जाल झेल गर्छन् चिफ्लो घसी कुरामा। मन हो तिमी रिसाए झर्के नि रोई बस्ने, मन हो तिमी रिसाए झर्के नि रोई बस्ने, आफन्त पास आई दाउहेरी साँघुरामा, क्या जाल झेल गर्छन् चिफ्लो घसी कुरामा। मन हो तिमी रिसाए झर्के नि रोई बस्ने, मन हो तिमी रिसाए झर्के नि रोई बस्ने, चट्टान फोड्न सक्ने तागत छ पाखुरामा। मन हो तिमी रिसाए झर्के नि रोई बस्ने, चट्टान फोड्न सक्ने तागत छ पाखुरामा। बोलिन्छ शब्दले नै चिर्दिन्छ चर्र छाती, बोलिन्छ शब्दले नै चिर्दिन्छ चर्र छाती, होला वचनको जस्तै के धार त्यो छुरामा बोला होला वचनको जस्तै के धार त्यो छुरामा आफन्त पास आई दाउहेरी साँगुरामा क्या जाल झेल गर्छन् चिप्लो घसी कुरामा विश्वासमा हो सारा संसार अड्न सक्ने विश्वासमा हो सारा संसार अड्न सक्ने विश्वासमा हो सारा संसार अड्न सक्ने केही हुन्न खास त्यस्तो सिन्दुर पोते चुरामा विश्वासमा हो सारा संसार अड्न सक्ने विश्वासमा हो सारा संसार अड्न सक्ने केही हुन्न खास त्यस्तो सिन्दुर पोते चुरामा आफन्त पास आई दाउहेरी साँगुरामा क्या जाल झेल गर्छन् चिप्लो घसी कुरामा मेटिन्न प्यास मनको सागर खन्याए तन्मा मेटिन्न प्यास मनको सागर खन्याए तन्मा तिम्रै अभाव देख्छु तिर्खाएका नयनमा मेटिन्न प्यास मनको सागर खन्याए तन्मा तिम्रै अभाव देख्छु तिर्खाएका नयनमा के खोट लगाऊ मैले हिम्मत कहाँ छ त्यत्रो मेटिन्न प्यास मनको सागर खन्याए तन्मा तिम्रै अभाव देख्छु तिर्खाएका नयनमा के खोट लगाऊ मैले हिम्मत कहाँ छ त्यत्रो के खोट लगाऊ मैले हिम्मत कहाँ छ त्यत्रो सौन्दर्य चोर्न तिम्रो झुल्किन्छ जुन गगनमा के खोट लगाऊ मैले हिम्मत कहाँ छ त्यत्रो सौन्दर्य चोर्न तिम्रो झुल्किन्छ जुन गगनमा आफू बसेको दिलमा अर्कैको राज देखेँ आफू बसेको दिलमा अर्कैको राज देखेँ माया रहेछ उस्तै छाती दुख्यो जलनमा आफू बसेको दिलमा अर्कैको राज देखेँ माया रहेछ उस्तै छाती दुख्यो जलनमा मेटिन्न प्यास मनको सागर खन्याए तन्मा तिम्रै अभाव देख्छु तिर्खाएका नयनमा आऊ पियारी प्रेमको रचना रचौँ अनौठो आऊ पियारी प्रेमको रचना रचौँ अनौठो देखि भनोस् दुनियाँ के थियो मुना मदनमा आऊ पियारी प्रेमको रचना रचौँ अनौठो केही आऊ पियारी प्रेमको रचना रचौँ अनौठो देखि भनोस् दुनियाँ के थियो मुना मदनमा मेटिन्न प्यास मनको सागर खन्याए तन्मा तिम्रै अभाव देख्छु तिर्खाएका नयनमा
0: धेरै धेरै धन्यवाद दिन्छौँ गजलकार जनक सुन्यालाई कार्यक्रम गजल गङ्गाको शोभा बढाइदिनु भयो यी सुन्दर गजलहरू वाचन गरेर आभार व्यक्त गर्छौँ समय परिवेश परिस्थिति अनुकूल भएको खण्डमा फेरि पनि आउँदै गर्नुहोला गजल गङ्गाको ढोका तपाईँहरूका लागि सदैव खुल्ला रहिरहनेछ यो आशा र विश्वासको बलियो गाँठो फेरि एकपटक यहाँनिर बाँध्न चाह्यौँ र छुट्टिनै लाग्दा पुरानै कुराहरू रात सुनसान एकान्त समय आफन्तको याद थुप्रै कुराहरू हुन सक्छन् अब औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ कर्मका पुजारी हौ कर्ममा विश्वास गर्छौँ यति बोल्यौँ र बाँकी रहेको समयका लागि सपना श्रीको सुर डाक्टर कृष्ण हरिबरालको रचना र गैरी सुरेशको सङ्गीत तपाईँका लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ सुलोचना वज्राचार्य अनि राम अविरल बिदा हुन्छौँ सुन्दर सपनाको कामना सहित शुभरात्री।

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किने

तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर

स्वदेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ महिनाको 31 गते बुधबार, भाद्रपद शुक्ल पक्ष पञ्चमी तिथि, तदनुसार सेप्टेम्बर 16 तारिक सन् 2026, नेपाल सम्बत 1146, यला थ पञ्चमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, राजु थापा अनि म नरहरि नेउपाने। सधाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्दै हुनुहुन्थ्यो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अब प्रस्तुत गर्दैछौ आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी।

0: केही छिनमा प्रसारण गर्नेछौँ कार्यक्रम जीवन विज्ञान। 5:25 बजे अध्यात्म सन्देश कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि संस्कृतमा र 6 बजे नेपालीमा समाचार। 6:05 विभिन्न पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबार सुन्न सक्नुहुनेछ। 6:30 समय हो अन्तर सम्वाद कार्यक्रमको। 7 बजे समाचार। 7:25 विभिन्न कलाकारहरूका स्वरका स्वदेश गानहरू सुन्न सक्नुहुनेछ। 8 बजे अङ्ग्रेजीमा समाचार। 8:15 आजका नारी कार्यक्रम प्रसारण गर्नेछौँ। 9 बजे नेपालीमा, त्यसपछि नेपाल भाषामा समाचार। 9:20 समय हो नमस्ते नेपाल कार्यक्रमको। 10 बजे समाचार। 10:05 लेक बेसी कार्यक्रम सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ। र 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। अहिले सुन्नुभयो आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 5:25 बजे यहाँहरूले सुन्न सक्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। अब प्रस्तुत गर्दैछौ कार्यक्रम जीवन विज्ञान।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 10 भगवान श्री कृष्ण भन्नुहुन्छ, न द्वेष्ट कुशलम कर्म कुशले नानुसज्जते त्यागी सत्व समाविष्टो मेधावी छिन्न संशयः। जुन मनुष्य अकुशल कर्मसित द्वेष गर्दैन र कुशल कर्ममा आसक्त हुँदैन त्यो शुद्ध सत्वगुणले युक्त पुरुष संशय रहित बुद्धिमान र सच्चा त्यागी हो। अघिल्ला श्लोकहरूमा चर्चा आयो कि आफ्नो अगाडि आएको कर्म जसलाई नियत कर्म भनिन्छ,

कुरा गर्नुभयो, तपाईँसँग कसरी बोल्छ, बोल्नु कर्म हो, तपाईँसँग कसरी बोल्छ त्यो उसको परिचय हो, ऊ कस्तो लुगा लगाएको छ त्यो उसको परिचय हो, किनभने लुगा लगाउनु कर्म हो, त्यो कर्म कुशलतापूर्वक गर्न जानेको छ कि छैन पुरै परिचय उसले आफ्नो दिइरहेको हुन्छ। कहीँ हिँड्छ त्यो पनि परिचय हो, कुनै काम गर्छ त्यो पनि परिचय हो। व्यक्ति आफूलाई परिचित गराउनबाट कहिल्यै पनि अलग हुनै सक्दैन, किनभने यी कर्महरू नै मेरा परिचय बन्दै बन्दै जानेछ। यी कर्महरूले मेरो अन्तर्हृदयमा र अरू व्यक्तिको जीवनमा छाप छोड्दै जानेछ, निरन्तर भइ नै रहन्छ। त्यसकारणले कर्मको यो सतत प्रवाहमा आफू कसरी सहभागी हुने यो मात्रै मेरो रोजाइ हो। आउनुहोस् यो श्लोकले के भन्छ हेरौँ। जुन मनुष्य अकुशल कर्मसित द्वेष गर्दैन र कुशल कर्ममा आसक्त हुँदैन। हामीले आफूभित्रको ऊर्जा व्यक्त गर्ने क्रममा कहाँ चुकायौँ, या त हामी कुनै कर्मलाई रोज्यौँ, ओहो यो नभई त हुँदैन भनेर त्यसप्रति राग जन्मायौँ, कुनै विशेष प्रकारले रोज्यौँ कर्म र त्यसप्रति राग जन्मियो, हृदयको एक प्रकारको पकड जन्मियो, त्यो कर्म पकडसहितको कर्म भएको हुनाले त्यो कर्मको बारेमा सोच्दा पनि मन प्रभावित हुन्छ, त्यो कर्म गर्दा पनि मन प्रभावित हुन्छ, ऊर्जा खेर जान्छ र त्यो कर्म सम्पन्न गर्दा पनि ऊर्जा खेर जान्छ। त यदि मेरो हृदयमा त्यो कर्मप्रति राग छ, आसक्ति छ भने त्यो कर्मले म कहिले पनि विकसित हुन्न, कर्म मेरो सफल होला त्यहाँबाट मलाई धन आउला, तर म भित्रबाट त्यो रागको एउटा अन्धो वृत्तिभित्र प्रवेश गर्छु, त्यसै कुनै कर्म मलाई मन पर्दैन भने त्यो कर्मले त्यो कर्मप्रति मेरो जुन भाव हुन्छ त्यो भावले म भित्र वैमनस्य उत्पन्न गर्छ र मलाई मेरो आफ्नो ऊर्जा व्यक्त हुनबाट रोक्छ। व्यक्तिले आफूलाई निरन्तर अभिव्यक्तिको माध्यम खोज्ने हो र कर्मभन्दा सुन्दर अभिव्यक्तिको माध्यम अर्को छैन। हामी प्रत्येकले आफूलाई अभिव्यक्त गर्ने हो, आफूलाई एक्सप्रेस गर्ने हो, यो जीवन अभिव्यक्त गर्नको लागि हामीले पाएको हो। मृत्युपछि फेरि अनअभिव्यक्तमा जान्छ, त्यो अनमेनिफेस्ट अनएक्सप्रेस्डमा जान्छ। जन्मसँगै हामी अभिव्यक्त भयौँ, शरीर पनि अभिव्यक्त भयो, मेरो अनुहार अभिव्यक्त भयो, मेरो परिचय अभिव्यक्त भयो र मेरा कर्महरूको माध्यमबाट म हजारौँ कुरालाई अभिव्यक्त बनाउँछु। यो अभिव्यक्त गर्ने क्रममा आफूभित्रबाट जस्तो कर्म मेरो अगाडि आउँछ त्यसका लागि म तयार हुँ। यो मेरो लागि हो, यो मेरो लागि होइन भन्ने मैले रोजेँ भने यो भगवान्को विराट सृष्टिबाट मैले केही मात्रै कुरा मेरो लागि लिए जस्तै हुन्छ। अब यहाँ मलाई यत्रो विराटबाट केही मात्रै फुल टिपेको पाप लाग्नेछ, किनभने यी सबै फुल मेरै हुन्, यहाँका सबै कर्म मेरा हुन् र जो व्यक्ति नियत कर्मको रहस्य बुझेर कर्म गर्दछ त्यो व्यक्ति अब कुनै पनि चुनावबाट प्रभावित हुन्न, उसको लागि सानो कर्म ठुलो कर्म भन्ने रहँदैन। मेरो लागि हो यो कर्म, कर्म यो मेरो बाटो हो भन्ने थाहा पाउने बित्तिकै व्यक्तिले बुझ्छ कि मेरो कर्मको माध्यमबाट ईश्वर नै मबाट अभिव्यक्त हुन्छ, मेरो कर्मको माध्यमबाट म त्यो विराटसँग सम्बन्ध जोड्छु। जब यो बुझ्छ व्यक्तिले त्यतिखेर कर्मप्रति उसको रोजाइ सकिन्छ र कर्म मैले गरेको भन्ने भाव पनि सकिन्छ। एउटा त कर्मप्रतिको रोजाइ सकिन्छ, दोस्रो कर्म मैले गरेको हो भन्ने भाव सकिन्छ। कर्मप्रतिको रोजाइ सक्ने बित्तिकै व्यक्ति समत्वमा उपलब्ध हुन्छ र कर्म मैले गरेको मबाट भएको हो भन्ने मिथ्या ज्ञानबाट मुक्त हुने बित्तिकै अकर्तृत्वमा अथवा अकर्ता भावमा व्यक्ति उपलब्ध हुन्छ।

0: समत्व पनि अकर्ता भाव पनि दुवै एकैपटक कर्मको माध्यमबाट जन्मिनुपर्छ। यदि कर्मबाट समत्व र अकर्ता भाव दुवै जन्मिएनन् भने यो जीवन मेरो खेर गयो भन्ने बुझे हुन्छ। मैले जीवनमा के कर्म गर्छु त्यो महत्त्वपूर्ण होइन, कति ठुलो घर बनाउँछु महत्त्वपूर्ण होइन, त्यो कर्म गर्दा म भित्र समत्व र अकर्ताको भाव छ कि छैन त्यो चाहिँ महत्त्वपूर्ण हो। किनभने मैले बनाएको घर यहीँ छुट्छ, म त मसँगै जान्छु, मसँगै त्यो आसक्ति त्यो राग र त्यो द्वेष जान सक्छ। त्यसकारणले बाहिर गरेको कर्मको आधारमा कोही पनि व्यक्ति कर्मयोगी हुँदैन। हामीले त जो व्यक्ति महान कर्म गर्छ, कर्म गरेको गरे गर्छ, त्यो व्यक्तिलाई कर्मयोगी भन्थ्यौँ होइन। कर्मयोगी चिन्नका लागि व्यक्तिको हृदयमा प्रवेश गर्नुपर्छ। भगवान बुद्धले तपाईँ हामीले गरे यस्तै कर्म त गर्नु भएन, कुनै सांसारिक कर्म गरेको उहाँले इतिहासमा सङ्केत छैन, तर पनि परम कर्म त भयो। किनभने यी व्यक्ति भित्रबाट समत्व र अकर्ता बोधबाट कर्म गर्दथे, जे पनि गर्थे, उठ्ने बस्ने सुत्ने हिँड्ने सबै कुराहरू यो परमात्माको प्रभाव भन्ने बुझेर, यो सृष्टिको प्रभाव भन्ने बुझेर त्यसप्रति आफू निरपेक्ष भएर कर्म गर्दथे। त्यो शुद्ध सत्व गुणले युक्त पुरुष, सत्व समाविष्ट हो जो त्यस्तो व्यक्तिको जीवनमा सत्व हुन्छ। सत्व के हो? कर्म बाहिर चलिरहन्छ, आफूभित्र जुन चैतन्यको प्रवाह छ त्यो चैतन्यको प्रवाह सत्व हो। सत्व समाविष्ट भनेको के हो? अब यो व्यक्तिको चैतन्यको प्रवाह अलग, कर्म अलग भएन, कर्मको माध्यमबाट आफूभित्रको चैतन्यलाई स्पर्श गर्न थाल्यो व्यक्तिले। चैतन्यको स्पन्दनका साथ कर्म गर्न थाल्यो। अद्भुत छ यो शब्द र यो श्लोक अद्भुत छ। यो भावमा डुब्नुस्। यो पुरानो प्रकारले कर्म गरेर हुँदैन। पुरानो प्रकारको कर्म त प्रतिकर्म हो। मैले कसैले केही गरेको देखेँ, नक्कलपूर्वक गरेँ, वा कसैले मलाई केही भन्यो, भित्रबाट बिना सजगता बिना सुझबुझ मबाट कर्म जन्मिरहेका छन्, यो त सारा प्रतिकर्म हुन्। यिनीहरू रियाक्सन हुन्, रेस्पोन्स होइनन्। कर्म म भित्रबाट जन्मेकै छैन। कर्म त्यो हो जुन व्यक्तिको अन्तसबाट जन्मिन्छ, र अन्तसबाट जन्मिएको कर्म त्यो समत्वले युक्त र अकर्ता भावबाट सिंचित हुन्छ। जब कर्म म बाहिर कुनै कारणले गर्दैछु, कसैलाई देखाउन खोज्दछु लोभको कारणले, वा चाहिँ डरको कारणले म कर्म गर्दछु, कर्मप्रति आसक्ति वा द्वेषको कारणले म कर्म गर्दछु, बाहिरी कारणले कर्म गर्दछु भने मेरा कर्महरूले मलाई हल्लाउने छन्। हरेक कर्मसँगै म पतन हुँदै जानेछु। त्यही भएर त हामी देख्छौँ कि 3 वर्षको बच्चाको जस्तो अनुहार हुन्छ, 13 वर्ष पुग्दाखेरि अनुहार केही बिग्रिन थाल्छ, 23 वर्ष पुग्दा अरू बिग्रिन्छ, 33 पुग्दा अरू बिग्रियो, 43, 53, 63, 73, 83, 93, 103 विचार गर्नुहोस् त। यी कर्मले हामीलाई पकाएनन्, कर्मले हामीलाई प्रबुद्ध बनाएनन्, कर्मले पुरै जीवनको नाश गरेर गए। यी योगेश्वरले भने अनुसारले कर्म गर्ने भने यहाँ जीवनको नाश हुँदैन, जीवनको विकास चाहिँ हुन्छ। अर्को शब्द श्लोक भन्छ मेधावी। भगवान कृष्णले यस्तो व्यक्तिलाई मेधावी भन्नुहुन्छ। व्यक्तिको मेधा जाग्यो, यो व्यक्तिको बुद्धिमत्ता जाग्यो। र बुद्धिमत्ता हो, बुद्धिको असली उपयोग हो, कर्मको क्षेत्र अलग छ, म अलग छ भन्ने बुझ्नु, कर्मबाट आफूलाई अलग गर्नु। कर्मको एउटा प्रकृतिको प्रवाह छ, म त क्षेत्रज्ञ हुँ भन्ने बोधका साथ कर्म गर्नु बुद्धिको परिचय हो। त्यसकारणले कर्मयोगलाई बुद्धि योग पनि भनिन्छ। संशय रहित हुन्छ यो व्यक्ति। अब आफूले केही गरेको छैन, आफू अकर्तामा छ, बस त्यो विराटले जे हराउँछ त्यही गरिरहेको छ, संशय कसरी हुनसक्छ त? याद गर्नुहोला, संशय जहिले सुकै आफूप्रति हुन्छ, डर परप्रति हुन्छ, संशय आफूप्रति हुन्छ। जब व्यक्ति अकर्ता भावमा जान्छ, संशयको लागि कुनै स्थानै रहँदैन, बस त्यो विराट बुद्धिमत्ताले जे गराउँछ त्यही नै म गर्ने हो, उसको कुशल सिपाही हुन्छु, अत्यन्तै सुन्दरताका साथ अभिनयपूर्वक म जीवनलाई सम्पन्न गर्छु र उसलाई धन्यवाद दिएर बिदा लिन्छु। छिन्न संशय, संशय रहित हुन्छ यो व्यक्ति, मेधावी हुन्छ, परम बुद्धिमान हुन्छ र यो व्यक्ति सत्वमा समाविष्ट पनि हुन्छ। बस यति बुझौँ, यी कर्महरूले हामीलाई विकसित गर्नेछ, कर्महरूले हामीलाई विराटसँग लगेर जोड्नेछ, यी कर्महरूको माध्यमबाट हाम्रो पतन हुनै सक्दैन।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरि ओम।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
4: सम्पूर्ण चराचर जगतकी आमा प्रेम स्वरूपिणी श्री राधा रानीको प्राकट्य दिवस श्री राधाष्टमीको पावन अवसरमा जगद्गुरु श्री कृपालुजी महाराजको चरण स्पर्शित श्री भक्ति मन्दिर श्यामा श्याम धाम ठिमीमा त्रिदिवसीय विशेष साधना शिविर, मिति असोज 2, 3 र 4 गते। अधिक जानकारीका लागि सम्पर्क 01-663-00-59, 98-412-3-043-7। सबैमा हार्दिक आमन्त्रण गर्दछौँ।

0: आदरणीय श्रोताहरू, अब प्रस्तुत छ जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला।
1: यो मानव देह एक डुङ्गा हो, डुङ्गा पानीमा यो भवसागर संसार, जसले मानव देहमा लक्ष्य प्राप्ति हेतु प्रयत्न गर्छ यो शरीर डुङ्गा मानेर, त तपाईँले देख्नु भयो होला समुद्रमा जहाजहरू हुन्छन्, डुङ्गाहरू हुन्छन् अनेक प्रकारको, त्यसमा एक पर्दा लागेको हुन्छ, हावाको यो अनुसार त्यो पर्दा घुमाइ घुमाइ त्यसलाई चलाउने हुन्छ एक। त भगवान् भन्छन् कि त्यो डुङ्गाको निमित्त म अनुकूल हावा बनाइदिन्छु यो मानव देहमा जसले प्रयत्न गर्छ, अरू देहमा सम्भव छैन। यदि मानव देह पाएर पनि प्राप्त गर्न प्रयत्न गर्दैन भने त्यो आत्माको हत्यारा हो। यहाँसम्म भागवतले बतायो।

जो मानव देह पाएर पनि यसको परमचरम लक्ष्य के हो यो जान्न प्रयत्न गर्दैन, त्यसको निन्दा जति गरे पनि कम छ, निन्दित छ त्यो। रामायणले पनि ठोकुवा गरिदियो। यहाँ सब वेद शास्त्र एक स्वरमा बोल्दैछन्, मानव देहको लागि ध्यान दिनुहोस्, कुकुर बिरालोको देहको लागि होइन, केवल मानव देहवालालाई सावधान गराउँदैछन् वेद शास्त्र। यद्यपि सब जीवात्मा भगवानका अंश हुन्, इज सोल इज पर्टिकुलरली डिवाइन, तर बाइबिल मनुष्यमा खास चिज छ, खास। गॉड क्रिएटेड मैन इन हिज ओन इमेज, बाइबिल आफ्नै इमेज जस्तो बनाएर पठाछ मनुष्यलाई भगवानले, किनकि त्यसको खास प्रयोजन छ। त्यसैले नगलौ मा खलक तल इन सब जिन्नेसको, बाँकी अरू त भरिएको छ।

0: मनुज देह मिमं भुवि दुर्लभम समधि गम्य सुरै रपि वांछतम। सुर भनेको देवता, अपि भनेको पनि, वाञ्छितम माने चाहना राख्छन् आदि जगत गुरु शंकराचार्यजी। देवता पनि चाहन्छन् यो मनुष्य देह। दुर्लभम त्रयमे वैतद्दैवानुग्रह कारकम मनुष्यत्वम मुमुक्षुत्वम महापुरुष संभवः। आदि जगत गुरु शंकराचार्य जी, मनुष्य देह अमूल्य छ, जान इसको मूल्य महत्व। देव दुर्लभ छ, ठीक। नारद पुराण मा पनि बताइएको छ, दुर्लभम मानुषम जन्म प्रार्थते त्रिदशैरपि। देवताहरू प्रार्थना गर्छन् यो मानव देह पाइयोस्। देवताहरू ध्यान दिनुहोस्, तपाईँहरू स्वर्ग जानलाई तमाम प्रयत्न गर्नुहुन्छ देवता बन्नलाई, तर यहाँ उल्टो भइरहेछ, देवताहरू चाहिरहेछन् मनुष्य देह। के कारण, के विशेषता छ? अरे भगवानको मुखबाट सुन्नुहोस्, बड़े भाग मानुष तनु पावा, हे खूब ठुलो सौभाग्यले मात्र पाइन्छ। भगवान राम बोल्दैछन्, सुर दुर्लभ सद्ग्रन्थ निगावा। देवतालाई पनि दुर्लभ यो मानव देह छ, ठिक। त यहाँनिर थोरै विचार गरौँ, यो मानव देह वालालाई मात्र यो वेद सचेत गराउँदैछ, आज्ञा दिँदैछ, जबकि हामी जस्तै जीव तमाम छन्, कुकुर बिरालो पशु पक्षी जुन छन् ती पनि हाम्रो जस्तै आहार विहार गर्छन्। हामीलाई दुख्या जस्तै तिनीहरूलाई पनि दुख छ, हामीलाई काटेसी रगत आ जस्तै तिनीहरूलाई पनि रगत आउँछ, ती पनि जन्मिन्छन् मर्छन्। त तिनीहरू र हामीमा के भेद छ? यसको बारेमा वेदमा बताइएको छ, योग तत्त्वोपनिषद्को 133 मन्त्र, संसार चक्रेण कूप चक्रे घटा इव। अर्थात यो मनुष्य हुन्, कुकुर बिरालो इत्यादि जुन हुन्, ती सधैँ त्यही अवस्थामा रहँदैनन्, तर रहन्छन्।
1: मतलब
0: जीवात्मा सदा रहन्छ, तर यो 84 लाख प्रकारको शरीर जुन छ त्यसमा घुमिरहन्छ। कहिले मनुष्य, कहिले कुकुर, कहिले बिरालो, पशु पक्षी, यो बनिरहन्छ वेद भन्छ। र वेदले उदाहरण दियो, जसरी कुवा तपाईँहरूले देख्नु भएको छ, इनार, त्यसमा जब तपाईँहरू भाँडो हाल्नुहुन्छ तल, त त्यो भाँडो तल जान्छ, फेरि डोरीले तान्नुहुन्छ त माथि आउँछ, त्यो तल जाने पनि त्यही भाँडो हो, त्यो माथि आउने पनि त्यही भाँडा हो, अर्को भाँडो होइन। त्यस्तै यो कुकुर बिरालो जुन बन्छन् ती पनि मनुष्य हुन्, एक दिन मनुष्य थिए, स्वर्गका देवी देवता पनि भए, अहिले कुकुर बिरालो हुँदैछन्। त्यसैले तपाईँहरू पनि सावधान हुनुहोस्, यो शरीर सधैँ रहँदैन तपाईँहरूको। यदि सदुपयोग गर्नु भएन भने कुकुर बिरालो बन्नै पर्छ, निश्चित छ, लेखेर राख्नु होला।

जुन जीव छ नि शरीरलाई छोडेर जाने त्यो त अविनाशी छ, त्यो त कहिले नाश हुँदैन, केवल शरीर नाश हुन्छ, शरीर अर्को शरीरमा प्रवेश गर्छ। जस्तै तपाईँहरू कहीँ काम गर्नुहुन्छ कुनै अफिसमा, अफिसमा त अफिसबाट रिटायर्ड भइसकेपछि तपाईँहरूको शरीर खतम हुँदैन, तपाईँहरू त हुनुहुन्छ नै, खालि अफिस खतम भयो, तपाईँहरू त हुनुहुन्छ। त्यस्तै यो शरीर खतम भए पनि जुन जीव हो त्यो त रहिरहन्छ, त रहिरहन्छ त जब यो शरीर त्याग दिन्छ त यसको मतलब अन्त कतै रहन्छ, त त्यो रहन्छ 84 लाख योनिमा, वेद शास्त्र बताउँछन्। आत्मा कहिले नाश हुँदैन, ध्यान दिनुहोस्, न जीवो म्रियते, वेद छन्दोग्योपनिषद् 6:11-3, जीवात्मा जुन छ त्यो कहिले मर्दैन, मर्ने त शरीर हो, जीवात्मा रहन्छ त काहीँ न काहीँ रहन्छ। न जायते म्रियते वा, पुनः वेद भन्छ कठोपनिषद् 1:2-14, मर्ने जन्मिने पनि हुँदैन, ध्यान दिनुहोस्, न जायते, यो आत्मा जुन छ न जन्मिन्छ न मर्छ, केवल शरीर जन्मिन्छ मर्छ। त यही 84 लाख प्रकारको शरीरमा नै यदि तपाईँहरू मनुष्य हुनुहुन्न, यसको मतलब कि कुकुर हुनुहुन्छ कि बिरालो कि कीट पतङ्ग यो हुनुहुन्छ त रहन्छ सदा। गीता पनि त यही भन्छ, अयम सनातन, गीता 2:24 श्लोक, यो आत्मा सनातन छ, नित्य छ, सदा।

कोशः यति मारुतः गीता दोस्रो अध्यायको 23 श्लोक पढ्नु होला। श्री कृष्णको घोषणा छ, अर्जुन यो आत्मा जुन छ यो कुनै शस्त्रले काट्न सक्दैन, न कुनै आगोले जलाउन सक्छ, शरीर जलाउँछ आत्मा जल्दैन, न यसलाई पानीले भिजाउन सक्छ, न सोष यति मारुतः न हावाले यसलाई सुकाउन सक्छ, साधारण छ आत्मा। यो बताइयो त यो मर्नु के हो त फेरि? यसको बारेमा पनि श्री कृष्णले स्पष्ट पारे। वा

अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे। शरीरको हत्या गर्छस् अर्जुन, तैँले किन डराउँछस्? आत्मा त मर्ने होइन, यही सम्झाउँदैछन् श्री कृष्ण जे भित्र हुन्छ। र ध्यान दिनुहोस्, कुनै पनि वस्तु छ भने त्यो सदा रहन्छ, त्यसको रूपमा परिवर्तन आउला, स्थानमा परिवर्तन आउला, तर त्यो वस्तु सदा रहन्छ। गीता दोस्रो अध्यायको 16 श्लोक, नासतो विद्यते भावो नाभावो विद्यते सत उभयोरपि दृष्टन्तस्तो न यस्तत्तदर्शिभि। गीता 2:16, अर्थात् अर्जुन जुन चिज छ त्यो सदा रहन्छ, केवल परिवर्तन हुन्छ तर रहन्छ। जस्तै यो संसार अहिले देख्नु भएको छ नि, एक दिन रहँदैन, तर कारक तत्त्व रहन्छ। यो पृथ्वी जल तेज वायु आकाशको जुन संसार छ, एक दिन पञ्चतन मात्रामा मिल्छ, पञ्चतन मात्रा अहङ्कारमा, अहङ्कार महानमा, महान प्रकृतिमा, प्रकृति भगवानमा गएपछि यो प्रलय हुन्छ, तर कारक तत्त्व छ। जस्तै एक वृक्ष तपाईँले देख्नुहुन्छ, वृक्षको अगाडि एक बीज राखिदियो यत्रो भने वृक्ष चाहिँ न कहाँ गयो? यहाँ एक वृक्ष थियो, कहाँ गयो? अरे यही वृक्ष हो, एक बीज दियो भने तपाईँ भन्नुहुन्छ अरे बेवकुफ बनाउँदैछ, यत्रो वृक्ष कहाँ यो बीज? अरे त्यो वृक्षमा हुने हाँगा बिङ्गा इत्यादि जुन छ सबै यो बिउमा छ। तिमीले जब वातावरण दिन्छौ, मलजल हाल्छौ, त फेरि वृक्ष बन्छ, तर समेटिएको अवस्थामा छ। यानि कि जे छ त्यो नाश हुँदैन। तपाईँहरूको वैज्ञानिक सिद्धान्त पनि यही हो, इन्डिस्ट्रक्टिबिलिटी अफ म्याटर, कन्जर्भेसन अफ एनर्जी। जुन चिज छ त्यो सदा रहन्छ, नाश हुँदैन। अध्यात्मले त स्वीकार गरेको छ, वैज्ञानिक सिद्धान्त पनि यही छ। ठिक, त यसको मतलब यो सब सम्झाउनुको पछाडि उद्देश्य के हो? उद्देश्य यो हो कि तपाईँलाई यो नलागोस् कि मानव देहमा हामी मस्ती गरौँ, यही संसारको मोज गरौँ त पछि केही रहँदैन, यो भ्रम नरहोस्, तपाईँहरूको दिमागबाट निक्लोस्। त्यसैले यो भलिभाति सम्झाउँदैछु, यो भ्रममा रहौँ फेरि पछि दुःख भोग्नुपर्छ, त्यसैले समय रहँदै सावधान गरौँ। त्यसैले यो डिटेल्समा बोल्दैछु। ठिक, त जीव कहिले खतम हुँदैन। इट्स सोल इज पर्टिकुलरली डिभाइन, हरेक जीवात्मा दिव्य छ। माइक चिज संसारको मायाबद्ध चिज नष्ट हुन्छ, तर दिव्य चिज त नष्ट हुँदैन। बाइबलले पनि स्वीकार गरेको छ यो कुरा, कुनै पनि धर्म हुन्। ईश्वर अंश जीव अविनाशी, रामायण जीव अविनाशी छ, कहिले मर्दैन। हेर्नु, सब वेददेखि गीतासम्म बाइबलसम्म सब एक स्वरमा बोल्दैछन्, यहाँ झगडा छैन धर्ममा। काहीँ न काहीँ एउटै बिन्दुमा पुगेर टुङ्गिन्छ सब चिज। यो बेकारको साम्प्रदायिकताको झगडा छ तपाईँहरूको संसारमा, जरुरतै छैन झगडा गर्न। त्यसैले म समन्वयात्मक सिद्धान्त बोल्छु, सब सिद्धान्तलाई समेटेर। ठिक, त अब यहाँ प्रश्न यो हो कि वेद शास्त्रले जुन बताए मानव देह वालालाई मात्रै, अरूलाई बताएनन्? जबकि जीव त अनेक छन्, अनेक। ध्यान दिनुहोस्, एक जीवको अवस्था अलग छ, तर छ सब। ठिक, के छ? उद्विज, स्वेदज, अंडज, जरायुज, ये फॉर्म मा छन्। जस्ते उद्भिज माने यो तपाईले जति वृक्ष आदि देख्नु भएको छ नि, यो पनि जीव हो। एक दिन तपाईहरु जस्तै मनुष्य थिए, यिनीहरूले जुन कर्म गरे त यो बन्नु पर्यो वृक्ष। जीवित छन् यी पनि, जीव हुन्, आत्मा हुन् यी, तर यति विवश छन् यिनीहरू कि कसैले आएर आफ्नो हात घोडा काट्दे पनि बोल्न सक्दैनन्, पत्थरले हाने पनि केही बोल्न सक्दैनन्, किनकि यिनीहरूले कर्मै त्यस्तो गरे यो बन्नु पर्यो। त एक उद्भिज,
अर्को हुन्छ स्वेदज, स्वेद माने संस्कृतमा हुन्छ पसिना, पसिनाबाट पनि शरीर बनाएर बसेका हुन्छन्। जस्तै उडुस, उपिया, जुम्रा इत्यादि जुन छन्, यी पसिनाबाट शरीर तयार हुने जीव हुने पनि चल्छन्, चटपटाउँछन्। स्वेदज, अन्डज, अन्डादिकबाट हुने जुन छन् पक्षीहरू, अरे कुखुरा हाँस त देख्नु नै भएको छ, यी सब अन्डज अन्तर्गत पर्छन्। र अर्को छ जरायुज, जरायुज माने गर्भाशयमा रहेर साल नाल सहित जन्मिनेवाला गाई भैँसी आदि, र मनुष्य पनि साल नाल सहित जन्मिन्छ, जरायुज अन्तर्गत पर्छ। अनेक छन्, जस्तै जलचर, थलचर, खेचर। जलचर जलमा पानीमै जन्मिन्छन् ती पानीका जीव, त्यही हुर्किन्छन्, बढ्छन्, त्यही मर्छन् यी जलचर। थलचर पृथ्वीमा जमिनमा हुने जुन पशु पक्षी मनुष्य आदि, यही जन्मिन्छन्, हुर्किन्छन्, यही मर्छन्। अर्को खेचर, आकाशमा हुने जीव हुन्छन् जो जमिनमै आउँदैनन्, न पानीमा आउँछन्, उही जन्मिन्छन्, उही हुर्किन्छन्, उही बढ्छन्, उही मर्छन्। यी तमाम जीवात्मा जुन छन् शरीरधारी